नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। बुढनाईको समय अहिले बिहानको 8:09 गएको छ। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा पदार्पण गरिसकेका छौँ। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु, अनि दोस्रो घण्टामा आज डेली सप्लिमेन्ट हुनेछ सोसल मिडिया ट्रेन्ड्स। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब प्रस्तुत छ आजको राशिफल। आजको राशिफल सुरु गरौं मेष राशिबाट। तारिफ योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ अनि नसोचेको अवसरले मन प्रफुल्लित रहनेछ। वृष राशि, सामान्य काममा अल्मलिँदा मुख्य कार्य सम्पादनमा समय लाग्ने देखिन्छ अनि चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला। मिथुन राशि, आजको माहौल रमाइलो रहनेछ। मिथुन राशि हुनेहरूको मान सम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ अनि व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। कर्कट राशि, काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिएला अनि व्यापार लगायत आर्थिक लाभ हुने काम सुरु हुने समय छ। सिंह राशि, अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ अनि विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ सिंह राशि हुनेहरूलाई। कन्या राशि, साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिएला अनि अन्यलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। तुला राशि, प्रयत्न गर्दा राम्रै अवसर प्राप्त हुनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन् अनि पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ तुला राशि हुनेहरूको। वृश्चिक राशि, प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिएला। बोली तथा व्यवहारमा सजग रहनुपर्ने देखिन्छ अनि केही विवादास्पद जिम्मेवारी आउन सक्छन्। धनु राशि, आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् अनि प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। मकर राशि, खर्चको जो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला अनि आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। कुम्भ राशि, नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ अनि आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामको थालनी होला। मीन राशि, नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ अनि गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ, सुशान्त केसीको यस्तै रहेछ।

0: Dagani.
1: यस्तै रहेछ यो जिन्दगानी. सुशान्त केसीले गाउनु भएको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय अहिले बिहानको 8:18 गएको छ ब्रुनाईमा र तपाईँ यतिखेर प्रभातकालीन आवाज कार्यक्रममा हुनुहुन्छ लाल शाहीको साथमा. ब्रिटिस फोर्सेस ब्रुनाईमा चिल्ड्रन्स लाइब्रेरी आजदेखि खुल्दैछ. प्यारेन्ट्सले विशेष गरी ध्यान दिनुहोला, आफ्नो छोराछोरीलाई लिएर जान सक्नुहुन्छ चिल्ड्रन्स लाइब्रेरीमा. आजदेखि खुल्दैछ र खुल्ने समय सोमबारदेखि बिहिबारसम्म बिहान 9 बजेसम्म 9 बजेदेखि बेलुकी 5 बजेसम्म खुला रहनेछ. सोमबार, मङ्गलबार, बुधबार अनि बिहिबारको दिन, अनि शुक्रबारको हकमा बिहान 8 बजेदेखि दिनको 1 बजेसम्म मात्र हो. 8 देखि 1 बजेसम्म शुक्रबारको दिन, शनिबार आइतबार विकेन्डमा बन्द रहन्छ. जाली शब्द अब पालो परेको छ अशिरा शाहको.

0: यो PFBS गोरखा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

सारा बड़े मीठे गीत केहर सिंहले मिलेगान भएको बीएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। प्रभातकालीन आवाज कार्यक्रम हो यो। हामी कार्यक्रमको दोस्रो घण्टामा छौँ। यतिखेर ब्रुनाईको समय बिहानको 8:27 गएको छ र तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। अब कार्यक्रममा आजको डेली सप्लिमेन्ट तर्फ हामी लाग्दैछौँ र मङ्गलबारको दिन सोसल मिडिया सम्बन्धी चर्चा गर्नेछौँ। हामी सोसल मिडिया ट्रेन्ड्स, के कुराहरू ट्रेन्डिङ भइराखेका छन् सोसल मिडियामा, र सोसल मिडियामा ट्रेन्डिङ भन्दाखेरि पनि सोसल मिडियामा अहिले भर्खरै तात्तातै आएको एउटा यो सूचना हो इन्स्टाग्राम सम्बन्धी। इन्स्टाग्राम कतिको प्रयोग गर्ने गर्नुहुन्छ? हुन त इन्स्टाग्राम भन्ने बित्तिकै अचेल सबैको पर्याय भएको छ। जो जति कन्टेन्ट क्रिएट गर्नुहुन्छ हुन त टिकटक, इन्स्टाग्राम र फेसबुक अलि पछाडि पर्दछ यसमा, र इन्स्टाग्रामको प्रयोग निकै बढिरहेको पनि हामी पाउँछौँ। तर टिकटकले भने विश्वभरि नै तहल्का नै मचाइरहेको छ। प्रसङ्ग इन्स्टाग्रामको, इन्स्टाग्रामले टेलिप्रम्प्टर टुल अहिले इन्ट्रोड्युस गरेको छ, भर्खरै सुरु भएको हो। र टेलिप्रम्प्टर भन्ने के हो भन्ने लाग्दछ तपाईँलाई भने, टेलिभिजनमा उदाहरणको लागि न्युज रिडरले जे पढिरहेको हुन्छ नहेरिकन ठ्याक्क तपाईँको आँखामा देखिने गरिकन उसले पढिरहेको हुन्छ, तर त्यो क्यामरामा उसले टेलिप्रम्प्टरको सहाराले त्यो पढिरहेको हुन्छ अथवा भनिरहेको हुन्छ। र त्यस्तो टेलिप्रम्प्टर अब इन्स्टाग्रामले पनि इन्ट्रोड्युस गरेको छ। त्यही भएर अब कन्टेन्ट क्रिएटरहरूको लागि धेरै सजिलो हुने भएको छ। एकदमै पुरै याद गरेर भन्न पनि परेन, र पहिले जस्तो थुप्रै टेक लिनुपर्ने थियो त्यो पनि अब परेन। सिधै इन स्ट्रिम टेलिप्रम्प्टर टुलको प्रयोग गरेर रेकर्ड गर्न सक्ने भए कन्टेन्ट क्रिएटरहरूले, र उनीहरूको लागि यो एकदमै राम्रो समाचार हो। पहिले हुन त गत वर्ष नै सुरु भएको रहेछ यो टेलिप्रम्प्टर, तर त्यस बेला एडिट्समा राखिएको रहेछ। तर अहिले भने मेन इन्स्टाग्राम क्यामरामै टेलिप्रम्प्टर फिचर राखिएको छ, र आफ्नो स्क्रिप्ट त्यहाँ एड गर्न सक्नुहुन्छ तपाईँ, र त्यो बिस्तारै स्क्रोल गर्दै मजाले रेकर्ड गरिरहँदा पढ्न सक्नुहुन्छ। त्यसले गर्दा तपाईँले दायाँ बायाँ हेरेर त्यो स्क्रिप्ट पढ्न पनि जरुरी भएन, किनभने दायाँ बायाँ हेर्दाखेरि तपाईँको नजर एकतिर जान्छ, त्यही भएर त्यो एकदमै नेचुरल तपाईँ बोलेको जस्तो देखिँदैन, र त्यसले अलि अप्ठ्यारो पारिरहेको थियो कन्टेन्ट क्रिएटरहरूको लागि। तर अब भने त्यसबाट छुटकारा पाएका छन् कन्टेन्ट क्रिएटरहरूले, र पहिले त्यसरी कन्टेन्ट क्रिएट गर्दाखेरि धेरै टेक खानुपर्ने थियो, अर्थात् भन्न खोजिएको के भने धेरैपल्ट भिडियो खिच्नुपर्ने हुन्थ्यो, रेकर्ड गर्नुपर्ने हुन्थ्यो, अनि पछि एडिट गरेर काटकुट गरेर त्यो राम्रो बोलिएको मात्रै राख्नुपर्ने हुन्थ्यो। तर त्यो समस्या अब भने हटेको छ, सोझै स्क्रिनमा टेलिप्रम्प्टर आउने गर्दछ, र तपाईँले आफ्नो स्क्रिप्ट त्यहाँ एड गर्न सक्नुहुन्छ, र त्यो स्क्रिप्ट मजाले पढ्दै कुनै चिज नहेरिकन बोलेको जस्तो तपाईँले आफ्नो भिडियो खिच्न सक्नुहुन्छ। त्यो एकदमै सबल पक्ष हो इन्स्टाग्रामको। र अहिले यो इन्ट्रोड्युस भएपछि, टेलिप्रम्प्टर इन्ट्रोड्युस भएपछि भिडियो कन्टेन्ट एकदमै नेचुरल लाग्छ, किनभने यदि टेलिप्रम्प्टर नभएको भए कि तपाईँले पुरा स्क्रिप्ट याद गर्नुपर्ने हुन्थ्यो, कि पटक पटक छोटो छोटो भिडियो खिचेर पछि एडिट गरेर जोड्नुपर्ने हुन्थ्यो। तर अहिलेको लागि त्यो समस्या हटेको छ,
र धेरै सजिलो बनाएको छ। त्यसबाट आफ्नो प्रेजेन्टेसनमा फ्लुइडिटी आउँछ, एकदमै सरल र अगाडि बढ्छ र त्यो भनौँ न पहिलेको त्यो समस्या हटेको छ अहिले। र टेलिप्रम्प्टर इन्ट्रोड्युस त गर्यो इन्स्टाग्रामले भनेर भनियो, तर त्यसको साथमा टेलिप्रम्प्टरको कन्ट्रोल पनि गर्न सकिने भएको छ टेलिप्रम्प्टरलाई स्पिडमा, नभए आफ्नो पढाइको स्पिड कतिको छ त्यस अनुरूप तपाईँले कन्ट्रोल पनि गर्न सक्नुहुन्छ टेलिप्रम्प्टरलाई। यहाँभन्दा राम्रो यो फिचर कहाँ पाइन्छ र? हजुर, मेन इन्स्टाग्राम एपमा आएको यो सुधारले इन्स्टाग्राम युजरलाई धेरै मद्दत पुगेको छ। आजको लागि सोसल मिडिया ट्रेन्ड्स यति नै। अब गीत सुनौ गौरव आङ्बोको, तिम्रो सहरबाट जाँदैछु।

तिम्रो सहरबाट जाँदैछु गौरव आङ्बोलाई सुन्दै हुनुहुन्थ्यो। हामी यतिखेर बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रममा छौं र उक्त कार्यक्रम ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत संगीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट पाल्नु भए पनि हुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि भोलि बुधबारको दिन डिपार्चर क्लिनिक आयोजना गरिएको छ र यो डिपार्चर क्लिनिकमा गएर तपाईँले तपाईँको ट्रान्जिसनको समय ब्रुनाईदेखि युकेको यो ट्रान्जिसनमा के कुराहरू आवश्यकता पर्दछन् त्यसबारे यावत जानकारी प्राप्त गर्नुहुनेछ र जो ब्रुनाई छाडेर युकेतर्फ लाग्दै हुनुहुन्छ उहाँहरूका लागि यो अत्यन्तै उपयोगी हुनेछ, नछुटाउनुहोला। र यसका लागि अपोइन्टमेन्ट लिइराख्नु पर्दैन, मोमोङ हाइभ अफिसमा भोलि बुधबारको दिन बिहान 10 बजे सुरु हुनेछ डिपार्चर क्लिनिक। समीर श्रेष्ठ गाउँदै हुनुहुन्छ थामन हात भन्दै।

0: रेडियो
1: यो BFBS गोरखा रेडियो हो।
2: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
1: त्यसलाई सहेर नपसौँ।
2: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
2: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: गोरखा रेडियो।

रुपै मोहनी टङ्क बडा थोकी र मिना निरौलाको गीत मिठो गीत सुन्दै हुनुहुन्थ्यो. नेपालका प्रिलिमिनरी राउन्ड्स हिजोदेखि सुरु भएको हो र हिजो भएको खेलमा नतिजा यस्तो छ. हुन त बिएफएस गोर्खा रेडियोको फेसबुक पेजमा तपाईँले देख्न सक्नुहुन्छ. क्विन्स गोर्खा इन्जिनियर्स र टु आरजिआरको बिचमा भएको खेलमा क्विन्स गोर्खा इन्जिनियर्सले 1-0 टु आरजिआरलाई हराएको छ र यो पहिलो खेल हो प्रिलिमिनरी राउन्ड्सको. र त्यसै गरी गोर्खा विङ मान्डाले वर्सेस गोर्खा कम्पनी सित्ताङको बिचमा अर्को खेल भएको थियो जसमा गोर्खा विङ मान्डाले 3-0 गोर्खा कम्पनी सित्ताङलाई हराएको छ. र हिजोका विनरहरू क्विन्स गोर्खा इन्जिनियर्स अनि गोर्खा विङ मान्डाले. तिम्रो जस्तो भाग्य कहाँ छ र मेरो. हजुर बडो यो मार्मिक गीत अब हामी सुन्छौँ जितेन लेप्चाको स्वरमा.

तिम्रो जस्तो भाग्य कहाँ छ र मेरो बडो मर्मस्पर्शी गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय अहिले बिहानको 9 बज्नको लागि 7 मिनट बाँकी रहेको छ। हामी प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ, दोस्रो घण्टाको पनि अन्ततिर आइपुग्यौँ। कार्यक्रमको यो दोस्रो घण्टालाई अब बिट मार्ने तर्खरमा छु नितेश जङ कुँवरको एउटा गीतबाट, प्रार्थना भन्ने गीत छ। यो गीत इन्जोय गर्दै गर्नुहोला। त्यसपछि 9 बजेको समाचार सुन्नुहुनेछ। 9 बजेको समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ र तेस्रो घण्टामा आज अन्तर्वार्ता सुन्न सक्नुहुनेछ। हाम्रा सहकर्मी धनराज राईजीले 2RGRको केटरिङ डिपार्टमेन्टमा कार्यरत दुईजना सेफहरूसँग गर्नुभएको कुराकानी छ। त्यो कुराकानी कार्यक्रमको तेस्रो घण्टामा म सुनाउनेछु। BFPS गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् कार्यक्रमको यो दोस्रो घण्टाको अन्तिम कोसेली नितेश जङ कुँवरको प्रार्थना।

0: प्रतिनिधि सभाका विपक्षी सचेतकहरूले प्रधानमन्त्रीको योग्यतामाथि प्रश्न उठाएका छन्। आकस्मिक समयमा बोल्दै नेकपा सांसद युवराज दुलाल,
1: राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारी बोधको पद हो। बहुमतले दिएको मूर्खबल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो

0: राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
1: एमाले सांसद ऐन महरले संसदमा बोल्नु अघि आफूहरूसँग सिक्न आउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो।
2: नेपालले कोही कसैको पनि एकीकृत भूमि मिचेको छैन, यो कुरा स्मरण होस्। प्रधानमन्त्रीलाई अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। प्रधानमन्त्रीको कुर्सीबाट नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ?
1: श्रम संस्कृतिका आर्यन राईले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले दिएको जवाफ यति बेला विवादको निशानामा परेको छ। सांसद राईले उचित जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई प्रश्न सोधेकोमा आफैलाई शर्म लागेको बताउनु भयो।
3: हाम्रा प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्नमा सोधिनै थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईँको महसुस भयो।
1: सीमाको विषयमा अपरिपक्व अभिव्यक्ति दिएको भन्दै काँग्रेस सांसद निष्कल राईले बालेन्द्र शाहलाई प्रधानमन्त्री पद भारी परेको टिप्पणी गर्नु भएको छ।
4: आम नागरिकले हेरिरहेका छन्, दुई तिहाई बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्री नागरिकको भावना राष्ट्रको सर्वम सत्ता बोक्न सकिरहेको छ कि छैन।
1: बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने सरकारले बजेट मार्फत गरेको घोषणाले उद्योगी व्यवसायी उत्साही भएका छन्। तर मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासीको समस्या समाधान नभएसम्म उद्योगीहरूले मोतीपुरमा हात नहाल्ने बताएका छन्, जसका कारण हजारौं युवालाई रोजगारीमा जोड्ने सरकारी योजना फेरि पनि अलपत्र पर्ने भएको छ। बुटवलबाट छवि पाण्डे।
5: विक्रम सम्बत 2077 सालमा शिलान्यास भएको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा विवादको कारण अहिलेसम्म निर्माणको काम नै सुरु भएको छैन। यही बीचमा सरकारले बजेट मार्फत मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने घोषणा गरेकोमा उद्योगीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। तर जग्गा विवादको समस्या समाधान नभएसम्म मोतीपुरमा हात नहाल्ने उनीहरूको शर्त छ। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल,
6: मोतीपुर क्षेत्रलाई निजी क्षेत्रसँग मिलेर काम गर्ने भन्ने कुराको परिवर्तन बजेट मन्त्रमा आएको छ, त्यो सकारात्मक कुरा हो। तर अरू बस्ती विकाससँग जोडेका कुराहरू होइन, त्यसको व्यवस्थापनको कुराहरू चुनौतीपूर्ण छन्। सरकारको दायित्व र जिम्मेवारी पनि हो आम नागरिक प्रति, त्यसलाई व्यवस्थापन गरेर मोतीपुर स्तर स्थापना हुँदाखेरि निजी स्तरलाई एउटा उत्साह प्रदान हुन्छ भन्ने मलाई। निजी स्तर समावेश हुने गरी गरेका कुराहरू
5: करिब 820 बिघा जग्गामा बन्ने भनिएको औद्योगिक क्षेत्रमा अहिले 5000 सुकुम्बासीको बस्ती छ। बस्ती व्यवस्थापन नभएसम्म औद्योगिक क्षेत्र बन्ने कुरा असम्भव देखिएको छ, जसको कारण 6 वर्ष अघि शिलान्यास भएको औद्योगिक क्षेत्रको काम अहिले अलपत्र छ। चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोखरेल पनि जग्गा विवाद भएको कारण निजी क्षेत्रले मोतीपुरमा हात नहाल्ने अडान दोहोऱ्याउनु भयो।
7: प्राइभेट सेक्टरले यही अहिले भर्खरै इमिडिएट बजेट सिनेकी भरमा सञ्चालन गरिहाल्छ, यस्तो त मात्रै थियो देख्दिन। भौतिक पूर्वाधारदेखि लिएर धेरै कुरा गर्न छ। अनि अर्को कुरो, त्यहाँको जग्गाकै विषयमा त्यत्रो किचलो छ, हेर्दा सर र राम्रो छ, त्यहाँ त्यही क्षेत्रमा सुकुम्बासीको समस्या जग्गाको विवाद छ, विवादमा प्राइभेट सेक्टरले जान्न, प्राइभेट सेक्टर विवादको बिचमा इन्ट्री गर्दैन।
5: मोतीपुर औद्योगिक क्षेत्र निर्माण सम्पन्न भएको भए करिब 500 उद्योगबाट हजारौं युवाले रोजगारीको अवसर पाउने थिए, तर जग्गा विवाद समाधान नगर्दा त्यो अवसर गुमिरहेको छ। 5000 सुकुम्बासी परिवारलाई अन्यत्र सारेर औद्योगिक क्षेत्र बनाउने कुरा सरकारका लागि चुनौतीको विषय बन्दै गएको छ।
1: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ।
8: कार्यदलको सचिवालयले यही जेठ 8 गते सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। सोही सूचना अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएका जानकारी दिनुभएको छ। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। कार्यकारी राष्ट्रपति संहिताको पुनरावलोकन, संवैधानिक निकायको पुनर्संरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्ने लगायतका विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्य सचिव सुवेदीले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ।
1: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, महारती।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। भर्खरै सुन्नुभएको गीत शम्भु राईको केही पुरानो गीत हो, लाहुरे आज घर फर्क्यो। हजुर, यो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढिसक्यो र तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound को सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound को सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

सम्निमाको सञ्जाल निकै जोसिलो गीतबाट मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर लाल शाहीको साथमा हुनुहुन्छ। कार्यक्रमको तेस्रो घण्टामा अबको केही क्षणमा हामी अन्तर्वार्ता सुनाउनेछौँ। मैले केही समय अगाडिदेखि यहाँहरूलाई जानकारी गराउँदै आएको छु, हाम्रा सहकर्मी धनराज रायजीले 2RGR का केटरिङ डिपार्टमेन्टका सदस्यहरू दुईजना सेफसँग कुराकानी गर्नुभएको छ। त्यो कुराकानी हामी अबको केही क्षणमा सुनाउनेछौँ। एकैछिन प्रतीक्षा साँच्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् सोनम शेर्पाको यो गीत भाग्यमानी।

सुन्नुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङ

0: इसारो इसारो में दिल लेने वाले भाव्य पंडित र अभय जोधपुरकर को स्वर में बड़ा मिठो गीत सुन्यो। हुन त यो गीत रिमेड वर्जन को गीत हो। यसको ओरिजिनल सङ मोहम्मद रफी र आशा भोसलेले गाउनु भएको थियो र यो 1964 को हिन्दी चलचित्र कश्मीर की कली को गीत हो। बड़ो मिठो गीत, यसको पुनरागमन भएको हो यो गीतको भनौँ एक हिसाबले। भाव्य पण्डित र अभय जोधपुरकरले बड़ो मिठो गाउनु भएको थियो। अब अन्तर्वार्ताको पालो। टु आरजेआरको केटरिङ डिपार्टमेन्टमा कार्यरत दुईजना सेफ भाइहरूसँग हाम्रा सहकर्मी धनराज राईजीले कुराकानी गर्नुभएको छ। अब त्यसतर्फ म यहाँहरूको ध्यान आकर्षण गराइहाल्छु।
1: नमस्ते दाई, कपरल सन्त शर्मा, टु आरजेआर क्याटरिङ डिपार्टमेन्टबाट बिलङ गर्छु।
2: नमस्ते दाई, म चाहिँ प्राइभेट कुशल गुरुङ, टु आरजेआर क्याटरिङ डिपार्टमेन्टबाट।
3: तपाईँहरूको रेजिमेन्ट 10 किलो ज्यालाबाट हुनुहुन्छ र त्यस अन्तर्गत सेफ ट्रेडमा हुनुहुन्छ। ब्रिटिस आर्मीमा सेफ ट्रेडमा जाने प्रेरणा चाहिँ तपाईँहरूलाई कहाँबाट मिल्यो?
1: म भर्ती लाग्नु अगाडि चाहिँ ब्रिटिस आर्मीमा सेफ ट्रेड पनि हुन्छ भनेर मलाई खासमा थाहा चाहिँ थिएन। तर वान्स म भर्ती लागेर क्याट्रिकमा आएँ, क्याट्रिकमा आएपछि ट्रेनिङको दौरानमा म चाहिँ इन्जुर्ड भएको थिएँ। इन्जुर्ड भएर चाहिँ मलाई मेरो पिसी साहबले चाहिँ रेकमेन्डेसन के गर्नुभयो भने चाहिँ तिमीले क्युओजिएलआरको सेफ ट्रेडमा गयो भने चाहिँ एकदमै राम्रो गर्छौ, बेटर गर्छौ भनेर भन्नुभयो। त्यस अनुसारै मैले सेफ ट्रेड चुज गरेँ। सेफमा आइसकेपछि मलाई रियलाइज भयो साहबले त मलाई एकदमै राम्रो ट्रेडमा छानिदिनु भएको रहेछ र अहिले म एकदमै सेटिस्फाई छु, एकदमै ह्याप्पी छु दाइ।
3: कुशल गुरुजी,
2: म पनि पहिले नेपालमा ट्रेनिङ गर्दा चाहिँ सेफ हुन्छ भनेर थाहा थिएन। जब म क्याट्रिङमा आएपछि चाहिँ ट्रेनिङको दौरानमा चाहिँ अब सेफ गुरुजीहरू देखेँ र हाम्रो ट्रेनिङको बेला जङ्गल फेसको बेलामा चाहिँ अब मिठो मिठो खानेकुरा पकाएर दिनुहुन्थ्यो। त्यहीँबाट चाहिँ अलिकति प्रेरणा नमिल्यो मलाई चाहिँ अब यस्तो खानेकुराहरू पकाएर दिँदा चाहिँ अलिकति मान्छेले खुसी पाउँछ भने चाहिँ वाइ नट मी।
3: कति लामो हुन्छ यो, कस्तो हुन्छ यो ट्रेनिङ प्रस्ताइदिनुहोस् न शान्त गुरुजी।
1: हाम्रो बेसिक ट्रेनिङ हुन्छ सुरुमा चाहिँ डिफेन्स बेसिक कोर्स, त्यो चाहिँ 16 विक्सको हुन्छ जसमा तपाईँको क्राफ्ट फेज हुन्छ, त्यसपछि तपाईँको फिल्ड फेज हुन्छ, अनि सुरुमा चाहिँ तपाईँको एजुकेसन विच इज न्युट्रिसनको बारेमा, यो हेल्थ एन्ड सेफ्टीको बारेमा, फुड सेफ्टीको बारेमा 2 हप्ता जस्तो त्यो पढ्नुपर्छ थ्योरिटिकली। वान्स पास गरिसकेपछि चाहिँ हामी किचनमा छिर्छौँ। किचनमा चाहिँ हाम्रो सुरुमा पेस्ट्री, त्यसपछि क्राफ्ट, अनि त्यसपछि फिल्डको हुन्छ। टोटल 16 विक्सको कोर्स हुन्छ।
3: हामी त तपाईँहरूले पकाउनु भएको खानेकुरा कुक हाउसमा आयो, रेडी भएको हुन्छ, ओपनिङ आवर्समा टक्क ढोकामा पर्खिने, खोलेपछि गएर पस्किने, गम गम खाने मात्रै गर्दछौँ। त्यो स्टेजसम्म आइपुग्दा तपाईँहरूको चाहिँ के भइराखेको हुन्छ ब्याकग्राउन्डमा?
1: हामी चाहिँ सिफ्ट वाइज काम गर्छौँ गुरुजी। हामी चाहिँ अर्ली सिफ्ट र लेट सिफ्ट हुन्छ, साथसाथै मिडल सिफ्ट पनि हुन्छ। त्यसमा अर्ली सिफ्ट चाहिँ बिहान 5:30 बजे आउँछ भने दिउँसोको 3 बजे सकिन्छ उसको, र लेट सिफ्ट चाहिँ बिहान 10:30 बजे आउँछ भने बेलुकीको 7 बजे उसको ड्युटी सकिन्छ। साथसाथै मिडल सिफ्ट पनि हुन्छ। त्यसमा मिडल सिफ्टको काम चाहिँ फङ्सनहरू, फास्ट बलहरू आयो भने चाहिँ मिडल सिफ्टले कभर गर्छ। मिडल सिफ्ट चाहिँ बिहानको 9 बजे आएर बेलुकीको 5:30 बजे सकिन्छ मिडल सिफ्टको चाहिँ।
3: तपाईँहरू एकजना दुईजनालाई मात्रै पकाउनुहुन्न, यो त अब मासमा पकाउनुहुन्छ होइन? तपाईँहरूले धेरै सैनिकहरूको लागि कतिपय सन्दर्भमा त ठुल्ठुला रेजिमेन्टल इभेन्टहरू भनौँ खाना बनाउने गर्नुहुन्छ, त्यस्तो मासमा खाना बनाउँदा पकाउनु हुँदाखेरि कस्तो अनुभूति हुन्छ कुशल गुरुजी?
2: सुरुमा त अब ट्रेनिङको बेलामा त 2-3 जनालाई पकाइन्थ्यो, अब डाइरेक्टली अब रेजिमेन्टमा आएपछि चाहिँ अब 1,000 जना 500-600 जना भन्दा त अब सुरुमा तर्सिए, तर पनि अब बिस्तारै टाइम अनुसार अब गुरुजीहरूको डाइरेक्सन अनुसार बिस्तारै हेल्प गर्दा गर्दै अब एक्सपिरियन्स हुँदै गयो, अहिले चाहिँ क्यापेबल छौँ हामी।
3: त्यसमा सन्त गुरुजी केही थप्न चाहनुहुन्छ?
1: भाइले भनेको जस्तै सुरुमा चाहिँ त्यही 1-2 जनाको 1-2 पोर्सन नै पकाएर सिकिन्छ स्कुलमा चाहिँ, तर वान्स पल्टन आइसकेपछि चाहिँ एकदमै धेरै मासको लागि बनाउनु पर्ने हुन्छ। ब्रिगेड लेभलको एक्सर्साइजतिर एराउन्ड 1,000+ को पकाउनु पर्छ। त्यसमा त्यही अनुसारको हाम्रो सेफ टिम पनि त्यही अनुसारको हुन्छ, जति धेरैलाई पकाइन्छ त्यही अनुसारको सेफ मेम्बर्स पनि धेरै नै हुन्छ। अनि धेरै क्वान्टिटीमा पकाउनु पर्दा चाहिँ हामीले के गरिन्छ भने चाहिँ इच इन्डिभिजुअललाई एउटा फुड आइटमको टास्क दिन्छ, अनि त्यो मान्छेले त्यो फुड चाहिँ विथ क्वालिटी एन्ड क्वान्टिटी अन टाइम निकाल्छ।
3: तपाईँहरू सैनिक परिवेशको सेफ हुनुहुन्छ, त्यसमाथि पनि गोर्खाली सेफ हुनुहुन्छ, अनि गोर्खाली पल्टनहरूमा नै तपाईँहरू प्राय इआरई मुभमेन्टहरू गर्ने देखिराखेको छु मैले, यदा कदा वाइडर आर्मीमा पनि पोस्टिङ हुन्छ तपाईँहरूको। तपाईँहरूले याद गर्नुभएको फरक चाहिँ के रहेछ गोर्खाली पल्टनको भान्साघर अनि वाइडर आर्मीको भान्साघरमा?
1: गोर्खाली पल्टन र बाहिरको पल्टन भन्नुपर्दा इभन हाम्रो आफ्नै क्युओजिएलआर नै भनौँ, क्युओजिएलआर गोर्खाली पल्टन भए तापनि हामी वाइडर आर्मीसँग खेल्ने भएकोले आरजिआर र ब्रिगेड अफ गोर्खाजमा अरू पल्टनहरूमा चाहिँ हाम्रो ब्रिटिस सोल्जर्सहरू अलिकति ज्यादा छन् हो, त्यस्तो किचनमा चाहिँ हामीले अलिकति फरक नै हुन्छ हाम्रो वर्किङ इन्भाइरोमेन्ट। 1 RGR र 2 RGRमा चाहिँ एकदमै धेरै गोर्खाली भएकोले अलिकति फरकै पर्छ। अरू पल्टनमा चाहिँ गोर्खाली खाना 50% पकाइन्छ भने बिटी खाना 50% पकाइन्छ। हाम्रो 1 RGR र 2 RGRमा चाहिँ मोस्टली हामी करी नै बनाउँछौँ, दाल भात त्यही नेपालीलाई जुन मनपर्छ त्यही परिकारहरू बनाउँछौँ हामी।
3: तपाईँले बिटी खाना भन्नुभयो, मैले अन्दाज लाउँदाखेरि बिटी भन्नाले ब्रिटिस टेस्ट पर्यो अनि यता गोर्खा टेस्ट पर्यो जिटी। कुसङ्कुरजी, खाना कुक हाउसभित्र मात्रै अब तपाईँले सधैँ पकाउनुहुन्न, कोही बेला ट्रेनिङ एक्सर्साइज जानुपर्ने हुन्छ, अपरेसनल सिचुएसनमा फिल्ड कन्डिसनमा नि पकाउनु पर्ने हुन्छ, त्यस्तै सेटअप किचनभन्दा बाहिर पकाउँदाखेरिको चुनौतीहरू के अनुभव गर्नुभएको छ?
2: इन्भाइरोमेन्ट, अब बाहिरको इन्भाइरोमेन्ट र बिल्ड अप किचनको इन्भाइरोमेन्ट डिफ्रेन्ट हुन्छ। त्यहाँ अब हामीले सबै सेटअप गर्नुपर्ने हुन्छ। समटाइम्स अब विन्डको कारणले गर्दा ग्यासहरू नबल्ने टाइपको र टाइममा अब खाना निकाल्न नसक्ने हुन्छ। समटाइम्स अब युकेको प्रोस्पेक्टिभमा हेर्नुपर्दा चाहिँ अब चिसोको कारणले गर्दा जेनेरेटर अन गर्न एकदम साह्रो पर्छ। मेन कुरा चाहिँ त्यही हो। र बिल्ड अप किचनमा चाहिँ अब हामीले इक्विपमेन्टहरू हुन्छ जहाँ हामीले डाइरेक्टली इलेक्ट्रिकको युजबाट इक्विपमेन्टहरू युज गर्न सजिलोसँग सकिन्छ। वेयर एज अ बाहिरकोमा चाहिँ जेनी अन गर्नु पऱ्यो, त्यो पावर अनुसार गर्नु पऱ्यो। समटाइम्स त्यो पावर नपुगेको कारणले गर्दा अन्डर कुक अथवा समटाइम्स पावर धेरै भएको कारणले गर्दा ओभर कुक हुने चान्स हुन्छ।
3: सन्त गुरुजी,
1: बिल्ड अफ किचन र बाहिर फिल्ड एक्सर्साइजमा जुन हामीले पकाइन्छ त्यसमा एकदमै धेरै फरक पर्छ। मेन पावर वाइज पनि बाहिर चाहिँ अलिक धेरै मान्छे चाहिन्छ। बाहिर पकाउनु पर्यो भने चाहिँ एकदमै गाह्रो नै हुन्छ दाइ भन्नुपर्दा। अगाडि फ्रन्ट अफ हाउस भनिन्छ हो, त्यसमा जुन चिया कफीदेखि लिएर सबै हामीले हेर्नुपर्ने हुन्छ, वेस्ट डिस्पोजेबलहरूदेखि लिएर सबै हामीले नै गर्नुपर्ने हुन्छ बाहिर फिल्डमा चाहिँ। त्यसैले गर्दाखेरि बाहिर फिल्डमा चाहिँ एकदमै गाह्रो अनुभव नै छ मेरो चाहिँ अहिलेसम्म।
3: तपाईँहरूले धेरै परिकारहरू पकाउनुहुन्छ, यी धेरै परिकारहरू मध्ये पनि सबैभन्दा धेरै पाक्ने कम्पेयर गरिहालौँ गोर्खाली भान्साघर अनि वाइडर आर्मीको भान्साघरमा चाहिँ के होला सन्त गुरुजी?
1: मेरो एक्सपिरियन्स अनुसार चाहिँ गोर्खाली भान्साघर जस्तै अब यहाँ 2 RGR ब्रुनेईको कुरा गरौँ, यहाँनिर चाहिँ हामी मोस्टली चाहिँ लन्च टाइममा चाहिँ नुडल्स नाजी रिब्स बेलीहरू पकाइन्छ भने वाइडर आर्मी हाम्रै पल्टन भनौँ अल्डर सर्टमा चाहिँ मैले काम गरेर मेरो एक्सपिरियन्स अनुसार चाहिँ त्यहाँनिर चाहिँ हामी बेसी ग्रिल्ड आइटमहरू बर्गर्स पास्ताहरू भयो बोलोनेज लाजान्या धेरै जसो चाहिँ बिटी खानाहरू पकाइन्थ्यो।
0: हजुर, सुन्दै हुनुहुन्छ हाम्रा केटरिङ डिपार्टमेन्टका भाइहरूसँग हाम्रा सहकर्मी धनराज राईजीले गर्नुभएको कुराकानी। यो कुराकानीको निरन्तरता अबको केही क्षणमा हुनेछ। अहिलेको लागि स्वीकार्नुहोस् एकदेव लिम्बु र दिया गुरुङको स्वरमा यो गीत बोलिदेऊ।

0: एकदेव लिम्बु र दिया गुरुङलाई सुन्दै हुनुहुन्थ्यो बोलिदेऊ। हाम्रो अन्तर्वार्ताको क्रम जारी छ। सहकर्मी धनराज रायजीले केटरिङ डिपार्टमेन्ट 2RJR का सेफहरूसँग कुराकानी गर्दै हुनुहुन्छ यतिखेर, र खानाबारे प्रतिक्रिया के कस्तो आउँछ भन्ने उहाँको प्रश्न छ इन्टरभ्युहरूलाई।
1: किचनमा काम गरिन्छ तर गर्दाखेर प्रतिक्रिया चाहिँ एकदमै मलाई महत्त्वपूर्ण जस्तो लाग्छ, किनभने त्यो फिडब्याक पायो भने हामीले कतातिर इम्प्रुभ गर्नुपर्छ, कता राम्रो हुँदैछ हो त्यो हामीलाई थाहा हुन्छ, र इम्प्रुभ गर्ने ठाउँमा हामी इम्प्रुभ गर्छौँ। र यस्तो फिडब्याकहरू हाम्रो किचनमा कमेन्ट फोल्डर बनाएर राखेको छौँ। त्यो फोल्डरमा चाहिँ मैले प्रायः जसो हप्तामा 2-3 ताल हेरिरहेको हुन्छु। साबदेखि लिएर गुर्जीहरू सम्पूर्णले चाहिँ एकदमै राम्रो फिडब्याक दिनुहुन्छ। हामीले जति पनि फङ्सनहरू गर्छौँ त्यसमा पनि त्यहीँनिर मेन टु मेन आएर थ्याङ्क यू भन्नुहुन्छ, एकदमै राम्रो प्रतिक्रिया दिनुहुन्छ। त्यसले चाहिँ हामीलाई अझै धेरै राम्रो गर्छु भन्ने एउटा हौसला दिन्छ।
2: अपरेसनल वा एक्सर्साइज एक्सपिरियन्सहरू कतिको अनुभव गर्नुभएको छ कुशल गुर्जी?
3: आधा होटलमा चाहिँ गएको छु, जहाँ चाहिँ अब मैले चाहिँ अब हाम्रो ब्रिटिस सोल्जरहरूको लागि खाना बनाएको छौँ, जसमा चाहिँ अब स्पेसल फोर्सको ट्रेनिजहरूको लागि खाना बनाएको छौँ। डेफिनेटली त्यहाँ चाहिँ अब नयाँ एक्सपिरियन्स भयो, नयाँ टाइपको खानेकुराहरू सिक्न पाइयो, प्लस बनाएर खुलाइयो।
2: तपाईँको जागिर पनि भर्खर मात्रै सुरु भएको बुझिराखेको छु मैले। तपाईँको लङ वे टु गो र यस्तो एक्सर्साइजहरू, ट्रेनिङहरू अनि अपरेसनल अपर्च्युनिटिजहरू पक्कै प्रशस्तै छन् आउँदा दिनहरूमा। सन्त गुरुजी, तपाईँको चाहिँ कस्तो छ यसमा अनुभव?
1: मेरो अपरेसनल अनुभवहरू भन्नुपर्दा विदिन मेरो 9 इयर्सको करियरमा चाहिँ म टेक्सस गएको थिएँ, त्यो चाहिँ एक्सर्साइज वार फाइटरको रूपमा। हाम्रो 2 महिनाको लामो एक्सर्साइज थियो। ओभरसिज एक्सर्साइज मेरो त्यो मात्रै हो, अनि अरू यो युकेको डिफ्रेन्ट एक्सर्साइजहरू, ब्रिगेड लेभलको, यो सानो सानो स्क्वाडन लेभलको एक्सर्साइजहरू चाहिँ निकै गएको छु। त्यसबाहेक यो मेरो ओभरसिज पोस्टिङ ब्रुनाई चाहिँ मेरो यो सेकेन्ड टाइम हो। अपरेसन अहिलेसम्म अनफोर्चुनेटली म गएको छैन।
2: काम गर्दाखेरि अब आफ्नो आफ्नो तहमा प्रेसर हुन्छ, तर प्रेसरमा काम गर्नु हुँदाखेरि कामनेसलाई चाहिँ कसरी मेन्टेन गर्नुहुन्छ? कि रिसले डाडु पन्यु नै फ्याँकेर त हिँड्नुहुन्न कतै कुशल गुरुजी?
3: त्यस्तो त हुँदैन दाइ। डेफिनेटली अब प्रेसरको कारणले चाहिँ समटाइम्स अब रिस के निस्किहाल्छ, तर त्यसमा पनि अब आफूले आफूलाई अब प्रिजर्भ गर्ने, अब शान्त राख्ने, एकजना रिसाएर छ भने अर्कोले गएर हँसाइदिने, जसको कारणले गर्दा त अब मोटिभेट भइन्छ, प्लस अब मुड स्विङहरूबाट रोकिन्छ। सबसे ठुलो भूमिका चाहिँ केले निभाउँछ भने चाहिँ यसमा चाहिँ हाम्रो म्युजिकले गर्छ, किनकि समटाइम्स अब कसैको के हुन्छ कसैको के हुन्छ, तर त्यसमै अब हाम्रो गीतहरू बजायो भने चाहिँ अब मेन्टली स्टेबल भइन्छ।
2: सन्त गुरुजीको पक्कै फरक विचार होला यसमा।
1: काम गर्दा एकदमै प्रेसर हुन्छ, किनभने कहिले कहिले चाहिँ यस्तो अवस्था पनि आउँछ कि हाम्रो एकदमै लिमिटेड टाइममा एकदमै धेरै खाना प्लस क्वालिटी प्लस क्वान्टिटीको खाना निकाल्नु पर्ने अवस्थाहरूमा पनि काम गर्नुपर्ने हुन्छ। हो त्यस्तो बेला एकदमै प्रेसर चाहिँ हुन्छ, तर त्यो प्रेसरलाई ट्याकल गर्नको लागि चाहिँ हामीले एक अर्काबाट सहयोग लिने, आफूलाई नआएको कुरा चाहिँ अर्को सेफ, अर्को गुर्जी अथवा भाइहरूलाई सोध्ने, हो त्यसरी नै हामी प्रेसरलाई चाहिँ ह्यान्डल गर्छौँ।
2: खाना पकाउँदै हुनुहुन्छ, बिल्कुलै बिग्रियो खाना, त्यस्तो अनुभव भएको छ?
3: धेरैचोटि भएको छ। एउटा किस्सा सुनाउनु पर्दा चाहिँ अब हाम्रो कोर्सको ड्युरिङ, अब हामीलाई एउटा बेकुल चाड भन्ने एउटा आइटम हुन्छ, इङ्ग्लिस आइटम, त्यो चाहिँ एउटा डेजर्टको टाइपको हो, जसमा चाहिँ हामीले एउटा फ्लान्जी प्यान बनाएर त्यसको भित्र चाहिँ अब इन्ग्रिडियन्ट्सहरू हालेर माथिबाट चाहिँ हाम्रो क्रसवाला बनाउनु पर्ने हुन्छ, जसमा चाहिँ हामीले अब ओभनमा एक्ज्याक्ट टाइममा एक्ज्याक्ट टेम्परेचरसँग राखेन भने चाहिँ अब डेफिनेटली बिग्रिन्छ। कोर्सको बेलामा चाहिँ नम्बरहरू थियो, हामी सबैले गर्दा चाहिँ अब कसैको राम्रो नि कसै नराम्रो, सबसे नराम्रो चाहिँ कस्तो हुन्थ्यो भने चाहिँ अब टेम्परेचर नमिलेको कारणले बाहिर कालो भित्र चाहिँ गिलो हुने, जुन चाहिँ एकदम डिजास्टर नै हुन्थ्यो।
2: सन्त गुरुजी के छ?
1: मेरो कामको दौरानमा त्यस्तो एक्सपिरियन्सहरू निकै छ। यहाँ ब्रुनाईमै पनि एउटा एक्सपिरियन्स छ, एकदमै हाँस उठ्दो भनौँ न। हामीलाई चाहिँ दसैँको बेला मेरो नम्बरी प्लस मलाई चाहिँ पोक करी बनाउने हामीलाई माथिबाट आदेश आएको थियो गुर्जीहरूको। हामीले पोक करी बनाउने दौरानमा चाहिँ पोक र चिकन मिक्स गरेछौँ क्या गुर्जी, मिक्स गरियो। वान्स मिक्स गरिसकेपछि भरै हामीले जुन चलाइन्छ नि त, हो चलाउने बेला देख्दा चाहिँ ला काम त बिग्रियो। लकिली तर हामीले धेरै चाहिँ मिक्स गरेको थिएनौँ, त्यही भएर हामी बच्यौँ। त्यो मासुले चाहिँ हामी त्यहीँबाट डिसरिगार्ड गरिदिउँ, फेरि नयाँ बनायौँ। त
2: अब फटाफट जवाफमा जाउँ, तपाईँहरूको किचनमा सबैभन्दा धेरै प्रयोग हुने शब्द?
3: चम्चा खै।
1: हाम्रो यो ब्रुनाईको किचनमा चाहिँ मोस्टली युज हुने शब्द चाहिँ क्वालिसाइसाई, त्यसको अर्थ चाहिँ त्यो हाम्रो जुन हामीले कराई भनिन्छ मले भाषामा चाहिँ क्वाली भन्दो रहेछ, अनि साई साईलाई चाहिँ धुनु।
2: प्याज काट्दाखेरि आँसु आउँछ कि आउँदैन तपाईँलाई कुशल गुरुजी?
3: आउँछ।
1: हो डेफिनेटली आउँछ मलाई पनि।
2: आर्मी किचनमा सिक्रेट वेपन इन्ग्रिडियन्ट चाहिँ के हो?
3: नुन सल्ट
2: सन्तकुर्जी एग्री
1: हजुर एग्री
2: तपाईँले काम गर्नुभएको ठाउँमा गर्डन रामजे आइपुग्नु भयो के पकाएर खुवाउनुहुन्छ
1: मोमो ड्राइड फ्राइड ल्याम्ब
2: अनि अन्तिम तपाईँहरू अब दिनभरि पकाउनुहुन्छ थकित भएर घर जानुहुन्छ घरमा गएर खाना पकाउनुहुन्छ कि इन्स्टेन्ट नुडल्स
3: कुक हाउसमै खाने गर्छु त्यस बेलामा चाहिँ
1: म खाना नै बनाउँछु घरमा गएर पनि तर कहिले चाहिँ मेरो मिसेसले बनाउनुहुन्छ
2: जाँदा जाँदै मैले सोध्नु छुटेका तपाईँले चाहिँ यो चाहिँ नभनिकन श्रोतालाई चाहिँ अपुरो हुन्छ आजको हाम्रो कुराकानी भन्ने जस्तो लाग्छ भने
3: तपाईँहरू अब जहिले पनि अब हाम्रो कुक हाउसमा खाना खान जब प्रस्थान गर्नुहुन्छ त्यति बेला अब ब्याक अफ द हाउस अब हामीले धेरै नै मेहनत गरेको हुन्छौँ र हाम्रो हेल्थ एन्ड हाइजिनको साथसाथै फुड सेफ्टी साथसाथै हामीले राम्रो स्ट्यान्डर्डमा खाना निकालिरहेको हुन्छ जुनलाई चाहिँ अब तपाईँले मन पराइदिनुहुन्छ भन्ने आशा छ र हाम्रो कमेन्ट बुक्समा चाहिँ लेख्न नभुल्नु होला प्लिज
2: पक्कै पनि अब हामी अन्तमा आइपुगेका छौँ तपाईँहरू आज हाम्रो स्टुडियोसम्म आएर तपाईँहरूको दुःख तकलिफ रमाइलो अनुभवहरू सेयर गर्नुभयो हाम्रा श्रोतालाई तपाईँहरूले के गर्नुहुन्छ भनेर जानकारी दिनुभयो तपाईँहरूको समय र साथका लागि धेरै धेरै धन्यवाद छ
3: थ्याङ्क यू भेरी मच
1: हुन्छ गुरुजी हजुरलाई पनि हजुरले जुन अपर्च्युनिटी हामीलाई आएर हाम्रो एक्सपिरियन्सहरू सेयर गर्ने मौका दिनुभयो त्यसको लागि हजुरलाई पनि एकदमै धेरै धेरै

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो BFBS गोर्खा रेडियो हो।

बुद्धल आमाको मनका कुरा। हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ। कार्यक्रमको यो तेस्रो घण्टा हो। ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि 9:30 बाँकी रहेको छ र आजको लागि कार्यक्रमको समय अवधि पनि हामीसँग त्यति मात्रै रहेको छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि यो जरुरी सूचना हुन सक्छ। फोर्सेस पोस्ट अफिसले हिजोदेखि लागू हुने गरिकन यो महिनाका लागि, जुन महिनाका लागि जेनरल अकाउन्टिङ रेट सार्वजनिक गरेको छ र त्यसअनुसार 1 पाउन्डको भ्यालु 1.7157 ब्रुनाई डलर्स हुनेछ। याद गर्नुहोला, 1 पाउन्ड इक्वल्स टु 1.7157 ब्रुनाई डलर्स। यो नयाँ जेनरल अकाउन्टिङ रेट जुन महिनामा अथवा जुन महिनाका लागि र तपाईँ क्यास विड्रल गर्न जानुहुन्छ भने यो रेटमा पाउनुहुनेछ। 1 पाउन्ड इक्वल्स टु 1.7157 ब्रुनाई डलर्स।

समाचारपछि मझेरी कार्यक्रम लिएर आज उपस्थित हुनुहुनेछ हाम्रा सहकर्मी धनराज राई। म भने बिदा हुन्छु, भोलि बिहान ठिक 7 बजे भेटौँला ब्रुनाईको समय प्रभातकालीन आवाज कार्यक्रममा। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाय बाय।

0: प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले नेपालले पनि भारतको सीमा मिचेको भनेर बोलेको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको स्वार्थमाथि नै प्रश्न उठाएका छन्। पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण हुँदै गर्दा शाहले सदनमा भारतकै हित हुने गरी बोलेको भन्दै नेकपा सचेतक युवराज दुलाल,
1: आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन।
0: एमाले सांसद ऐन महरले प्रधानमन्त्रीले भारतको चाकडी गर्न खोजेको आरोप लगाउनु भएको छ।
2: आज सिङ्गो नेपालीहरू शिर झुकाइरहेका छन् कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने त्यो रणनीति लिनुभएको हो। कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको चाकडी गरेको हाम्रा प्रधानमन्त्री।
0: काङ्ग्रेस सचेतक निष्कल राईले समेत प्रधानमन्त्रीको अभिव्यक्ति पछाडिको कारण खोज्नु भएको छ।
3: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ।

0: देशले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ, के स्वार्थ पूरा गर्न खोज्दै हुनुहुन्छ, यसको जवाफ रोस्टमबाट दिनुपर्छ।
1: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख डिलीराज भट्टले दिउँसो 4 बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। प्रदेश सरकारले असार 1 गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ, त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। प्रदेशसभाको बजेट अधिवेशन यही जेठ 11 गतेदेखि शुरू भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको सभा सचिवालयले जनाएको छ। काभ्रेका 13 स्थानीय तहका 479 बस्ती मनसुनजन्य विपदको उच्च जोखिममा छन्। जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा प्रस्तुत तथ्याङ्क अनुसार 209 बस्ती खुला स्थानमा र 192 बस्ती सुरक्षित अवस्थामा छन् भने 81 बस्तीमा हेलिप्याडको व्यवस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्लामा उद्धार सामग्री अपर्याप्त रहेको उल्लेख गर्नुभयो। समितिका अनुसार रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकु खोला र दाप्चा खोला आसपासका बस्ती बढ़ी प्रभावित हुन सक्ने अनुमान छ। 13 स्थानीय तहमध्ये बेथानचोकमा सबैभन्दा बढ़ी करिब 100 बस्ती र सबैभन्दा कम चौरी देउरालीमा 5 बस्ती जोखिममा छन्। यसअघि 2081 असोजमा आएको बाढ़ी पहिरोमा जिल्लामा 78 जनाको मृत्यु भएको थियो भने 6 जना बेपत्ता भएका थिए। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव पाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणाली मार्फत गरिने भएको छ।
2: वैदेशिक रोजगार विभागले सूचना मार्फत वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजना अनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको छ। वैदेशिक रोजगार विभागले अनलाइन मार्फत स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिँदा पालना गर्नुपर्ने नयाँ शर्त सहित विभिन्न मापदण्ड अनिवार्य गरेको हो। विभागका अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति आवेदन दिँदा यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश र कम्पनीका लागि मात्र आवेदन दिएको हुनुपर्नेछ। संस्था वा कम्पनी परिवर्तन भएकाहरूको हकमा यो नियम लागू नहुने विभागले जनाएको छ। विभागले विज्ञप्ति मार्फत कम्तीमा 3 महिना अवधि भएको राहदानी हुनुपर्ने, भिसा वैध हुनुपर्ने, कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, आवधिक जीवन बीमा गरेको हुनुपर्ने लगायतका शर्त अनिवार्य गरिएको छ। अनलाइन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र संचार मैत्री बनाउन यी शर्तहरू अघि सारिएको जनाइएको छ। विभागले शर्त पूरा नभएका आवेदनलाई प्रणालीले स्वत अस्वीकृत गर्ने भएकाले सजगता अपनाउन सेवाग्राहीलाई आग्रह गरिएको छ।
1: दोस्रो पोखरा कप प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ। गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरामा प्रतियोगितामा पर्वतलाई 73 विरूद्ध 80 स्कोर गर्दै म्याग्दी विजय भएको हो। विजेता र उपविजेताले सिल्ड मेडल र प्रमाणपत्र सहित 50,000 र उपविजेताले 30,000 पाएको जिल्ला बास्केटबल संघ म्याग्दीका अध्यक्ष यकिन पूर्जाले जानकारी दिनुभयो। प्रदर्शन अघि अनेकौं अवरोध र विवाद झेलेको चलचित्र लाली बजार अहिले नेपाली बक्स अफिसमा सफलताको नयाँ कीर्तिमान बनाएको छ। चलचित्र विकास बोर्डका अनुसार वैशाख 25 प्रदर्शनमा आएको चलचित्रले शनिबारसम्म करिब 8 करोड़ रूपियाँ कमाउँदै 2083 सालमा हालसम्म प्रदर्शन भएका चलचित्र मध्ये सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा स्थान बनाएको छ। अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको लाली बजारको करिब 1,96,500 टिकट बिक्रेका छन्।

0: यो BFBS कुल कर्म रेडियो हो।
1: नमस्ते, यो BFBS गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ कार्यक्रम मझेरीमा। पहिलो घण्टाको कार्यक्रम सुरु भयो र हामी बस्नेछौँ तीन घण्टासम्म। तपाईँलाई म यो तीन घण्टा साथ दिने तयारीका साथ आइपुगेको छु। म धनराज राई र धेरै समयपछि मझेरी कार्यक्रममा हामी भेट भएका छौँ। श्रोता लाल दाई जो चाहिँ प्रभातकालीन कार्यक्रम सञ्चालन गर्ने गर्नुहुन्थ्यो, उहाँ चाहिँ बेलायतमा हुनुभएको समयमा म तपाईँहरूसँग प्रभातकालीन आवाजमा माफ गर्नुहोला, यहाँ बोल्दा बोल्दै खोकी लाग्यो श्रोता, यस्तै छ, तर पनि ठिकै छ। प्रभातकालीन आवाजमा मैले उहाँलाई कभर गरिरहेको थिएँ भने मझेरी कार्यक्रममा तपाईँले प्राय नूतन राई बहिनीलाई पाउने गर्नुहुन्थ्यो र आज भने म फेरि उपस्थित भइसकेको छु। के कस्तो हुनुहुन्छ? धेरै समयपछि हाम्रो भेट भयो। मिठो गीतबाट हामीले कार्यक्रम सुरु गऱ्यौँ। एसडी योगी अनि रेशमा पुन मगरले गाउनुभएको सात भन्ज्याङ भन्ने मिठो गीतबाट। आज मङ्गलबार 2 जुन 2026 साल, तदनुसार जेठ 19 गते विक्रम सम्बत 2083 सालको कार्यक्रम मझेरी लिएर उपस्थित भइ नै सकेको छु। श्रोता तपाईँहरूले कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कस्तो कस्तो समयमा सुन्दै हुनुहुन्छ? ब्रुनाईमा बिहानको 10:11 गयो श्रोता। मौसमको छोटो कुरा गरिहालौँ, 25 डिग्री सेल्सियस तापक्रम रहेको छ अहिले भने। आज दिनभरिमा 32 डिग्री सेल्सियस सम्म अधिकतम तापक्रम निकै न्यानो हुने अनुमान गरिएको छ श्रोता। अधिकतम तापक्रम 32 डिग्री सेल्सियस छ। छिटफुट वर्षा हुने अनि त्यसका साथमा मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ र भरे मध्याह पछाडि भने मौसममा बदली भई अलि मेघगर्जन सहित पानी पर्ने सङ्केतहरू देखाइएको छ श्रोता। नेपालमा बिहानको 8 बज्नका लागि 4 मिनट बाँकी रहेको छ। 18 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ भने 29 डिग्री सेल्सियस अधिकतम तापक्रम। काठमाडौँमा पनि न्यानो नै छ, गर्मी नै छ श्रोता। थन्डर साउन्ड्स एन्ड जेन्टल ब्रिज भनिएको छ, तपाईँहरूले सुनिराख्नु भएको छ भने यसो मौसमको ताजा अपडेट दिनुहोस् काठमाडौँका श्रोताहरू, अथवा नेपालमा कहाँ कहाँबाट हामीलाई कुन माध्यमबाट सुन्दै हुनुहुन्छ, यसो ताजा अपडेट दिनुहोस् न। पानी परिरहेको छ भनिएको छ र त्यसका साथमा मेघगर्जन पनि छ भनिएको छ, वास्तविकता के हो यसो हामीलाई बताउने चेष्टा गर्नुहोस् है। बेलायतमा बिहानको 3:12 गयो श्रोता। गुड मर्निङ भन्न चाहे तपाईँहरूलाई। 15 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ अहिलेको भने। अहिले लन्डनमा पनि मेघगर्जन सहित मन्द गतिमा हावा चलेको छ, पानी परेको छ र आज दिनभरिमा 12 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 20 डिग्री सेल्सियस अधिकतम तापक्रम चाहिँ अनुमान गरिएको छ र दिनभरि जसो नै मेघगर्जन सहित पानी पर्ने अनि मन्द गतिमा हावा चल्ने मौसमी प्रक्षेपण गरिएको छ, पूर्वानुमान गरिएको छ। तपाईँहरू त्यही अनुसारले आफ्नो तयारी गर्नुहोला श्रोता। कति त अब उठ्ने बेला पनि भयो, तपाईँहरूको अर्ली मर्निङ सिफ्टहरू जानुपर्ने हुन्छ, त्यसका लागि उठ्नु पर्यो, नुहाइ धुवाई गर्नु पर्यो र अब तयारी गर्नु पर्यो, खाजा खानु पर्यो, लन्च प्याक गर्नु पर्यो, बनाउनु पर्यो, निकै काम हुन्छ। काम जानुभन्दा अगाडि पनि त्यसको तयारीमा तपाईँहरू लागिसक्नु भएको छ। अन्य स्थानका श्रोता तपाईँहरूले पनि सुनिराख्नु भएको छ हामीलाई, तपाईँहरूको आफ्नो समय अनुसारको अभिवादन, नमस्कार र स्वागत गर्न चाहे अब एउटा गीत सुनौ। काग दाजे द फिरन्तीले गाउनु भएको छ यो गीत।

दाजु र दिदीलाई घर फर्काइदेऊ लौ काग दाजै. द फिरन्तीको नयाँ गीत हामीले सुन्यो श्रोता, जोसिलो गीत एका बिहानै सुन्यो. ब्रुनाईमा त 10:17 गइसकेको छ. तपाईँहरूको लागि भने यस्तो अलिक जोसिलो गीत सुन्ने अलिक बेला भइसकेको छैन होला, तर उठिसक्नु भएको छ भने यसले तपाईँको चाहिँ एनर्जीलाई पक्कै पनि जागरुक बनाउन सफल भयो होला. यस्तै अथवा अनि कुनै पनि किसिमका गीतहरू सुन्न अनि सुनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ श्रोता. तपाईँले स्टुडियोमा फोन गर्न सक्नुहुन्छ. दुईवटा नम्बर रहेका छन्, 3224167 अनि 3220098. ब्रुनाई बाहिरबाट तपाईँले 00673 ब्रुनाईको कन्ट्री कोड डायल गर्नुपर्ने हुन्छ, र मिलिटरी एक्सटेन्सन मार्फत हो भने 94193 3284 डायल गर्नुहोला. ब्रुनाईका श्रोताका लागि त त्यो पनि सजिलो छ, 3284 मात्रै डायल गर्नुभए पनि हुन्छ. इमेल मार्फत bfbsgorkha@bfbs.com छँदैछ. अनि अहिलेको सबैभन्दा प्रचलित माध्यम भनेको फेसबुकको म्यासेन्जर मार्फत हो, र त्यहाँ तपाईँले आजसम्म हामीलाई सम्पर्क गर्नुभएको छैन भने फेसबुकमा चाहिँ बिएफबिएस गोर्खा खोज गर्नुहोस्. निलो गोलो घेरा भित्र भएको बिएफबिएस गोर्खा लेखिएको लोगोलाई चाहिँ खोजेर त्यसलाई क्लिक गर्नुभयो भने त्यहाँ चाहिँ अनि लाइक पेज आउँछ. लाइक पेज गरेपछि तपाईँले त्यहाँबाट चाहिँ म्यासेन्जरमा सिधै जोडिन सक्नुहुनेछ. अब तपाईँहरू कुन माध्यमबाट चाहिँ जोड्यौँ भनेर सोच्दै गर्नुहुँदाखेरि हामी अर्को गीत सुन्नतिर लाग्नेछौँ. यवेश थापाको पालो परेको छ, हेराए अनि बसाए.

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो BFBS गोर्खा रेडियो हो।

इरोज लामाले गाउनु भएको पानी मिठो भन्ने यो पनि चड्के गीत नै सुने श्रोता तपाईँहरूले पनि यसो पक्कै पनि टाउकोसम्म तल्लाउनु भयो होला ननाचे पनि. समय तपाईँहरूको आफ्नो आफ्नो छ, कोही नाच्ने समय पुग्नु भएको छ भने कोही भर्खर उठ्ने समय भएको छ, जागर चलेको छैन भने पनि यो गीतले तपाईँहरूलाई पक्कै पनि जागरुक बनायो होला. तपाईँहरूले यो राइट ब्रदर्सले हवाईजहाज पहिलो उडान भरेको भन्ने कुरा पक्कै पनि थाहा पाउनु भएको नै छ, तर धेरै मानिसहरूले चाहिँ यसलाई चाहिँ अलि अर्कै एङ्गलबाट हेर्दा रहेछन् श्रोता. विशेष गरी यो ब्राजिलमा भने कथा फरक नै पढाइँदो रहेछ स्कुलतिर पनि. त्यहाँका मानिसहरूले चाहिँ ब्राजिली उड्डयन अभियन्ता भनौँ अल्बर्टो सान्टोस डुमोन्टलाई चाहिँ हवाईजहाजका पिता भनेर मान्दा रहेछन्. उनीहरूले चाहिँ राइट ब्रदर्स यो दाजुभाइहरूलाई चाहिँ मान्दैन रहेछन् हवाईजहाजका आविष्कारक भनेर. के रहेछ त विवादको मुख्य कारण चाहिँ पहिलो सफल उडानको परिभाषा. ब्राजिलले चाहिँ अर्कै एङ्गलबाट हेर्दो रहेछ यसको परिभाषालाई. राइट ब्रदर्सले सन् 1903 अमेरिकाको किटी हकमा उडान गरेका थिए, तर आलोचकहरूका अनुसार, आलोचक भन्दा नि यो ब्राजिलियन कन्टेक्स्ट अनुसार हेर्दाखेरि चाहिँ उनीहरू को विमानले ट्र्याक र केही सहायक प्रणालीको प्रयोग गरेका थिए. उता सन् 1906 यो ब्राजिलियन सान्टोस डुमोन्टले चाहिँ पेरिसमा आफ्नो नम्बर 6 विमान सार्वजनिक रूपमा दर्शक अनि निर्णायकहरूको अगाडि बाहिरी सहायता बिना उडाएका थिएछन्. त्यसैले ब्राजिलले उनलाई पहिलो वास्तविक विमान आविष्कारकको रूपमा मान्ने गरेको रहेछ. कारण चाहिँ यस्तो रहेछ श्रोता, यद्यपि अधिकांश इतिहासकार र अन्तर्राष्ट्रिय उड्डयन संस्थाहरूले राइट ब्रदर्सलाई नै पहिलो सफल नियन्त्रित र निरन्तर शक्तियुक्त उडान गर्ने व्यक्तिका रूपमा चाहिँ मान्यता दिएका छन्. अब व्यक्तिका रूपमा भनेपछि राइट ब्रदर्स एउटा ग्रुप भनौँ न, एउटा टिमलाई व्यक्तिको रूपमा लिएको रहेछ. तर ब्राजिलमा भने आज पनि सान्टोस डुमोन्ट राष्ट्रिय गौरवको प्रतीकका रूपमा लिने गरिँदो रहेछ. यसरी हवाईजहाज कसले आविष्कार गर्यो भन्ने बहस केवल प्रविधिको इतिहास मात्र होइन राष्ट्रिय पहिचान र गौरवसँग पनि जोडिएको विषय बनेको छ. आजसम्म अमेरिका र ब्राजिल दुवै देशले आफ्ना आफ्ना दावीहरू कायम गरिराखेका छन्, र अब यो जानकारी चाहिँ मेरो लागि पहिलो नै भयो. तपाईँहरूले कतिको थाहा पाउनु भएको थियो राइट ब्रदर्सले अमेरिकामा यो किटी हक भन्ने ठाउँमा पहिलो विमान उडान भरेका थिए भन्ने, विमानका आविष्कारक उनीहरू हुन् भन्ने नै हामीले पढेको सुनेको र अहिलेसम्म बुझेको त्यति नै थियो. तपाईँहरूको पनि त्यस्तै विचार छ अथवा अल्बर्टो सान्टोस डुमोन्टलाई नै तपाईँहरूले पनि हवाईजहाजका आविष्कारक मान्ने श्रोता कोही हुनुहुन्छ? हुनुहुन्छ भने यसो जानकारी गराउनुहोस् है, तपाईँको पनि मत जाहेर गर्नुहोस् श्रोता. कालीप्रसाद बास्कोटा अनि मेलिना राईलाई सुन्न जाउँ अजम्बरीमा.

हजुर अजम्बरी लाउनु पर्छ पिरती लाउँला न भन्दै हुनुहुन्थ्यो कालीप्रसाद बास्कोटा अनि मेलिना राई मझेरीमा हुनुहुन्छ श्रोता. पहिलो घण्टाको बसाइमा छौँ हामी. म धनराजले मझेरीलाई अगाडि बढाइरहेको छु र तपाईँहरूले साथ दिइराख्नु भएको छ. र यो समयमा ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू विशेष गरी डिपेन्डेन्ट अनि स्पाउस जो जो हुनुहुन्छ तपाईँहरूका लागि एउटा निकै राम्रो अफर भएको जब भ्याकेन्सीका बारेमा बताउन मन लाग्यो. यो जब भ्याकेन्सी चाहिँ हाम्रै लागि बिएबिएस गोर्खा रेडियोकै लागि हो. ट्रेनी प्रेजेन्टरको भ्याकेन्सी खुलेको छ. अब एकजना हाम्री सहकर्मी बहिनी चाहिँ अब छिटै बेलायततर्फ प्रस्थान गर्दै हुनुहुन्छ. यहाँको टुर सकेर उहाँको श्रीमानले टुर सक्नुभयो. अब छिटै नै अब एक महिना जतिमा चाहिँ उहाँ जाने हुन्छ र उहाँको लागि उहाँले छोड्नु भएको ठाउँलाई चाहिँ एकजना हामीले रिक्रुट गर्नुपर्नेछ. रिक्रुटिङ प्रोसेस अब सुरु भयो हिजोदेखि. श्रोता हिजोदेखि नै यो फेसबुकको वालमा पिन पोस्टका रूपमा तपाईँहरूले देखिराख्नु भएको छ र तपाईँहरूलाई त्यहाँ दिइएको क्राइटेरियाहरूमा छिर्छु जस्तो लाग्छ भने अनि केही नयाँ कुरा सिक्छु. अब जानेर आइएको त हुँदैन श्रोता. कोही पनि प्रश्न बोल्ने चाहिँ हुनु पर्यो, कन्फिडेन्स हुनु पर्यो. त्यति भए भइगयो. अरू कुरा त हामी यहाँ बिस्तारै सिक्दै जान्छौँ, सिकाउँदै लान्छौँ. हामीले पनि सुरु गरेको कति एक वर्ष, मैले पनि सुरु गरेको एक वर्ष भएछ. अहिले मात्रै अलिकति कन्फिडेन्सका साथमा लाइभ अन एयर जानका लागि ढुक्क भएर स्टुडियोभित्र छिर्ने भइसकेको छु जस्तो लाग्छ. तर पनि तपाईँहरूले कति यहाँ विशेष गरी ब्रुनाई ग्यारिजनका दाजुभाइहरू दिदीबहिनीहरूसँग भेट हुँदाखेरि इम्प्रुभ हुँदैछ, अझै पनि गर्न सकिन्छ भन्ने हौसला दिनुहुन्छ. र तपाईँहरू पनि त्यस्तो परिस्थितिबाट गुज्रिँदै हुनुहुन्छ भने नहत्ता लिनुहोस्, अप्लाई गर्नुहोस्, काम पाउनु भने यसरी नै हो, बिस्तारै विकास गर्दै लाने आफैले आफैलाई. र तपाईँले चाहिँ यदि इच्छा जाहेर गर्नुहुन्छ भने लाल डट शाही एट बिएफबिएस डट कम मा चाहिँ तपाईँको सिभी र रेज्युमेहरू पठाउनुहोस् 11 जुन 2026 भित्र. अब एउटा अनुरोधको गीत सुन्छौँ श्रोता. अनुरोधका लागि आइपुग्नु भएको छवि थापा मगर फोक्सटोन युकेबाट र उहाँले अघि नै पठाउनु भएको रहेछ, मैले भर्खर मात्रै देख्दैछु. धनराज भाइ नमस्ते. आज हजुरको मिठो स्वरमा विभिन्न जानकारीहरू र मिठा मिठा गीतहरूको सङ्गालका साथ कार्यक्रम मझेरी सुनेर भरपूर्ण मनोरञ्जन लिइरहेको छु भन्नुभएको रहेछ छवि थापा दाजु. तपाईँलाई धेरै धेरै धन्यवाद सुनेर साथ दिइराख्नु भएको छ. यसरी नै सधैँ हामीलाई साथ दिनुहुन्छ. तिनैवटा स्टेसनमा पालै पालो तपाईँहरूले आफ्नो सहभागिता जनाउनुहुन्छ, हामी आभारी छौँ. र आज चाहिँ उहाँले भन्नुभएको छ फर्दर समयले साथ दिएको खण्डमा चाहिँ जुन चाहिँ पनि घनबहादुर थापा मगरको रचनामा गायक रामकृष्ण ढकालले गाउनुभएको गीत हजुर लगायत यस बेला रेडियो यो कार्यक्रम सुन्नुभएका सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूप्रति समर्पण गर्दै सुन्न अनि सुनाउन चाहन्छु भन्नुभएको छ घनबहादुर छवि थापा मगरज्यूले. अब तपाईँकै अनुरोधमा घनबहादुर थापा दाईको चाहिँ रचनामा रहेको जुन चाहिँ पनि रामकृष्ण ढकालको आवाजमा यो गीत प्रस्तुत गर्दैछु. अनुरोध स्वीकार्नुहोला र इन्जोय गर्नुहोला छवि थापा मगरज्यू दाजु युके फोक्सटोनबाट.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।

कति मिलेको पानी कुवाको यावत यावत कुराहरू गर्दै हुनुहुन्थ्यो सरोज ओली अनि स्मिता दहाल। मझेरी कार्यक्रमको पहिलो घण्टामा हुनुहुन्छ श्रोता, म धनराज राई छु तपाईँसँग। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि फेरि पनि एउटा रमाइलो कार्यक्रमको जानकारी सहित आइपुगेको छु। च्यारिटी हर्स रेस नाइट हुँदैछ, कहाँ हुन्छ भनेर तपाईँ चाहिँ कौतूहलता जागेको छ भने तपाईँमा यो च्यारिटी हर्स रेस नाइट चाहिँ होर्नबिल स्कुल का लागि हुने भएको छ र चिटच्याट कम्युनिटी सेन्टरमा हुन्छ। होर्नबिल स्कुलको हलमा थियो सुरुमा, झन्डै मैले त्यही भनिपठाएँ तर भेन्यू चेन्ज भएर अस्ति हुने भनेको थियो तर यसलाई चाहिँ पोस्टपोन गरिएर नयाँ मिति सहित आएको छ। 12 जुन शुक्रबारका दिन पर्छ श्रोता, तपाईँहरू चाहिँ शुक्रबारको बसाइलाई रमाइलो गर्ने मौका छ है श्रोता। 4:30 बजे मध्याहको 4:30 बजे गेट खुल्नेछ र 6 बजेदेखि चाहिँ मेन इभेन्ट सुरु हुन्छ रातको 11 बजेसम्म। अब त्यहाँ थुप्रै एक्टिभिटीहरू हुनेछ, रमाइलो साँस त हुने नै भयो, त्यसमा तपाईँले एक्साइटिङ अरू अन्य फन कार्यक्रमहरू इभेन्टहरू त्यहाँ भित्र समावेश गरिएको छ र यो चाहिँ एक किसिमले समुदायलाई एक ठाउँ ल्याएर त्यो समुदायबाट यो होर्नबिल स्कुल अनि ट्रिट अफ्स नर्सरीका लागि यसो चाहिँ के भन्छ यो कोष सङ्कलन गर्ने हेतुले चाहिँ यो कार्यक्रम तय गरिएको हो। यसका लागि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले चाहिँ ट्रान्सपोर्ट पनि पाउनुहुन्छ आते र जातेको लागि, तपाईँहरूको स्पेसिफिक लोकेसन दिइएको हुन्छ। हुँदा H15J16 रामधानी लाइनतिर बस्नुहुने श्रोताका लागि यो साह्रै लागु नहुन सक्छ, तर अब मुमङतिर हुनुहुन्छ, जुरासिक पार्कतिर हुनुहुन्छ अनि यता X1X2तिर हुनुहुन्छ भने तपाईँहरूको लागि चाहिँ यो अति उपयोगी बन्न सक्छ यो सेवा तपाईँको लागि ट्रान्सपोर्ट चाहिँ, किनभने अब त्यो दिन राति अब अवश्य पनि त्यहाँ अलिअलि पिउने कुराहरू खानेकुराहरू हुन्छन्, खानेकुराले केही नगरे पनि पिउने कुराहरू कुनै कुनैले चाहिँ अलिकति यो नर्मल चाहिँ यो ड्रिङ्किङ एबिलिटी नहुनेहरूको लागि विशेष चाहिँ अलिकति असर पार्न सक्छ। त्यसले कुनै घटना निम्त्याउनुभन्दा बरु यसरी प्रोभाइड गरिएको सवारी साधन प्रयोग गर्नुभयो भने सबैतिर सेफ हुन्छ, कसैलाई केही हुँदैन, रमाइलो गर्नुहुन्छ, घर फर्किनुहुन्छ, सुत्नुहुन्छ। क्युआर कोड उपलब्ध गराइएको छ, तपाईँले मा चाहिँ यो सिग्नल च्याट ग्रुपमा देखिसक्नुभएको छ, हाइभको पेजमा देख्नुभएको छ, विभिन्न चाहिँ डिपार्टमेन्टको मेन एन्ट्रान्स ढोकातिर राखिएकोहरू पनि देख्नुभएको छ। तपाईँहरू त्यहाँ क्युआर कोड स्क्यान गरेर जान सक्नुहुनेछ। $10 प्रति व्यक्ति हो, यसमा चाहिँ तपाईँले खाना अनि राफलको टिकट इन्क्लुडेड हुन्छ। र तपाईँ चाहिँ अलिक भिआइपी फिल गर्न चाहनुहुन्छ भने पनि त्यो सुविधा पनि दिइएको छ। $50 ब्रुनाई डलर प्रति टेबल पर्छ, यसमा चाहिँ भिआइपी एरियाको लागि हो, 8 जना प्रत्येक टेबलमा भिआइपीहरू चाहिँ हुनु एलोकेट गरिएको छ भनौँ न श्रोता। $50 8 जनाले चाहिँ तपाईँले एउटा टेबल बुक गर्न सक्नुहुन्छ र एउटा टाइगर बियरको टावर पनि पाउनुहुनेछ, त्यो पनि टिकटमा नै इन्क्लुड हुनेछ, अघिको खाना र राफलको टिकट सँगसँगै। अब जब कान्छी आतिन्छे भन्ने गीत सुन्यौँ यवेश थापा वेक र बिजेनको आवाजमा।

जब कान्छी आतिन्छे तीनजना गायकहरूले गाउनुभएको यवेश थापा वेग र विजनले गाउनुभएको गीत सुन्नुभयो श्रोता। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, तपाईँहरूका लागि अर्को पनि जब भ्याकेन्सीहरूको जानकारी त दिन गइरहेको छु। की पर्सन क्वालिफाइड, यो चाहिँ हर्नबिल स्कुलका लागि र यो ट्रिटप्स नर्सरीका लागि हो। की पर्सन क्वालिफाइड हुनु पर्यो, अर्को लर्निङ सपोर्ट एसिस्टेन्ट लेभल टूको हुनु पर्यो, र अर्को चाहिँ बस एस्कर्ट हो। यो चाहिँ क्याजुअल भ्याकेन्सी हो। तपाईँहरू यसमा चाहिँ कसै दिदीबहिनीहरू चाहिँ एब्सेन्ट हुनु भने उहाँहरूलाई कभर गर्नुपर्ने खालको काम जस्तो लाग्यो मलाई। र यो डिटेलहरू चाहिँ तपाईँहरूले हाई पेज अथवा कति त सिग्नल पेजमा पनि राखिएको छ, सिग्नलको च्याट ग्रुपमा। त्यहाँ चाहिँ तपाईँहरूले फुल जब डिटेलहरू हेर्न सक्नुहुनेछ। एडभर्टहरू कति घन्टा गर्नुपर्ने, अरू क्वालिफिकेसन रिक्वायरमेन्टहरू के छ भनेर चाहिँ तपाईँहरूले उहाँ त्यहाँ पढ्न सक्नुहुन्छ। र डेडलाइनहरू आफ्नो आफ्नो जब भ्याकेन्सीहरूको छ।

0: प्रतिनिधि सभाका विपक्षी सचेतकहरूले प्रधानमन्त्रीको योग्यतामाथि प्रश्न उठाएका छन्। आकस्मिक समयमा बोल्दै नेकपा सांसद युवराज दुलाल,
1: राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन, यो त होस, अनुभव, ज्ञान र जिम्मेवारी बोधको पद हो। बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
0: एमाले सांसद ऐन महरले संसदमा बोल्नु अघि आफूहरूसँग सिक्न आउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो।
2: नेपालले कोही कसैको पनि एकीच भूमि मिचेको छैन, यो कुरा स्मरणहोस्। प्रधानमन्त्रीलाई अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ। प्रधानमन्त्रीको कुर्सीबाट नेपालले अरूको भूमि मिचेको छ भन्न पाइन्छ?
0: श्रम संस्कृतिका आर्यन राईले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले दिएको जवाब यति बेला विवादको निशानामा परेको छ। सांसद राईले उचित जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई प्रश्न सोधेकोमा आफैलाई शर्म लागेको बताउनु भयो।
3: हाम्रा प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्नमा सोधिने थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईँको महसुस भइरहेको छ।
0: सीमाको विषयमा अपरिपक्व अभिव्यक्ति दिएको भन्दै काँग्रेस सांसद निष्कल राईले बालेन्द्र शाहलाई प्रधानमन्त्री पद भारी परेको टिप्पणी गर्नु भएको छ।
4: आम नागरिकले हेरिरहेका छन्, दुई तिहाई बहुमत दिएर पठाएको पार्टीले बनाएको प्रधानमन्त्री नागरिकको भावना राष्ट्रको सर्वम सत्ता बोक्न सकिरहेको छ कि छैन।
0: बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने सरकारले बजेट मार्फत गरेको घोषणाले उद्योगी व्यवसायी उत्साही भएका छन्। तर मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासीको समस्या समाधान नभएसम्म उद्योगीहरूले मोतीपुरमा हात नहाल्ने

0: बताएका छन्, जसका कारण हजारौं युवालाई रोजगारीमा जोड्ने सरकारी योजना फेरि पनि अलपत्र पर्ने भएको छ। बुटवलबाट छवि पाण्डे।
1: विक्रम सम्वत 2077 सालमा शिलान्यास भएको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा विवादको कारण अहिलेसम्म निर्माणको काम नै सुरु भएको छैन। यही बीचमा सरकारले बजेट मार्फत मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रलाई दिने घोषणा गरेकोमा उद्योगीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। तर जग्गा विवादको समस्या समाधान नभएसम्म मोतीपुरमा हात नहाल्ने उनीहरूको शर्त छ। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल।
2: मोतीपुर क्षेत्रलाई निजी क्षेत्रसँग मिलेर काम गर्ने भन्ने कुराको प्रयोग बजेट मन्त्रालयमा आएको छ, त्यो सकारात्मक कुरा हो। तर अरू बस्ती विकाससँग जोडेका कुराहरू होइन, त्यसको व्यवस्थापन कुराहरू चुनौतीपूर्ण छन्। सरकारको दायित्व जिम्मेवारी पनि हो आम नागरिक प्रति, त्यसलाई व्यवस्थापन गरेर मोतीपुर स्तर स्थापना हुँदाखेरि निजी स्तरलाई एउटा उत्साह प्रदान हुन्छ भन्ने मलाई लाग्छ। निजी स्तर समेत समावेश हुने गरी गरेका कुराहरू सकारात्मक छन्।
1: करिब 820 बिघा जग्गामा बन्ने भनिएको औद्योगिक क्षेत्रमा अहिले 5000 सुकुम्बासीको बस्ती छ। बस्ती व्यवस्थापन नभएसम्म औद्योगिक क्षेत्र बन्ने कुरा असम्भव देखिएको छ, जसको कारण 6 वर्ष अघि शिलान्यास भएको औद्योगिक क्षेत्रको काम अहिले अलपत्र छ। चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोखरेल पनि जग्गा विवाद भएको कारण निजी क्षेत्रले मोतीपुरमा हात नहाल्ने अडान दोहोर्याउनु भयो।
3: प्राइभेट सेक्टरले यही अहिले भर्खरै यही इमिडिएट बजेट सिनेकै भरमा सञ्चालन गरिहाल्छ, यस्तो त मात्रै थियो, देख्दिनँ। भौतिक पूर्वाधारदेखि लिएर धेरै कुरा गर्न छ, अनि अर्को कुरो त्यहाँको जग्गाकै विषयमा त्यत्रो किचलो छ, हेर्दा सर र राम्रो छ, त्यहाँ त्यही क्षेत्रमा सुकुम्बासीको समस्या छ, जग्गाको विवाद छ, विवादमा प्राइभेट सेक्टरले जान्न, प्राइभेट सेक्टर यी विवादको बिचमा इन्ट्री नै गर्दैन।
1: मोतीपुर औद्योगिक क्षेत्र निर्माण सम्पन्न भएको भए करिब 500 उद्योगबाट हजारौं युवाले रोजगारीको अवसर पाउने थिए, तर जग्गा विवाद समाधान नगर्दा त्यो अवसर गुमिरहेको छ। 5000 सुकुम्बासी परिवारलाई अन्यत्र सारेर औद्योगिक क्षेत्र बनाउने कुरा सरकारका लागि चुनौतीको विषय बन्दै गएको छ।
0: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ।
4: कार्यदलको सचिवालयले यही जेठ 8 गते सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। सोही सूचना अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएका जानकारी दिनुभएको छ। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। कार्यकारी राष्ट्रपति, संहिताको पुनरावलोकन, संवैधानिक निकायको पुनर्संरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्ने लगायतका विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्य सचिव सुवेदीले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ।
0: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: TFBS Gorkha Radio हो। नमस्ते, यो BFBS गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ BFBS गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा। म धनराज राई छु। पहिलो घण्टा हामीले सफलतापूर्वक विदाई गरिसक्यौँ र दोस्रो घण्टामा प्रवेश गरिसक्यौँ। दोस्रो घण्टाको सुरुवाती गीतमा हामीले सुन्यौँ धानको कुनिया, पवित्र गुरुङ अनि एसटी योगीले गाउनु भएको यो मिठो गीत। सँगै हामी कार्यक्रमको दोस्रो घण्टालाई अगाडि बढायौँ। श्रोता, तपाईँहरू मलाई साथ दिँदै हुनुहुन्छ नि, होइन? विभिन्न ठाउँमा हुनुहुन्छ, विभिन्न समयमा हुनुहुन्छ, विभिन्न माध्यमबाट सुन्नुहुन्छ तपाईँहरूले। कतिले अब ब्रुनाईको सन्दर्भमा एफएम रेडियो मार्फत सुन्नुहुन्छ 89.5, कतिले यहीँ पनि अब एप मार्फत चाहिँ सुन्ने गर्नुहुन्छ भने अन्यतिर तपाईँहरूले एप मार्फत इन्टरनेटमा अथवा कुनै पनि यो माध्यम, अन्य माध्यमहरू स्मार्ट स्पिकर मार्फत सुन्ने गर्नुहुन्छ। तपाईँहरूले जसो तसो हामीलाई सुनि नै राख्नु भएको छ र हामी सदैव आभारी छौँ तपाईँहरूको साथ अनि सहयोगको लागि। हजुर, ब्रुनाईमा अहिले बिहानको 11:10 गयो। श्रोता, 11 मिनट गई नै हाल्यो बोल्दा बोल्दै। 25 डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको छ भने 32 डिग्री सेल्सियस, खासै अघि पहिलो घन्टा र अहिले फरक भएको छैन मौसममा। घाम मजाले लागिरहेको छ तर यहाँ मौसमी पूर्वानुमान भने छिटफुट वर्षा हुने अनि मन्द गतिमा हावा चल्ने बताएको छ। मन्द गतिमा हावा पनि नचलेको जस्तो मैले चाहिँ महसुस गरिरहेको छु। श्रोता, केही क्षण अगाडि चाहिँ बाहिर निस्केको थिएँ एकछिन ताजा हुनलाई, तर हप्प परेको स्थितिमा चाहिँ हामी गुज्रिरहेका छौँ। बेलायतमा बिहानको 4:11 गयो। काठमाडौँ नेपालमा अहिले बिहानको 9:00 लागि 4 मिनट नै बाँकी रहेको छ र यस्तै विभिन्न ठाउँमा हामीलाई सुनिराख्नु भएको छ। मध्यपूर्वमा बिहानको 7:00, मध्यपूर्व भन्दा पनि दुबई कतारतिर जस्तो लाग्छ, 7:12 गयो बिहानको। कति त मर्निङ वक गरेर पनि आइपुग्नु भएको छ भन्दाखेरि एकजना हाम्रा चाहिँ परदेशी घिमिरे माइलोज्यूले 5 किलोमिटर दगुरेर पनि आइसके भनेर मेसेज पठाउनु भएको थियो। साह्रै जोसी तपाईँहरू एका बिहानै त्यसरी शारीरिक व्यायाम गर्नुहुन्छ, दिनभरिको लागि ताजगी प्राप्त गर्नुहुन्छ, अब फ्रेस भएर खाजा खाएर कामतर्फ लाग्नुहुन्छ। तपाईँहरूलाई शुभ दिन भन्न चाहे मैले। अब गुलाबी साडी भन्ने गीत सुन्न जाउँ भियोमाको आवाजमा।
1: गुलाबी साडी भियोमा

हजुर, भियोमा लिगाउनु भएको गुलाबी साडी सुन्यो श्रोता। हजुर, मैले केही समय अगाडि समयको कुरा गर्दाखेरि साउदी कतार दुबईतिर चाहिँ बिहानको 7:15 गयो भनेको थिएँ र उहाँ 12 गयो भनेको थिएँ। परदेशी घिमिरे माइलेज्यूले मलाई करेक्सन गरिदिइहाल्नु भयो, साउदीमा चाहिँ बिहानको 6:12 भयो है हजुर भन्नुभएको छ। धन्यवाद छ परदेशी घिमिरे माइलेज्यू, तपाईँले मगाउनु भएको अनुरोध गर्नुभएको गीत म केही क्षणमा अवश्य नै सुनाउनेछु, प्रतीक्षा गर्दै गर्नुहोला। तपाईँभन्दा अगाडि पनि केही अनुरोधकर्ता श्रोता आइपुग्नु भएको छ। हामीभन्दा पनि गीत खोज्दैछु र यहाँ डाउनलोड गर्नुपर्नेहरू पनि यसो भइरहेको अवस्था छ, अलि तलमाथि हुनसक्छ, त्यसका लागि क्षमा चाहन्छु। के अरे परदेशी घिमिरे माइलोज्यू, म तपाईँको गीत एकैछिनमा राख्छु। हजुर, यो समयमा चाहिँ ला लोक सुब्बा जी आइपुग्नु भएको छ रेडिङ युकेबाट। धनजी लौ ड्युटीबाट नै इन्जोय लिँदै हाजिर जना है भन्नुभएको छ, तपाईँलाई स्वागत छ र नमस्कार छ लोकजी। अनि समय मिले चाहिँ सबिन राईको सुन्दरताको तिमी भन्ने गीत यो बेला रेडियो सुनेर बसेका सम्पूर्ण मित्र अनि श्रोतालाई सुनाइदिन विनम्र आग्रह गर्दछु भनेर उहाँले विदा लिनुभएको छ। तपाईँले अनुरोध गर्नुभएको गीत तयारी अवस्थामा छ लोक सुब्बाजी, यो गीत सुनेर रमाइलो गर्नुहोला र तपाईँका इष्टमित्र साथी भाइहरूले पनि यो गीत सुनेर पक्कै रमाइलो गर्नुहुनेछ। सुन्दरताको तिमी सबिन राईको आवाजमा छ।

0: तपाईँलाई प्रोसेस डिस्काउन्टको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents फेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो PFBS गोर्खा रेडियो हो।

जन्तरे मामा जसलाई चाहिँ हामीले यो सोसियल मिडियाको प्लेटफर्मबाट नै चिन्ने गरेका थियौँ कुनै समय अगाडि, उहाँको नाम चाहिँ अमित राई रहेछ र उहाँले फर्मल रेकर्ड गरेर गाउनुभएको गीत फुलै फुलको मिठो गीत सुन्यो श्रोता। मझेरी कार्यक्रममा हुनुहुन्छ तपाईँहरू, दोस्रो घन्टामा बिहानको 11:30 हुनलाई अब 4 मिनट, 11:26 गएको छ ब्रुनाईमा। दोस्रो घन्टामा हामी प्राय यो टेक्नोलोजी, आजको दिन यो मङ्गलबार विशेष टेक्नोलोजी र इनोभेसन सम्बन्धी केही चर्चाहरू गर्ने गर्दछौँ र आज मैले एउटा सानो विषय छानेर लिएको छु, जेनेरेटिभ एआई को विषयमा र त्यसको तीव्र विकास अनि त्यसका जोखिमहरू के कस्ता रहेछ, यसो हामी सतही रूपमा चाहिँ बुझ्ने प्रयास गर्नेछौँ श्रोता। र यो आजको प्रविधि र नवप्रवर्तन खण्डमा चाहिँ पछिल्ला समयमा सबैभन्दा धेरै चर्चा भएको प्रविधि, अघि हामीले कुरा गरिहाल्यौँ, जेनेरेटिभ एआई, जसले आफै नयाँ टेक्स्ट, तस्विर, अडियो र भिडियो सृजना गर्न सक्छ भनेर चाहिँ तपाईँहरूले हामीले सुनिरहेको र अब त देख्न पनि थालिसकेका छौँ, छुट्याउनै गाह्रो हुन्छ। सन् 2022 सार्वजनिक रूपमा लोकप्रिय बनेको यो जेनेरेटिभ एआई अहिले केवल च्याट गर्ने साधन मात्र होइन श्रोता, यो लेख लेख्न, कोड बनाउन, विज्ञापन तयार गर्न, तस्विर डिजाइन गर्न र चलचित्र स्तरका भिडियो उत्पादन गर्न सक्ने अवस्थामा पुगिसकेको छ। अहिलेका नयाँ एआई प्रणालीहरू मल्टिमोडल बन्दै गएका छन्, जसले टेक्स्ट, तस्विर, आवाज र भिडियोलाई एउटै प्रणालीभित्र बुझ्न र उत्पादन गर्न सक्छ। हाल देखिएको एउटा मुख्य ट्रेन्ड भनेको एआई भिडियो निर्माणको तीव्र विकास हो। पहिले केही सेकेन्डको अस्वाभाविक भिडियो बनाउन सक्ने प्रणालीहरू अहिले छिटो फिल्म, विज्ञापन र सामाजिक सञ्जाल सामग्री निर्माणमा प्रयोग हुन थालेका छन्। स्वतन्त्र यो इन्डिपेन्डेन्ट क्रिएटरहरूले चाहिँ कम खर्चमा उच्च गुणस्तरको सामग्री बनाउन सक्ने भएका छन्। अर्को महत्त्वपूर्ण ट्रेन्ड हो एआई एजेन्टहरूको विकास। अब एआईले केवल प्रश्नको उत्तर मात्रै दिँदैन श्रोता, बरु योजना बनाउने, जानकारी खोज्ने, कोड लेख्ने र बहु चरणीय कामहरू आफै पुरा गर्न गर्ने दिशातर्फ अगाडि बढिसकेको छ। धेरै यो के अरे मल्टी नेसनल कम्पनीहरू र ठुला ठुला कम्पनीहरूले एआईलाई आफ्नो दैनिक कार्यप्रवाहमा समावेश गरिसकेका समाचारहरू हामी यदाकदा भन्ने गरेका छौँ, सुन्ने गरेका छौँ। तर विकाससँगै जोखिम पनि बढिरहेको छ। सबैभन्दा ठुलो चिन्ता यो डिपफेक अर्थात् नक्कली तस्विर र भिडियोको चर्चा रहेको छ। अहिले एआई प्रयोग गरेर कसैको अनुहार, आवाज वा व्यवहार अत्यन्त यथार्थपरक रूपमा नक्कल गर्न सक्ने भइसकेको छ। ओइसिडीको प्रतिवेदन अनुसार सन् 2022 सन् 2025 साल बिचमा चाहिँ एआई सम्बन्धी घटनामध्ये सिन्थेटिक मिडिया अर्थात् एआईद्वारा निर्मित तस्विर, भिडियो र आवाजसँग सम्बन्धित जोखिमहरू 2 गुणाभन्दा बढीले बढेको बताएका छन्। यसैबीच साइबर अपराधीहरूले पनि एआई प्रयोग गर्न थालिसकेका छन्। हालैका रिपोर्टहरूमा नक्कली भिडियो, नक्कली परिचय पत्र र आवाजको प्रयोग गरेर ठगी तथा पहिचान प्रमाणीकरण प्रणाली छल्ने प्रयासहरू बढेको देखिएको छ। अर्को चुनौती हो भ्रामक सूचना र विश्वासको सङ्कट। विशेषज्ञहरूका अनुसार जब वास्तविक र एआई निर्मित सामग्री छुट्याउन कठिन हुन्छ, मानिसहरूले अनलाइनमा देखेका सामग्रीहरूमाथि नै विश्वास गर्न छोड्न सक्छन्। यसले पत्रकारिता, चुनाव, शिक्षा र सामाजिक विश्वासमा असर पार्न सक्छ। यसको साथै एआईलाई चाहिँ प्रशिक्षण दिन प्रयोग हुने डेटाको गुणस्तर, कपिराइटको विवाद, गोपनीयता र ऊर्जाको अत्यधिक खपत पनि प्रमुख बहसहरूका रूपमा चाहिँ उठेका छन्। त्यसै
को नतिजा स्वरूप अब अहिले चाहिँ विश्वभरका सरकारहरू विशेष गरी विकसित देशहरूका सरकारहरू र नियामक निकायहरूले एआई सामग्रीमा लेबल लगाउने डिफेक पहिचान गर्ने र जिम्मेवार प्रयोग सुनिश्चित गर्ने नियमहरू तयार गर्न थालिसकेका छन्। जेनेरेटिभ एआईले सृजनात्मकता शिक्षा व्यवसाय र अनुसन्धानका लागि अभूतपूर्व अवसरहरू त ल्याएको छ तर यसको सफल भविष्य केवल शक्तिशाली प्रविधिमा होइन जिम्मेवार प्रयोग पारदर्शिता र डिजिटल सचेतनामा पनि निर्भर रहन्छ भनेर चाहिँ जानकारहरूले भन्ने गरेका छन्। अब तपाईँहरू हामीहरू नै पनि अहिले अब धेरै ठुलो प्रविधिको कुरा नगरौँ, अब पहिले केही समय अगाडिसम्म हामी गुगलमा निर्भर थियौँ भने अब च्याट जिपिटीले चाहिँ ठाउँ ओगटिसकेको छ हाम्रो दैनिकमा। केही चाहियो भने च्याट जिपिटी, अहिले तपाईँहरूले केही समय अगाडि नेपालमा संसदभित्र सांसदहरूले च्याट जिपिटीलाई प्रश्न सोधेर त्यही प्रश्न चाहिँ सरकारलाई सभामुखलाई सोधेको अनि कतिपय सन्दर्भमा गलत जानकारी भएको प्रश्न सोधेको कुराहरू उठाएको कुराहरू पनि हामीले सुनेका छौँ। त्यस्तो तपाईँ हामीबाट नहोस्, हामी सजग र सचेत भएर चाहिँ यो डेटाहरूको इन्फर्मेसनहरूको चाहिँ प्रयोग गरौँ।

त्यो पारीबाट को आयो माया लाउन हो कि के गर्न हो भन्ने कुरा गर्दै हुनुहुन्थ्यो अजय धिमाल। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, तपाईँहरू अब ब्रुनाईको टोर सकेर छिटै बेलायततर्फ अथवा अन्य कुनै स्थानतर्फ चाहिँ पोस्टिङ हुने क्रममा हुनुहुन्छ भने तपाईँहरूका लागि भनेर तय गरिएको प्री डिपार्चर क्लिनिक सञ्चालन हुने भएको छ। अब भोलि बुधबार 3 जुनका दिन बिहानको 10 बजेदेखि 11 बजेसम्म भुमोङ कम्युनिटी सेन्टरको हाइभ अफिसमा हुनेछ। यसका लागि तपाईँले अपोइन्टमेन्ट बुक गर्नु पर्दैन, वक इन हो। तपाईँले विभिन्न अपडेटेड ताजा जानकारीहरू पाउने गर्नुहुन्छ विभिन्न विषयहरूमा। त्यसमाथि पनि विशेष गरेर चाहिँ नेसनल इन्सुरेन्स कन्ट्रिब्युसन्स क्रेडिटको बारेमा, अनि नानी केटाकेटीहरूको विद्यालय अब चेन्ज हुँदैछ, तपाईँहरू जाने एरियामा के कस्तो छ, कस्ता कस्ता स्कुलहरू रहेका छन् विद्यालयहरू, अनि कति टाढा तपाईँहरूको घरदेखि हुन त। तपाईँहरूले अब आफ्नो साथीभाइ गुगल मार्फत पनि पत्ता त लाउन सक्नुहुन्छ, तर अफिसियल जानकारी चाहिँ तपाईँहरूले यहाँबाट पाउनुहुन्छ यो ब्रिफिङ मार्फत, र भ्याउनुहुन्छ भने तपाईँहरू जान सक्नुहुनेछ। अब हामी फुलमाया सुन्छौँ, सकम्बरीको फुलमाया प्रकाश सपुतको आवाजमा रहेको छ। यो गीत र यो गीत सुन्नका लागि अनि सुनाउनका लागि आइपुग्नु भएको छ परदेशी घिमिरे माइलोज्यू, र उहाँले चाहिँ लभली प्रोग्राम मझेरी सुरुदेखि नै सुनिरहेको छु, र आज पानी पर्दैछ कि छैन भन्दै हुनुहुन्थ्यो, यता त छैन है भनेर अघि मैले प्रश्नको उत्तर दिनुभएको थिएछ। अलि ढिला भयो मैले तपाईँको म्यासेज पढ्नलाई। मजाको हावा चल्दैछ, 5 किलोमिटर जगिङ पनि सकेर अब साउको मेलातिर जाने तयारीमा छु है हजुर भन्नुभएको छ। त सबैको त्यस्तै हो हजुर, अब अगाडि पछाडि सिफ्ट मात्रै फरक हो, साउको मेलामा त सबै जानै पर्छ, नत्र भने अब हातमुख जोड्न त पर्यो होइन हजुर। घिमिरेज्यू तपाईँको खबरका लागि म्यासेजका लागि धेरै धेरै धन्यवाद, अपडेट पनि दिनुभयो। अघि तपाईँको छोटो म्यासेज त भनिहालेँ, ताजगी भएर अब तपाईँको दिन त सुरुवात गरिसक्नुभयो होला। अब त समय मिलेको खण्डमा फुलमाया प्रकाश सपुत सुनाइदिनु होला भन्दै बिदा, हेभ अ वन्डरफुल डे भनेर सबैको जय होस् भन्नुभएको छ। तपाईँको पनि जय होस्, हामी सबैको जय होस्। गीत सुन्नतर्फ लागौँ फुलमाया प्रकाश सपुतको आवाजमा।

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाई पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

कति राम्री हौका आशिष अविरल अनि सुशीला पाठकले गाउनु भएको मिठो गीत सुन्यो श्रोता. तपाईँ हुनुहुन्छ मझेरी कार्यक्रममा ब्रुनाईमा. अहिले बिहानको भन्दा पनि मध्याहको 12 बज्नको लागि 11:30 बाँकी रहेको छ श्रोता. र तपाईँहरू यदि हामीसँग जोडेर यस्तै यस्तै किसिमका मिठा मिठा गीत सङ्गीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने अब 11 मिनट बाँकी रहेको छ श्रोता. आउनुहोस् है, यसो फुर्सद निकालेर गफ गरौँ, रमाइलो गरौँ, रमाइला मिठा गीतहरू सुनौँ अनि सुनाऊ. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, आजदेखि बिएफबी चिल्ड्रेन्स लाइब्रेरी सुचारू भएको छ. 2 जुन आजै हो श्रोता, मङ्गलबार. र अब आजदेखि चाहिँ सुचारू रूपमा खुल्नेछ. र नयाँ लाइब्रेरियन उहाँ चाहिँ श्रीमती के अरे प्रभा गुरुङ हुनुहुन्छ. उहाँ मेरो नम्बरी की श्रीमती पनि हुन्छ, नम्बरनी पनि हुनुहुन्छ. उहाँले चाहिँ आजदेखि सुचारु रूपमा खोल्नुहुनेछ. र नयाँ ओपनिङ आवर पनि आएको छ, मन्डे टु थर्सडे भनौँ, सोमबारदेखि बिहिबारसम्म बिहानको 9 बजेदेखि साँझको 5 बजेसम्म खुल्छ. फुल टाइम खोलिने भएको रहेछ श्रोता. र शुक्रबारको दिन चाहिँ बिहानको 8 बजेदेखि मध्याहको 1 बजेसम्म खुल्नेछ यो लाइब्रेरी. उहाँले निकै परिश्रम गर्नुहुने भएको छ. अब तपाईँहरूको छोराछोरी अनि आफै पनि जान सक्नुहुन्छ, त्यहाँ गएर लाइब्रेरीको उपयोग गर्न सक्नुहुन्छ. किड्स बुकहरू चाहिँ रिडिङ टाइमहरू, अब धेरै इभेन्टहरू अवश्य नै हाम्री लाइब्रेरी नम्बरनी बहिनीले आयोजना गर्नुहुनेछ पक्कै पनि. हामी व्यग्र प्रतीक्षामा छौँ. अब लाइब्रेरीको कुरा गरी हाल्यौँ हामीले, शब्दजालले बुन्नुभएको झन्डुबाम सुन्न जाउँ हामी.

हजुर झन्ड बाम सुन्यो श्रोता, भोलि 3 जुन का दिन बीएफबी सर्भाइभल डे हुँदैछ ब्रिटिस फोर्सेस ब्रुनाईमा। श्रोता तपाईँहरू मध्ये कतिजना जाने तर्खर गर्दै हुनुहुन्छ, आफ्नो नाम दिइसक्नु भएको छ होला, टिपाइसक्नु भएको छ होला र त्यही अनुसारले आफ्नो तयारी पुरा गरिसक्नु भएको छ होला। टाइमिङको लागि अलिकति तपाईँहरूलाई रिमाइन्डर चाहिँ यहाँ गराउन मन पर्यो। बिहानको 8:30 बजेदेखि साँझको 9 बजेसम्म 7 बजेसम्म 9 बजे होइन श्रोता 7 बजेसम्म यो कार्यक्रम सञ्चालन हुन्छ। 7 बजीसम्ममा चाहिँ अब तपाईँहरू चाहिँ यो बेलुका खाना पकाएर खाने, पकाएको खाना, आगोमा पकाएको खाना, मेसिङ भन्ने जुन चाहिँ हाम्रो चलन छ, मेसिङ खाएपछि छुटिने सम्मको समय हो यो 7 बजी। तपाईँहरू अब काम छ भने तपाईँहरू त्यो मेन फेज यो सर्भाइभल फेज सकेपछि जान पनि सक्नुहुन्छ होला, तर तपाईँले त्यसको लागि अनुमति भने लिनुपर्ने हुनसक्छ। डिसिसिटी सुटिङ प्याकेज पनि रहेछ, तपाईँहरूले यसमा पक्कै पनि मनोरञ्जन गर्नुहुन्छ, रमाइलो हुन्छ। यो सुटिङ इन्डोर सुटिङ हो, तपाईँहरूलाई एक्सपिरियन्स हुन्छ पक्का। लाइभ गोली नभए पनि यो इलेक्ट्रोन के अरे लेजरको सट हो, तर रियालिटीमै बसेर उहाँहरूले खेला यो तपाईँहरूलाई हनाउनुहुन्छ गोली। हजुर तपाईँहरू चाहिँ 10 बजेदेखि मध्याहको 1 बजेसम्म चाहिँ मेन सर्भाइभल लेनमा तपाईँहरूले चाहिँ विभिन्न गतिविधिहरू देख्नुहुनेछ। हजुर अब हामी एउटा गीत सुन्छौँ। शेर्पा छुल्टिम ज्यूले साउथ कोरियाबाट यो गीत मगाउनु भएको थियो र यो गीत चाहिँ परदेशी बनायो प्रतीक्षा राईको आवाजमा रहेको छ र यो गीत नै आजको हाम्रो अन्तिम गीत स्वरूप हुनेछ। श्रोता छुल्टिम शेर्पाज्यूले चाहिँ यो गीत आफै अनि अन्य रेडियो सुनेर बिएमबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्णलाई डेडिकेट गर्न चाहनुभएको छ र आफै पनि सुन्न चाहनुभएको छ। आशा गरौँ उहाँले यो गीत सुनेर र ज जसले सुन्दै हुनुहुन्छ उहाँहरूले पक्कै पनि रमाइलो गर्नुहुनेछ। र यो गीतसँगै हामी कार्यक्रमको दोस्रो घन्टालाई पनि भिड मार्छौँ। हामी अब तेस्रो घन्टामा चाहिँ भेट्नेछौँ। बिएमबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले नेपालले पनि भारतको सीमा मिचेको भनेर बोलेको विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको स्वार्थमाथि नै प्रश्न उठाएका छन्। पार्टी सभापति रवि लामिछानेको भारत भ्रमण हुँदै गर्दा शाहले सदनमा भारतकै हित हुने गरी बोलेको भन्दै नेकपा सचेतक युवराज दुलाल,
1: आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन।
0: एमाले सांसद ऐन महरले प्रधानमन्त्रीले भारतको चाकडी गर्न खोजेको आरोप लगाउनु भएको छ।
2: आज सिङ्गो नेपालीहरू शिर झुकाइरहेका छन् कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुसी बनाउने यो रणनीति लिनुभएको, कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको चाकडी गरेको हाम्रा प्रधानमन्त्री।
0: कांग्रेस सचेतक निष्कल राईले समेत प्रधानमन्त्रीको अभिव्यक्ति पछाडिको कारण खोज्नु भएको छ।
3: रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ, के स्वार्थ पूरा गर्न खोज्दै हुनुहुन्छ, यसको जवाफ रोस्टमबाट दिनुपर्छ।
0: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख डिलीराज भट्टले दिउँसो 4 बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। प्रदेश सरकारले असार 1 गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ, त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। प्रदेशसभाको बजेट अधिवेशन यही जेठ 11 गतेदेखि शुरू भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ। काभ्रेका 13 स्थानीय तहका 479 बस्ती मनसुनजन्य विपदको उच्च जोखिममा छन्। जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा प्रस्तुत तथ्याङ्क अनुसार 209 बस्ती खुला स्थानमा र 192 बस्ती सुरक्षित अवस्थामा छन् भने 81 बस्तीमा हेलिप्याडको व्यवस्था गरिएको छ। प्रमुख जिल्लाधिकारी

0: गोपाल कुमार अधिकारीले जिल्लामा उद्धार सामग्री अपर्याप्त रहेको उल्लेख गर्नुभयो। समितिका अनुसार रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकु खोला र दाप्चा खोला आसपासका बस्ती बढी प्रभावित हुन सक्ने अनुमान छ। 13 स्थानीय तहमध्ये बेथानचोकमा सबैभन्दा बढी करिब 100 बस्ती र सबैभन्दा कम चौरी देउरालीमा 5 बस्ती जोखिममा छन्। यसअघि 2081 असोजमा आएको बाढी पहिरोमा जिल्लामा 78 जनाको मृत्यु भएको थियो भने 6 जना बेपत्ता भएका थिए। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव पाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति सचिवालय स्वचालित प्रणाली मार्फत गरिने भएको छ।
1: वैदेशिक रोजगार विभागले सूचना मार्फत वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजना अनुसार पुनः श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाएको छ। वैदेशिक रोजगार विभागले अनलाइन मार्फत स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति लिँदा पालना गर्नुपर्ने नयाँ शर्त सहित विभिन्न मापदण्ड अनिवार्य गरेको हो। विभागका अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृति आवेदन दिँदा यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश र कम्पनीका लागि मात्र आवेदन दिएको हुनुपर्नेछ। संस्था वा कम्पनी परिवर्तन भएकाहरूको हकमा यो नियम लागू नहुने विभागले जनाएको छ। विभागले विज्ञप्ति मार्फत कम्तीमा 3 महिना अवधि भएको राहदानी हुनुपर्ने, भिसा वैध हुनुपर्ने, कम्पनीसँग करार सम्झौता गरेको हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको हुनुपर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, आवधिक जीवन बीमा गरेको हुनुपर्ने लगायतका शर्त अनिवार्य गरिएको छ। अनलाइन प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र संचार मैत्री बनाउन यी शर्तहरू अघि सारिएको जनाइएको छ। विभागले शर्त पूरा नभएका आवेदनलाई प्रणालीले स्वत अस्वीकृत गर्ने भएकाले सजगता अपनाउन सेवाग्राहीलाई आग्रह गरिएको छ।
0: दोस्रो पोखरा कप प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ। गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरामा प्रतियोगितामा पर्वतलाई 73 विरूद्ध 80 स्कोर गर्दै म्याग्दी विजय भएको हो। विजेता र उपविजेताले सिल्ड मेडल र प्रमाणपत्र सहित 50,000 र उपविजेताले 30,000 पाएको जिल्ला बास्केटबल संघ म्याग्दीका अध्यक्ष यकिन पूर्जाले जानकारी दिनुभयो। प्रदर्शन अघि अनेकौं अवरोध र विवाद झेलेको चलचित्र लाली बजार अहिले नेपाली बक्स अफिसमा सफलताको नयाँ कीर्तिमान बनाएको छ। चलचित्र विकास बोर्डका अनुसार वैशाख 25 प्रदर्शनमा आएको चलचित्रले शनिबारसम्म करिब 8 करोड़ रूपियाँ कमाउँदै 2083 सालमा हालसम्म प्रदर्शन भएका चलचित्र मध्ये सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा स्थान बनाएको छ। अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको लाली बजारको करिब 1,96,500 टिकट बिकेका छन्।

हजुर, व्यर्थै तिम्रो माया मनमा सजाए, तिम्रो माया तिम्रो कसम व्यर्थै मैले जोगाए, यस्तै भाव बोकेको गीत हामीले सुन्यौ मान तपेबुङको आवाजमा। र यो गीतको अन्त्यसँगै हामी कार्यक्रम मझेरीको तेस्रो यानि कि अन्तिम घण्टामा प्रवेश गरिसकेका छौँ। श्रोता, तपाईँहरू सम्पूर्णलाई ज जसले जहाँबाट जुन परिस्थितिमा जुन माध्यमबाट सुनिराख्नु भएको छ, सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत गर्दछु। म धनराज राय। मध्याहको 12:10 गयो श्रोता ब्रुनाईमा, मौसममा अलिकति परिवर्तन बदलाव आएको छ। न्यूनतम तापक्रम सेरियाको कुरा गर्दैछु, विशेष गरी 25 डिग्री सेल्सियस नै छ। अधिकतम तापक्रम अघि पहिलो र दोस्रो घण्टामा 32 डिग्री सेल्सियस थियो भने अब भने 30 डिग्री सेल्सियसमा झरेको छ। अलिकति शीतल हुन थालेको छ, अलिक बादलले आकाश ढाक्न खोजेको हो कि भन्ने भान भइरहेको छ। पानी सिमसिम पर्ने चाहिँ अनुमान गरिएको छ, परिहालेको छैन, तर आज दिनभरिमा बदली भई पानी पर्ने भने प्रबल सम्भावना रहेको छ सेरिया ब्रुनाईमा। ब्रुनाईका अन्य श्रोताहरू, तपाईँहरू कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँहरूकोतिर पनि के कस्तो छ मौसमी विवरण, यसो ताजा अपडेट गराउनलाई मेसेन्जर मार्फत फोन गरेर अथवा इमेल गरेर भन्न सक्नुहुन्छ है। हामी पनि अन्य श्रोतालाई तपाईँले दिनुभएको जानकारी अवश्य नै सुनाउनेछौँ। लु, तपाईँले अलि छिटो छिटो चाहिँ तपाईँले अपडेट दिनुहोस् है। हजुर, अपडेट दिनका लागि मैले तपाईँलाई विभिन्न माध्यमको चाहिँ छन् भनेर भनिहालेँ। फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ, मेसेन्जर प्रयोग गर्न सक्नुहुन्छ, तर मेरो पर्सनल मोबाइलमा भने कृपया गरी तपाईँहरूले नपठाउनु होला। तपाईँहरूले त्यहाँ पठाउनु भएको अब बजाउनै हुँदैन भन्ने त होइन, तर बजाउन सकिन्छ, तर अब फेरि यता अफिसियल लाइन अलिकति फाल्टै परेकोले गर्दाखेरि भयो भने यो हामीले तपाईँलाई दिएको कन्ट्याक्ट डिटेल्समा नै चाहिँ सम्पर्क गरेर गीत सङ्गीत सुनाउन अनुरोध गर्न अथवा केही जानकारीहरू चाहिँ पठाउन सक्नुहुनेछ। मोबाइलमा अब चाहिँ पर्सनल युजको लागि मात्रै भयो श्रोता। अब हेनी बेकरलाई सुन्न जाउँ सागर।

एनी बेकर गाउँदै हुनुहुन्थ्यो सागरमा. तपाईँ हुनुहुन्छ मझेरी कार्यक्रमको तेस्रो यानि कि अन्तिम घण्टामा मध्याहको 12:16 गयो श्रोता ब्रुनेमा. ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू, तपाईँहरूको लागि यो फोर्सेस पोस्ट अफिसको एक्सचेन्ज रेट भनौँ न जेनरल अकाउन्टिङ रेट अझै फर्मल भन्दाखेरि जुन महिनाका लागि निकालेको छ, हिजोदेखि लागू हुने गरी यो एक्सचेन्ज रेट निकालिएको हो यो जुन महिनाभरिका लागि. र एक पाउन्ड बराबर तपाईँले चाहिँ अब ब्रुनाई डलर 1.7157 पाउनुहुनेछ. अलिकति घटेछ, एक पेन्स एक सेन्ट जति घटेछ मे महिनाभन्दा. एक पाउन्ड बराबर अब जुन महिनाभरि तपाईँहरूले चाहिँ 1.7157 ब्रुनाई डलर पाउनुहुनेछ. र यो सँगै ओपनिङ आवरहरू पनि तपाईँलाई एकपल्ट चाहिँ रिमाइन्डर स्वरूप राख्न मन पर्यो श्रोता. मन्डे टु वेन्सडे बिहानको 8 बजेदेखि 12 बजेसम्म मध्याहको, र बिहिबार 10:30 2 बजेसम्म, र शुक्रबार बिहानको 8 बजेदेखि 12 बजेसम्म हुन्छ श्रोता. अब हामी ओम प्रकाश कोइरालालाई सुन्छौँ त्यो केसमा भन्दै हुनुहुन्छ.

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

हजुर, पैसा फेक तमासा देख, शशी रावल र मिस्टर आरजेले गाउनुभएको जोसिलो गीत सुनेर कार्यक्रममा रमाइलो गऱ्यौँ श्रोता। पक्कै पनि तपाईँहरूले यो गीत सुनेर रमाइलो गर्नुभयो होला। मलाई पनि यो शब्दहरू सुन्दाखेरि रमाइलै लाग्यो। तपाईँहरूले पक्कै अन्यथा लिनु भएन। तपाईँहरूले यो डाइनोसोरमा पनि यो ट्रायनोसोरस टिरानोसोरेक्स रेक्स अझ टी रेक्स भनिँदो रहेछ छोटकरीमा, यसको हात किन छोटा छोटा देखिन्छन् तस्विरहरूमा हेर्दा भन्ने, यसको केही आइडिया छ तपाईँहरूले? केही किन भयो होला भन्ने रहस्यबारे खुल्दुली कहिले भएको छ? मलाई भने भएको थियो र भइ नै रहन्छ। र हिजो चाहिँ यसो के बोलाउँ त आज श्रोतालाई भन्दाखेरि यो प्रश्नले फेरि मेरो दिमाग ततायो अनि यसो खोजी हेरेको केही भेटाएको जस्तो लाग्यो र त्यही भेटाएको चाहिँ तपाईँहरूसँग सेयर गर्न रुचाएँ श्रोता। वैज्ञानिकहरूले लामो समयदेखि रहेको एउटा रहस्यबारे नयाँ व्याख्या दिएका छन्। आखिर टायरेनोसोरस रेक्स अर्थात् टिरेक्सका हात किन यति साना अनि छोटा थिए? हालै प्रकाशित एक अध्ययनमा 80 बढी मांसाहारी डायनोसोर प्रजातिको अध्ययन गर्दा वैज्ञानिकहरूले एउटा रोचक सम्बन्ध फेला पारेका छन्। उनीहरूका अनुसार टिरेक्स जस्ता विशाल शिकारी डायनोसोरहरूको टाउको र बङ्गारा समयसँगै अत्यन्त शक्तिशाली बन्दै गए, जसका कारण शिकार समात्न हातको आवश्यकता कम हुँदै गयो। अनुसन्धानकर्ताहरूले युज इट अर लुज इट अर्थात् कम प्रयोग हुने अङ्ग समयसँगै सानो हुँदै जाने विकासवादी सिद्धान्तलाई यसको कारण मानेका रहेछन्। टिरेक्सले आफ्नो बलियो टोकाई अनि विशाल टाउकोलाई मुख्य हतियार बनाएकाले हातहरू क्रमशः साना हुँदै गएको हुन सक्ने निष्कर्ष निकालिएको छ। यद्यपि वैज्ञानिकहरूको अनुसार ती साना हात पूर्ण रूपमा कामै नलाग्ने भने पक्कै थिएनन्। तिनका वास्तविक उपयोग के थियो भन्ने विषयमा भने अझै अनुसन्धान जारी रहेको रहेछ। यस अध्ययनले करोडौँ वर्ष अघिको पृथ्वीको सतहमा जमिनमा भएका यो विकासवादी परिवर्तनहरू बुझ्न नयाँ आधार दिएको छ र टिरेक्सका चर्चित यो सानो हात अथवा छोटो हातको रहस्य समाधानतर्फ महत्त्वपूर्ण कदम चाहिँ मानिएको छ। हजुर, यो इभोल्युसनको कुरा जस्तो लाग्यो। यो समय बित्दै जाँदाखेरि अब जब हातहरू कम चल्न थाले, अब हाम्रो शरीरमा पनि यो तपाईँ हामी चाहिँ कति नचाहिने चिजहरू चाहिँ बडी पार्ट्सहरू बिस्तारै बिस्तारै समयसँगै हराउँदै हराउँदै अथवा त्यसले अर्को रूप लिँदै गएको हामीले चाहिँ बुझेका छौँ, सुनेका छौँ, विज्ञानमा पढेका छौँ। त्यसैले गर्दाखेरि सायद यो टी रेक्स जातिको डाइनोसोरको पनि हविगत त्यस्तै भएको हुन सक्छ भन्ने चाहिँ वैज्ञानिकहरूको भनाइरहेको रहेछ। अब गीत सुनौ फेरि छोटो यो चर्चापछि। बलबहादुर राजवंशीले गाउनुभएको छ पछुताउनु पर्ला भन्दै।

पछुताउनु पर्ला भनेर धेरै कुराहरू किन पछुताउनु पर्ला भनेर बताउनु भयो बलबहादुर राजवंशीले। तपाईँहरूले फेसबुक बिएफबिएस गोर्खा रेडियोको फेसबुक पेजमा धेरै भिडियो रिलहरू हेर्ने गर्नुहुन्छ र त्यही क्रममा गत आइतबार भएको 65औँ रोयल ब्रुनाई आर्म फोर्सेस डेको एनिभर्सरीको भिडियोहरू पनि तपाईँहरूले धेरैले लाइक गरिदिनु भएको छ, हेरिदिनु भएको छ, कमेन्ट गरिदिनु भएको छ र त्यो निकै लामो इभेन्ट थियो। त्यसलाई चाहिँ छोटो छोटो क्लिपहरू बनाएर 2.5 मिनट जतिको छोटो क्लिप बनाएर चाहिँ मैले हालेको थिएँ र तपाईँहरूले त्यसलाई धेरै रुचाउनु भएको छ। तपाईँहरू मध्येमा धेरैजना ब्रुनाईमा जागिरको दौरानमा विशेष गरी ब्रिटिस ब्रिगेड अफ गोर्खाजभित्र रहेर जे जागिर सेवा गर्नुहुँदाखेरि ब्रुनाईको तपाईँहरूको सम्झना ताजगी ब्रुनाईका सुल्तानसँगको भेटघाट र यहाँको स्थानीय ठाउँहरू बजारहरू मानिसहरूसँगको तपाईँहरूको ताजगी बनायो होला स्मरण भन्ने हेतुसहित हालेको थिएँ र राम्रै फिडब्याकहरू आइरहेको छ। तपाईँहरूले निकै मजाले हेरिराख्नु भएको छ, सेयर गर्नुहोस्। तपाईँहरूको अन्य छुटेका जस्तो लागेका साथीभाइहरूले हेर्नुभएको छैन भने देख्नुभएको छैन भने उहाँहरू पनि पक्कै यो क्लिप हेरेर एकपल्ट फेरि ब्रुनाईमा नै रहेको अनुभूति पक्कै पनि दिलाउनेछ। सेयर गर्नुहोस् क्लिपहरू हाम्रा मेरो मात्र होइन बिएबिएस गोर्खा रेडियोको क्लिपहरूलाई हमेसा नै तपाईँहरूले यसरी नै रुचाइराख्नु भएको छ र हामी त्यसका लागि आभारी छौँ श्रोता। यसपालि भने यो मौका जुरेको थियो र जाँदाखेरि निकै राम्रा राम्रा सामानहरू राखिएको गुडी ब्याग पनि पाइयो। सहभागिता जनाइएको अवसरमा मिडिया पर्सन भएको कारणले गर्दा पनि राम्रो गुडी ब्याग पाइयो। त्यो चाहिँ मैले केही गरिनँ, मेरी श्रीमतीले चाहिँ स्टोरीमा हालेकी थिइन्। कति मेरी श्रीमतीसँग साथी हुनुहुन्छ भने सायद तपाईँले स्टोरीमा देख्नु पनि भयो। अब विनोद बाजुराली अनि शान्ति श्री परियारले गाउनुभएको हियारी सुन्छौँ।

0: SBS Gorkha Radio.
1: खाना कस्तो थियो हजुर?
2: अँ राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: यो BFPS कुलकार्य रेडियो हो।

हजुर, पिरतीको मिठो तिर्सना हुँदैन है, चट्ट बिर्सन मिठो गीत सुन्यो तारा प्रकाश लिम्बू अनि मेलिना राईले गाउँदै हुनुहुन्थ्यो। इम्प्लोयमेन्ट फेयर हुँदैछ ब्रिटिस फोर्सेस ब्रुनाईमा, श्रोता कहिले भन्नुहुन्छ भने 4 जुन बिहिबारको दिन हौ, बिहानको 10 बजेदेखि मध्याहको 12:30 बजेसम्म हुन्छ यो चिटच्याट कम्युनिटी सेन्टरमा। तपाईँहरूले चाहिँ अब यहाँ नयाँ अपकमिङ जबहरू के हुँदैछ, कहाँ कहाँ जबहरू खुलेका छन्, कस्ता जबहरू खुलेका छन् भन्ने विषयहरूमा तपाईँहरूले फेस टु फेस चाहिँ जानकारी पाउनुहुन्छ। एजेन्सीहरूबाट विभिन्न एजेन्सीहरू आउनुहुन्छ ब्रुनाई ग्यारिजनभित्रका, र कतिपय सन्दर्भमा त अहिले त यहाँ लोकली पनि काम गर्न पाइने भएकाले लोकल एजेन्सीहरू पनि तपाईँहरूलाई जब अफर का रूपमा चाहिँ यस्तो यस्तो मौका छ भनेर उहाँहरूले ब्रिफिङ गर्न आउनुहुनेछ। मौकामी राम्रो छ, जब काम गर्ने इच्छुक हुनुहुन्छ भने बिएबिएस गोर्खा रेडियोको त अब ब्रुनाई ग्यारिजनका श्रोताले विशेष गरी डिपेन्डेन्ट अनि स्पाउजले मात्रै पाउनुहुन्छ, तर अब अन्य बाहिर पनि काम गर्नको लागि भने तपाईँहरूले त्यता भनी गर्न सक्नुहुनेछ। अब साईका सुर्ताले सुनौ म्याट्रिक र इफ्साल सन्ज्यालको आवाजमा।

हजुर, साइका सुर्ताले मिठो गीत सुन्दै थियौँ श्रोता। हामीले म्याट्रिक र इप्साल सन्ज्यालको आवाजमा यो समयमा हामीलाई खर्क गुरुङ मामाले सम्पर्क गर्नुभएको छ। नमस्कार, गुड आफ्टरनुन, गुड मर्निङ भन्नुभएको छ। नमस्कार, गुड आफ्टरनुन, सलमात पताङ ब्रुनाईबाट मामा, र भान्जा रेडियो सुन्दैछु, रमाइलो भइरहेको छ। ब्रुनाईमा रहँदा रामबुतान इखान बिली खाएको याद आइरहन्छ। र अर्को खटपटे पनि भन्नुभएको छ। खटपटे चाहिँ मलाई त्यति याद भएन मामा, के हो यो खटपटे भनेको? अर्को बसाइमा हाम्रा श्रोताले पनि बुझ्ने गरी लेखेर पठाउनुहोस्, अनि म पनि यसो खोजिनिरि गरौँला। अनि युकेमा हालमा मौसम घमाइलो रमाइलो र जथातथै फुल फुलेर रङ्गी चङ्गी देखिन्छ। अन्तमा समयले साथ दिएमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्दै बिदा हुनुभएको छ खर्क गुरुङ मामा। सम्झनामा चाहिँ हजुर लगायत सम्पूर्ण श्रोतालाई धेरै धेरै सम्झना गर्न चाहन्छु। धन्यवाद, नमस्ते भनेर उहाँ बिदा भइसक्नुभएछ। उहाँले रोज्नु भएको गीत परेको छ, मन पर्यो अर्कैको धन पर्यो। मन सुदन थापा र टिकापुनको आवाजमा रहेको छ यो गीत। मामा सुनेर रमाइलो गर्नुहोला।

मन त पर्यो अर्कैको धन पर्यो, मन पराउनु त पाइयो श्रोता, तर अर्काको धनमा आँखा लाउनु पाएन। मन सुदन थापा र टिकापुनले गाउनु भएको गीत सुन्यो। अब ब्रुनेमा मध्याहको एक बज्नको लागि करिब करिब चार मिनट बाँकी रहेको छ र हामी कार्यक्रम मझेरीको अन्तमा आइपुगिसकेका छौँ श्रोता। अब जाँदा जाँदै म तपाईँहरूलाई पदम राईले गाउनु भएको यसो हेरे पूर्वतिर भन्ने मिठो लोकगीत सुनाउँदै कार्यक्रमबाट बिदा हुने तर्खरमा छु। तपाईँहरूको बाँकी समय शुभ रहोस्, सुखद रहोस् र आजको मङ्गलबारको दिन तपाईँहरूको रमाइलोका साथमा व्यतीत गर्नुहोस्। हामी अब पर्सि बिहिबार भेट्नेछौँ। भोलि भने म यो सर्भाइभल के अरे एक्टिभिटीको लागि फिल्ड रिपोर्टको लागि जाँदैछु। त्यहाँबाट तपाईँहरूलाई फेरि पनि रमाइला रमाइला क्लिपहरू अन्तर्वार्ताहरू ल्याएर पक्कै पनि आउनेछु बिहिबार अथवा शुक्रबारभित्रमा। त्यो चिजहरू तपाईँले फेसबुकमा देख्न सक्नुहुनेछ र अन्तर्वार्ताहरू सुन्न सक्नुहुनेछ। तबसम्म मलाई बिदा दिनुहोस्। नमस्ते, बाइ बाइ। हजुर, यस पछाडि कार्यक्रम साङ्गीतिक तरङ्ग लिएर हाम्री बहिनी बिना गुरुङ तपाईँहरूसँग आइपुग्नुहुनेछ। ब्रुनाईका श्रोताहरूसँग भने अन्य श्रोताहरू भने नेटवर्क प्रोग्राममा जोडिनु हुनेछ।

0: Fighting has continued in southern Lebanon despite President Trump announcing that Israel and Hezbollah had agreed to halt attacks. Lebanon had earlier said that Hezbollah had accepted a US proposal to stop strikes on Israel in exchange for Israel calling off planned attacks on southern Beirut. The BBC's Peter Bowes says Mr. Trump spoke to both the Israeli Prime Minister and Representative.
1: पाँच दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानी आज भाजपा अध्यक्ष नितिन र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग औपचारिक वार्ता गर्दै हुनुहुन्छ। भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट तय भएको छ। भेटमा सभापति लामिछानीले भारतसँग नेपालका प्राथमिकताबारे छलफल गर्नुहुनेछ। हिजो दिल्ली पुगेका लामिछानी नेतृत्वको प्रतिनिधिमण्डललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा अध्यक्षको सचिवालय हेर्ने राष्ट्रिय महासचिव अरूण सिंह र विदेश विभाग इन्चार्ज विजय चौथाईवालले तथा भारतका लागि कार्यवाहक नेपाली राजदूत डाक्टर सुरेन्द्र थापाले स्वागत गर्नुभएको थियो। संसदमा कुस्ती खेलेको भन्दै भाइरल बनेकी सांसद रिङ्गला यादवले आफू सभामुखलाई आक्रमण गर्न नभई माइक खोस्न मात्रै गएको दावी गर्नुभएको छ। संसदमा भएको विवादास्पद घटनापछि पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै यादवले आफ्नो बचाउ गर्नुभएको हो।
2: मर्यादा पालक मेरो घाटी च्यापेर समातेर त्यहाँबाट निकाल्न खोज्नु भएको च्याप्न खोज्नु भएको र म आफ्नो आत्मरक्षाको लागि आफ्नो ज्यान बचाउनको लागि म त्यो टेबलमा चढेको र खुट्टा राख्ने ठाउँ भएन अनि मलाई चोट लागेकै हुनाले मैले त्यो कुर्सी उठाएर अन्त राख्छु भनेर त्यो कुर्सी उठाउने बित्तिकै तपाईँहरू फोटो क्लिक गर्नुभयो अनि त्यही भाइरल बनाइदिनु भयो। मैले यो विधि विधान नियम म उल्लङ्घन गरेको होइन, मैले जानी जानी त्यो उल्लङ्घन गरेको होइन, म आफ्नो ज्यान बचाउनलाई टेबुलमा चढेको हो र खुट्टा राख्ने ठाउँ थिएन, त्यस कारणले गर्दा मैले त्यो कुर्सी उठाएर अन्त राख्छु भनेर त्यो साथीहरूले के सोच्नुभयो भने कुर्सी उठाएर फाल्दैछ भनेर उहाँहरूलाई लाग्यो र उहाँहरूले समात्न पनि खोज्नुभयो। मलाई घुचाटेर त्यो जुन तपाईँहरूले देख्नुभयो कुस्ती लडेको, त्यो मैले कुस्ती लड्न संसदमा आएको होइन, माइक खोज्न गएको हो। उहाँहरूको सत्तापक्षको साथीहरू मान्यजीहरू जम्मा 40-45 जना हुनुहुन्थ्यो र अब यो बिचमा उहाँहरूको बहुमत छैन र सभामुखज्यूले त्यो नियमावली पारित गर्न सक्नुहुन्न भनेर हामीले माइक खोजिदिन्छौँ भने उहाँले चाहिँ पारित गर्न सक्नुहुन्न भनेर माइक खोज्न गएको हो।
1: वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहलाई प्रहरीले पक्रेको छ। पर्साको ठोरीमा लुकेर बसेका बेला विशेष सूचनाको आधारमा प्रहरीले सिंहलाई पक्रेको हो। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको 8 दिनपछि सिंह पक्राउ परेका हुन्।

0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षेत्रीय द्वन्द्वका विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भएको टेलिफोन सम्वादपछि लेबनानको राजधानी बेरुतमा कुनै पनि अमेरिकी सेना नपठाइने बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले आफूले हिजबुल्लाहका प्रतिनिधिसँग पनि कुरा गरेको र उनीहरूले इजरायलमाथि आक्रमण नगर्ने सहमति जनाएको दावी गर्नुभएको छ। यसअघि प्रधानमन्त्री नेतान्याहुले आफूले आतंकवादी लक्ष्य भनेका स्थानहरूमा आक्रमण गर्न आदेश दिएपछि इजरायलले बेरुतका दक्षिणी उपनगरका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान चेतावनी दिएको थियो। शहर छोडेर सुरक्षित स्थानतर्फ गइरहेकी मिरियम:
1: We live in fear. We used to be living in survival mode, but like fear is eating us. The whole family is sitting on the TV hour by hour watching whether their house is being demolished or not.
0: सेवा प्रवाह सुधार्न सरकारले नयाँ पहल थालेको छ। सरकारले फ्रन्ट डेस्कका कर्मचारीलाई नागरिक केन्द्रित तालिम थालेको हो। आम नागरिकले सरकारको उपस्थिति, संवेदनशीलता र व्यवहार प्रत्यक्ष रूपमा महसुस गर्ने पहिलो ठाउँ सरकारी कार्यालयको सोधपूछ तथा दर्ता चलाने शाखाका कर्मचारीको व्यवहार सुधार्ने उद्देश्यका साथ सरकारले पहिलो पटक नागरिक केन्द्रित सार्वजनिक सेवा प्रशिक्षण अभियान शुरू गरेको छ। सरकारको 100 बुँदे प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यो पहलले सार्वजनिक सेवा प्रवाहको अग्रपंक्तिमा रहने फ्रन्ट डेस्क कर्मचारीको व्यवहार, दक्षता र सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा छ। देशभरका फ्रन्ट डेस्कमा कार्यरत 3204 कर्मचारीको विवरण संकलन भइसकेको छ। पहिलो चरणमा संघीय सरकार अन्तर्गतका विभिन्न मन्त्रालय र विभागमा कार्यरत सहायक स्तरका 660 र अधिकृत स्तरका 360 गरी कुल 1020 जना कर्मचारीलाई तालिम दिइएको छ। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान मार्फत गत जेठ 5 गतेदेखि तालिम सञ्चालन भइरहेको छ। तालिममा परम्परागत प्रशासनिक ज्ञानभन्दा बढी व्यवहारगत सुधार र व्यवहारिक सिकाइँदैछ। कर्मचारीलाई नागरिकप्रति सम्मानजनक व्यवहार, शिष्टाचार, समानुभूति, कृतज्ञता

बिया बिया स्कोर खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेस बढी दाहालको शुभ प्रभातम। बिएफ पिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफ पिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी भगवान गणेशको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। गौरी शङ्करका पुत्रका रूपमा पूजित, सर्वप्रथम पूजित देवताका रूपमा बुद्धि र रिद्धि सिद्धिका दाताका रूपमा पूजिनुहुने गणेश शीघ्र प्रसन्न हुने देवता हुनुहुन्छ। त्यस्ता शीघ्र प्रसन्न भएर भक्तहरूको मनोवाञ्छित वर प्रदान गर्नुहुने भगवान शिवका गणका अध्यक्ष गणेशजीको हामी सदैव उपासना गर्न सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी पीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा दैनिक रूपमा बोल्ने गर्दछौँ र हाम्रा केही विषय बिन्दुहरूको बारेमा चर्चा गर्ने गर्दछौँ, जसले हाम्रो हृदयमा रहेका विकारहरूलाई नष्ट गर्न सकुन् र हामीलाई एउटा सच्चा सुखको प्राप्ति हुन सकोस्। वास्तवमा हाम्रो यही उद्देश्य छ र यही उद्देश्य पूर्तिका लागि हामी निरन्तर रूपमा अगाडि बढिरहेका छौँ र हामी धर्मको चर्चा गर्छौँ, किनभने हाम्रो चित्त शुद्धि धर्मद्वारा नै हुने गर्दछ। आफूलाई अनुशासित रूपमा राखेर नै जीवनको एउटा गन्तव्यमा पुग्न सकिन्छ, यही शास्त्र भन्ने गर्छ। शास्त्रले सत्य, दया, तप र दान चारवटा धर्मका पाउ अर्थात् खुट्टाहरू छन् भनिएको छ र सत्य त्रेता द्वापर युगमा सत्य, दया, तप र दान यी तिनै चारैवटा खुट्टाहरूले धर्मले आफूलाई उभ्याएको थियो भने कलियुगमा केवल दान रूपी एउटा खुट्टा मात्रै धर्मको उपलब्ध छ। त्यसै मार्फत आफूलाई कल्याणको पथमा अगाडि बढाउन आवश्यक छ भनेर प्रकट चारि पद धर्मके कलिमहु एक प्रधान जेन केन विधि दिने दान गराइ कल्याण भनेर शास्त्रले उल्लेख गरेको छ। जुनसुकै रूपमा जेन केन प्रकार हिँड भनेर जो भनिन्छ, दान गरौँ भने कल्याण हुन्छ, अरू कुनै पनि उपाय यो कलियुगमा छैन धर्मको लागि भनेर प्रकट चारि पद धर्मकै कलिमौ एक प्रधान कलिमा केवल प्रधान रूपमा दान मात्रै छ र सत्य दया तपको वास्तवमा कलियुगमा सम्भावना छँदै छैन, किनभने यी अत्यन्तै शान्त चित्त भएका मनुष्यहरूले गर्ने यी भावहरू हुन्। त्यसैले यज्ञ दान र तपले मानिसलाई पवित्र पार्ने हुनाले यी कर्म गर्नै पर्छ, तर यी कर्महरू गर्न सजिलो नभएको हुनाले जसरी तसरी दान गर्नु आवश्यक छ भनेर भनिएको छ र यज्ञ दान र तपले मानिसलाई पवित्र पार्छ भनेर भनिएको छ। यज्ञ दान तपः कर्म न त्याज्य कार्यमेव तत् यज्ञो दानम तपश्चैव पावनानि मनीषिणा भनेर यो भगवत बाणी हो, श्रीमद् भगवत गीतामा उल्लेख गरिएको बाणी हो। त्यसैले यज्ञ गर्नुपर्छ, दान दिनुपर्छ र तप गर्नुपर्छ, किनभने यसले नै मानिसलाई पवित्र पार्ने गर्दछ। त्यसैले पवित्र हुनका लागि, पवित्र भनेको आफ्नो स्वरूपमा जानका लागि अथवा आफू जस्तो छ त्यस्तै रूपमा रहनका लागि पवित्रता आवश्यक पर्दछ, किनभने पवित्रता जो हाम्रो स्वरूप हो त्यो हामी पवित्र छौँ, तर हामी संसारी मायाको चपेटामा परेको हुनाले त्यससँग प्रेम गरेको हुनाले त्यसलाई हामीले चाहेको हुनाले हामी त्यसद्वारा मैलिएका छौँ, किनभने त्यो माया मैलो छ। त्यसैले त्यो मैलोलाई अपवित्रलाई हटाएर पवित्र हुने सुन्दर स्वच्छ हुने जो प्रक्रिया हो त्यही धर्मको प्रक्रिया हो र धार्मिक अवस्थामा रहेको मानिसहरूको चित्त आफ्नो स्वरूपमा रहने हुनाले ऊ पवित्र मानिन्छ र उसले पवित्रताका साथ कर्म गर्न सक्छ र आफूलाई पवित्रताका साथ नै यस संसारबाट अगाडि लान सक्छ भनेर उल्लेख गरिएको छ। त्यसैले दान गर्ने एउटा मात्रै धर्मको पाउ हो, चरण हो र त्यो कसरी गर्ने भगवान्ले सिकाउनु भएको छ, गीतामा भगवान्ले स्पष्टसँग भन्नुभएको छ, त्यसैको हामी संक्षिप्तमा चर्चा गरौँ। तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा धर्मको सत्य, दया, तप र दान मध्ये जो चारवटा स्वरूप छ, त्यसमध्ये दानको स्वरूप अर्थात् दानको अवस्थालाई कसरी शास्त्रले उल्लेख गरेको छ र हामीलाई के निर्देश गरेको छ, के गर भनेको छ, त्यसको बारेमा थोरै हेरौँ। दान तीन प्रकारको हुन्छ भनेर उल्लेख गरिएको छ। दान सात्विक, राजसिक र तामसिक। सात्विक दानले मनुष्यलाई पवित्र पार्छ, तामसिक दानले मनुष्यलाई तामसी प्रवृत्तिमा लान्छ र नरकमा लान्छ, र राजसिक दानले मनुष्यलाई कर्मको जो दुःख रूप छ त्यसमा लपेटिरहन्छ, कर्म गर्नमा निरन्तर लगाइरहन्छ, त्यो राजसिक प्रवृत्ति प्राप्ति गराउँछ। त्यसैले दान सात्विक रूपमा गर्नुपर्छ, राजसिक र तामसिक दान गर्नु हुँदैन भनेर उल्लेख गरिएको छ। अब सात्विक दान कसरी गर्ने, भगवानले यस कुरालाई यहाँ उल्लेख गर्नुभएको छ। दातव्यमिति यद्दानम दीयते नुपकारिणे देशे काले च पात्रे च तद्दानम सात्विकम स्मृतम भनेर गीताको 17 अध्यायको 20 श्लोकमा भगवान्ले यसरी उल्लेख गर्नुभएको छ। भगवान् भन्नुहुन्छ, दिनु कर्तव्य हो भन्ने मानेर, दिनु कर्तव्य हो भन्ने मानेर जुन दान देश काल र पात्रमा अनुपकारीलाई दिइन्छ त्यो दान सात्विक दान हो। यसलाई अझ बुझौँ। दिनु कर्तव्य हो, केवल दिनु मात्रै कर्तव्य हो, अरू यस यो दिए बापत यो प्राप्ति होस्, मेरो जागिर लागोस्, मेरो स्वास्थ्य ठिक होस्, मेरो धन बढोस्, मेरो घर बनोस्, मेरो जागिरमा प्रमोसन होस्, म धनी हुँ, म ठुलो मान्छे हुँ, मेरो प्रतिष्ठा बढोस्, यी यावत जति पनि इच्छाहरू छन् यी इच्छाहरू कुनै पनि नराखिकन केवल दिनु कर्तव्य हो भन्ने मानेर जुन दान देश भनेको सही ठाउँमा, काल भनेको सही समयमा र पात्र भनेको सही व्यक्तिमा दिइन्छ र त्यो अनुपकारीलाई दिइन्छ, र मलाई यसले उपकार गरेको थियो कुनै समयमा अथवा भोलि मलाई उपकार गर्नेछ यसले भन्ने जो आशा राखिन्छ, यस्तो आशा नराखिकन जुन दान दिइन्छ त्यो दान सात्विक दान हो। जस्तो पात्र भनेको जसलाई आवश्यक छ त्यो सत्पात्र हो, जुन समयमा आवश्यक छ त्यो समय सही समय हो, र जुन स्थानमा आवश्यक छ त्यो स्थान सही स्थान हो। त्यसैले यी सबै कुरालाई विचार गरेर जुन दान दिइन्छ त्यो दान सात्विक दान हो, र सात्विक दान नै दान असली दान हो भनेर भगवानको वचनमा छ। अब यसलाई मान्ने नमान्ने हाम्रै कुरा हो। त्यसैले जो माइकमा फुकेर ठुलो सभामा उभिएर पत्रिकामा छपाएर रेडियोमा बजाएर जो दान गरिन्छ त्यो दान दान होइन, त्यो त कुनै दानै होइन, त्यो व्यापार हो। व्यापारी नाफामा पनि जान सक्छ घाटामा पनि जान सक्छ भनेर शास्त्रले उल्लेख गरेको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी दान कसरी गर्नुपर्छ र दान गर्दा के हुन्छ भन्ने जो विषय छ, शास्त्रको आज्ञा छ र वास्तवमा शास्त्रको आज्ञा छ म यो मान्दिनँ, म यो आफू खुसी यसो गर्छु, यो कुनै धर्म हुँदैन, आफू खुसी जो गरिन्छ त्यो धर्म होइन, त्यो त केवल ठगी हो, ढोङ हो, पाखण्ड हो र त्यसले आफूलाई बर्बाद बाहेक केही गर्दैन भनेर शास्त्रले उल्लेख गरेको छ। त्यसैले शास्त्रको प्रमाणलाई नमानिकन यदि कसैले कुनै कर्म गर्छ भने त्यो कर्म उसको एउटा व्यापारिक प्रयोजन बाहेक धर्म हुन सक्दैन। यदि धार्मिक भावलाई जोड्ने हो भने शास्त्रको आड लिनै पर्छ, शास्त्रको वचन मान्नै पर्छ, शास्त्रले यही निर्देश गरेको छ। शास्त्रमा पनि सात्विक शास्त्र, राजसिक शास्त्र र तामसिक शास्त्र छन् भनेर उल्लेख गरिएको छ। त्यसैले सात्विक शास्त्रका वचनहरूलाई प्रामाणिक रूपमा स्वीकार गरेर अगाडि बढ्ने व्यक्ति नै धार्मिक तथा आध्यात्मिक व्यक्ति हो र उसले त्यसको लाभ प्राप्त गर्छ भनेर उल्लेख गरिएको छ। त्यसै गरी राजसिक दान कस्तो छ, भगवान् भन्नुहुन्छ, यत्तु प्रत्युपकारार्थम फलम उद्देश्य वा पुनः दीयते च परिक्लिष्टम तद् राजस मुदारितम। अर्थात् जुन दान प्रत्युपकारका लागि या पुनः फल पाउने उद्देश्यले दिइन्छ तथा जुन अशुभ द्रव्यले युक्त छ त्यो राजस दान हो। जस्तो केही पाउनका लागि अथवा केही चिज त्यसबाट आउँछ भन्ने आशाले दिइन्छ र अशुभ भनेको गलत कमाइबाट प्राप्त भएको जो हाम्रो सम्पत्ति छ त्यसलाई दान दिइन्छ भने त्यो राजस दान हो। त्यसले मनुष्यको कल्याण गर्दैन, त्यसले मनुष्यलाई राजसिक प्रवृत्तिमा अगाडि बढाउँछ, राजसिक प्रवृत्तिले दुःख बाहेक केही दिँदैन भनेर उल्लेख गरिएको छ। त्यसै गरी तामसिक दान के हो भनेर बताइएको छ। जुन दान अयोग्य देशकालमा भनेको कुनै पनि मिल्दो समयमा समय उपयुक्त छैन, ठाउँ उपयुक्त छैन, सत्कार बिना र भित्र श्रद्धा पनि छैन र आदर पनि छैन र अपात्रमा र जसलाई आवश्यक पनि छैन त्यस्तालाई दिइन्छ, त्यो दान तामसिक दान हो र त्यस्तो दानले पनि मनुष्यलाई तामसिक प्रवृत्तिमा पुर्याउँछ। तामसिक प्रवृत्तिले मनुष्यलाई पतन गराउँछ, तामसिक प्रवृत्तिले मनुष्यलाई नरकमा लैजान्छ भनिएको छ। त्यसैले भगवत वाणीमै यसलाई हेरौँ, आदेश काले यदान म पात्रे व्यस्त दिएते असत्कृतमवज्ञातम तत्तामस मदाहारितम भनेर उल्लेख गरिएको छ। दाहिने हातले गरिएको दान देब्रे हातले थाहा नपाओस् भनेर जो एउटा उखानको रूपमा हामीले सुन्ने गर्छौँ, वास्तवमा दानको महिमा त्यहीँ छ। अत्यन्तै गुप्त रूपमा गरिएको दान फलीभूत हुन्छ र त्यो फलोस् भन्ने आशा राख्न आवश्यक छैन, किनभने रोपेपछि फल्छ नै। हाम्रो भाव जोडेर हामी त्यसलाई आफूमा किन रगड्ने, त्यसैले दान गरौँ तर दान गरेको फल नचाहौँ र सही समयमा सही स्थानमा र सही पात्रमा कुनै पनि आशा नराखिकन दान गर्ने प्रवृत्तिले मनुष्यलाई दानको फल दिलाउँछ र त्यसले मनुष्यको चित्तलाई पवित्र पार्छ भनेर जो यो शास्त्रीय वचन छ, भगवत वचन छ, यसलाई आदरका साथ ग्रहण गर्ने सामर्थ्य भगवान्ले प्रदान गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको 6:37 गएको छ यति बेला समय बेलायतको, र आज एकदमै बेलायतको जुन एरियामा हामी रहेका छौँ, फोक्सटनमा छौँ हामी, र यतिखेर एकदमै ब्युटिफुल ब्युटिफुल ब्युटिफुल सुन्दर वेदर छ।

यो फोक्सटनको वेदर किन यति ब्युटिफुल भनेर सोध्दै हुनुहुन्छ होला, पक्कै पनि सोच्नुभयो होला मैले यति कुरा गर्दाखेरि. साँच्चै नै आज एकदमै सुन्दर लागिरहेको छ फोक्सटन. हुन त सधैँ नै सुन्दर ठाउँ हो यो, तर आज यस्तो मजाले पानी परेको छ, यस्तो मजाले पानी परेको छ, झमझम पानी परेको छ कि यस्तो राम्रो देखिएको छ. यो पानी यति आवश्यक थियो, यति आवश्यक थियो यो केन्ट एरियालाई. गर्मी त्यो लास्ट विकको हिट वेभदेखि, त्योभन्दा अगाडिदेखि पानी नपरेको, र आज चाहिँ यस्तो मजाले जमिन भिजेको छ, पानी परेको छ. सो एकदमै एकदमै मजा लागिरहेको छ, र देखिन पनि दृश्य पनि एकदमै राम्रो देखिएको क्या. र यस्तै वेदर अब फेरि केही दिन हुन्छन् अगाडि आउँदाखेरि अहेड होइन. र चिसो पनि त्यस्तै छ, चिसो आज 14 डिग्री सेल्सियसको चिसो छ यहाँ फोक्सटन एरियामा. र तपाईँ कहाँ पनि पक्कै आज तापक्रम घटिसकेको छ, तापक्रम निरन्तर घट्दै रहन्छ, साह्रै धेरै त होइन, ठिक कको हुन्छ. र पानी चाहिँ फेरि हिजो सायद मेबी तपाईँ कहाँ परेको थियो, आज हामीतिर परेको थिएन इस्ट एङ्ग्लिया र केन्ट एरियामा, आज चाहिँ रातिबाट पानी पर्छ भनेको मजाले पानी परिरहेको छ. र एकदम मेरो तर्फबाट एक्सलेन्ट न्युज यही हो आजको भन्नु पऱ्यो हजुर. र तपाईँको तर्फबाट के छ हामीलाई सुनाउनु होला है त, तपाईँको के छ, तपाईँ के गर्दै हुनुहुन्छ, पानीको कत्तिको परिरहेको छ, आवश्यक थियो हाम्रो यो आकाशे पानीको. सो अहिले चाहिँ यो गुड न्युज एकदमै तपाईँको गुड न्युज पनि सुनाउँदै गर्नु होला. ओके, आजको कार्यक्रम नमस्ते युकेलाई हामीले पुरानो एउटा देशभक्ति भावनाले भरिएको गीत शम्भु राई र साथीहरूले गाउनु भएको यो गीतबाट सुरुवात गऱ्यौँ भने, अब चाहिँ फेरि अर्को एउटा गीत जुन प्रमोद खरेलले गाउँदै हुनुहुन्छ, यो प्रमोद खरेलले गाउनु भएको गीतसँगै कार्यक्रमलाई हामी अगाडि बढाउँदैछौँ.

रेडियो यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

एउटा सुन्दर गीत हामीले सुनिरहेका थियौँ यतिखेर. गाउने कलाकार हेमन्त तामाङ अनि हेम तामाङ, माफ गर्नुहोस्, हेम तामाङ र प्रविश अधिकारी हुनुहुन्थ्यो. हजुर, हेम तामाङ हामी कहाँ हाम्रो स्थानीय प्रतिभा हुनुहुन्छ, ब्रिगेड अफ गोर्खाजकै वान अफ द मेम्बर. बिहानको 6:50 गएको छ र यतिखेर नमस्ते युके कार्यक्रम आरम्भ भइसकेको छ. म आशा छु तपाईँको साथमा अब 9 बजेसम्म हामी साथै रहन्छौँ. र यसपालि चाहिँ यो साता काठमाडौँको सौगात कार्यक्रम यही बेलायतबाट नै सञ्चालन हुन्छ. हाम्रा सहकर्मी साथीहरू आउनुहुन्छ पालो पालो. सो विनोद दाई छुट्टीमा हुनुहुन्छ र यतैबाट कार्यक्रम पनि सुन्न सक्नुहुन्छ. र आज हजुर आज मङ्गलबारको कार्यक्रम सञ्चालन सुरु भइसकेको छ. हजुर, र आजको कार्यक्रममा एकछिनमा प्रश्न राख्ने बेला भयो यति बेला, र एउटा अर्को गीत सुन्दै हामी अगाडि चाहिँ बढ्नेछौँ एकैछिनमा. आज विक्रम सम्बत 2083 साल जेठ महिनाको आज 19 गते हो, मङ्गलबारको दिन पर्यो. तदनुसार आज जुन महिनाको दोस्रो दिन जुन 2 तारिक सन् 2026 दिन. र आज यहाँ नेपाली पात्रमा हाम्रो क्यालेन्डरमा मैले केही देखेको त छैन, तर पनि भोलि चाहिँ विश्व साइकल दिवस परेको छ. साइकल चलाउनु हुनेहरूको लागि भोलि विशेष दिन र साइकल चलाउन चाहनु हुनेहरूको लागि विशेष दिन भोलि, र यसले वातावरण सफा गर्न मद्दत पनि गर्छ साइकल चलाउँदाखेरि. र विश्व वातावरण दिवस चाहिँ शुक्रबार परेको छ, यो आउने शुक्रबार. हजुर, ओके, विश्व वातावरण, यो त्यो विश्व वातावरण दिवस आउँदैछ. हामी यस्ता दिवसहरू आउँदै गर्दाखेरि सँगसँगै मनाउँदै पनि जान्छौँ. फेरि पर्सि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस पनि परेको छ हाम्रो क्यालेन्डरमा हेर्दाखेरि. हजुर, यो आजको दिनको कुरा भयो, क्यालेन्डरको कुरा. अब प्रश्नको कुरा गरौँ. यो साताको लागि राखिएको प्रश्न सिम्पल प्रश्न छ, र यो प्रश्नले चाहिँ तपाईँबाट के चाहेको छ भने, हजुर, एउटा शब्द हो चाहेको, र हामीले महिना दिनका कुरा गरिरहेका छौँ. त्यो कुन महिना हो जुन समय हामी एकदमै थोरै सुत्छौँ? हजुर, प्रश्न यही नै हो, एकदम सिम्पल. हामी कुन महिनामा एकदमै थोरै सुत्छौँ, सुतेका हुन्छौँ? बस यही नै हो प्रश्न, सिम्पल यति नै छ. यताउता लप्पन छप्पन केही पनि छैन. हजुर, स्ट्रेट प्रश्न छ, सिधै प्रश्न. यही नै हो यो साताको लागि राखिएको. यो आउने शुक्रबारसम्म उत्तर पठाइदिनु होला. र शुक्रबार बिहान 8 बजेसम्म हो उत्तरको प्रतीक्षा हामी गरिरहेका हुन्छौँ, अनि 9 बजेभन्दा अगाडि चाहिँ लकी ड्र गरेर छुट्टिन्छौँ. एकजना लकी विनरको नाम निस्कनेछ ड्रबाट, उहाँले पाउनुहुन्छ BFBS को चिन्ह भएको पुरस्कार. हजुर, र अब त्यो पुरस्कार पाउनुको लागि त तपाईँले पनि होमवर्क गर्नु पर्यो, उत्तर पठाउनु पर्यो, उत्तर मिल्नु पनि पर्यो, सही हुनु पर्यो, अनि जानु पर्यो हाम्रो ड्रमा, होइन? हिजो पनि निकैले ट्राई गर्नुभएको छ, तर मिक्स प्रकारको उत्तर छ. हिजो अलि आधा आधा, हाफ हाफ. सुरु सुरुमा त एकजना मात्रै आउनुभएको थियो, पछि चाहिँ एकजनाले मात्रै मिलाउनु भएको थियो, पछि चाहिँ आधा आधा अलि मिलाउनु भएको छ हिजो चाहिँ. र आज अब हेरौँ आज तपाईँहरूको के छ, कति हुन्छ, कतिले मिलाउनुहुन्छ, यसो आन्सर पठाउँदै गर्नु होला है त. अब गीततर्फ लागौँ हामी. यो बज्ने गीत समीक्षा अधिकारी र सुदीप कुमार गाउनुहुन्छ. उहाँहरूले गाउनुभएको गीत सुन्दै हामी समाचारतिर लाग्छौँ. 5 मिनट समाचारपछि फेरि नेक्स्ट अर्को गीतबाट कार्यक्रमलाई अगाडि बढाउनेछु म, र तपाईँसँग मौसमको चर्चा गर्नेछु डिटेलमा. अहिलेलाई गीत स्वीकार्नुहोस्.

0: साना हात हतियारको अवैध कारोबार तथा बिक्री रोक्न राष्ट्रिय तथा सीमा क्षेत्रमा कडाई गर्न नेपालले जोड़ दिएको छ। अवैध हतियार ओसार पसार रोक्ने सम्बन्धी राष्ट्रसंघको प्रत्येक दुई वर्षमा हुने बैठकमा काउन्सिलर जिम्सन रुम्दाली राईले सीमा क्षेत्रमा कडाई गर्नुपर्ने बताउनु
1: भयो। Enhanced border management, secure stockpile management, robust licensing procedures, and effective information sharing among relevant authorities within and across borders. Second, we must close the technological gap through enhanced capacity building, technological transfer, and predictable financing to help all states effectively implement their obligations.
0: अवैध हतियार नियन्त्रणका लागि कमजोर मुलुकमा प्रविधि हस्तान्तरण र शान्ति स्थापनाका विषयमा पनि जोड़ दिनुपर्ने राईले बताउनुभयो। मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिनमा 50,000 भ्रमण गरेका छन्। पछिल्लो 4 दिन यता म्याग्दी हुँदै दैनिक 10,000-12,000 संख्यामा पर्यटक मुस्ताङ भित्रिएको व्यवस्थापकले बताएका छन्। मुक्तिनाथ मन्दिर परिसरको क्षमता 500 हाराहारीमा भए पनि 1,700 दर्शनार्थी उपस्थित हुँदा व्यवस्थापनमा हम्मे हम्मे परेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले जानकारी दिनुभयो।
2: र हामीलाई व्यवस्थापन गर्न पनि झन्डै हम्मे हम्मे हुने खालको उपस्थिति चाहिँ रहेको छ। वैशाख महिनादेखि यताकै भन्ने हो भने पनि दैनिक सरदरमा 10,000 बढी दर्शनार्थीहरूको उपस्थिति हामीले अनुभव गरेका छौँ।
0: रामायण चलचित्र हेरेर मुक्तिनाथ घुम्न आएको पर्यटकको भनाइ छ।
3: हामी काठमाडौँ आएको डोमा शेर्पा 4 टिभीमा देखेको रामायणमा देखेको अनि रामायणमा देखेर आउन मन लाग्दा लिएर आधी घन्टा 1 घन्टा जति बस्यो होला।
0: मुक्तिनाथ रानीपौवा बसपा क्षेत्रमा 200 गाडी अट्ने भए पनि 1,000 बढी सवारी साधन पार्किङ गरिएका छन्। संसदमा कुस्ती खेलेको भन्दै भाइरल बनेकी सांसद रिंगला यादवले आफू सभामुखलाई आक्रमण गर्न नभई माइक खोस्न मात्रै गएको दावी गर्नुभएको छ। संसदमा भएको विवादास्पद घटनापछि पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै यादवले आफ्नो बचाव गर्नु भएको हो।
4: मर्यादा पालकहरू मेरो घाँटी च्यापेर समातेर त्यहाँबाट निकाल्न खोज्नु भएको च्याप्न खोज्नु भएको र म आफ्नो आत्मरक्षाको लागि आफ्नो ज्यान बचाउनको लागि म त्यो टेबलमा चढेको र खुट्टा राख्ने ठाउँ भएन अनि मलाई चोट लागेकै हुनाले मैले त्यो कुर्सी उठाएर अन्त राख्छु भनेर त्यो कुर्सी उठाउने बित्तिकै तपाईँहरू फोटो क्लिक गर्नुभयो अनि त्यही भाइरल बनाइदिनु भयो। मैले यो विधि विधान नियम उल्लङ्घन गरेको होइन, मैले जानी जानी त्यो उल्लङ्घन गरेको होइन, म आफ्नो ज्यान बचाउनलाई टेबुलमा चढेको हो र खुट्टा राख्ने ठाउँ थिएन, त्यस कारणले गर्दा मैले त्यो कुर्सी उठाएर अन्त राख्छु भनेर त्यो साथीहरूले के सोच्नु भयो भने कुर्सी उठाएर फाल्दैछ भनेर उहाँहरूलाई लाग्यो र उहाँहरूले समात्न पनि खोज्नु भयो। मलाई घुचाटेर त्यो जुन तपाईँहरूले देख्नु भयो कुस्ती लडेको, त्यो मैले कुस्ती लड्न संसदमा आएको होइन, माइक खोज्न गएको हो। उहाँहरूको सत्तापक्षको साथीहरू मान्यजीहरू जम्मा 40-45 हुनुहुन्थ्यो र अब यो बिचमा उहाँहरूको बहुमत छैन र सभामुखज्यूले त्यो नियमावली पारित गर्न सक्नुहुन्न भनेर हामीले माइक खोजिदिन्छौँ भने उहाँले चाहिँ पारित गर्न सक्नुहुन्न भनेर माइक खोज्न गएको हो।
0: इजरायल र हिजबुल्लाह बीच आंशिक युद्ध विराम लागू भएको लेबननले घोषणा गरेको छ। शुरूमा अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको सूचना युद्ध विराममा हिजबुल्लाहले इजरायलमा हमला नगर्ने भनिएको थियो। मध्य पूर्व मामला जानकार हन्ना गदारका अनुसार सम्झौताको विस्तृत मस्यौदा बनाउन बाँकी नै छ।
5: Despite what we heard today about a total ceasefire, it turned out that two issues are still at hand. One

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 7:09 गएको छ अहिले र हामीले सुन्दै थियौँ प्रताप दास साथीहरूले गाउनुभएको गीत पनि। यही गीतबाट हामीले आजको यो दोस्रो घन्टाको ओपनिङ पनि गऱ्यौँ र अब गीतपछि मौसमको चर्चा हामी गर्ने गर्छौँ यहाँहरूलाई। बिहानको समय बिहान अघि नै मैले गुड न्युज सुनाएको थिएँ र यो गुड न्युज मेरो मात्र होइन, एक्चुली धेरै मानिसहरूको लागि हो। बेलायतमा पानी पर्यो, हिजोदेखि पानी तर हामी कहाँ आइपुगेको थिएन, आज राति चाहिँ आयो। बिहान पखर मजाले पानी परिरहेको छ भनेर अघि भनेको थिएँ है। पानीमा झमझम निस्किँदाखेरि, भिज्दाखेरि, रोज्दाखेरि चाहिँ एक किसिमको मजा पनि आइरहेको थियो र अहिले पनि स्टिल बादल डम्मै लागिरहेको छ यहाँ चाहिँ र यता मजाले पानी परिरहेको छ र आज दिनभरि प्रायः जसो यो पानी पर्ने, पानी फेरि लगातार परिरहने पनि होइन, घाम पानीको स्थिति रहन्छ आज बेलायतको धेरै ठाउँमा। र यो समर मेट्रियोलोजिकल जुन समर सुरु हिजोदेखि भएको जुलाई 1 तारिकदेखि मजाले पानी ल्यायो यो समरले चाहिँ र अब यो साताभरि नै छ पानी मजाले पर्छ, धेरैजनालाई खुसी बनाएको छ यो पानीले, विशेष गरिकन फार्मरहरू, खेती किसान कृषकहरूलाई एकदमै धेरै खुसी बनाएको छ भन्नु पर्यो। र अब यो साताको वेदर हेर्दाखेरि चाहिँ आज यो पश्चिमी भेगतिर, विशेष आज मात्र होइन प्रायः पश्चिम भेगतिर अलि धेरै पानी पर्छ र आज चाहिँ घाम पानीको स्थिति हुन्छ इङ्ल्यान्ड वेल्समा, अनि स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा भने बढी त्यता बादल लाग्छ र पानी पनि पर्छ। सबभन्दा धेरै पानी भनेको स्कटल्यान्डमा हो, मेघगर्जनसहित कतिपय ठाउँमा पानी परिरहेको हामी पाउँछौँ र आज प्रायः त्यता बादल लाग्ने, पानी पर्ने हुन्छ भारी। अनि तापक्रम हेर्दाखेरि लन्डन एरियामा आज 20 डिग्री सेल्सियस, कार्डिफतिर 19, लिभरपुल बेलफास्टतिर भयो, ग्लास्गोतिर 18 डिग्री सेल्सियसको तापक्रम हुन्छ। माथि एभरडिनतिर हेर्ने हो भने 15 डिग्री सेल्सियस र निकै शीतल भइरहेको छ, बिहान 14 डिग्री सेल्सियसको तापक्रम छ है यहाँ भनेर भनेको थिएँ र अब बिस्तारै दिउँसोको समयमा अलिकति बढी हुने हो। र भोलि बुधबारको कुरा गर्नुपर्दाखेरि फेरि पश्चिम भेगतिरबाट पानी, बाक्लो पानी आउँछ, यो पानीले नर्दर्न आयरल्यान्डलाई भिजाउँछ, पहिले वेल्स अनि इङ्ल्यान्डको पश्चिमी भेगलाई भिजाउँछ र उत्तर पूर्वी भेगतिर सर्दै जान्छ। हावा दक्षिण पूर्वी चलिरहेको, दक्षिण पश्चिमी चलिरहेको छ र यसले बादल पानी पनि उकालो लगिरहेको हुन्छ र दिउँसोको समयमा इङ्ल्यान्ड वेल्समा अलिअलि घाम बादल हुन्छ, छिटफुट पानी पनि पर्छ। भोलि वेडनेसडे बुधबार नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डको दक्षिणी भेगतिर निकै बाक्लो पानी पर्छ, स्कटल्यान्डको उत्तरी भेगतिर चाहिँ बादल पानी मात्रै भएर बादल लागिरहन्छ, अलिअलि पानी पर्छ। र भोलि बुधबारको तापक्रम आजभन्दा कम हुन्छ, लन्डनमा, कार्डिफतिर भयो, बर्मिङहामतिर, लिभरपुलतिर, यो इङ्ल्यान्डमा प्रायः जसो 18 डिग्री सेल्सियस हुन्छ, माथि बेलफास्टमा 17 र माथि एडिनबर्ग ग्लास्गोतिरको कुरा गर्ने भने 15 डिग्री सेल्सियस अझै चिसो हुन्छ स्कटल्यान्डतिरको तापक्रम। र त्यसपछि पर्सि बिहिबार पनि पानी पर्छ पश्चिमी भेगबाट, नर्दर्न आयरल्यान्ड, वेल्स अनि इङ्ल्यान्डको पश्चिम भेग, स्कटल्यान्डको भिजाउँछ सबै ठाउँलाई र पूर्वीय भेगतिर सर्छ पानी र अरू ठाउँलाई पनि, अरू एरियालाई पनि भिजाउँछ भन्नु पर्यो। यो बिहिबारको दिन चाहिँ केन्ट एरियातिर चाहिँ मजाले घाम लागिरहँदो रहेछ, पानी त्यति परेको देखिनँ मैले। र तापक्रम उस्तै नै, माथि स्कटल्यान्डमा 15-16 डिग्री सेल्सियस म्याक्सिमम् भनेको, लन्डनतिर 18 डिग्री सेल्सियस र पर्सिसम्मको तापक्रम यस्तै छ हेर्दाखेरि चार्टमा। त्यस पछाडि पनि पानी छ, पानी पश्चिमतिरबाट पश्चिमी हावा सँगसँगै परिरहन्छ, शुक्रबार पनि त्यस्तै छ घाम पानी बादल र आउँदा दिनहरू त्यस्तै नै छन् अगाडि। अब गीत सुनौ आउनुहोस्, यो गीत अघि हामीले प्रताप दासलाई सुन्दै थियौँ, अब चाहिँ डुक्पा लेप्चालाई सुन्छौँ।

डुक्पा लेप्चाले गाउनु भएको गीत हो. भर्खरै साथीहरू पनि हुनुहुन्थ्यो साथमा. बिहानको 7:17 गएको छ. अब क्यालेन्डर एकचोटि फेरि पनि हेरौँ. आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 19 गते हो, मङ्गलबारको दिन. तदनुसार आज जुन 2 तारिक सन् 2026 दिन हो र आजको दिन नेपाल राष्ट्र ब्याङ्कले तोकेको वैदेशिक विनिमय दरमा आज पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.24, बिक्री दर 205.05. फेरि एकचोटि, आज पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.24 छ भने बिक्री दर 205.05 छ. अब सुन र चाँदीको मूल्य हेरौँ. आज प्रति तोला सुनको मूल्य अझै उकालो लागेको छ, 311,300 रुपियाँ. 311,300 रुपियाँ आज प्रति तोला सुनको मूल्य छ भने चाँदी प्रति तोलाको मूल्य आज 5,405 रुपियाँ. 5,405 रुपियाँ आज चाँदी प्रति तोलाको मूल्य रहेको छ. नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको सुन र चाँदीको मूल्य भयो यो. अब दिव्य सुब्बालाई सुन्दैछौ. नमस्ते नमस्ते भन्दै हुनुहुन्छ उहाँ.

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS, गोर्खा रेडियो हो।

समय बिहानको 7:28 गएको छ। आउनुहोस् अब आजको राशिफल हामी सुनौ। सबभन्दा पहिले मेष राशि, आज केही काम अपेक्षा भन्दा ढिलो अघि बढ्न सक्छ। हतार गर्नुको सट्टा परिस्थिति बुझेर कदम चाल्नु राम्रो होला। मनलाई शान्त राख्दा समाधान आफै भेटिन सक्छ। वृष राशि, भविष्यका चाहना र लक्ष्यबारे सोच्न समय मिल्न सक्छ। कसैको सुझावले नयाँ बाटो देखाउन सक्छ। आशा गरेको समाचार प्राप्त हुने सम्भावना छ। मनमा सकारात्मक ऊर्जा बढ्ने पनि छ। मिथुन राशि, आफ्नो जिम्मेवारी प्रति गम्भीर बन्नुपर्ने दिन छ। अरूले तपाईँमाथि भरोसा राख्न सक्ने अवस्था आउनेछन्। सोचेर बोलेका शब्दले राम्रो प्रभाव छोड्नेछ। काम प्रतिको समर्पण आज देखिनेछ। मिथुन राशिको राशिफल भयो यो भर्खरै। अब पालो कर्कट राशिको। नयाँ विषय जान्ने इच्छा बढ्न सक्छ आज कर्कट राशिलाई। सामान्य कुराबाट पनि महत्त्वपूर्ण शिक्षा प्राप्त हुनेछ। मनले फराकिलो दृष्टिकोण खोज्नेछ। टाढाको योजना वा यात्राको चर्चा हुनेछ आज। सिंह राशि, आज कुनै विषयलाई गहिरो रूपमा बुझ्ने प्रयास गर्नु राम्रो हुनेछ। लुकिरहेका पक्षहरू क्रमशः स्पष्ट बन्दै जानेछन्। आर्थिक निर्णयमा सावधानी अपनाउनु राम्रो हुनेछ। धैर्यले फाइदा दिलाउला। कन्या राशि, अरूको भावना बुझ्नुपर्ने अवस्था आउन सक्छ। सम्बन्धमा सन्तुलन कायम राख्नु आवश्यक हुनेछ। नरम व्यवहारले कठिन विषय पनि सहज बनाउन सक्छ। सहिष्णुताले सम्मान पनि दिलाउनेछ। तुला राशिको, आज दैनिक कामको ढाँचा मिलाउनु पर्ने दिन छ। सानो अनुशासनले ठुलो सजिलो यो तपाईँलाई यो कस्तो भने फाइदाहरू ल्याउन सक्छ। र स्वास्थ्य र आरामलाई व्यवस्था चाहिँ नगर्नुहोला आज। आत्मविश्वास पनि बढाउनेछ नियमितताले। तपाईँले जे काम गर्नुहुन्छ त्यो नियमित गरिरहनु भयो भने। अब पालो वृश्चिक राशिको, मनको सृजना गर्न र केही नयाँ अनुभवहरू खोज्न सकिनेछ आज। आफ्नो प्रतिभा देखाउने अवसर आउन सक्छ। रमाइलो क्षणले दिनलाई विशेष बनाउनेछ। खुसी बाँड्दा खुसी अझ बढ्नेछ। धनु राशि, घर परिवारसँग बिताएको समय मूल्यवान रहनेछ। आफन्तको साथले मन बलियो बन्न सक्छ। पुराना सम्झनाले मिठो अनुभूति दिलाउला। आत्मीय वातावरणले सन्तोष पनि दिनेछ। मकर राशि, आज बोलेको कुरा अरूले ध्यानपूर्वक सुन्नेछन्। विचार आदान प्रदानबाट उपयोगी निष्कर्ष निस्कनेछ। जिज्ञासाले नयाँ अवसरतर्फ डोर्याउन सक्छ। सक्रियताले दिन सफल पनि बनाउला। कुम्भ राशिको पालो छ अब। आफ्नो मूल्य र क्षमताप्रति विश्वास बढ्नेछ। सानो उपलब्धिले पनि ठुलो उत्साह दिन सक्छ। आर्थिक पक्षमा व्यवहारिक सोच लाभदायक रहनेछ। धैर्यले स्थिरता पनि बढाउनेछ। अन्तमा मीन राशि, आज मनले आफूलाई नयाँ रूपमा बुझ्ने प्रयास गर्नेछ। आत्मविश्वास र संवेदनशीलता दुवै सन्तुलित रहनेछन्। आफ्नो चाहना स्पष्ट रूपमा महसुस गर्न सकिएला। दिनले सकारात्मक अनुभूति प्रदान गर्नेछ आज मीन राशि हुनेलाई। बाह्रवटै राशिफल हामीले राखिसक्यौँ आज हाम्रो पात्रबाट। राशिफल सुनिसकेपछि अब फेरि गीत सुन्ने पालो छ। यति बेला चाहिँ हामी ढल्किँदैछौँ लोक भाकातिर, लोकधुनतिर सागर आली अनि सुनिता बुढा छेत्री गाउँदै हुनुहुन्छ।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय

आदिवासी परिवार को सदस्य रही सक्नु भएको छ र तपाईले राष्ट्रिय सेवा में पनि योगदान पुर्याइ सक्नु भएको छ। यूके में भएका लगभग 20 लाख वेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाई पनि

लाल मगर अनि साथीहरूले गाउनु भएको गीत थियो प्रस्तुत गीत गीत सुन्दा सुन्दै बिहानको 7:43 गएछ बेलायतको समय. नेपालमा अहिले दिउँसोको 12:00 छ र 12:28 गएको छ भने ब्रुनाई र हङकङतिर अहिले दिउँसोको 2:43 गएको छ. प्रश्न सुन्ने बेला भयो फेरि एकपटक यो आवरमा. हामीले सुरुको घन्टामा त एकचोटि राखिसकेका छौँ, अब प्रश्न यो साताको राख्नु पर्दाखेरि प्रश्न चाहिँ एकदमै सिम्पल महिनाको कुरा छ. कुन महिनामा हामी एकदमै कम सुत्छौँ, त्यो कुन महिना हो जुन महिना हामी कम सुत्ने गर्छौँ, किन सुत्ने गर्छौँ होला, त्यो पनि यसो लेख्नु भयो राम्रो हजुर. नत्र भने एउटै महिना, अब 12 महिनामा एउटा महिना छान्नु पर्यो होइन, र अब किन सुत्छौँ होला त कम भन्ने कुरा त म पनि भनिहाल्छु, एन्सर शुक्रबार, हुन त म शुक्रबार हुन्न यहाँहरूसँग है यहाँहरू समक्ष, तर मेबी फेरि त्यो बल यतातिरबाट उतातिर पनि जानु, फेरि मैतिर फर्केर आयो भने त्यो फेरि म आउनु पनि पर्ने हुन्छ होइन. एनिवे केही छैन, तर शुक्रबार त थाहा पाइहाल्नुहुन्छ यहाँहरूले उत्तर. यो शुक्रबार बिहान 8:00 उत्तर पठाउन नभुल्ने होला. र यो साताको लागि राखिएको प्रश्न यही नै हो, कुन महिनामा हामी एकदमै कम सुत्छौँ हजुर. यो साताको प्रश्न होमवर्क कतिको गर्नुभएको छ, गर्दै गर्नु होला, लेख्दै गर्नु होला एन्सर. तपाईँहरूको मेसेजहरू आउँदै नै छ, अझै पठाउँदै गर्नु होला है त. आजको यो नमस्ते युके कार्यक्रम फेरि अर्को कार्यक्रमलाई फेरि अर्को एउटा गीतबाट अगाडि बढाउँदैछौँ हामी. यति बेला भने गाउँदै हुनुहुन्छ दीपा लामा.

0: बिहानको 7:50 गएको छ बेलायतको समय. अब 10 मिनट मात्रै बाँकी रह्यो समाचार सुरु हुनको लागि. समाचार पछि समाचारकै विषय फेरि एकचोटि हुनेछन् र आजको समाचारको विषय पछि फेरि आज कुराकानी सुन्न सक्नुहुनेछ. यहाँहरूले दुई भागमा यो कुराकानी श्री सुनवारजीले गर्नुभएको छ र आजको कुराकानीमा हुनुहुन्छ उता क्याट्रिक हजुर. क्याट्रिक गोर्खा कम्पनी ट्रेनिङ कम्पनी गोर्खा ट्रेनिङ कम्पनीका ओसी मेजर ज्ञान ढेङ्गाजीसँग गरिएको कुराकानी श्री सुनवारजीले गर्नुभएको कुराकानी छ. दुई भागमा आज नेक्स्ट आवरमा सुन्न सक्नुहुनेछ. र यहाँहरूको लागि यो कुराकानी यहाँहरूले प्रश्नको उत्तर पनि फटाफट दिइरहनु भएको मैले देखिरहेको छु. ओके, प्रश्नको उत्तर निकै यहाँहरूले टाढाबाट पनि यही नजिकबाट पनि पठाउनु भएको छ. पानी परेको कुरा होइन, मैले आज एकदमै खुसीको दिन छ भनेर बिहान यहाँहरूलाई गुड न्युज पानी परेको छ है भनेर सुनाएको थिएँ. यहाँहरूले पनि थुप्रैले सेयर गर्नुभएको छ पानी परेको छ है भनेर. हाम्रो शोभा गुरुङ दिदीले त यस्तो भन्नुभएको छ, त्यतातिरको हाल खबर सुनाउनु भएको छ अल्डसतिरको.
1: मर्निङ आशा बहिनी ऐन, यति बेला रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतामा नमस्ते. अनि आशा बहिनीले भने जस्तै अल्डसतमा पनि रातभरि पानी परेर अहिले त कस्तो शीतल भएछ, कस्तो आनन्द फिलिङ भएछ बहिनी. धन्यवाद.
0: हजुर, आनन्द फिलिङ भएको छ भन्नुभएको छ कि यहाँहरूले, राहत मिलेको छ. हाम्रो शोभा गुरुङ दिदीले मलेश्वरबाट त्यताको खबर पठाइदिनु भएको छ होइन. प्रायः सबैले यहाँहरूले भन्नुभएको छ, बिहानै खर्क गुरुङ मामाले पनि आशा भान्जी मौसममा अल्डरसेट एरियामा पानी परेको छ, अलि शीतलो भएको छ है भन्नुभएको छ उहाँले. र यस्तै गरिकन हाम्रो बिमला मुक्तानजीले पनि हामी कहाँ पनि गत साँझदेखि नै हो झमझम पानी परिरहेको छ, पानीको चाम साँच्चै नै सुन्दर देखिएको छ आशाजी भनेर उता लन्डनतिरबाट हित्रो लन्डनतिरबाट पठाउनु भएको छ. एक्युरेट वेदरको लागि धन्यवाद है भनेर पनि भन्नुभएको छ. ओके, यो वेदर रिपोर्टरहरूले भन्नुभएको कुरा नै मैले तपाईँसँग सेयर गर्ने हो होइन. र हाम्रो बिमलाजीले पनि त्यस्तै भन्नुभएको छ. अरू हाम्रो बम गुरुङजीवले पनि हो ग्रिनफोर्डतिरबाट सिमसिम पानी परेको छ है, यस्तै सबै बोट बिरुवा सागपातहरूलाई धेरै राहत मिलेको छ, उहाँलाई एकदमै फ्रेस फिलिङ भएको छ अरे कि फ्री जस्तो, अनि एकदम यो ऊर्जा पनि ऊर्जा जस्तो जागेको छ भनेर भन्नुभएको छ. एउटा गीत पनि रेकमेन्ड गर्नुभएको छ. हजुर, यहाँहरूले पानी परेको कुरा निकैले गर्नुभएको छ है. कसै मैले यहाँहरूको मेसेजहरू निकै बिहानदेखि आइसकेको छ. धेरै धेरै धन्यवाद छ यहाँहरूलाई बिहानैबाट सब लेख्नुहुने श्रोताहरूको नाम पनि. बाई द वे यतिखेर म राखिहाल्न चाहन्छु है त, आज लास्टमा अलिक ढिलो होला जस्तो भयो. ढिलो भन्दाखेरि पनि कुराकानी हुन्छ, लास्टमा अलिक हतार हतार पनि हुनसक्छ. त्यसैले हाम्रो लगनजी बार्सिलोनाबाट अघि नै आइसक्नु भएको छ. तारा प्रसाद च्याम्सोङजी उता ननिटनबाट होइन, निता कोइरा लन्डनबाट, बिमला मुक्तानजी पनि लन्डनबाटै. शोभा गुरुङ दिदीको मेसेज भर्खरै सुन्यो. बम गुरुङजी, खर्क गुरुङ मामा, हिमाल छेत्रीजी, यो हो र भन्ने उहाँको क्वेसन छ कि. अलि डाउट लाग्यो मलाई, हजुर शङ्का लागिरहेको छ भनेपछि तपाईँले फेरि बुझ्नुपर्ने हुन्छ. हाम्रो झुमबहादुर गुरुङजी पनि आउनु भएको छ. दुर्गा गैरीजी पनि उहाँ बेल्जियमबाट आउने गर्नुहुन्छ, बेल्जियमबाट आउनु भएको छ. अनि राम राई पनि यतै नजिकैबाट, अनि तुलपुन पिटरबर्गबाट, बिरबहादुर पुन, विष्णु कुमारी विश्वकर्मा होइन, यहाँहरू अघि नै आइसक्नु भएको छ. र विन्चेस्टरबाट हाम्रो काजीमोन गुरुङ पनि आउनु भएको छ. प्रेमराज राई पनि आउनुभयो. खेलमती हाङवा लिम्बू उहाँ पनि आउनु भएको छ. सबैलाई शुभ प्रभात भन्दै शिवकुमारी दिदी पनि गुड मर्निङ भन्दै सबैलाई आउनु भएको छ. विष्णु गुरुङ भाइ, अनि यस्तो ज्ञान गुरुङ उहाँ पनि नमस्ते, उहाँको थम्सअप छ है. हाम्रो ललिता मल्लको पनि मेसेज पाएको छु. हाम्रो कृष्ण चामलिङ दाजु पनि आउनु भएको छ, उत्तर लिएर एउटा गीत पनि रेकमेन्ड गर्नुभएको छ है उहाँले. टिका पूर्जा उहाँ पनि आउनु भएको छ. र मेघ मल्लज्यू पनि भर्खरै आशा बहिनी 3 दिनको डे अफ पछि आज ड्युटीबाटै हाजिर जनाए है भनेर भन्नुभएको छ. हजुर, उहाँको छुट्टी हुँदा छुट्टी नै अब, अनि जबमा आउनु हुँदाखेरि उहाँको यता हामीलाई लेख्ने जब पनि यतातिर सुरु हुन्छ. अब गीत सुनाउ आउनुहोस्. थ्याङ्क यू यहाँहरूलाई बिहान सबैले लेखिसक्नु भएको छ. उत्तर पनि पठाउँदै हुनुहुन्छ, फटाफट आन्सर पनि पठाउँदै गर्नु होला है. अझै पनि छ समय, शुक्रबार 8 बजीसम्म हो. बिहिबार र शुक्रबार चाहिँ हाम्रो अन्य सहकर्मी साथीहरू आउनुहुन्छ, म चाहिँ भोलि बिहानसम्म आउँछु कार्यक्रममा. प्लान सो फार यस्तै छ. अन्टिल फास्ट बोल्न आएसम्म. ओके, सिरी योगी र रेशमा पुनलाई सुन्दै समाचारतिर लागौँ. आउनुहोस्.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: पूर्व राजा वीरेन्द्रको वंशना सुन्ने गरी राजदरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 को राति नारायणहिटी दरबारमा पारिवारिक जङ्गबटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिवेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति सहित शान्ति राज्य लक्ष्मी सिंह, शारदा राज्य लक्ष्मी, जयन्ती राज्य लक्ष्मी, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाहसहित 11 जनाको हत्या भएको थियो। घटनामा कोमल शाह, शोभा साई, कुमार गोरख शमशेर र केतकी चेष्टर घाइते हुनुभएको थियो। घटनाको 25 वर्षसम्म दरबार हत्याकाण्ड रहस्यमय नै छ। तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको नेतृत्वको समितिले तयार गरेको प्रतिवेदनमा घटनाको दोष युवराज देवेन्द्रलाई लगाइएको छ। परिवारका सबैको ज्यान लिएपछि देवेन्द्र आफैले गोली हानेर आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख छ। दरबार हत्याकाण्ड भएको 14 वर्षपछि हत्याकाण्डको मूल थलो त्रिभुवन सदन तत्कालीन राजा ज्ञानेन्द्रले भत्काउन लगाउनु भएको थियो। त्रिभुवन सदनको बिलियार्ड हलभित्र राजपरिवारका सदस्यको हत्या भएको थियो। यो बिलियार्ड हलको जगबाट गाह्रो उठाएर फेरि बनाइएको छ। नारायणहिटी दरबारलाई हाल संग्रहालय बनाएर सर्वसाधारणका लागि खुला छ। 65 सालबाट सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालय अहिलेसम्म लाखौं पर्यटकले अवलोकन गरेका छन्। संग्रहालयभित्र बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्सा कोठा, भोजन कोठा सहित 52 कोठा छन्। संग्रहालयमा विभिन्न जिल्लाका नाममा बनाइएका 21 कक्ष पनि छन्। साना हतियारको अवैध कारोबार र बिक्री रोक्न राष्ट्रिय तथा सीमा क्षेत्रमा कडाई गर्न नेपालले जोड दिएको छ। अवैध हतियार ओसार पसार रोक्ने सम्बन्धी राष्ट्रसङ्घको प्रत्येक 2 वर्षमा हुने बैठकमा काउन्सिलर जिम्सम रुम्दाली राईले सीमा क्षेत्रमा कडाई गर्नुपर्ने बताउनु भयो।
4: वी मस्ट स्ट्रेन्थन प्रिभेन्सन। दिस रिक्वायर्स स्ट्रङ्गर नेसनल कन्ट्रोल सिस्टम्स, इन्हान्स्ड बोर्डर म्यानेजमेन्ट, सिक्योर स्टक पाइल म्यानेजमेन्ट, रोबस्ट लाइसेन्सिङ प्रोसिडियर्स एन्ड इफेक्टिभ इन्फर्मेसन सेयरिङ अमङ रिलेभेन्ट अथोरिटिज विदिन एन्ड अक्रस बोर्डर्स। सेकेन्ड, वी मस्ट क्लोज द टेक्नोलोजिकल ग्याप थ्रु इन्हान्स क्यापासिटी बिल्डिङ, टेक्नोलोजिकल ट्रान्सफर एन्ड प्रेडिक्टेबल फाइनेन्सिङ टु हेल्प अल स्टेट्स इफेक्टिभली इम्प्लिमेन्ट देयर अब्लिगेसन्स।
3: पूर्व गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिको म्याद 5 दिन थप भएको छ। सरकारले छानबिनका लागि समितिले दिएको म्याद हिजो सकिएको थियो। समितिले हिजै म्याद थपका लागि सरकारलाई पत्र पठाएको थियो। आजबाट लागू हुने गरी 5 दिन म्याद थप गरिएको समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारीले जानकारी दिनुभएको छ। अब बाँकी काम सकेर समयमै प्रतिवेदन बुझाउने उहाँको भनाइ छ। समितिले गत साता नै पूर्व गृहमन्त्री गुरुङको बयान लिएको थियो। गुरुङ विवादमा परेका विषयमा प्रमाण पनि समितिले विभिन्न कार्यालयबाट संकलन गरेको छ। समितिले थप प्रमाण माग्दै पुनः पत्र पठाएको थियो, तर ती प्रमाण भने सबै संकलन भइ नसकेको उहाँको भनाइ छ। राष्ट्रपा सभापति रवि लामी छानेले नेपाल भारत सम्बन्धलाई परम्परागत भू राजनैतिक बहसको सीमाभन्दा बाहिर निकाल्न प्रस्ताव गर्नुभएको छ। भारत भ्रमणका क्रममा इन्डियन पत्रिकामा लेखेर लामी छानेले विकास, व्यापार, लगानी, ऊर्जा र आर्थिक साझेदारीमा आधारित नयाँ सम्बन्ध स्थापना गर्न भन्नुभएको हो। सीमा लगायतका विषयलाई दीर्घकालसम्म थाँती राख्न नहुने उहाँको भनाइ छ। अतिराष्ट्रवादी अभिव्यक्तिले समस्या समाधान नगर्ने पनि उहाँको भनाइ छ। रक्सौल काठमाडौँ रेलमार्गलाई उहाँले नेपाल भारत सम्बन्धको महत्वपूर्ण परियोजनाको रूपमा प्रस्तुत गर्नुभएको छ। संसदमा कुस्ती खेलेको भन्दै भाइरल बने कि सांसद रिङ्गला यादवले आफू सभामुखलाई आक्रमण गर्न नभएर माइक खोज्न मात्र गएको दावी गर्नुभएको छ। संसदमा भएको विवादास्पद घटनापछि पत्रकारको प्रश्नमा प्रतिक्रिया दिँदै यादवले आफ्नो बचाउ गर्नुभएको
5: हो। मर्यादा पालकहरू मेरो घाँटी च्यापेर समातेर त्यहाँबाट निकाल्न खोज्नु भएको, च्याप्न खोज्नु भएको र म आफ्नो आत्मरक्षाको लागि, आफ्नो ज्यान बचाउनको लागि म त्यो टेबलमा चढेको र खुट्टा राख्ने ठाउँ भएन अनि मलाई चोट लागेकै हुनाले मैले त्यो कुर्सी उठाएर अन्त राख्छु भनेर त्यो कुर्सी उठाउने बित्तिकै तपाईँहरू फोटो क्लिक गर्नुभयो अनि त्यही भाइरल बनाइदिनु भयो। मैले यो विधि

0: उल्लङ्घन गरेको होइन, मैले जानी जानी त्यो उल्लङ्घन गरेको होइन।
1: भिरगंज महानगरका मेयर राजमान सिंहलाई पक्राउ गरिएको छ। पर्साको ठोरीमा लुकेर बसेको बेला विशेष सूचनाको आधारमा सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत पर्साबाट पक्राउ पर्ची जारी भएको 8 दिनपछि सिंहलाई पक्राउ गरिएको हो। मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो भनेर जन्म दर्ता गरेको र सोही आधारमा नागरिकता र राहदानी बनाएर विदेश पठाएको आरोप छ। जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि सिंहसहित 4 जना विरूद्ध लिखित सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। मुलुकी अपराध संविधान अनुसार सरकारी वा सार्वजनिक लिखित कसुर गर्नेलाई 7 वर्षसम्म कैद र 70,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ। इजरायल र हिजबुल्ला बीच आंशिक युद्ध विराम लागू भएको लेबनानले घोषणा गरेको छ। सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको सूचना युद्ध विराममा हिजबुल्लाले इजरायलमा हमला नगर्ने भनेको थियो। अवस्था खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

नमस्ते, वेलकम ब्याक, गुड मर्निङ. एकदम मजाको ध्वनिहरूले सुनिरहनु भएको थियो. यसभन्दा अगाडि चाहिँ सञ्जय श्रेष्ठले गाउनुभएको माया मेरी माया निकै पछि हामीले सुन्यौँ, र तपाईँहरूको मध्येको एकदमै फेभरेट गीत पनि हुनसक्छ यो. एकदमै यो गीत जतिखेर उहाँले चाहिँ आफ्नो एल्बममा निकाल्नु भएको थियो त्यतिखेर एकदमै पपुलर अत्यन्तै प्रख्यात भएको गीत थियो. सबैको मुखमा यही झुन्डेको मात्रै हामी सुन्ने गर्थ्यौँ, र यो गीत हामीले एक्चुली धेरै पछि सुन्न पायौँ. अब चाहिँ आजको पत्र पत्रिकाका हेडलाइनहरू राख्नुपर्छ. पत्र पत्रिकाका हेडलाइनहरूमा आज हेडलाइन पनि तस्बिर पनि हामीले एउटै व्यक्तिको अनि साथमा प्रधानमन्त्री सर केयर स्टार्मरको पनि देखिरहेका छौँ हामीले. अब लर्ड पिटर म्याडलन सरको तस्बिर छ छेउमा, अनि हाम्रो प्रधानमन्त्रीको तस्बिर होइन, र धेरै चाहिँ पिटर म्याडलसनकै तस्बिर छ. किन भन्दाखेरि हिजो हामीले कुरा गरेका थियौँ उहाँको फाइल निस्किन्छ भनेर, मेसेजहरू चाहिँ पब्लिस हुन्छ भनेर, र त्यो मेसेजहरू आएको छ. त्यही मेसेजहरूको नै चर्चा आज एकदमै धेरै छ. झन्डै 340 इमेल र केही दर्जन टेक्स्टहरू चाहिँ, टेक्स्ट मेसेजहरू उहाँको पब्लिस भएको छ. हिजो उहाँ युकेको लागि उता युएसको लागि एम्बासेडर हुँदाखेरि युकेबाट युएसको लागि चाहिँ एम्बासेडरको उहाँले कार्यभार सम्हालिसकेपछिको यो मेसेज र इमेलहरू उहाँको पब्लिस भएको छ. तर सबै चाहिँ होइन, होइन, कतिपय चाहिँ सेक्युरिटी रिजनले गर्न नहुने कुराहरू चाहिँ गरिएको छैन. तर पनि यी मेसेजहरूमा गजब गजबको मेसेजहरू लेखिएको छ भन्ने कुराहरू पनि त्यहाँनिर छन्, र एक अर्कालाई पास मेसेज भनिएको होइन, र एउटा मेसेज रहेछ एकजना मिनिस्टरलाई लेखिएको 25 दिनमा. र त्यो मेसेजमा चाहिँ उहाँले के भन्नुभएको रहेछ भने, बेलायत चाहिँ अहिले, बेलायत भन्दाखेरि पनि प्रधानमन्त्री सर केयर स्टार्मरको बारेमा लेख्नु भएको रहेछ कि उहाँले. र अहिले चाहिँ उहाँ एकदमै सङ्कट, अहिलेको सरकार चाहिँ प्रधानमन्त्री सर केयर स्टार्मरको सरकार अहिले चाहिँ एकदमै सङ्कटग्रस्त छ, एकदमै समस्याले भरिएको देखिन्छ, छत्तबिस्त भएको भन्ने उहाँले त्यो शब्दहरू पनि लेख्नु भएको रहेछ. सो यही नै छन् उहाँको मेसेजहरू आउट भएको छ. त्यसपछि प्रधानमन्त्रीलाई पनि धेरै क्वेसन होइन, र अब यसबारेमा धेरै मानिसहरूको भनाइ, क्रिटिसाइज आफ्नै पार्टीबाट लगायत अब त्यो आइरहेका छन्, धेरैले आवाजहरू उठाइरहेका छन्. सो यस्तो यही प्रसङ्गहरू आज छ. धेरै पत्र पत्रिकाले उहाँको यही प्रसङ्गमा तस्बिर चाहिँ प्रधानमन्त्रीको लगायत पिटर म्याडलसनको तस्बिर राखिएको छ अघिल्लो पेजमा, र उहाँको चाहिँ अहिले अनुसन्धान चलिरहेको छ. मिसकन्डक्ट, पब्लिक अफिसमा बसेर राम्रो काम नगरेको र गलत कामहरू गरेको एक भन्ने हिसाबले चाहिँ त्यो अनुसन्धान भइरहेको बेलामा, हजुर, उहाँले चाहिँ आफ्नो पर्सनल गेनको लागि, आफ्नो व्यक्तिगत फाइदाको लागि चाहिँ आफ्नो पोस्टलाई प्रयोग गरेको भन्ने कुराहरू आइरहेका छन्. एनिवे, यो एउटा काम नै आज त पत्र पत्रिकाले छापेको सबभन्दा धेरै विषय चाहिँ यही हो, सबभन्दा बढी छापेको विषय, र तस्बिरहरू त्यही नै छन् अघिल्लो पेजमा. र यसबाहेक अन्य विषयहरू मा हामीले फेरि रसियाले निकै बृहत् अट्याक गरेको आज हामीले देख्न सक्छौँ होइन, 10 मानिसको त मृत्यु भएको भन्ने कुरा, रसियन मिसाइल र ड्रोन अट्याकहरू चाहिँ भएको युक्रेनको विभिन्न ठाउँमा, र त्यसमा चाहिँ यो अट्याकले गर्दाखेरि 10 मानिसहरूको मृत्यु भएको भन्ने कुराहरू छन्। यो पनि आज तस्बिर प्रसङ्गहरू छन्। र यसबाहेक अन्य विषय हेर्दाखेरि चाहिँ आजको विषयमा एयरबिएनबी, हजुर, एयरबिएनबीको चर्चा पनि आज छ, र एयरबिएनबीको यो बुकिङ प्लेटफर्महरूको आउट अफ कन्ट्रोल स्थिति गर्दा भएको हुनाले चाहिँ यसलाई कन्ट्रोल गर्न र यसलाई चाहिँ राम्रोसँग हेर्नको लागि भनेर वेस्टमिन्स्टर सिटी काउन्सिलका लिडर पल स्वाडेलले चाहिँ अमेरिकन फर्म booking.com यस्तो अरू हुन्छन् नि, हजुर, यिनीहरूलाई चाहिँ लेख्नु भएको रहेछ कि चिठी. यो एकदमै कानुनी रूपमा चाहिँ हिँड्नु पर्यो, कानुनको पालना कतिपय ठाउँमा नगरिकनै आउट अफ कन्ट्रोल अनियन्त्रित तरिकाले यसरी प्लेटफर्महरूले चाहिँ सर्ट टर्म रेन्टिङहरू चाहिँ यहाँ गरेको,
विशेष गरिकन लन्डनमा र अरू ठाउँमा पनि होला नि सायद होइन, तर लन्डनमा वेस्ट एन्ड लन्डनमा चाहिँ त्यस्तो भइरहेको रहेछ, प्रपर्टीहरूमा चाहिँ एकदमै भिजिटरहरू ल्याउने, भिजिटरहरू राख्ने र उनीहरूलाई लामो समयसम्म राख्ने, सर्ट टर्म रेन्टिङ, छोटो चाहिँ रेन्ट, छोटो समयको लागि रेन्टमा दिने, तर अब त्यसलाई रेन्टै भनेर चाहिँ नदिने, भिजिटर भन्यो होइन, यस्तो हिसाबले राखिरहेका रहेछन्। त्यो त्यसको लागि चाहिँ अब धेरैलाई त्यसैले गर्दाखेरि जो जो प्लेटफर्मले यो गरिरहेका छन् होइन, एड गरिरहेका अब एयरबिएनबीहरू भए उनीहरूलाई चाहिँ यसरी पत्राचार गरिएको, यसलाई कन्ट्रोल गर्नको लागि लन्डन होमहरूलाई भनेर गरी यो खबर पनि आज रहेको छ। र अर्को चाहिँ वन्डर पिल प्लिल्स, हिजो हामीले यो क्यान्सरको ट्रिटमेन्टको लागि एउटा दबाईको कुरा गरिरहेका थियौँ होइन, र आज त्यो ड्रगको कुरा फेरि पनि छ। र यो वैज्ञानिकहरूले चाहिँ यो ड्रग, यो पिल जसले चाहिँ ट्युमरहरू, क्यान्सरका ट्युमरहरू जसको जो व्यक्तिहरूले ट्रिटमेन्ट नै गर्न नसक्ने अवस्थामा पनि पुगेका थिए होइन, हो उनीहरूलाई पनि यो पिल्स दिँदाखेरि 30% घटाइदियो रे त्यो ट्युमरहरू, क्यान्सरको ट्युमर चाहिँ घटाइदिएछ 30%। हजुर, अरू चिजले काम नगरेको यो चिजले चाहिँ काम गर्यो, यो ड्रगले चाहिँ। र यसमा पनि 6 विभिन्न थरीका क्यान्सरहरूलाई यसले घटाइदियो, सो एउटा गुड न्युज। र यो यहाँ चाहिँ टेस्ट गरिएको द क्रिस्टी क्यान्सर रिसर्च सेन्टर म्यान्चेस्टरमा यो ड्रग टेस्ट गरिएको छ, र यसमा चाहिँ सर्भिकल, ब्लाडर, लिभर होइन, र अरू लङ क्यान्सरहरू भए अनि घाँटी र टाउकोमा भएको अनि बाउल क्यान्सरहरू यिनीहरूलाई चाहिँ घटाइदिएको रहेछ। सो यो एउटा गुड न्युज पनि आज पत्र पत्रिकामा उल्लेख गरिएको छ। डेली पिल हिजो हामीले चर्चा गरेका थियौँ नि, जुन हजुर यसले अरू 6 पनि मद्दत गर्दो रहेछ भन्ने कुरा पनि आज आएको छ। र एमएनएसका बोसले अर्को प्रसङ्ग चाहिँ, फेरि एमएनएसका बोसले अहिलेको बेलायतको चाहिँ यो हिस्ट्रीमा हेर्दाखेरि एन्टी ग्रोथ चाहिँ यो बेला बेलामा देखिन्छ यहाँ, र अहिले हाई स्ट्रिटका बिजनेसेसहरूलाई चाहिँ रेड टेप, जुन ट्याक्स बढाइएको छ, र यो ट्याक्सहरूले एकदम बढी ट्याक्स चार्ज गरिँदाखेरि चाहिँ यसको मतलब हो कि यहाँका बिजनेसेसहरूलाई चाहिँ बढ्न नदिनु, ग्रोथ हुन नदिनु, एन्टी ग्रोथ प्रकारको अहिलेको सरकारको पोलिसी छ भनेर मार्क्स एन्ड स्पेन्सरका चेयरम्यानले अहिले भन्नुभएको रहेछ। हजुर, र यस्तो चाहिँ इतिहासमा दुर्लभ हुन्छ, बेलायतमा हुँदै दुर्लभ भइरहेको छ भन्ने कुरा उहाँले गर्नुभएको रहेछ। सो यो पनि छ एउटा। र अर्को एक्स्ट्रा विषय चाहिँ, फेरि खोलाको टक्जिकलाई हटाउन, खोलामा टक्जिक हटाउने भन्दाखेरि पनि यहाँ रहेका इकोलाई, अनि इकोलाई जुन यो ब्याक्टेरिया छ, हजुर यो यसलाई चाहिँ हटाउनको लागि मसरुम, च्याउले राम्रो काम गर्दो रहेछ अरे। हजुर, त्यसैले गर्दाखेरि यो नेसन वाइड ट्रायल गरिएको र यो टेस्ट पनि गरिएको, र यो च्याउमा जुन फङ्गी हुन्छ यसले चाहिँ इकोलाईलाई घटाउनलाई, मार्नलाई यसले सहज बनाउँदो रहेछ, यसले चाहिँ यो ब्याक्टेरियासँग फाइट गर्दो रहेछ कि, त्यसैले गर्दाखेरि खोलाहरूमा चाहिँ यो लगाउने हो कि भन्ने कुरा आइरहेको छ। हजुर, पानीमा विशेष गरिकन खोलाहरूमा चाहिँ यो लगाउने मसरुम, च्याउ। एनिवे, यो प्रसङ्ग पनि छ आजको पत्र पत्रिकाको। अब गीत सुनाऊ, आउनुहोस् एकछिन हेमन्त शिशिरलाई सुनौ, उहाँलाई सुनिसकेपछि हामी कुराकानी सुन्छौँ। आजको कुराकानीमा हुनुहुन्छ मेजर ज्ञान ढेङ्गा, ओसी गोर्खा कम्पनी, गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकका ओसी हुनुहुन्छ उहाँ। उहाँसँग श्री सुनवाजीले गर्नुभएको कुराकानी एकछिनमा सुरु हुनेछ।

0: SBS गोर्खा रेडियो 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: Radio. Gorka Radio. हजुर दादा नि सुदा पनि बीएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर र यो बेलामा कार्यक्रममा अब भने आजको पाहुनाले स्वागत गर्ने बेला भइसकेको छ र आज भने हामीसँग हुनुहुन्छ गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकबाट मेजर ज्ञान ढेङ्गा भाइ हुनुहुन्छ र उहाँ चाहिँ त्यहाँ अहिले ओसीको रूपमा कार्यरत हुनुहुन्छ र उहाँलाई स्वागत गर्दै आज हामी अलिकति गोर्खा ट्रेनिङ कम्पनीको बारेमा र अहिले रिक्रुट इन्टेक 2026 भाइहरूको ट्रेनिङ कस्तो गइरहेको छ त्यस विषयमा सरसर्ती छोटकरीमा जानकारी लिने कोसिस गरिरहेका छौँ। सबैभन्दा पहिला त मैले भाइलाई स्वागत गर्न चाहे। भाइ नमस्ते, धेरै धेरै धन्यवाद तपाईँलाई समयको लागि अनि स्वागत छ बीएस गोर्खा रेडियोमा। हजुर त भाइ, अब तपाईँहरू एकदमै व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि मलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। मैले फेरि पनि एकपटक टक्राउन चाहेँ र अब हाम्रो भाइहरूको चाहिँ कस्तो गइरहेको छ त ट्रेनिङ भन्ने विषयवस्तुमा अलिकति पछाडि म छोइरहेँ। सबैभन्दा पहिला चाहिँ मैले तपाईँलाई यो गोर्खा ट्रेनिङ कम्पनीको बारेमा नै अलिकति हामीलाई बताइदिन अनुरोध गर्न चाहेँ, किनभने अब हुन त हामी सबैलाई धेर थोर त थाहा छँदैछ के कस्तो काम यस कम्पनीले गर्छ भनेर, तर पनि ब्रिगेड गोर्खासको यो ठुलो मानचित्रमा चाहिँ नि गोर्खा कम्पनी क्याट्रिकको महत्त्वपूर्ण भूमिका रहेको कुरालाई उजागर गर्दै अहिले मलाई त्यसबारेमा अलिकति बताइदिनुहोस् न।
1: सबभन्दा पहिला हजुरलाई एकदमै धन्यवाद, अनि हाम्रो सम्पूर्ण बिएबिएस टिमलाई पनि अनि सम्पूर्ण बिएबिएस लिसनर्स अनि बिएबिएस लभर्सहरूलाई पनि म एज अ अफिसर कमान्डिङ गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकको तर्फबाट चाहिँ सबैलाई नमस्कार भन्नु पर्यो। हामी गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिक अभियसली अब 1999 चाहिँ मुभ गरेर अब हामी अहिले 2026 क्याट्रिकमा बसेका छौँ, अनि हाम्रो अभियसली गोर्खालीको एउटा मिसन एन्ड टास्कलाई चाहिँ हामीले फुलफिल गरिरहेका छौँ। त्यसको बारेमा धेरै म देशमा मिसन एन्ड टास्क के हो आदि इत्यादिमा म धेरै देशमा जानुभन्दा अलिकति छोटोमा भन्दाखेरिमा चाहिँ हामी यहाँ चाहिँ अपहोल्डिङ हाम्रो ब्रिटिस आर्मीको भ्यालुज अफ स्ट्यान्डर्ड्स अनि हाम्रो लाइट इन्फेन्ट्रीको चाहिँ अपरेसनल एक्सिलेन्स र गोर्खालीको कल्चर एन्ड कायदालाई चाहिँ अपहोल्ड गर्दै हाम्रो नेप्लिज युथ भाइहरू जो सिलेक्ट भएर यहाँ हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब एज अ गोर्खा सोल्जर
0: हजुर भाइ, त्यही भनेर मैले अघि भनेको थिएँ बडो महत्त्वपूर्ण काम चाहिँ गोर्खा कम्पनी क्याट्रिकले गर्छ भनेर, किनभने तपाईँहरूले नै सुरुवाती समयमा राम्रोसँगले एउटा चाहिँ र मटेरियलबाट चाहिँ एउटा पर्फेक्ट एउटा फाइन सोल्जर बनाउनमा मद्दत गर्नु भएन, त्यो काम राम्ररी गर्नु भएन भने ब्रिगेड गोर्खासको एउटा जुन शान छ, एउटा जुन काम छ, एउटा जुन एउटा चाहिँ ट्रेडमार्क छ, त्यसमा नै अलिकति धमिलोपन आउँछ नि त। त्यो कारण गर्दाखेरि गोर्खा कम्पनी क्याट्रिकको टिमले चाहिँ बडो महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै हुनुहुन्छ भन्दा फरक नपर्ला होइन भाइ?
1: एकदमै दिदी, त्यो चाहिँ 100% ट्रु।
0: हजुर, अनि तपाईँ त बारम्बार क्याट्रिकमा काम गरिराख्नु भएको छ, धेरै कपासिटीमा तपाईँले त्यहाँनिर सर्भिस दिनुभएको जस्तो लाग्यो, मैले पनि तपाईँलाई धेरै पटक त्यहाँनिर विभिन्न अपोइन्टमेन्टमा भेटिसकेको छु, गर्दाखेरि तपाईँको अनुभव पनि अलिकति सुनाउनुहोस् न। फेरि बारम्बार त्यहीँ जानुको पछाडि तपाईँको पनि के छ त, तपाईँको इच्छा नै त्यही हो कि अथवा त्यहाँ पढ्नु नै भएको हो कि चोइसमा जानुभएको हो कि, यो प्रसङ्ग पनि जोड्न चाहे भाइ यतिखेर मैले।
1: दिदी धन्यवाद अगेन, मेरो एउटा पर्सनल चोइस भन्दाखेरिमा पनि अब सर्भिस निड अब त्यो प्रिन्सिपलमा हामी काम गर्छौँ क्या अरे, अनि सर्भिस निड्समा चाहिँ अभियसली अब आइटिसी क्याट्रिक मात्र एज अ होल क्याट्रिक ग्यारिजनमा चाहिँ अब नम्बर अफ अपर्च्युनिटिजहरू पाइयो अब सर्भ गर्नको लागि। अब ब्याक इन 2008-2011 मर्सियनसँग एज अ कमिसार पनि काम गर्ने मौका पाएँ, 2015-2017 एज अ कम्पनी टोइसी अहिले बसेको अफिसभन्दा उतातिरको अफिस अहिले हामी टोइस अफ क्याप्टन सुरेन्द्र साहब बसेको अफिसमा बसेर काम गर्ने मौका पनि पाएँ। त्यसपछि एउटा अपर्च्युनिटी पनि पाइयो, त्यो अपर्च्युनिटी अभियसली अब अन प्रमोसनमा चाहिँ ओसी हेडक्वार्टर हाम्रो सुपर बटालियन हाम्रो के अरे युके टप पिडमा चाहिँ जाने एउटा अपर्च्युनिटी पाएँ, अनि त्यसपछि त्यही पिडलाई चाहिँ अब गोर्खाली गोटापमा चाहिँ कन्भर्ट गरेँ, अब त्यो अहिले नन एज बाबाजी कम्पनी युनाइटेड क्याट्रिक त्यसमा मैले 4 काम गरेँ। त्यसले गर्दा चाहिँ क्याट्रिक अनि अहिले फेरि ब्याक टु आफ्टर लन्डन जब अनि नेपाल जब र अहिले ब्याक टु क्याट्रिकमा आउँदाखेरिमा चाहिँ अभियसली आई थिङ्क यो चाहिँ एउटा लेखान्त पनि होला, सबै मान्छेले यस्तो अपर्च्युनिटी पाउँदैन, तर मेरो लागि चाहिँ अपर्च्युनिटीको साथ साथमा चाहिँ अब सर्भिस निड फर्स्टमा चाहिँ त्यसको बेसिसमा म अगाडि बढेको मान्छे अनि काम गर्ने मान्छे भएको भएर सर्भिसको रिजनले म यहाँ छु, तर आइम लभिङ इट, आइम इन्जोइङ नर्थ यर्कसायरको अभियसली एकदमै नेचर मनपर्ने मान्छेहरूलाई ब्युटिफुल, देयर आर लट अफ एनदर ब्युटिफुल प्लेस places that the people can explore. Any premiership kura garne bhane chai there are a lot of the football clubs those mm-hmm. who are within the premiership club ma sadharan ma no kare Yorkshire athwa chai aba north part of the country England chai not bad bhanchu I mean you know.
0: एकदमै राम्रो कुरा भाइ अब जहाँ आफ्नो काम छ जहाँ आफ्नो ड्युटी छ त्यो प्लेसलाई पनि इन्जोय गर्न सक्यो भने काम काम जस्तो पनि लाग्दैन नि त त्यो कारण गर्दाखेरि आई थिङ्क तपाईँलाई त्यहाँ मन परेको छ त्यहाँको वातावरण त्यस कारण गर्दाखेरि पनि तपाईँले अझ राम्रोसँगले आफ्नो कामलाई पनि इन्जोय गरिदिनुहुन्छ गुड टु नो भाइ है र अब यस्तैमा के भाइ अब यो गोर्खा ट्रेनिङ कम्पनी भन्ने बित्तिकै अब यसमा चाहिँ विभिन्न युनिट्सहरूबाट विभिन्न पल्टनहरूबाट सदस्यहरू आएर अब तपाईँहरूको टिम बन्दछ होइन अनि यस्तो ठाउँमा चाहिँ नि अब एउटा भनौँ न हार्मोनी भनौँ अथवा एउटा चाहिँ एकअर्कासँग मिलेर काम गर्नको लागि एउटा वातावरण भनौँ त्यो चाहिँ सधैँ समन्वय राम्रो बनाइराख्नको लागि पनि एउटा आफ्नै एउटा कोसिस पनि लाग्छ होला त्यहाँ एउटा मेहनत पनि लाग्छ होला एज अ ओसी भनौँ न अहिलेको टिमको बारेमा कुरा गर्नुपर्दा तपाईँको धारणा कस्तो छ कतिको गाह्रो साह्रो सजिलो यसको एडभान्टेज र डिसएडभान्टेज छन् भने हामीसँग सेयर गरिदिनुहुन्छ भाइ यतिखेर
1: दिदी धन्यवाद क्वेसनको लागि आई थिङ्क यो अब अभियसली अब डिफेन्स जब गर्दै आउँदाखेरिमा अहिले एज अफिसर कमान्डिङ गोर्खा ट्रेनिङ कम्पनीमा आइपुग्दाखेरिमा अनि यहाँको हजुरले जुन अब अलिकति स्टाफहरूको सँग काम के अरे अलिकति यो मल्टी क्यापेज स्टाफहरूसँग काम गर्दाखेरिको एउटा एक्सपिरियन्स हजुरले के अरे सोध्नुभएको छ त्यसको लागि थ्याङ्क यू मेरो पर्सपेक्टिभबाट आई थिङ्क दिस इज ए पोस्ट वेयर यु क्यान इन्गेज एन्ड इन्टिग्रेट विथ वार्ड ब्रिगेड हामी कहिले काहीँ चाहिँ वान आरजेआर हुन्छ वान आरजेआरसँग मात्र स्पिक हुन्छौँ अब टु आरजेआर क्युजी क्युजी जेएलआर सो एन्ड सो फोर तर क्याथलिक भनेको चाहिँ अलिकति डाइभर्स क्याबाज एमङ्स एन्ड विदिन द ब्रिगेड अफ गोर्खाज अनि आउटसाइड द ब्रिगेड अफ गोर्खाज पनि किनभने हामी अन्डर अब सोल्जर एकाडेमीको अन्डरमा छौँ अनि त्यो मध्ये पनि हामीसँग तिनवटा बटालियन छ यहाँ तिनवटा बटालियन मध्ये हामी टु आइटीबीको अन्डरमा पढ्छौँ अनि त्यसले गर्दा एकदमै कम्प्लेक्स एन्ड डाइभर्स उसमा चाहिँ हाम्रो डाइभर्स क्याप्याजको हाम्रो स्टाफहरू हुनुहुन्छ अहिले हाम्रो कम्युनिटी स्टाफहरू अहिले हाम्रो 323 रिक्रुट भाइहरूलाई ट्रेनिङ गर्नको लागि चाहिँ मसँग चाहिँ अब कम्युनिटी स्टाफहरू हुनुहुन्छ कम्युनिटी स्टाफहरू कमिङ फ्रम अक्रस द ब्रिगेड अफ गोर्खाज द्याट इन्क्लुडिङ अहिले केजिएबाट पनि आउनुभएको छ उहाँहरूको रिप्रेजेन्टेटिभ अहिले दुईजना एकजना क्याप्टन साहब र एकजना कपुर भाइ आउनुभएको छ भेरी सुन उहाँहरूले एउटा फुल चार्जिङ पनि प्रोभाइड गर्नुहुन्छ र देयर आर फ्यु इन द पाइप लाइन्स अब यदि फ्युचरमा उहाँहरूले एफोर्ड गर्न सक्नुभयो र ब्रिगेड अफ गोर्खाज हेडक्वार्टर ब्रिगेड अफ गोर्खाजले चाहिँ त्यो अफर दिनुभयो भने देयर आर स्टिल टी इन द पाइप लाइन्स गर्दाहरूमा चाहिँ अभियसली त्यस्तो अपर्च्युनिटी भन्छु मैले मोर देन अब कन्सटेन्ट भन्दाखेरिमा पनि अपर्च्युनिटी एकदमै राम्रो किनभने अब ब्रिगेडको हाम्रो सर्भिङ के अरे कम्युनिटीसँग चाहिँ इन्टिग्रेट हुने एउटा मौका पाउँछ र एक्लै अर्काको क्याप्याज बुझ्ने मौका पनि एज वेल एज यिन दे क्याट्रिकमा बसिसकेपछि हाम्रो रिटायर्ड कम्युनिटी एकदमै राम्रो छ ठुलो हुनुहुन्छ अनि उहाँहरूसँग पनि हामी एभ्री हियर एन्ड देन अब हाम्रो इन्ट्रेक्सन अनि इन्टिग्रेसन भइराखेको हुन्छ त्यसले गर्दाखेरिमा चाहिँ मैले डिसएडभान्टेज त केही पनि देख्दिनँ एकदमै एडभान्टेजै देख्छु अभियसली यहाँ चाहिँ अब टप क्वालिटीको हाम्रो स्टाफहरू हुनुहुन्छ अनि स्टाफहरूको अब त्यो क्वालिटीले गर्दा उहाँको क्यालिबरले गर्दाखेरिमा चाहिँ हाम्रो इन्कमिङ जेनेरेसनहरूले चाहिँ राम्रो ट्रेनिङ पाउनुहुन्छ र भन्दै गर्दाखेरिमा चाहिँ अब टप क्वालिटी एक ठाउँमा हुँदाखेरिमा अभियसली त्यसलाई म्यानेज गर्न उहाँहरूको करियर एक्सपेक्टेसन म्यानेज गर्न चाहिँ निकै अब च्यालेन्ज नै छ र इट इज वाट इट इज हामी अब आफ्नो लेभल बेस्ट दिने हो सबैलाई हामीले अब फेयर एन्ड ट्रान्सपेरेन्सी उसबाट चाहिँ ट्रिट गरे आई थिङ्क सबै नै खुसी हुनुहुन्छ जस्तो मलाई लाग्छ अनि लभिङ इट दिदी एज मोर एडभान्टेज देन एनी डिसएडभान्टेज अन दिस के अरे अहिलेको
0: एकदम राम्रो कुरा भाइ एकदमै राम्रो कुरा र अब यसरी तपाईँले भन्नुभएको जस्तै अब सबै क्याब ब्याजेसबाट चाहिँ त्यहाँनिर आएर काम गर्नु हुने जमातसँग बस्दाखेरि साँच्चै नै हामीले पनि धेरै कुरा सिक्न पनि सक्छौँ धेरै कुरा अनुसरण पनि गर्न सक्छौँ र इनफ्याक्ट एज अ पर्सनल र प्रोफेसनल ग्रोथ दुइटैको लागि चाहिँ एकदमै राम्रो ठाउँ हो यस्तो खालको ठाउँ जहाँ चाहिँ सबैजना मिलेर काम गर्न सकिन्छ होइन भाइ मैले चाहिँ तपाईँको त्यो धारणा बुझेँ र विच इज एकदमै सही पनि हो त्यसरी गर्दाखेरि अब त्यहाँनिर क्याटुकमा एकपटक जाने मान्छे बारम्बार फर्केर त्यहाँ काम गर्न पुग्नु हुने रहेछ भन्ने कुरा त्यो राज पनि आज खुल्यो है भाइ एनिवे यही नोटमा भाइ हामी एउटा छोटो विश्राम लिन्छौँ त्यस पश्चात हामी रिक्रुट इन्टेक 2026 का भाइहरूको ट्रेनिङको बारेमा अलिकति जानकारी लिन्छौँ है त
1: थ्याङ्क यू

0: BFPS
1: BFPS
0: Gorkha Radio
2: भनिन्छ हामीले जीवनमा जे जति गर्छौं त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
3: हजुर, त आदरणीय श्रोताहरू बिएफबिएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ यतिखेर। र आजको यो कुराकानीमा हामी गोर्खा कम्पनी क्याट्रिकका अफिसर इन कमान्ड मेजर ज्ञान ढेङ्गा भाइज्यूसँग केही कुराकानी गर्दैछौँ। योभन्दा अगाडि हामीले गोर्खा कम्पनी क्याट्रिकको चाहिँ समग्र त्यसको चाहिँ स्ट्रक्चरल एउटा जुन काम छ त्यो के कस्तो भन्ने विषयवस्तुमा कुरा गऱ्यौँ इन जेनरल। र अब भने हामी अगाडि यो 2026 इन्टेकको हाम्रो भाइहरू रिक्रुट भाइहरू भनेर भनौँ, जसलाई चाहिँ अहिले हाम्रो क्याट्रिकमा रहनुभएको गोर्खा कम्पनीको टिमले चाहिँ ग्राइन्ड गर्दै हुनुहुन्छ, मोल्ड गर्दै हुनुहुन्छ एउटा फाइन सोल्जर बनाउनको लागि। उहाँहरूको ट्रेनिङको विषयमा अलिकति हामी अपडेट लिन्छौँ। त भाइ, यो छोटो विश्राम पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहेँ। र अब मैले भर्खरै भने जस्तै नै हाम्रो यो इन्टेक 2026 को अलिकति कुरा गरौँ। सबैभन्दा पहिला त कुरा यो सङ्ख्याकै गर्न मन लाग्यो मलाई। गत वर्षहरूमा भन्दा यस वर्ष चाहिँ अलिकति बढी, लगभग 100 जति नै भन्दा पनि बढी हाम्रो भाइहरू आउनु भएको छ। यो इन्टेक अलिक ठुलो इन्टेक नै हो। यसलाई गोर्खा कम्पनी क्याट्रिकले कसरी चाहिँ यो कोप गरिरहेको छ भाइ? पहिला को तुलनामा अब त्यहाँको स्टाफहरू पनि बढाउनु भएको छ होला, के कस्तो छ अलिकति यसबाट कुराकानीलाई फेरि जोडौँ न।
4: हुन्छ दिदी, दिदी सबभन्दा पहिला फेरि तपाईँलाई धन्यवाद। अब अभियसली यो इन्टेक 2026 फेब्रुअरीको 16 चाहिँ हाम्रो यहाँ ट्रेनिङ सुरु भएको पक्का अफिसियल प्रोग्राम चाहिँ। त्योभन्दा अगाडि चाहिँ हाम्रो रिसेप्सनदेखि लिएर नेपालदेखि लिएर यहाँ ल्याउने हाम्रो त्यो प्रोसेसहरू अर्कै थियो। उहाँहरू चाहिँ टोटल यो वर्षमा अब 323 हाम्रो भाइहरू यहाँ अहिले हुनुहुन्छ, अहिले ट्रेनिङमा हुनुहुन्छ। दे अल आर ट्रेनिज। अहिले उहाँहरू चाहिँ गोर्खाली सिपाही भइसकेको छैन, अहिले उहाँहरू चाहिँ स्टिल टु बी गोर्खाली सिपाही ट्रेनिङमै हुनुहुन्छ। अनि उहाँहरूलाई चाहिँ अब ट्रेनिङ गराउनको लागि मसँग चाहिँ एक्रस द ब्रिगेडको स्टाफहरू हुनुहुन्छ, अफिसर स्टाफहरूदेखि लिएर अनि हाम्रो के अरे लान्सको भाइसम्म चाहिँ यहाँ अहिले सिकाट्रिकमा चाहिँ कार्यरत हुनुहुन्छ। अनि अहिले उहाँहरूलाई चाहिँ हामी के अरे 8 प्लाटुनमा ट्रेनिङ टिममा चाहिँ डिभाइड गरेका छौँ। अनि त्यसलाई चाहिँ अब हाम्रो G7 अनि कम्युनिटी हेडक्वार्टर र अनि हाम्रो G4 इनेबलिङ एलिमेन्ट्सहरूले चाहिँ उहाँहरूलाई उहाँहरूको ट्रेनिङ टिमलाई चाहिँ हामी सपोर्ट गर्छौँ। अनि त्यो अनुसार नै हाम्रो ट्रेनिङ कन्टिन्यू भइरहेको छ। र अनि अहिले उहाँहरूको यो अभियसली गोर्खालीहरूको 39 ट्रेनिङ हो, विच इज 9 महिनामा हामी क्यालकुलेसन गर्छौँ। अहिले 9 महिनाको ट्रेनिङमा चाहिँ दे आर जस्ट फिनिस्ड 1/4 अफ ट्रेनिङ, अहिले अब विक 14 छन्। द्याट बिङ वेल दिदी सो फार।
3: हजुर, र तपाईँहरूले जस्तो सुकै भनौँ न भाइहरू नेपालबाट आउनुभए तापनि उहाँहरूलाई समग्र रूपमा एकै तरिकाले ट्रेनिङ दिएर एकै तरिकाबाट एकै ढाँचामा ढालेर चाहिँ राम्रो एउटा सोल्जर बनाउने जुन काम गरिराख्नु भएको छ, गरी आउनु भएको छ। गोर्खा ट्रेनिङ कम्पनीलाई चाहिँ एकदमै हामी सबैको तर्फबाट एकदमै धेरै नै अप्रिसिएसन त्यसको लागि दिनैपर्छ जस्तो लाग्छ मलाई। किनभने अब एकपल्ट मोल्ड गरेर चाहिँ एउटा सोल्जर बनाइसकिसके पश्चात आफ्नो आफ्नो पल्टनमा गइसकेपछि उनीहरूको काम गर्ने तौर तरिका धेरै नै भनौँ न अलिकति उहाँहरूले चाहिँ सिकि पनि सक्नुभएको हुन्छ, उहाँहरू त्यसमा ढली पनि सक्नुभएको हुन्छ। त्यस कारण गर्दाखेरि पल्टन इट्सेल्फलाई चाहिँ त्यति साह्रो दुःख गर्न नपर्ने हो। तर तपाईँहरूले जुन काम गर्नुहुन्छ, आई थिङ्क ह्याट्स अफ टु यु। एन्ड तपाईँहरूलाई चाहिँ एकदमै हाम्रो तर्फबाट सलाम गर्नैपर्छ जस्तो लाग्छ है भाइ। तपाईँ अनि तपाईँहरू सम्पूर्ण टिमलाई जो जहिले त्यहाँ हुनुहुन्छ उहाँहरू सबैलाई भनेर भनौँ न होइन।
4: दिदी थ्याङ्क यू सो मच तपाईँको यो एकदम काइन्ड वर्डको लागि। अभियसली अब ब्रिगेडको अब हाम्रो चेन अफ कमान्डले सपोर्ट नगर्ने भए हामीले अब के गर्न सक्दैनौँ क्या अरे। त्यसले गर्दाखेरिमा चाहिँ ब्रिगेडको हाम्रो जति पनि चेन अफ कमान्डहरू हुनुहुन्छ, क्यापाजिजहरू हुनुहुन्छ, उहाँहरू सबैलाई पनि म यही बेलामा एकमुष्टमा चाहिँ धन्यवाद दिन चाहने थिएँ।
3: हजुर भाइ, यसमा मलाई के ठ्याक्क तपाईँलाई सोध्नु मन लाग्यो भने भाइ, अब फिजिकल्ली त अभियसली तपाईँहरूले आफ्नो ट्रेनिङको जुन एउटा तौर तरिका छ त्योबाट तपाईँहरूले उहाँहरूलाई चाहिँ सपोर्ट गरेर त्यो बनाउनुहुन्छ, यो एउटा लायक बनाउनुहुन्छ भनेर भनौँ न, एउटा चाहिँ पल्टन घरमा गएर एउटा राम्रो सोल्जरको एउटा अभिभार लिनको लागि होइन, त्यो आफ्नो ठाउँमा छ। तर अब त्यो भाइहरू जो चाहिँ अब कतिपय भाइहरू त फर्स्ट टाइम एभर आफ्नो परिवारबाट यति धेरै टाढा आउनुहुन्छ होला होइन, अनि फेरि यति भौगोलिक दूरी आफ्नो परिवारसँग अब भावनात्मक दूरी सम्पूर्ण कुराहरूले गर्दाखेरि मेन्टली उहाँहरूलाई चाहिँ धेरै नै गाह्रो पनि हुन्छ होला। यस्तो स्थितिमा तपाईँहरूले कसरी कोप गर्नुहुन्छ, उहाँहरूलाई कसरी सम्हाल्नुहुन्छ, कसरी उहाँहरूलाई चाहिँ रिजिलियन्ट बनाउनुहुन्छ, त्यो एउटा मैले प्रश्न राख्न चाहेँ भाइ तपाईँहरूलाई।
4: दिदी थ्याङ्क यू सो मच। अब हाम्रोमा अभियसली अब एज अ गायकज वी अल आर अवेर, अब उहाँहरू चाहिँ अब आफ्नो सम्पूर्ण परिवार साथीभाइ उसको अब सबै चिज छोडेर नेपालबाट युके आउनुहुन्छ। आइसकेपछि हाम्रो स्टाफहरूको रेस्पोन्सिबिलिटी हो उहाँहरूलाई चाहिँ इन्स्योरिङ अब उहाँहरूको वेलबिङ वेलफेयर अनि ट्रेनिङ साथसाथमा लाने, अनि त्यो अभियसली हाम्रो स्टाफहरूलाई त्यो अनुसारको ट्रेनिङ गराउँछौँ हामी, अनि सबै उहाँहरू चाहिँ ट्रेन्ड हुनुहुन्छ अनि उहाँहरू चाहिँ फुल्ली क्वालिफाइड टु ह्यान्डल हाम्रो त्यस्तो खालको सिचुएसन, अनि भाइहरूलाई पनि अभियसली अब सबै भाइहरू एउटा स्ट्यान्डर्डको हुनुहुन्न, कोही अब एकदमै अब डिफ्रेन्ट ब्याकग्राउन्डबाट आउनुभएको छ अनि उहाँहरूलाई चाहिँ एउटा स्ट्यान्डर्ड ब्याकग्राउन्डमा अथवा एउटा स्ट्यान्डर्ड कन्टेक्स्टमा चाहिँ अब स्ट्यान्ड गराउन चाहिँ सजिलो छैन। तर हाम्रो स्टाफहरूले जति उहाँहरूले चाहिँ डे एन्ड नाइट नभनिकन उहाँको चाहिँ विदिन वर्किङ आवर्सको रुल्सलाई मात्र फलो नगरिकन एडिसनल समय अनि बेला बेलामा हाम्रो दिदीबहिनीहरूलाई पनि अब इन्क्लुड गराएर उहाँहरूलाई एउटा होमली फिल गराउनुहुन्छ, त्यो नै हाम्रो स्ट्रेन्थ जस्तो मलाई लाग्छ। अनि त्यसले गर्दा नै हाम्रो भाइहरूलाई चाहिँ अलिकति अब देश छोडेर आफ्नो सबै लभ्ड वनलाई छोडेर यहाँ युकेमा आएर पनि उहाँहरूले चाहिँ नयाँ फ्यामिली बनाएर अनि नयाँ तरिकाले चाहिँ उहाँहरू चाहिँ अगाडि बढेको म देख्न सक्छु, अनि त्यो चाहिँ अब हार्ड वर्क बियोन्ड उनीहरूको रोल्स एन्ड रेस्पोन्सिबिलिटी भन्दा पछाडि उहाँहरूले चाहिँ हाम्रो ब्रिगेडको फ्यामिली हो। अब उहाँहरू चाहिँ हामीसँग जोइनिङ भइसकेपछि 9 महिनाको ट्रेनिङ सकेपछि दे विल बी पार्ट अफ अस अथवा पार्ट अफ द ब्रिगेड भन्ने उहाँहरूको कन्सेप्टले गर्दाखेरिमा नै सायद यो पोसिबल भएको जस्तो मलाई लाग्छ। अनि अब उनीहरूको कनेक्टिङ होम अहिले हामीले नयाँ एउटा कन्सेप्ट निकाल्दैछौँ, आज अहिले म एकछिनपछि त्यसकै बारेमा स्टाफ अनि रिक्रुटहरूलाई ब्रिफिङ गर्दैछु, एड्रेसिङ गर्दैछु। अहिले हामीले चाहिँ अब नेपालमा उसको फ्यामिलीजहरूसँग कनेक्ट गर्नको लागि अब लिभिङ टु द इन्डिभिजुअल्स अब उहाँहरू आफैलाई चाहिँ छोडिएका थियौँ, तर मिलिट्रीको अब नम्बर अफ कन्स्ट्रेन्ट्सहरू हुन्छ यो मिडिया पोलिसीदेखि लिएर आदि इत्यादि, त्यसले गर्दा कतिपय चिजहरू उहाँले चाहँदा चाहँदै पनि गर्न सक्नुहुन्न जस्तो हामीलाई लागेर अहिले चाहिँ कनेक्टिङ होम इनिसिएटिभ हामी निकालेका छौँ, जुन आज हामी एड्रेस गरेर अनि मन्डेबाट चाहिँ हाम्रो एउटा कनेक्टिङ होम के अरे प्रोसेसमा चाहिँ उहाँहरूलाई चाहिँ सामेल गराउने, उहाँहरूको फ्यामिलीजहरूलाई पनि त्यो ग्रुपमा चाहिँ सामेल गराउने हाम्रो प्लानिङ गरेको।
3: आई थिङ्क यो एकदमै राम्रो आइडिया हो भाइ, किनभने अब यस्तो कडा खालको चाहिँ उहाँहरूको यो ट्रेनिङ हुन्छ, 9 महिने तालिम सजिलो त छैन, पक्कै पनि कठिन छ, फिजिकली मेन्टली दुवै तौरबाट उहाँहरूको लागि डिमान्डिङ हुन्छ। यो बेलामा अब आफ्नो घर परिवारसँग चाहिँ उहाँहरूको चाहिँ कनेक्सन भइरहन्छ भने त्यसले पनि उहाँहरूलाई एउटा बुस्ट गर्छ नि त मोरालमा, होइन भाइ? त्यो कारण गर्दाखेरि आई थिङ्क द्याट्स अ भेरी गुड इनिसिएटिभ भाइ, वेल डन फर द्याट।
4: थ्याङ्क यू दिदी, हामी तपाईँहरूसँग पनि सेयरिङ गर्छौँ होला, तर हामी पहिला के हाउ उहाँहरूको रिलेटिभ्स अनि के अरे लभ्ड वन्सले चाहिँ के अरे रियाक्ट गर्नुहुन्छ, देन अब इफ इट गोज वेल देन हामीले अझै वाइडर कोहोर्ट अथवा चाहिँ पब्लिकसँग कनेक्ट गर्नको लागि चाहिँ तपाईँहरूलाई पनि हामी इन्क्लुड गर्न सक्छौँ त्यसमा, तर अहिले चाहिँ हामी त्यसमा प्रयासमा छौँ दिदी।
3: अन्डरस्ट्यान्डेबल भाइ। र अब भाइ, तपाईँ अब विभिन्न समयमा त्यहाँ विभिन्न क्यापासिटीमा काम गरिसक्नु भएको भन्ने कुरा त इस्टाब्लिस भइसकेको छ, बारम्बार हामीले यो कुराहरू पहिला पहिलाका कुराकानी मार्फत पनि श्रोताहरूलाई जानकारी गराइसकेका छौँ। अब तपाईँको यही एक्सपिरियन्समा आधारित रहेर एउटा प्रश्न मैले सोध्न चाहेँ भाइ, अब धेरै भाइहरूलाई तपाईँले यसरी देखिसक्नु भएको छ त्यहाँनिर क्याटरिङमा, विशेष गरिकन उहाँहरूलाई स्वागत गर्ने, उहाँहरूलाई ट्रेन गराउनेदेखि लिएर उहाँहरूको अहिले त तपाईँ जुन पोजिसनमा बसेर काम गरिराख्नु भएको छ, सर्वे सर्वाको रूपमा सम्पूर्ण रूपमा सुपरभाइज गरिराख्नु भएको छ, लाग्छ यसरी हेर्दाखेरि पहिलाको ब्याचेसहरू र अहिलेको ब्याचेसहरूमा कस्तो डिफरेन्स देख्नुहुन्छ भाइ
4: धेरै थ्याङ्क यू यसमा चाहिँ अब अभियसली अघि मैले भने जस्तै अब डिफ्रेन्ट ब्याकग्राउन्ड्सको अनि डिफ्रेन्ट अब उनीहरूको ग्रोइङ कुन अब इन्भाइरोमेन्ट उहाँहरू कसरी ग्रो हुनुभयो त्यसमा भर पर्ने चिजहरू रहेछन् अनि अब पहिलाकोसँग अहिलेको कम्पेरिजन गऱ्यो भने चाहिँ अब नट अ ह्युज डिफरेन्स हाम्रो टाइमसँग चाहिँ कम्पेरिजन गऱ्यो भने अब मेबी अब सिग्निफिकेन्ट डिफरेन्स छ होला तर अहिलेको यो न्यू जेनेरेसनको उसमा कम्पेरिजन गर्दाखेरिमा चाहिँ त्यस्तो डिफरेन्सेसहरू केही पनि छैन अभियसली अब देयर विल बी पिपल दोज हु विल फाइन्ड डिफिकल्ट अथवा स्लो लर्नर्सहरू पनि हुनुहुन्छ अनि कतिपय हुनुहुन्छ अलिकति अब एक्सल गर्ने अथवा एक्स्ट्रा अब क्यापेसिटी भएको मान्छेहरू के अरे ट्रेनिजहरू पनि हुनुहुन्छ त्यसको लागि चाहिँ अहिले अब मैले तपाईँलाई क्विक अपडेट गर्दाखेरिमा चाहिँ अब विक 14 आउँदै गर्दाखेरिमा हाम्रो मले विङले अहिले अब कल्चरल इङ्ग्लिस ल्याङ्ग्वेज ट्रेनिङ चाहिँ कम्प्लिट गर्नुभयो अब उहाँहरूको चाहिँ 7 त्यो ट्रेनिङ सकेर अहिले युकेको बेसिक लेभल 3 के अरे इन्ट्री लेभल 3 सबैले पास गर्नुभयो विच इज रियली गुड त्यसले हामीलाई के देखाउँछ भन्दाखेरिमा चाहिँ देयर अप टु स्ट्यान्डर्ड एभ्रीवन इज अप टु स्ट्यान्डर्ड अनि अबाउट 70% भाइहरूले चाहिँ अब लेभल 1 क्याम्प गर्ने मौका पाउनु भएको छ त्यसले चाहिँ फेरि अर्को एक्स्ट्रा हाम्रो माइल्स अथवा एक्स्ट्रा अब क्यापेसिटी देखाउँछ अनि त्यो एक्स्ट्रा क्यापेसिटी भएको मान्छेहरूलाई पनि अपर्च्युनिटी चाहिँ स्टिल दिइरहेको छ अनि अब हाम्रो फिल्डको कुरा गर्नुहुन्छ भने अहिले हाम्रो फिल्ड के अरे समिटेड एसेसमेन्ट बेसिक समिटेड एसेसमेन्ट अहिले हङकङ विङले जस्ट कम्प्लिट गरेर अहिले एक्सचेन्जबाट फर्किँदै हुनुहुन्छ अनि त्यो पनि अब सबैले पास गर्नुभयो त्यो चाहिँ त्यसले के देखाउँछ भन्दाखेरि दे अल आर अप टु स्ट्यान्डर्ड तर देयर आर स्टिल पिपल अलिकति एक्स्ट्रा हेल्प चाहिने त्यसको लागि हामी बसेका छौँ हामी सपोर्ट गर्छौँ अनि देयर आर पिपल विथ एक्स्ट्रा क्यापेसिटी एज वेल टु गो फर्दर अनि उहाँहरूलाई पनि हामीले त्यही किसिमको अपर्च्युनिटीहरू दिन्छौँ यो अभियसली त्यो मिक्स कोहोर्टबाट अब आउँदाखेरिमा चाहिँ दिस इज एक्सपेक्टेड इज नट के अरे नट नन एक्सपेक्टेड नट एक्सपेक्टेड तर इट्स एक्सपेक्टेड अनि तर त्यसको लागि त हामी बसिरहेका छौँ दिदी
3: हजुर भाइ धेरै धेरै धन्यवाद यी जानकारीहरूको लागि र अब यसो समय हेर्दाखेरि करिब करिब हामी कुराकानीको अन्तिम चरणमा आएको जस्तो लाग्छ हुन त मैले अघि पनि भने धेरै तपाईँसँग कुरा गर्ने इच्छा थियो तर तपाईँको पनि आज समय पाबन्दी भएको कारणले गर्दाखेरि हामी आजको कुराकानीलाई यतिमै थाँती राख्छौँ बाँकी रहेका कुराकानीको लागि फेरि पनि म तपाईँलाई अर्को पटक दुःख दिने नै छु भाइ आशा गर्दछु तपाईँले हामीलाई त्यति बेला पनि समय दिनुहुनेछ अहिलेको लागि अब छुट्टिनुपर्छ छुट्टिनुभन्दा अगाडि अब आजको यो बसाइमा तपाईँलाई केही राख्नै मन लागेको छ तपाईँ राख्न छुटेको छ भने राखिदिनुहोस् न भाइ अनि हामी बिदा लिन्छौँ है
4: धन्यवाद लाउरेको भन्दा राम्रो टाइमिङमा स्टिक हुनुभयो थ्याङ्क यू सो मच अनि यसमा चाहिँ म अब जाँदा जाँदै मसँग अझै 2 छ मैले क्विक उस गर्दाखेरिमा चाहिँ अब कि इभेन्ट अब हाम्रो युनिट प्रेजेन्टेसन यो 30 हुँदैछ गोर्खा मेजर साहबहरू अथवा चाहिँ युनिट रिप्रेजेन्टेटिभ्सहरू आएर हाम्रो भाइहरूलाई चाहिँ युनिटको बारेमा उहाँहरूले ब्रिफिङ गर्नुहुन्छ देन दे विल हेभ अ मन्थ टाइम टु थिङ्क अबाउट कुन कुन क्याबेज जाने भनेर अनि त्यसपछि अब 30 उहाँहरूको के भन्छ क्याब ब्याजिङ हुन्छ अब हामी डिसिजन गर्छौँ उहाँहरू चाहिँ कुन क्याब ब्याजको लागि चाहिँ सुइटेबल छ भनेर डिसिजन गर्छौँ र एकदमै भुल्नै नहुने यो सालमा चाहिँ हाम्रो डायमन्ड जुबली गोर्खा कम्पनीको चाहिँ बर्थडे 75th बर्थडे 31 हामी प्लानिङ गरेका छौँ अनि जसमा चाहिँ हामीले बिकज दिस इज द डायमन्ड जुबली अनि रेयरली अब यस्तो चिजहरू हामी अब अपर्च्युनिटी पाउँछौँ त्यसले गर्दाखेरिमा वाइ वी डोन्ट टु सेलिब्रेट इन द के अरे बिगर स्टाइल भन्ने हाम्रो एउटा कन्सेप्ट छ अनि त्यसमा चाहिँ अहिले अब 15,660 भर्चुअल रन विदिन 75 चाहिँ रनिङ गर्ने अनि त्यसपछि अलिकति फन्डहरू रेज गर्ने र अनि 31 चाहिँ विथ द ब्रिगेडको हाम्रो अब के अरे डिग्नेटरीजदेखि लिएर हाम्रो इन्भाइटेड गेस्टहरूसँग बसेर अनि यसलाई सेलिब्रेट गर्ने हाम्रो एउटा इच्छा छ अनि त्यसको लागि चाहिँ प्लानिङ प्रोसेस हुँदैछ अनि हजुरहरूलाई पनि हामी म यतिखेर नै इन्भाइट गर्न चाहे 31 लागि चाहिँ यसो पेन्सिलिङ गरेर आउनुभयो भने बेटर हुन्छ होला दिदी
3: एकदमै भाइ हामी अवश्य पनि त्यहाँनिर उपस्थित हुनेछौँ त्यसमा शङ्कै नमान्नु भए हुन्छ थ्याङ्क यू भेरी मच यो जानकारीको लागि पनि भाइ अगावै दिनु भइसकेपछि हामीले पनि त्यही अनुसार प्लान गर्न सक्छौँ र अब हामी 31 त पक्कै फिजिकली भेट त हुन्छौँ नै त्योभन्दा अगाडि पनि तपाईँलाई अपडेटको लागि मैले फेरि पनि दुःख दिने नै छु अघि भने जस्तै अहिलेको लागि थ्याङ्क यू सो मच है त हजुर
4: थ्याङ्क यू सो मच हजुर नमस्ते
3: थ्याङ्क यू भाइ नमस्ते बाई
4: बाई

0: विशाल निरौला अनि शशि रावलले गाउनु भएको यो गीत पछि अब छुट्टी नै बेला भयो. नमस्ते युके कार्यक्रमबाट बिहानको 8:56 गइसकेछ. अब ठिक 9 बजी समाचार सुरु हुन्छ अनि 5 मिनट समाचारपछि भने काठमाडौँको सौगात कार्यक्रम लिएर आइपुग्नुहुन्छ यही बेलायतबाट रूपा राणाजी. विनोद दाई अहिले छुट्टीमा हुनुहुन्छ. कुराकानी सुन्दै हुनुहुन्थ्यो यहाँहरूले. हामीले भर्खरैसम्म अहिलेसम्म सुन्यौँ मेजर ज्ञान ढेङ्गाज्यूसँग गरेको कुराकानी. गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकका ओसी हुनुहुन्छ उहाँ र उहाँसँग श्री सुनवाजीले गर्नुभएको कुराकानी थियो. अब छुट्ने बेला भयो. हाम्रो एउटा गीत त बाँकी नै छ तपाईँको लागि. यो गीत पनि ब्याकग्राउन्डमा प्ले गरौँ. यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. यहाँहरूले मेसेजहरू पठाउनु भएको छ, भोइस मेसेज छ कतिको होइन. र उता हाम्रो मन्जु बहिनीले पनि केही भन्नुभएको छ यसरी.
1: नमस्ते आशा दिदी, मन्जु हुनुहुन्छ होला, म पनि सुन्दैछु. अनि यता वेदर पनि रिपोर्ट जानकारी गरौँ. बर्मिंघमतिर अहिले त घाम लागिरहेको छ, पानी देखाएको थियो देखाउनु त, तर पनि अहिले चाहिँ घमाइलो छ रमाइलो. आन्सर चाहिँ हामी सबैभन्दा कम सुत्ने महिना भनेको
0: यति मात्रै भन्नु होला होइन. हजुर, यहाँहरू निकैले आन्सर पठाउनु भएको छ, धेरै धेरै धन्यवाद. र साथ दिनुभएकोमा पनि धन्यवाद भन्न चाहन्छु. हाम्रो बर्मिंघममा हुनुभएको मन्जु बहिनीको आवाज सुन्दै थियौँ हामीले. हाम्रो गङ्गा थापा आमाले पनि यसरी नै पठाउनु भएको छ भोइस मेसेज. हर्क तमु अनि नर पूर्जा मिन गुरुङ, मिना गुरुङ, दिपेन्द्र प्रजापति, शान्ति मल्ल, हिमाल छेत्री अनि नारायण सापकोटा पनि आउनु भएको छ होइन. शिवकुमारी गुरुङ दिदी पनि आउनु भएको छ. उहाँ यो अघि नै आउनुहुने श्रोताहरूको नाम त मैले झन् अघि नै लिइसकेको थिएँ, 7:45 अगाडि नै है. हाम्रो फिनल्यान्डबाट नारायण सापकोटाजीले यस्तो राम्रो बिरालोको नक्सा पठाइदिनु भएको छ. उहाँको 2 बिरालो रहेछ हौ, एउटा अलिक सानो छ, एउटा अलिक ठुलो छ. र दिदी बहिनी हुन् कि यी बिरालो आमा छोरी हुन् हजुर अथवा आमा छोरा. यस्तो सुन्दर बिरालो पठाइदिनु भएको छ नक्सा, धेरै धेरै धन्यवाद छ. लौ त अब छुट्टिन्छु कार्यक्रम नमस्ते युकेबाट. भोलि बिहान हाम्रो भेट हुने नै छ. फेरि आगामी दिनहरूको कार्यक्रममा चर्चा गरौँ भन्दै थिएँ, अहिलेलाई समय अलिक भएन. तर पनि अब भोलिको दिन भरे हाम्रो सहकर्मी साथीहरूले पनि जानकारी गराउनुहुन्छ यी कार्यक्रमहरूको. म आशा भने यहीसम्म आएर छुट्टिन्छु आजको लागि. हवस् त, यहाँहरूलाई एकदम शुभ शुभ समय, शुभ दिनको कामना गर्छु. नमस्ते, बाबाई.

0: सैन्य समुदायमा
1: रिलायन्स भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: सीमा विवादबारे प्रधानमन्त्रीको भनाइलाई नकारात्मक नमान्न सरकारका प्रवक्ताले सल्लाह दिएका छन्। मन्त्री परिषद बैठकपछि शिक्षा मन्त्री सस्मित पोखरेलले सीमाको वास्तविकताबारे प्रधानमन्त्रीले सूचना दिएको मान्नुपर्ने बताउनुभयो।
4: कति नेपाली उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा।
3: मन्त्री पोखरेलका अनुसार विवाद समाधानका लागि कूटनीतिक संयन्त्र क्रियाशील छन्।
4: यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो, उहाँ सीमा विवाद टेबल टकबाट त्यसलाई मिलाउनु पर्ने कुरा हो। त्यसमा दुई देशले नै टेबल टकबाट मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। त्यसले गर्दाखेरि जति पनि आवश्यक कुराहरू छ त्यो डिप्लोमेटिक तरिकाबाट परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेको छ।
3: बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बाँसकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै ओजन तह संरक्षण सम्झौता स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको एआइजी पदमा अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने निर्णय भएको छ। भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा सृजित घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको कार्यावधि 45 दिन थप गरिएको छ। पूर्व गृहमन्त्री सुदन गुरुङको कारोबार छानबिन गर्न गठित समितिको म्याद 5 दिन थपिएको छ। छानबिनका लागि समितिलाई दिएको म्याद हिजो सकिएसँगै म्याद थपका लागि सरकारलाई पत्र पठाइएको थियो। आजबाट लागू हुने गरी 5 दिन म्याद थपिएको समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारीले जानकारी दिनुभएको हो। समितिले गत साता गुरुङको बयान लिएको थियो। गुरुङ विवादमा तानिएका विषयमा विभिन्न कार्यालयबाट प्रमाण समेत सङ्कलन गरिएको समितिले जनाएको छ। समितिले थप प्रमाण माग गर्दै अर्को पत्र पठाए पनि ती प्रमाण भने सबै सङ्कलन हुन बाँकी छ। चैत 13 गते गृहमन्त्री भएका गुरुङले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै विवादमा तानिनु भएको थियो। गुरुङले वैशाख 9 गते गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। गुरुङमाथि छानबिन गर्न गएको वैशाख 28 गते सरकारले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको हो। वीरगंजको मेन रोड विस्तार रोक्न माग गर्दै स्थानीयले काठमाडौँमा प्रदर्शन गरेका छन्। विकासको नाममा विनाश गर्न नपाइने भन्दै उनीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन्। वीरगंजको मेन रोडलाई सहरी मार्ग कायम गर्नुपर्ने उनीहरूको माग छ। वीरगंज सड़क पीड़ित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले कानूनी प्रक्रिया पूरा गरेर दशकौंदेखि निर्माण गरिएका घर र व्यावसायिक संरचना भत्काउने तयारीले हजारौं परिवार विस्थापित हुने बताउनुभयो। मुआवजाका लागि सर्वोच्चमा रिट दायर गरेको लामो समय हुँदा पनि सुनवाई नभएको उनीहरूको गुनासो छ। नेपाल राष्ट्र ब्याङ्कले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
5: राष्ट्र ब्याङ्कले जारी गरेको वित्तीय चेतनामूलक सन्देशमा ब्याङ्क तथा वित्तीय संस्थाले उपलब्ध गराउने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ तथा भुक्तानी सेवा प्रदायकका वालेट लगायतका सेवाहरू ग्राहकको दर्ता गरिएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने उल्लेख छ। यस्ता माध्यममा खाता सम्बन्धी महत्वपूर्ण विवरण जोडिएका हुने भएकाले मोबाइल नम्बर परिवर्तन भएमा अध्यावधिक गराउन आवश्यक रहेको राष्ट्र ब्याङ्कको भनाइ छ। राष्ट्र ब्याङ्कका अनुसार मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी नदिँदा खाता सम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहन्छ। मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित ब्याङ्क, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई आफ्नो वित्तीय विवरण सुरक्षित राख्न राष्ट्र ब्याङ्कले आग्रह गरेको छ। साथै मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्रै प्रयोग गर्न पनि राष्ट्र ब्याङ्कले सुझाएको छ। राष्ट्र ब्याङ्कले वित्तीय सेवा सम्बन्धी गुनासो वा उजुरीका लागि आफ्नो अनलाइन गुनासो पोर्टल मार्फत समेत सेवा उपलब्ध गराउने जनाएको छ। वित्तीय साक्षरता र ग्राहक संरक्षणलाई सुदृढ बनाउने उद्देश्यले यस्ता जनचेतनामूलक सन्देशहरू नियमित रूपमा जारी गर्दै आएको राष्ट्र ब्याङ्कले जनाएको छ।
3: गैर कानूनी क्रिप्टो करेन्सी राखेर कारोबार गरेको र डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा चितवनमा डाक्टर पक्राउ परेका छन्। चितवनको भरतपुर 10 चित्र सेन्टोलमा कोठामा भाडा लिएर बस्दै आएका धनुषाको मम्सपुर 4 का 29 वर्षीय पप्पू कुमार यादवलाई 30,000 अमेरिकी डलर र 17 वटा मोबाइल सहित पक्राउ गरिएको हो। यादवले अवैध क्रिप्टो करेन्सीको नेटवर्क चलाउँदै आएको प्रहरीको भनाइ छ। यादवले चलाउने मोबाइल र अरू विद्युतीय उपकरणबाट बाइनान्स र बाइबिट लगायतका प्रतिबन्धित एप्लिकेशन राखेर अभौतिक मुद्रा क्रिप्टोको अवैध सञ्चय तथा कारोबार फेला परेको प्रहरीले जनाएको छ। मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिनमा 50,000 जनाले भ्रमण गरेका छन्। पछिल्लो 4 दिन यता म्याग्दी हुँदै दैनिक 10 देखि 12,000 को संख्यामा पर्यटन

0: मुस्ताङ भित्रिएको व्यवस्थापकले बताएका छन्। रामायण चलचित्र हेरेर मुक्तिनाथ घुम्न पुगेका एक परिचक।
1: हामी काठमाडौँ आएको डोमा शेर्पा चारजना, टिभीमा देखेको, रामायणमा देखेको, अनि रामायणमा देखेर आउन मन लाग्दा लिएर
0: खबर यति नै। नमस्कार, म महेन्द्र।
2: BFBS, Kulkar Radio.

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई आजको काठमाडौँको सौगात कार्यक्रममा। अनि तपाईँ कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ त? आजको यस कार्यक्रममा पनि हामी विविध विषयमा चर्चा गर्दै जानेछौँ श्रोता। आउनुहोस् आजको विषयको कुराकानी गर्नुपर्दा, आज विक्रम सम्बत 2083 साल ज्येष्ठ महिनाको 19 गते, तदनुसार आज मंगलबार अनि 2 जुन सन् 2026 हो। आज जुन महिनाको 2 तारिक श्रोता, हिजोदेखि हामी जुन महिनामा प्रवेश गरिसकेका छौँ र आजको काठमाडौँको सौगातमा तपाईँलाई स्वागत गर्न चाहन्छु। यसभन्दा अगाडि बीएफबीएस सन्क्लेबबाट तपाईँहरूले नमस्ते युके कार्यक्रम सुनिराख्नु भएको थियो, अब भने हामी काठमाडौँको सौगात सुन्दैछौँ र आज मंगलबारको दिनमा पनि काठमाडौँको सौगातमा विविध विषयहरू रहेका छन् र तपाईँहरूले प्राय गरेर इस्यू अफ द डे सुन्ने गर्नुहुन्छ। आज पनि इस्यू अफ द डे अन्तर्गत आज सीमाविद एवं पूर्व नापी विभागका महानिर्देशक बुद्धि नारायण श्रेष्ठसँग सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी सुन्न सक्नुहुनेछ। अनि त्यस्तै गरी आज कञ्चनजङ्घा हिमालमा आन्तरिक तथा बाह्य पर्यटक बढाउनको लागि ताप्लेजुङवासीहरू हालसम्मकै उच्च स्थान 4,200 मिटरको उचाइमा कञ्चनजङ्घा साहसिक म्याराथन प्रतियोगिता को स्थापना गरिएको छ अथवा यसको कार्यक्रम आयोजना गरिएको छ। अनि यो विषयमा ताप्लेजुङबाट कृष्ण लिम्बूको रिपोर्ट पनि हामी प्रत्यक्ष लाइभ लिनेछौँ। अनि अर्को लाइभ रिपोर्ट हुनेछ, सामाजिक विकास मन्त्रालयले गोर्खा भूपू सैनिकहरूले सञ्चालन गरेको विद्यालयलाई 15 लाख सहयोग गरेको विषयमा धरानबाट निलिफा सुब्बासँग हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ। अनि त्यसै गरी आजको दिनमा पनि विभिन्न पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा त छँदैछ र त्यसै गरी आजको दिनमा पनि हिजो जस्तै गोर्खा ब्रिगेडको नेपाल कपको ग्रुप स्टेज म्याच अथवा लिग म्याच सुरु भइसकेको छ। यो विषयमा हिजो यहाँहरूले सुन्नुभएको थियो, 1RJR सर जोन मोर ब्यारेक्सबाट, भनौँ न 1RJRको यो साउन्ड क्लिपमा रहेको फुटबल पिचबाट सहकर्मी साथी योगराज राईले दिनुभएको लाइभ रिपोर्ट सुन्नुभएको थियो भने, आज 2 जुनमा पनि क्विन्स गर्खा इन्जिनियर मेस्टोनमा हुन गइरहेको छ। बिहानको 9 बजे किक अफ भयो श्रोता र यो म्याच 11 बजेसम्म हुनेछ। आज पनि तपाईँहरूले त्यहाँबाट गर्खा ब्रिगेडको नेपाल कपको ग्रुप स्टेज म्याचमा आज तपाईँले हेर्न सक्नुहुनेछ श्रोता, आज सुन्न सक्नुहुनेछ भनौँ। आज मंगलबार 12 जुनमा र त्यही ओरपर हुनुभएका हाम्रा भनौँ न धेरै श्रोताहरू पनि आउनुभएको छ होला, विशेष गरेर यो आफ्नो टिमलाई सपोर्ट गर्नको लागि। गोर्खा कम्पनी ट्याबलेट भर्सेस जीएसपीएसको फर्स्ट म्याच हुनेछ। यो म्याच तपाईँहरूले 9 बजेदेखि 11 बजेसम्म हेर्न सक्नुहुनेछ। अनि त्यसै गरी 1RJR भर्सेस QOGLR पनि 12:30 बजेदेखि 2:30 बजेसम्मको समयमा तपाईँहरूले हेर्न सक्नुहुनेछ। द क्विन्स गर्खा इन्जिनियर इन्भिक्टा पार्क ब्यारिक्स मेस्टोनबाट। अनि त्यसै गरी थर्ड म्याच पनि आजको दिनमा तपाईँहरूले हेर्न सक्नुहुनेछ। मैले अघि 1RJR भर्सेस QOGLRको म्याच 2:30 बजेसम्म हुनेछ भनेको छु, 12:30 बजेदेखि 2:30 बजे। अनि त्यसपछि भने 2RJR भर्सेस गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकको म्याच 3 बजेदेखि 5 बजेसम्म हुनेछ। आज पनि तपाईँले सहकर्मी साथी योगराज राईजी अहिले म्याचस्टोनतर्फ पुगिसक्नु भएको छ, सायद उहाँले आज यस म्याचमा गोर्खा कम्पनी ट्याबलेट भर्सेस जीएसपीएस बीच भइरहेको खेल अहिले उहाँले अवलोकन गरिराख्नु भएको छ र 2nd आवरमा 10 बजेपछि भने हामी प्रत्यक्ष रिपोर्ट लिनेछौँ उहाँबाट।
हजुर, यी त भयो आजको काठमाडौँको सौगात कार्यक्रममा समेटिएका विषयहरू। र यदि तपाईँ पनि फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने प्लिज हामीलाई फटाफट सम्पर्क गर्नुहोला। सम्पर्क टेलिफोन नम्बर 01303-246-730 र इमेल bfbsgarkha@bfbs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जुन माध्यम सजिलो हुन्छ त्यसरी नै हामीलाई सम्पर्क गर्दै जानुहोला, अथवा तपाईँहरूको आफ्नो विचारहरू पनि सेयर गर्न सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ। अहिले हाम्रो लिस्टमा परेको छ सज्जन राज वैद्यको स्वरमा रहेको यो गीत।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

0: रुकमान लिम्बुको सर्वोद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। समय बिहानको 9:25 गयो। नेपालमा पनि अहिले दिनको 2:10 गएको छ भने ब्रुनाईमा दिनको 4:25 गएको छ। बीएफबीएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ काठमाडौँको सौगात कार्यक्रममा। तपाईंलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाऊ। सहकर्मी साथी धनजङ गुरुङले तयार पार्नुभएको एक रिपोर्ट छ आजको इश्यु अफ द डे अन्तर्गत। उहाँले अहिले नेपाल भारत बेसमा भइरहेको सीमाको विषयमा उहाँले सीमावेद एवं पूर्व नापी विभागका महानिर्देशक बुद्धि नारायण श्रेष्ठसँग कुराकानी गर्नुभएको छ। अबको प्रस्तुतिमा हामी सुनौ।
1: बीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजुङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिनुभएको एउटा जुन सम्बोधन छ, त्यो सम्बोधनको क्रममा सीमा मिचिएको भारत तर्फबाट पनि र नेपाल तर्फबाट पनि भन्ने जुन कुरा सार्वजनिक सञ्चार माध्यममा र प्रतिनिधि सभामै बोलिसकेपछि जुन अहिले बाहिर माध्यममा समाचारहरू आइरहेको छ, यसको विश्लेषणहरू भइरहेको छ र कतिपय अवस्थामा आश्चर्यचकित पनि भएका छन्। तर यसको मुख्य कारण के हुन सक्छ र लामो समयदेखि सीमा समिति अध्यक्ष पनि हुनुहुन्छ र अध्ययन र विश्लेषण गर्नुहुने व्यक्तित्व हुनुहुन्छ, पूर्व नापी विभागका महानिर्देशक पनि हुनुहुन्छ र उहाँ सीमाविद पनि हुनुहुन्छ। उहाँसँग हामी कुराकानी गर्दैछौ छोटकरीमा, धेरै बेर नपर्खौ। बुद्धिनारायण श्रेष्ठ हुनुहुन्छ कार्यक्रममा, स्वागत गरिहाले। बुद्धिनारायण सर, कार्यक्रम स्वागत छ यहाँलाई।
2: धेरै धेरै धन्यवाद छ,
1: समय दिनुभएकोमा पनि धेरै धन्यवाद सर। यो अहिले अप्रत्याशित रूपमा बाहिर आयो, नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको भन्ने, आजसम्म हामीले नेपालको तर्फबाट भारतको सीमा मिचिएको भन्ने त कहीँ कतै सुनिएको थिएन, भारतले पनि भनेको थिएन। यता कता सीमाको विषयमा वाद विवाद भएको कुराहरू त सुनिन्थ्यो लिपुलेख बाहेक। सरको जानकारीमा यसो हुनुपर्ने अथवा थाहा हुनुपर्ने कुरालाई प्रधानमन्त्रीजीले बोल्नु भएको कुरा कहाँको के कुरालाई इङ्कित गर्न खोज्नु भएको या पनि ठाउँ पनि भन्नुभएको छैन र अहिलेसम्मको तथ्यगत कुरा भन्नुपर्दाखेरि हामीले भारतको सीमा मिचिएको हो वा यो उहाँले चाहिँ एउटा व्यक्ति अव्यक्त गरेको विचारलाई चाहिँ खण्डन गर्न सक्ने ठाउँहरू पनि छ।
2: अब प्रधानमन्त्रीज्यूले जुन कुरो भन्नुभयो, नेपालले पनि भारतको जमिन मिचिएको छ भनेको यो ठिक छैन, यो सोरै आना गलतको कुरा हो अघि। अब यो प्राविधिक दृष्टिकोणले हेर्दाखेरि उहाँको कुरो एकदमै गलत छ र यो मलाई के लाग्छ भने उहाँले आकस्मिक तरिकाले हल्का फुल्का तरिकाले अभिव्यक्ति दिनुभयो। मैले यो किन भनि चाहन्छु भनेदेखि संसदमा जब संसदको बैठक सुरु भयो, सुरु हुँदाखेरि प्रक्रिया चाहिँ के छ भनेदेखि अब सांसदहरूले पनि प्रश्न गर्दाखेरि लिखित प्रश्न गर्नु दिनुपर्छ एक दुई दिन अगाडि नै, प्रधानमन्त्रीले पनि लिखित बोल्नुपर्छ अघि। तर यहाँ त अब संसद सुरु हुने बित्तिकै प्रधानमन्त्रीले हात उठाएर बोल्नलाई बोल्ने सभामुखले अनुमति दिनुभयो अनि एकाएक चाहिँ अब बोलेको कुरा आयो अघि। अब उहाँले बोल्दाखेरि तपाईँले भनिसक्नु भएको छ र अब अझै उहाँले के पनि भन्नुभयो भने सीमा बारे भारत र चीनसँग मात्र होइन इङ्ल्यान्डसँग पनि कुरा गरेका छौँ भने इङ्ल्यान्ड भन्नुभयो अघि, बेलायतले भारत छोड्दै गर्दाको समस्या अहिलेसम्म भइरहेको हुँदा यसमा इङ्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो भन्नुभयो अघि। यसमा अब प्रधानमन्त्रीले जुन नेपालले भूमि मिचेको छ भनेर भन्नुभएको थियो छ, त्यसमा के हो त भन्दा हामीले पनि हिजो दिनभरिमा कुरा उठायौँ, कुरा उठाउँदाखेरि परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गर्यो, प्रकाशित गर्दाखेरि प्रधानमन्त्रीज्यूले भन्नुभएको चाहिँ क्रस होल्डिङ अकुपेसनको कुरा हो भनेर चाहिँ उहाँले विज्ञप्तिमा असर गरे, प्रचार गरे अघि। मैले पनि हेर्नुहोस् केही वर्ष अगाडिदेखि नै अध्ययन गरिराखेका छु र अब नेपाल र भारतको सीमामा कृषकहरूले सीमा पार भोग चलन दखल गर्ने गरिरहेका छन्, यसलाई अङ्ग्रेजीमा क्रस होल्डिङ अकुपेसन भनेर भन्ने गरिरहेका छन्। बलियो नेपाली किसानले भारतको लुडो किसानको केही 2-4 कट्ठा जमिन मिचेको हुन सक्छ, अनि भारतको बलियो भारतीय एसएसबीले पछाडि ब्याकग्राउन्डमा चाहिँ अब राइफल बोकेर आइरहेको छन् भने भारतीय किसानले पनि नेपालको किसानको केही चाहिँ अब जमिन भनौँ अब आबाद गरेको जमिनहरू चाहिँ दखल गरेको हुन्छ। मैले 2069 सालमा एट ऱ्यान्डम मैले अध्ययन गर्दाखेरि चाहिँ त्यो बेलामा हेर्नुहोस् हाम्रो नेपालको तराईको 20 जिल्ला मध्ये भारतले 13 जिल्लाको 85 स्थानमा यस्तो सीमापार भोगचलन दखल गरेको थियो र अनि नेपालले पनि 4 जिल्लाको 18 स्थानमा सीमापार भोगचलन दखल गरेको थियो अघि यो र अनि यसलाई समाधान गरिनुपर्छ भन्ने कुरा मैले पनि पहिले राखेका थिएँ हाम्रो प्रधानमन्त्रीले चाहिँ अब यो सीमापार भोगचलन दखलको बदलामा सीमा मिचेकै कुरा बोलिदिनु भयो त्यस कारणले गर्दाखेरि उहाँले अब प्राविधिक हिसाबले अब नमिल्ने प्रकारको चाहिँ अभिव्यक्ति दिनुभयो उहाँले भन्नु पर्थ्यो भोगचलन सीमा दखल सीमा वारपार दखल पनि छ भनेर मात्रै भनिदिनु भएको भए हुन्थ्यो तर मिचेकै भन्नु हुँदाखेरि चाहिँ यसले गर्दाखेरि एउटा हाम्रो नेपालमा राष्ट्रियताको सम्बन्धमा आज तरङ्ग हिजो दिनभरि तरङ्ग उठेको थियो आज पनि तरङ्ग उठिरहेको छ र यसले मेरो विचारले है हाम्रो अब टेरिटोरियल इन्टिग्रिटी हगि अब भौगोलिक अझ एकतालाई यसले आँच पुर्याएर नराम्रोतिर पुर्याइरहेको छ अहिले हाम्रो अब जियोग्राफिकल इन्टिग्रिटी भनौँ टेरिटोरियल इन्टिग्रिटीमा चाहिँ यसले एउटा आघात पुर्याएको छ भन्ने मेरो विश्लेषण छ
1: अब यो जुन अभिव्यक्ति आयो प्रधानमन्त्रीज्यूको संसदमा भारतीय संचार माध्यमले पनि उत्सुकताका साथ प्राथमिकताका साथ समाचारहरू लेख्न सुरु गरे होइन एकदम पछिल्लो स्थितिले हेर्दाखेरि भारतीय संचार माध्यमले यो राष्ट्रपाको सरकार बनिसकेपछि एकदम नजिकबाट उहाँले निहालिरहेको छ विश्लेषण गरिरहेको छ अब सीमा चाहिँ कुन हदसम्म कसरी मिचेको मानिन्छ जस्तै अब लिपु लेखमा जसरी आएर बसेको त्यो सीमा मिचेको मानिने हो अथवा चाहिँ यहाँले अघि भन्नुभयो जस्तै चाहिँ सामान्य ठाउँमा बलियोले उता कमजोरलाई अलिकति मिच्दिने उताकोले यतातिर मिच्ने यो अलिक कसरी बुझ्ने यो प्राविधिक भाषामा चाहिँ सर यसलाई चाहिँ सीमा मिचिएको भाषालाई चाहिँ
2: अब यो चाहिँ किसानको लेभलमा है किसानको लेभलमा दुवै तर्फबाट भोग चलनमा दखल भएको छ किसानको लेभलमा है तर सरकारी लेभलमा चाहिँ नेपालले भारतको जमिन मिचेको छैन भारतले नेपालको भूभाग चाहिँ मिचेको छ जस्तो अब रिपुलेक लिम्पेजोरा कालापानी सरकारी स्तरबाट मिचिएको छ हाम्रो जमिन मिचेर भारतले चाहिँ फौज राखेको छ त्यहाँ नेपालीहरूलाई जान दिँदैन अरू पौडीलाई पनि जान दिँदैन जस्तो अब कालापानीको क्याम्पमा उनीहरूले 7 बङ्कर बनाएको छ त्यो बङ्करमा सेनाहरू बसेका छन् राइफलहरू अब जाडोको बेलामा राइफलहरू चाहिँ अब गोली गट्ठा नजमोस् चिसो नहोस् भनेर सेन्ट्रल हिटिङ सिस्टम पनि राखेको छ बङ्कर एक बिल्डिङबाट अर्को बिल्डिङमा बङ्करै अब तल सुरुङबाटै जाने पनि व्यवस्था त्यस्तो सामरिक दृष्टिकोणले राखेको छ अघि त्यसैले राष्ट्रले मिचेको हो भारत राष्ट्रले
1: यसलाई चाहिँ हामीले देशले मिचेको अथवा सरकारी तर्फबाट मिचेको जमिनलाई मिचेको मानिने भयो तर व्यक्तिले भोगचलन गरेको अथवा चाहिँ किसानहरूले चाहिँ भोगचलन गरेकोलाई सरकारी भाषामा त्यो मिचेको चाहिँ मानिँदैन होइन सर
2: मिचेको मानिँदैन दखल
1: भनेपछि दखल गरेको मानिने भयो दखल गरेको मानिने भयो तर त्यो मिचेको जब्बल जस्तै बसेको चाहिँ मानिँदैन होइन त नि
2: मानिँदैन जस्तो अब भोगचलन दखल गर्दाखेरि कहीँ 2-4 कट्ठा जमिन होला 5-7 कट्ठा 1 होला है यो दखलको तर मिचान भनेको पछि त अब निकै वर्ग किलोमिटर भूभाग पर्दछ जस्तो लिपुलेक लिम्प्याजुरा कालापानीमा 372 वर्ग किलोमिटर भूभाग यो भनेको हाम्रो भक्तपुर जिल्लाको पुरा भूभाग र ललितपुर जिल्लाको केही भाग त्यत्रो ठुलो भाग भारतले मिचेको छ यो सरकारी स्तरबाट अघि मैले प्रस्ताउन खोजेको अब भोगचलन दखल भन्नाले 2-4 कट्ठा 4-5 कट्ठा 1 होला तर अब राष्ट्रले मिचेको भनौँ अब डिप्युटी लिम्पियाधुराको अब 372 वर्ग किलोमिटर सुस्ताको 150 वर्ग किलोमिटर भूभाग यसरी अब हामीले हेर्दाखेरि हेर्नुपर्छ सामान्य कृषकको हिसाबले अब कचपच परेर भन्नु अब नेपाली किसानको जग्गा भारतीयले किसानले मिचेको भारतीय किसानको जग्गा नेपालीले मिचेको यो जनस्तरको भयो भने राष्ट्र स्तरको ठुल्ठुलो अतिक्रमणका कुराहरू आउँछन्
1: अब लगभग कार्यक्रमको पछाडितिर आइपुग्दाखेरि बुद्धिनारायण सर अब यो जुन प्रधानमन्त्रीज्यूले नै बोलिसकेपछि अब यसको उचित समाधान पनि हुनु पर्यो हामीले विश्लेषण मात्रै गरेर भएन कि यसको स्थायी समाधान पनि हुनुपर्छ कतिपय ठाउँमा हाम्रो पिलर हराएको कुराहरू चाहिँ हामीले सुनिन्छौँ कतिपय ठाउँमा चाहिँ एसएसपीले चाहिँ एकदमै हेपेको कुराहरू एकदमै दुःख दिएको कुराहरू हामीले सुन्छौँ होइन यो त लामो समयदेखि भारत र नेपाल सरकार बीच यो सीमाको विवाद छ होइन उत्तरतिर पनि बेला बेलामा यस्तो कुराहरू सुनिन्छ तर दक्षिणतिर त भन्दा उत्तरतिर अलिक कमहरू हुनुहुन्छ होइन यी सबै चिजले हेर्दाखेरि सर त अब विशेष त अब यो सीमा सम्बन्धी विषयमा अध्ययन गर्नुहुन्छ अनुसन्धान गर्नुहुन्छ त्यही क्षेत्रमै लागिरहनु भएको कारणले गर्दा यसो हेर्दाखेरि लामो समयदेखि नेपाल सरकारले सीमाको विषयमा यो जुन भनौँ न दीर्घकालीन रूपमा चाहिँ समाधान गर्नको लागि लागि कदम चाल्न नसक्नुको कारण चाहिँ के देखिन्छ र अहिले प्रधानमन्त्रीले बोलिसकेपछि यसले चाहिँ कस्तो रूप लिन सक्छ निकट भविष्यमा होइन अब कूटनीतिक तर्फले यसो हेर्दाखेरि यसलाई कसरी उनीहरूले चाहिँ ह्यान्डल गर्छ त्यो हेर्न बाँकी नै छ होइन अब सरले देखेको चाहिँ के देख्नुहुन्छ यसको स्थायी समाधान चाहिँ यसलाई चाहिँ निमिटन पार्नको लागि
2: राम्रो एकदम राम्रो कुनै पनि व्यक्तिले कुनै पनि मान्छेले समस्या मात्रै भन्ने होइन त्यसको समाधान के छ भन्ने कुरा पनि भन्न सक्नुपर्छ हगि मलाई तपाईँले त्यही समाधानको कुरा सोध्नुभयो समाधान भनेको कुरो अन्तर्राष्ट्रिय सीमा सिद्धान्त अनुसार चार पाँचवटा गुदाबाट समाधान हुन्छ जस्तो भनौँ अब वार्ता छलफल नेगोसिएसन नेगोसिएसन भनेको लेनदेनको कुरो त्यसपछि अनि अब अङ्ग्रेजीमा कम्प्रोमाइज भन्छ अब अन्डरस्ट्यान्डिङ र ट्रस्ट इच अदर यी चाहिँ अन्तर्राष्ट्रिय सीमाका अभ्यास छन् एक देशले अर्को देशलाई पत्याउनु पनि पर्यो यहाँ त भनौँ अब नेपालीहरू जहिले पनि भारतले हामीलाई मिच्छ हेप्छ हेप्छ भन्ने कुरा गर अनि अब भारतले पनि नेपालीहरूलाई यो सानो देशको मान्छे भन्ने हुन्छ त्यस्तो नभएर एक आपसमा विश्वास भारत पनि एउटा राष्ट्र हो नेपाल सानो भए तापनि एउटा राष्ट्र हो संयुक्त राष्ट्रसङ्घमा भोट दिँदाखेरि ठुलो देश भारतले पनि एक भोट सानो देश भए तापनि नेपालले एक भोट त्यसकारण यो अन्तर्राष्ट्रिय जगतमा समान हक अधिकार भएका देश हो भन्ने दृष्टिकोण राखेर वार्ताद्वारा छलफलद्वारा नेगोसिएसन समझदारीको हिसाबले समाधान गर्नु सबभन्दा उत्तम विषय त्यो हो यसरी समाधान गरियो भने सदाका लागि झमेला पार हुन्छ झमेला सकिन्छ हेर्नुहोस् अब तर अर्को अन्तर्राष्ट्रिय सीमा सिद्धान्त अनुसार के छ भने यसरी वार्ताद्वारा आपसी कुराकानीबाट समाधान हुन सकेन भने तेस्रो पक्षलाई पनि आह्वान गर्न सकिन्छ तेस्रो पक्ष है तेस्रो देशलाई अब प्रधानमन्त्री बालेनले भन्नुभयो बेलायतले भारत छोडेर जाँदाखेरिको भन्दा अहिले पनि समस्या चाहिँ भइराखेको छ इङ्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने भन्नुभएकोमा चाहिँ म के बुझ्छु भनेदेखि कतै बालेन प्रधानमन्त्रीले भारत र नेपालको बीचमा सीमा समस्या समाधान भएन भने युके गभर्मेन्टलाई मेडिएसन गरिदिनुहोस् मध्यस्थता गरिदिनुहोस् भनेर भन्न खोज्नु भएको हो कि भन्ने कुरा अब मैले बुझेको छु हगि त्यस्तो त्यसको कुरो सञ्चार माध्यममा पनि आएको छैन यदि भनौँ न उहाँले हाम्रो प्रधानमन्त्रीले भनेको कुरो अब सही हो र बेलायतलाई अनुरोध गरियो बेलायतले पनि हुन्छ हामी नेपाल र भारतको बीचमा जुन अहिले विवाद छ कालापानी लिपुलेक मेजुरा सुस्ता आदिको हामी मध्यस्थता गर्छौँ भनेर आयो भने धेरै राम्रो कुरा हो तर हेर्नुहोस् मेरो विचारमा है मेरो सोचाइमा युके गभर्मेन्ट ब्रिटिस गभर्मेन्ट यो आउँदैन कुनै पनि हालतमा आउँदैन किनभने ब्रिटिस गभर्मेन्टले त भारतलाई त्यत्रो वर्ष कब्जामा लिएर इस्ट इन्डिया कम्पनीले सरकार चलाएर छोडेर गइसकेपछि त सरोकारको विषय त होइन यो त त्यस कारणले गर्दाखेरि हाम्रो प्रधानमन्त्रीले इङ्ल्यान्डले पनि सरोकार राख्नुपर्छ इङ्ल्यान्ड भन्ने शब्द उपयोग गर्नुभयो है हेर्नुहोस् अब त्यस कारण यस्ता शब्दहरू हेर्नुहोस् यो आकस्मिक तरिकाले उहाँले अभिव्यक्ति दिनुभयो कि त्यस कारणले गर्दाखेरि प्रधानमन्त्रीले बोलिसकेपछि त शब्दहरू पनि कुटनीतिसँग मिल्ने हगि अब त्यसपछि सरकारी स्तरको लेभलको शब्दहरू प्रयोग गर्नुपर्नेमा अब बेला बेलामा इङ्ल्यान्ड कहिले ब्रिटिस भन्ने इत्यादि भन्ने मिचेको इत्यादि त्यो दृष्टिकोणले नि हाम्रो प्रधानमन्त्रीले पनि पुरा तयारी नगरिकन संसदमा पेश गर्न लाग्नुभयो त्यस कारणले गर्दाखेरि उहाँले जवाफ दिने बेलामा हल्का फुल्का तरिकाले आकस्मिक अभिव्यक्ति दिनुभएको हुनाले यस्तो कुरा आयो हेर्नुहोस् र यसले गर्दाखेरि अब अहिलेसम्म पनि नेपालका विद्वत वर्गहरू नेपालका विद्वत वर्ग कुटनीतिमा काम गरेका अब त्यसपछि गएर प्राध्यापकहरू सीमा सम्बन्धी अध्ययन गर्ने मान्छेहरू अनि न्याय क्षेत्रमा लाग्ने वरिष्ठ अधिवक्ताहरू इत्यादिहरूले पनि भनिसकेका छन् कि हाम्रो प्रधानमन्त्री बालेनको भनाइ अतिरञ्जित हो कुनै पनि हालतमा नेपालले भारतको जमिन मिसेको छैन भनेर भनेका छन् मैले फेरि दोहोऱ्याउँछु हेर्नुहोस् अब भारतले नेपालको सिमानामा 45,000 जना सशस्त्र सेना बल एसएसबी तैनात गरेको छ नेपाली कसैले भारतको जमिनमा यसो छ्यासक्क कुनै केही गर्न थाल्यो भने ती एसएसबीले आएर चाहिँ नेपालीको खुट्टा भाँचिदिन्छ पिटाई खान्छ पिटाई खाइरहेको चाहिँ अब उदाहरणहरू पनि छन् भनेदेखि छ्यास नेपालीले छ्यास गर्ने बित्तिकै पिटाई खान्छ भने भारतको जमिन नेपालले गएर अतिक्रमण गर्ने त्यहाँ बस्ने भन्ने त कुरै आउँदैन नि त त्यस कारणले भनाइ चाहिँ अतिरञ्जित भयो जस्तो मेरो आफ्नो भनाइ सोचाइरहेको छ

0: AFBS Gorkha Radio.
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfbs गोरखा रेडियो

0: कर्म ब्यान्डबाट यो गीत हामीले सुनिरहेका थियौं। आउनुहोस् अब भने यो कार्यक्रमको पहिलो घण्टा हो। हामी कञ्चनजङ्घा हिमालमा आन्तरिक तथा बाह्य पर्यटक बढाउनको लागि तापलेजुङवासीहरूले के कामहरू गर्दै हुनुहुन्छ अनि के कस्ता कार्यहरू अघि बढ़िरहेका छन् र त्यसमा चित्त बुझ्दो अवस्था छ या छैन आदि इत्यादि विषयमा तापलेजुङबाट हामी कृष्ण लिम्बुजीको रिपोर्ट सुन्नेछौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो कृष्णजी, नमस्ते।
1: हजुर नमस्कार।
0: सन्चै हुनुहुन्छ तपाईँ?
1: एकदम ठिकै छ, बसै रमाइलै छ अहिलेसम्म। केही समय अगाडि चाहिँ वर्षाले एकदम बढी पीडित जस्तै बनाएको थियो, तर केही दिन भयो अहिले घाम चाहिँ लागिरहेको छ, निरन्तर रूपमा गर्मी बढिरहेको छ, वर्षा अलिक कम हुन थालेको छ।
0: ओके, अनि वर्षाले गर्दा बाटो घाटोहरू पहिरो जानेहरू कतिको यो खराब हुन्छ जनमानसहरूको लागि भनौँ न?
1: पहाडी भेग हो, अवश्य पनि वर्षा हुन साथ खोला नालाहरू बढ्नेहरू पनि समस्या त भइ नै हाल्छ। त्यसमाथि पनि चैतकै समयमा त एकदम सुक्खा खडेरी लाग्ने सिजन हो, त्यसमा पनि विभिन्न नदी नाला खोलामा चाहिँ मोटरेबल पुलहरू ढलान गरेर राखिएको थियो। यो पटकको वर्षाले चाहिँ त्यहाँनिर चाहिँ क्षति पुर्याएको छ, जहाँ चाहिँ निकै वर्ष अगाडिदेखि बन्न नसकेका पुलहरू ठेक्का लागेर निर्माण कम्पनीले चाहिँ निर्माण गरिरहेको समय ढलान सम्पन्न गरेर अब त्यो सुकेपछि पुलमा मोटर गुड्ने समय हुन केही दिन बाँकी हुँदा हुँदै त्यो ढलान गरेकै केही दिनमा बाढी ल्याएर बगाउँदाखेरि अस्तम्भ पनि लागिरहेको छ, करोडौँको क्षति हुँदाखेरि अब त्यो त अब स्थानीयहरूलाई पनि समस्या भएको छ। त्यो चाहिँ
0: एकदमै एकदमै दुःखको कुरा होइन। अब अब गाडीहरू एकदमै चिल्ला गाडीहरू गुड्ने बेलामा झन् होइन पुल नै लगिदिएपछि त कस्तो भयो, एकदमै निराशा। ओके, हामी आशा गर्छौँ यसको क्षतिपूर्ति छिट्टै नै हुनेछ होइन, मानिसहरू अथवा जनमानसहरूलाई एकदमै सुविधा पुगोस् हामी यो कामना गर्छौँ। र अहिलेको लागि तपाईँको रिपोर्टतर्फ लागौँ।
1: अवश्य पनि अहिले चाहिँ ताप्लेजुङमा विशेष गरेर कञ्चनजङ्घा हिमाल जुन चाहिँ विश्वको तेस्रो अग्लो शिखर पनि रहेको छ, जसको प्रचार प्रसारको लागि स्थानीय सरकारदेखि लिएर विभिन्न सम्बन्धित सरकारवालाहरूले चाहिँ विभिन्न गतिविधि कार्यक्रमहरू पनि गरिरहेको नै छ। यो विगतबाट नै सुरु भएको, यसपटक यसलाई अझ वृहत भव्य ढङ्गले सञ्चालन गरेका छ। श्रीजङ्घा गाउँपालिका जो ताप्लेजुङको नौवटा स्थानीय तहमध्ये एउटा श्रीजङ्घा गाउँपालिका हो, जहाँ चाहिँ कञ्चनजङ्घा हिमाल अवस्थित छ, त्यही रुट हुँदै पनि गइन्छ र त्यही स्थानीय सरकारले चाहिँ हिमालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्रचार प्रसारलाई अझ विश्व सामु पुर्याउनका लागि कञ्चनजङ्घा साहसिक म्याराथन प्रतियोगिता पनि सञ्चालन गरिएको छ। यो चाहिँ करिब 4200 मिटरको उचाइमा दौड प्रतियोगिता सञ्चालन गरिएको, जहाँ चाहिँ योभन्दा उच्च बिन्दुमा यो उचाइमा चाहिँ अहिलेसम्म त्यतिको मात्रामा दौड प्रतियोगिता सञ्चालन गरिएको थिएन। यो गत वर्षबाट आरम्भ गरिएको र यस वर्ष पनि त्यो सम्पन्न गरिसकिएको छ। यसपटक चाहिँ छिमेकी जिल्ला पाँचथरका स्थानीयहरूले नै यसको उपाधि हात पार्नुभएको छ। विशाल राई हुनुहुन्छ, गत वर्षकोमा चाहिँ सोलुखुम्बका अर्जुन कुलुङ राई हुनुहुन्छ, उहाँ चाहिँ एकदम व्यावसायिक धावक पनि हुनुहुन्छ, उहाँको सहभागिता रहेको थियो। यसपटक चाहिँ उहाँको त्यो प्रतियोगितामा सहभागिता रहन सकेन, उहाँको चाहिँ अन्यत्रै व्यस्तता हुनुभएको कारणले उपस्थित हुन नसक्नु भएको जानकारी पनि प्राप्त भएको छ। समग्रमा कञ्चनजङ्घा हिमालको प्रचारको लागि स्थानीय सरकारले गरिरहेको कार्य प्रचारका लागि चाहिँ स्थानीय जो हुनुहुन्छ उहाँहरूको अर्थतन्त्रमा वृद्धि गर्ने उद्देश्यको साथ पर्यटक भित्र आएर चाहिँ मुलुकलाई अझ समृद्ध बनाउने, मुलुकको पहिचानलाई विश्व सामु स्थापित गर्ने उद्देश्यले नै यी गतिविधिहरू गरिरहेको पाइन्छ। यसले गर्दा चाहिँ ताप्लेजुङलाई मात्रै नभएर यो चाहिँ पूर्वी नेपालको विभिन्न राजमार्गसँग जोडिएका यातायात व्यवसाय, उद्योग व्यवसाय लगायत अन्य व्यवसायहरूलाई लिएको छ। यो क्षेत्रलाई चाहिँ हरेक वर्ष निरन्तर सञ्चालन गर्नुपर्ने तपाईँको स्थानीय सरकारले मात्रै यस नभएर अन्य विभिन्न संस्था पर्यटन व्यवसायीहरूले समिति सबैले पनि आफ्नै आवाजहरू उठिरहेको छ। स्थानीय कार्यक्रमलाई शुभारम्भ गरेको थियो भने सरकारले केही मात्रामा बजेट दिए
0: हजुर कृष्णजी, तपाईँलाई मैले एकैछिन यहीँ रोक्न चाहेँ। तपाईँको फोनको क्वालिटीमा अलिकति खराबी आएको महसुस भयो, तपाईँले केही राम्रो गर्दा कसरी राम्रो गर्न सकिन्छ एकचोटि फेरि ट्राई गरौँ। हजुर अहिले पनि त्यस्तै मैले सुनिरहेको छु, तपाईँको क्वालिटीमा अलिकता क्लियर आएन, फेरि ट्राई गर्नुहोस् त।
1: नेटवर्कमा डिस्टर्ब भएको हुन सक्छ, तथापि यसलाई मैले सुधार गर्ने कोसिस गरिरहेको छु।
0: यस, अहिले चाहिँ अलि राम्रो आयो।
1: ए ओके, ल ठिक छ, त्यो छ। र अर्को विषय मैले राख्न चाहेको विषय थियो, जुन प्रसिद्ध धार्मिक स्थल पाथिभरा मुकुमलुङ, पछिल्लो समयमा त्यहाँ चाहिँ विगत धेरै वर्ष अगाडिदेखि निर्माण कम्पनीले चाहिँ सदरमुकाम फुङलिङबाट सुकेटारसम्म अलरेडी नै मेची राजमार्ग अन्तर्गत कालोपत्रे सडक भइसकेको छ। त्योभन्दा उता काफ्लेपाटीसम्मको एउटा सडक छ, जहाँ चाहिँ कालोपत्रे ठेक्का यसअघि नै सम्झौता गरेर चाहिँ निर्माणको कार्य सुरु गरिएको, तर त्यहाँ चाहिँ लगभग 4 वर्ष बितिसक्दा पनि निर्माणको कार्यले सम्पन्नता नपाउँदा र अझै पनि सम्पन्न हुने कुनै पनि छाटकाट नदेख्दाखेरि चाहिँ निर्माण कम्पनीलाई 15 दिनको स्पष्टीकरण पत्र पेश गर्नको लागि निर्देशन दिइएको छ। यदि त्यो पुरा नभएमा, चित्त बुझ्दो स्पष्टीकरण पेश नभएमा चाहिँ ठेक्का तोड्ने गरेको चेतावनी पनि कम्पनी दिइएको छ। यो करिब 96 करोडभन्दा माथिको ठेक्काएको थियो, जहाँ करिब 10 करोडमा कम्पनीले कम्पनी छ जसले सम्झौता गरेको थियो, र त्यो अनुसार ढिलासुसी गरेर चौप्रति आलोचना विरोध सुरु मात्रामा काम गरे जस्तो गर्ने र सामान्य रूपमा काम सभ्य
0: हजुर कृष्णजी, फेरि पनि यही रिपिट भएको छ, यसलाई अझ राम्रो तरिकाले के तपाईँ हाफ स्पिकरबाट बोल्नु भएको छ कि के छ? तपाईँ एकदमै नेपालतिर भने यो टेलिफोनको टावर नजिकै बोल्नु बस्ने गरेको पनि हामीले देखेका छौँ, होइन? हामीले पनि त्यो अनुभव गरेका छौँ। त्यस कारण तपाईँलाई अलिकति सुविधायुक्त भनौँ न, टावरको नजिकतिर जाने मौका केही छ?
1: टावरको नजिक भन्दा पनि
0: यस, अहिले फेरि बेला बेलामा राम्रो आइरहेको छ, अहिले चाहिँ राम्रो आयो, सुरु गर्नुहोस्।
1: नेटवर्कमा सामान्य समस्या भएको हुनसक्छ, र यो सुकेटार काफ्लेपाटी सडक खण्डको अवस्था, यो समस्या त निकै लामो समय अगाडिदेखि हो, केही समय अगाडि पनि निकै लामो समय लगभग फागुनदेखि निरन्तर वर्षा भइरहेको थियो। त्यहाँ पनि धेरै करिब 50-60 हजार एक महिनामा त्यति दर्शनार्थीहरू आउने गरेको ठाउँ हो, जहाँ चाहिँ त्यति मात्रामा तीर्थयात्रीहरू चाहिँ शास्त्री खेप्दै आएको पाइन्छ। कतिपय तीर्थयात्रीले आफ्ना निजी सामान्य बोलेरो सवारी साधन, जो चाहिँ 2 व्हील भएर 4 व्हील भन्ने सवारी साधन हुन्छ, 2 व्हील सवारी साधनहरू जान नसक्ने अवस्था हुँदा सदरमुकामै राखेर अर्को गाडी परिवर्तन गर्नुपर्ने बाध्यता उहाँहरूलाई थियो, र त्यो चाहिँ अब अहिले निरन्तर सरकारले चाहिँ यस निर्माण कार्यलाई अगाडि बढाउनका लागि स्पष्टीकरण सोधिएको छ, 15 दिनको समय दिइएको छ। त्यसमा चाहिँ अब चित्तबुद्ध स्पष्टीकरण आएमा कुनै खालको चेतावनी छ, अब आशा छ जिल्लावासीले यो काम राख्न सक्नु पर्यो कि ठेक्का तोडियो होइन लाग्ला भन्ने खालको जिल्लावासीलाई चाहिँ अपेक्षा छ। त्यहाँ सडक भएमा चाहिँ सदरमुकामबाट केही मिनट बाहेक यसअघि लगभग 1 घन्टा गर्नुपर्ने अवस्था हुन्छ नि, 10 किलोमिटर
0: सडक। हजुर कृष्णजी, फेरि पनि तपाईँको फोनमा खराबी आएको छ, म तपाईँलाई यहीँ रोक्न चाहन्छु, र नेक्स्ट टाइमदेखि हामी प्री रेकर्डेड गऱ्यौँ भने क्वालिटी राम्रो हुन्छ होला जस्तो मलाई लाग्यो। आजको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू। हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो ताप्लेजुङबाट हाम्रा संवाददाता कृष्ण लिम्बूसँग, उहाँले कञ्चनजङ्घा हिमालको आन्तरिक पर्यटक बढाउनको लागि ताप्लेजुङवासीहरूले अहिलेसम्म 4,200 मिटरको उचाइमा कञ्चनजङ्घा साहसिक म्याराथन प्रतियोगिता सञ्चालन गरेको विषयमा पनि सुन्नुभयो, आदि इत्यादि विषयहरू रहेका थिए। तर यो टेलिफोनको क्वालिटी भने त्यति राम्रोसँग तपाईँले क्लियर रूपमा सुन्न सक्नु भएन। ओके, जे होस् धेरै कुराहरू हामीले बुझ्ने मौका पनि पायौँ, र कृष्णजीलाई वान्स अगेन धेरै धेरै धन्यवाद भन्दै अब भने हामी कार्यक्रमको यो पहिलो घण्टाको करिब करिब अन्तिम चरणतिर छौँ र पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई सुनाउँदैछु हिन्दी चलचित्र सिलसिलाबाट यो मिठो गीत स्वीकार्नुहोस्।

0: राष्ट्रलाई विवादमा तान्नु र आफ्नै देशलाई दोषी प्रमाणित गर्नु खोज्नुले दोषी प्रमाण गर्नु खोज्नुले चाहिँ नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशील सिद्धान्तको धज्जी उडाएको छ।
1: घनश्याम रिजालले सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याएर माफी नमागेसम्म सदन चल्न नदिने अडान राख्नुभयो।
2: सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले जानेर वा नजानेर संसदको रोस्टमबाट बोलेको कुराले अहिले नै भारतसँगको केही सीमाहरूमा समस्या देखिन थालेको विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक भइरहेका छन् अध्यक्ष महोदय। त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो गल्ती सच्याएर संसद मार्फत राष्ट्र सामु क्षमा याचना नगर्दासम्म यो बैठक चल्न सक्दैन भन्ने म र मेरो दलको ठहर छ।
1: तुलप्रसाद विश्वकर्माले समाधान हुन लागेका विवाद सल्टाउनुको साटो बल्झाइएको बताउनु भयो।
3: नेपालको सीमावेद बुद्धिनारायण श्रेष्ठले आफ्नो किताबमा लेख्नु भएको छ र त्यसपछि नेपाल सरकार र भारत सरकारको संयुक्त जुन सीमा विवाद सम्बन्धी समाधान चाहिँ एउटा ठुलो बन्यो त्यसले पनि धेरै ठाउँमा चाहिँ कुराहरू दोहोर वार्ताबाट सुल्झाएको कुरा आएको थियो। तर त्यसलाई चाहिँ फाइनल रूप दिनको लागि भारतीय सरकार चाहिँ तयार छैन। यतिको चाहिँ प्रतिवेदन समेत बुझ्न भारत सरकार चाहिँ तयार भएन र अहिलेसम्म बुझेको छैन। नेपाललाई चाहिँ पेलानमा राखेर भारतले अनेकौँ हडखण्डा चाहिँ गर्दै आइरहेको अवस्थामा स्वयं नेपालको प्रधानमन्त्रीबाट त्यस खालको दुःखद अभिव्यक्ति आउनु निश्चित रूपमा नेपाली जनता र नेपाल राष्ट्रको लागि ठुलो दुर्भाग्य हो।
1: राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सभा चलाउन धर्म संकट परिरहेको गुनासो गर्नुभएको छ। नेपालले सिमाना मिचेको भन्ने प्रधानमन्त्रीको भनाइलाई लिएर सबै सांसद उठेर ठप्प भएपछि दाहालले सभामा रेकर्ड भने पनि संकट परेको बताउनुभयो।
4: कस्तो धर्म संकट छ यहाँ भन्ने यो सभामा सायद यो इतिहासमै पहिलोपटक हुँदैछ जस्तो लाग्छ मलाई यो राष्ट्रिय सभा हुन्छ। फेरि राष्ट्रिय सभाले यतै रेकर्ड राख्ने गरेकै छ। 100% मान्य सदस्यहरूको विरोध ल उठेर सभा नचलाइयोस् भन्ने चाहिँ यो पनि सायद संसारमै विरलै हुन्छ जस्तो लाग्छ। एउटा सदन 100% विरोध गर्ने 100% चलाइदिने अहिलेसम्म फेरि हामीले जे जति गरेका छौँ मलाई लाग्छ प्राय सबै हामीले 100% समर्थनमै गरेका छौँ।
1: अध्यक्ष दाहालले प्रतिनिधि सभाको मामिला भएकाले आफूहरू अगाडि बढ्नुपर्ने बताउँदा समेत उपस्थित मन्त्री बाहेक सबै सदस्य उभिएपछि भोलिसम्मका लागि बैठक रोक्नु भएको छ।
4: हिजो नि भनेको थिएँ त्यति भनिहाल्नु त भन्नु किनभने उहाँले प्रधानमन्त्रीजीले बोले हाम्रो सभामा होइन क्या प्रतिनिधि सभामा हो उतै आएर जे गर्नुहुन्छ गर्नुहुन्छ हामी अगाडि बढौँ भन्ने मेरो आग्रह हो नि त। फेरि कुरा त त्यही हो हामीले भन्नुभयो अरे भन्ने सुनेन हो हाम्रै यहाँ त बोल्नु भएको छैन त्यस कारण त्यसको समर्थनमा उहाँले त्यो बोल्नुभयो भन्ने कुरा त्यहाँ जो विरोध भएको छ त्यो विरोधको समर्थन गऱ्यौँ हिजो आज यस बेलासम्म ठिक छ अब हाम्रो काम कारबारलाई अगाडि बढाउँ भन्ने आग्रह हो।
1: साना हात हतियारको अवैध कारोबार तथा बिक्री रोक्न राष्ट्रिय तथा सीमा क्षेत्रमा कडाई गर्न नेपालले जोड दिएको छ। अवैध हतियार ओसार प्रसार रोक्ने सम्बन्धी राष्ट्रसङ्घको बैठकमा काउन्सिलर जिम्सन रुम्दाली राईले सीमा क्षेत्रमा कडाई बढाउनु पर्ने बताउनु भएको हो।
5: We must strengthen prevention. This requires stronger national control systems, enhanced border management, secure stockpile management, robust licensing procedures and effective information sharing among relevant authorities within and across borders. Second, we must close the technological gap through enhanced capacity building, technological transfer and predictable financing to help all states effectively implement their obligations.
1: अवैध हतियार नियन्त्रणका लागि कमजोर मुलुकमा प्रविधि हस्तान्तरण र शान्ति स्थापनाका विषयमा पनि जोड दिनुपर्ने राईको भनाइ छ। पूर्व राजा वीरेन्द्रको वंश नाश हुने गरी राजतरवार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ।
6: 2058 जेठ 19 राति नारायण हिरी दरबारमा पारिवारिक जमघटका क्रममा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी, जयन्ती राज्यलक्ष्मी, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाह सहित 11 जनाको हत्या भएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखा

0: हजुर, तिम्रो बारेमा सायरी लेख्न थाले यो मिठो गीत हामीले सुनिरहेका थियौ। टङ्क तिमिल सिन्हा र साथीहरूले गाउनुभएको थियो। अब यो गीत पछि भने आउनुहोस् म तपाईँहरूलाई, हिजोदेखि नै यहाँहरूले सुनिराख्नु भएको छ, नेपाल कप 2026 को ग्रुप स्टेज म्याच अथवा लिग म्याच भनौ श्रोता। हिजो भने वान आर्जेरको सर जोन मोर ब्यारेक्समा भएको थियो, अनि त्यहाँबाट त्यहाँको भनौ न यो फुटबल पिचबाट हाम्रा सहकर्मी साथी योगराज राईजीले विस्तृत रूपमा जानकारी गराउनु भएको थियो भने आज उहाँ हुनुहुन्छ द क्विन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारेक्स मेस्टोनमा, र त्यहाँ पनि यो ग्रुप स्टेजको म्याचमा आज के कस्तो भइरहेको छ त हामी त्यहाँबाट प्रत्यक्ष रिपोर्ट सुनौ। हेलो योग भाइ, नमस्ते।
1: हजुर दिदी नमस्ते, अनि सम्पूर्ण श्रोताहरूलाई पनि। अनि दिदीले भनिसक्नु भएको छ आज सेकेन्ड डे 2026 को यो लिग म्याच यहाँ इन्भिक्टा पार्क ब्यारेक्स क्युजीमा भइरहेको छ, र भर्खरै यहाँ चाहिँ गेम सुरु भयो। गेम सुरु हुने बित्तिकै क्विन्स हाम्रो जिएसपिएसले एउटा पेनल्टी चाहिँ पाएको थियो, अनि त्यसलाई चाहिँ स्कोर गरेको छ। अनि पेनल्टी कसरी भयो भने यहाँ गफतिर अलिकति अथवा धुन्दाले गर्दा अलिकति थाहा भएन, तर जस उहाँले अहिले पेनल्टी पाएर स्कोर गर्नुभएको छ, र त्यो पेनल्टीभन्दा अगाडि पनि एउटा उहाँले फ्री किक पाउनु भएको थियो, अलिकति फ्यु इन्चेसले मात्रै मिस गर्नुभयो। गर्दा यस अहिलेको खेल हेर्दा चाहिँ अहिले गोर्खा कम्पनी ट्राभलेटो र जेएसपिएस बिच भइरहेको छ, अनि गोर्खा कम्पनी ट्राभलेटोले चाहिँ हाफ टाइम हुनुभन्दा जस्ट बिफोर केही मिनट मात्रै अगाडि एउटा स्टनिङ गोल गरेर अहिलेको चाहिँ हेर्दा गोर्खा कम्पनी ट्राभलेटोको एक अनि चाहिँ जेएसपिएसले पेनल्टीमा एक स्कोर गरेर अहिले ड्र भएको छ। अहिले चाहिँ यहाँ हाम्रो चाहिँ जेएसपिएसको किपरलाई के भएको छ, उहाँ चाहिँ अलिकति यहाँ प्रब्लम भयो जस्तो मलाई लाग्यो उहाँको सोल्जर, र उहाँलाई मेडिकल ट्रिटमेन्ट त्यहाँ गराइरहेको छ। र जस आजको पहिलो म्याच 9 बजे किकअप भयो, 11 बजे सकिन्छ, र त्यसपछि सेकेन्ड म्याच चाहिँ वान आर्जियर भर्सेस क्यु जेलआर खेल्दै हुनुहुन्छ, 12:30 बजे किकअप हो, अनि थर्ड म्याच चाहिँ टु आर्जियर भर्सेस गोर्खा कम्पनी क्याट्रिक, गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिक उहाँहरू खेल्दै हुनुहुन्छ। र मौसम राति पनि निकै पानी परेको थियो यहाँ, अहिले मौसम हावा सोन्टिक जतिको हावा त छैन, हिजो चाहिँ हावाले गर्दा निकै डिस्टर्बेन्स भयो त्यो, आज हावा पनि ठिकै छ, अलिअलि झन्नै 7-8 माइल पर आवरको गतिमा चलेको होला, तर अहिले चाहिँ अलिअलि पानी पर्न चाहिँ सुरु गरेको अवस्था हो। गर्दा यो खेलाडीहरूको स्ट्यान्डर्ड हेर्दा बराबर नै देख्न सकिन्छ, तर अलिकति जेएसपिएसले अहिले चाहिँ अलिकति बढी चाहिँ पोजिसन लिएको हो कि जस्तो पनि देख्न सकिन्छ, अझै स्टिल बाँकी नै छ, र अहिले किपर उहाँ चाहिँ ट्रिटमेन्ट पाएर उहाँ चाहिँ जस बल लामो गोल किक गर्नुभएको छ, र पानी परेको अवस्था हो। त्यसले गर्दा यो आजको म्याच पनि 3 म्याच छ, र भोलि चाहिँ एउटा रामकोटमा 2 म्याच, अनि पछि क्लस्टरमा पनि तपाईँहरूले हेर्न चाहिँ सक्नुहुन्छ। र पानी परिरहेको छ, र खेलाडीहरूले चाहिँ राम्रो खेल चाहिँ प्रदर्शन गरिराख्नु भएको अवस्था छ, तर स्पेक्टेटर्सहरू त्यति साह्रो अहिले आउनु भएको छैन, अब यहाँ क्युसीको मात्रै केही, अब उहाँहरू पनि परेडमै हुनुहुन्छ, पहिला जस्तो अब भनौँ न फुटबल हेर्ने जाने भने सबै त्यस्तो अवस्था छैन अहिले, र जति यहाँ एभाइलेबल हुनुहुन्छ उहाँहरू आउनु भएको छ, र अहिले सायद यो वान आर्जियर र क्यु जेलको म्याचमा अलिकति बढी आउनुहुन्छ कि, र अहिले चाहिँ जस वातावरण ठिकै नै छ, त्यति इलेक्ट्रिक माहौल चाहिँ छैन, यो अलिकति दर्शकको अभावले गर्दा पनि होला, गर्दा आज चाहिँ सेकेन्ड म्याच चाहिँ अलिकति बढी अडियन्सहरू आउनुहुन्छ होला, अनि अलिकति जस भनौँ न फुटबलको माहौल अलिकति हल्ला चाहिँ अलिक कम्ती यहाँ चाहिँ देख्न सकिन्छ। र हिजोको म्याच पनि अलिकति तपाईँलाई रिमाइन्ड गराइहालौँ, हुन त तपाईँले फेसबुक पेजमा चाहिँ त्यहाँ हेरिराख्नु भएको छ त्यो रिजल्टहरू, हिजो चाहिँ क्युजिएस भर्सेस वान आर्जेस भएको थियो, त्यो गेम चाहिँ ड्र भएको छ, अनि क्युजी र टु आर्जेस भएको खेलमा चाहिँ क्युजीको एक, अनि गोर्खा विङ मण्डलले र गोर्खा कम्पनी सिताङ भएको बिचमा गोर्खा विङ मण्डलले राम्रो खेल प्रदर्शन गरेर 3 गोल गर्न चाहिँ सफल हुनुभएको थियो। अनि हिजो चाहिँ एउटा जानकारी पनि गराइहालौँ, हाम्रो साजन रिटायर भूपेन्द्र शाही चाहिँ गुरुजी हुनुहुँदो रहेछ, त्यहाँ नेपाल कप चाहिँ हेर्न आउनु भएको थियो, उहाँ पनि नेपाल कपको पूर्व खेलाडी हुनुहुँदो रहेछ, एकदमै 1987 चाहिँ उहाँले यो नौलो तारा भन्थे त्यति बेला, अहिले चाहिँ बेस्ट प्लेयर भन्छ पाउनु भएको खेलाडी रहेछ, अनि 3 वर्षसम्म 1982 जस्तो लाग्यो 82 83 384 उहाँले लगातार जित्नु भएको रहेछ र उहाँसँग पनि भेट्ने एउटा साक्षात्कार गर्ने मौका पाइयो. उहाँसँगको अडियो इन्टरभ्यू पनि छ, त्यो चाहिँ अब अलिकति म बाहिर बाहिर भएको कारणले यति गर्न पाएको छैन. त्यहाँ फेसबुक पेजमा हालेको थियो उहाँको छोटो इन्टरभ्यू, अझ धेरै श्रोताले हेर्नुभएको छ. यहाँ हाम्रो सापरिवारले तारिफ पनि गर्दै हुनुहुन्छ, अलिकति यो ब्रिगेड अफ गोर्खासको नेपाल कपको हिस्ट्री पनि थाहा भयो भनेर उहाँहरूले भन्दै हुनुहुन्थ्यो. र खेल अहिले त्यति स्टिल ड्र ड्र छ, अहिले बढी पोजिसन हाम्रो मतलब जिएसपिएसले लिइरहेको चाहिँ देख्न सकिन्छ. गर्दा अपडेट यति नै छ दिदी अहिलेको लागि चाहिँ.
0: तपाईँले एकदमै इन्ट्रेस्टिङ कुरा गर्नुभयो युग भाइ. अब नेपाल कप भन्ने बित्तिकै नौलो तारा भन्ने एउटा छुट्टै यो एकदमै राम्रो अवार्ड हो पहिलादेखि नै. र उहाँ भूपेन्द्र साईजी कुन रेजिमेन्टको हुनुहुन्थ्यो?
1: फर्स्ट सेकेन्ड जियरको हुनुहुँदो रहेछ.
0: उहाँ कुन पोजिसनबाट खेल्नु हुँदो रहेछ पहिला?
1: उहाँ चाहिँ फरवर्ड नै खेल्ने
0: भन्नुहुन्थ्यो.
1: फर्स्ट सेकेन्ड जियरले चाहिँ दुई पटक ह्याट्रिक गरेको उहाँले भन्नुभयो. उहाँ स्वयंले पनि ह्याट्रिक गर्नुभएको रहेछ, तर उहाँभन्दा अगाडि पनि खेलाडीहरूले ह्याट्रिक गर्नुभएको छ. तर त्यति बेला
0: स्टिल उहाँको गेटअप यहाँले कस्तो पाउनुभयो? अझै
1: होइन, अब उहाँ फुटबल खेलाडी, अब अलिकति त्यो गर्दा कति पैसा 360 पुगे भन्नुहुन्थ्यो. हामी जस्तो यङ हुनुहुन्थ्यो. अहिले चाहिँ तपाईँले सायद पोखरा म्युजियम जानुभयो भने त्यहाँको म्यानेजर गर्दै हुनुहुँदो रहेछ, तथा त्यसको बारे पनि अलिकति त्यहाँ बोल्नु भएको छ. त्यो छ धेरै.
0: ओके, र तपाईँ हिजो पनि जानुभयो वान आर्जरको फुटबल पिचमा, र आज क्विन्स गोर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिसको फुटबल पिचमा हुनुहुन्छ. हिजो भने अलिकता लामो समयसम्म पानी परिरहेको थिएन, तर आज पानी परिरहेको छ. यो फुटबल पिचले पनि खेलाडीलाई भनौँ न, अब हिजो अलिकता सुक्खा थियो, त्यसमा अब फुटबल सुजको स्टडहरू भनौँ न, यो जुत्ताको स्टडले पनि अलिकता साह्रो बनाउँछ. के भयो त्यहाँ
1: गोल भयो? फेरि राम्रो फ्री किक पाउनुभएको थियो, झन्नै उहाँले गर्नुभयो. अहिले निकै उहाँले पोजिसन लिइरहेको चाहिँ देख्न सकिन्छ. हजुर, क्यारियर हजुर.
0: ओके, र यो खेलाडीहरूलाई नि तपाईँले हिजो पनि हेर्नुभएको छ, आज पनि होइन, यसले यो पानी परिसकेपछि यो फुटबल पिच पनि अलि मड्डी भएको हिसाबले अलि राम्रो भयो कि कस्तो भइरहेको छ भाइ?
1: होइन, यो अब घाम लाग्यो नि त, घाम लागेर एकदमै यो घामहरू पनि सुकिरहेको अवस्था चाहिँ हो. अनि अहिले चाहिँ यहाँ चाहिँ पर्फेक्ट वेदर छ, अलिकति धेरै पानी परेको छ, तर हाम्रोतिर चाहिँ राति निकै पानी परेको जस्तो मैले सुने, तर यहाँको ग्राउन्ड अहिले ठिकै छ. गर्दा यो खेलाडीहरूको लागि चाहिँ यो मौसम एकदमै ठिक जस्तो लाग्यो. अलिकति उहाँहरू अब जस गर्मी भइरहेको अवस्थामा यो पानीले अलिकति राहत पनि दियो जस्तो मलाई लाग्यो. एकदमै टङ टङ घाम राख्नुभन्दा त्यति धेरै ठुलो त पानी परेको छैन. ग्राउन्ड चाहिँ एकदम पर्फेक्ट नै छ, त्यस्तो मडी त्यस्तो हिलो केही छैन. त्यति गर्दा एकदम यो एक दुई दिन त्यो जुन घाम लाग्यो नि यहाँनिर, त्यो घामले गर्दा चाहिँ ग्राउन्ड चाहिँ एकदमै सुक्खै छ धेरै.
0: हो, अझ हिजोको सुक्खा ग्राउन्ड, लामो समयसम्म पानी परेको थिएन होइन, त्यसमा पनि एकदमै गाह्रो हुन्छ क्या, त्यो यो स्टडहरू अलि माथि नै बस्ने होइन, जुन जम्प गरेको ठाउँमा पनि. तर आज चाहिँ अझ राम्रो भयो होला भन्ने हामीले अपेक्षा गरेका छौँ. आज
1: सबै
0: आज प्लेयरहरूले राम्रो खेल्नुहुनेछ, अनि तपाईँ फेरि पनि त्यस्तो केही मौका मिल्यो, कतै गोल हुने अझै चान्सेसहरू बढ्यो भने फेरि पनि आउन सक्नुहुनेछ योग भाइ.
1: हजुर, नत्र भने हाम्रो फेसबुक पेजमा भिजिट गर्दै गर्नु होला. यो अहिलेको जिएसपिएसको गोल चाहिँ मैले अपडेट गरेको छैन, म गरिहाल्छु. यदि तपाईँहरूले जिबिएको चाहिँ फेसबुकमा जानुभयो भने त्यहाँ पनि लाइभ गरिराख्नु भएको छ हाम्रो यहाँ भाइहरूले, त्यो ट्रकमा बसेर त्यहाँ गएर पनि लाइभ हेर्न चाहिँ सक्नुहुन्छ. उन त सिग्नल कस्तो छ मलाई पक्का थाहा भएन, नत्र भने स्कोर मात्रै तपाईँहरूले हेर्न चाहनुहुन्छ भने, अपडेट लिन चाहनुहुन्छ भने हाम्रो फेसबुक पेजमा एज द स्कोर मैले अपडेट गरिहाल्छु दिदी.
0: हजुर, थ्याङ्क यू भाइ तपाईँको समयको लागि. बाँकी समय पनि फुटबल इन्जोय गर्नुहोला. हजुर, आदरणीय श्रोताहरू, अहिले यहाँहरूले सुनिराख्नु भएको थियो नेपाल कपको आज सेकेन्ड डे हो, यो लिग म्याच सुरु भइरहेको छ, र अहिलेसम्म यहाँहरू ले यो विषयमा जानकारी राखिराख्नु भएको थियो कि अहिले गोर्खा कम्पनी ट्राभलर 2 वर्सेस जीएसपीएसको बेसमा खेल भइरहेको छ, र गोर्खा स्टाफ एन्ड पर्सनल सपोर्ट भनिन्छ जीएसपीएसको बेसमा, दुवै टिमले 1-1 गोल गरिरहेका छन्. अहिले खेल सुरु भएको यो फर्स्ट हाफमा खेल अघि बढिरहेको छ. बिहानको 9 बजेदेखि किक अफ भएको हो भन्दै हुनुहुन्थ्यो, र अझै खेल हुने सम्भावना, अझै स्कोर हुने अथवा भनौँ न गोल हुने सम्भावना निकै छ आजको यो खेलमा भनिराख्नु भएको छ. बाँकी रिजल्टहरू के कस्तो हुन्छ तपाईँहरूले बिएफबिएस गर्खा रेडियोको फेसबुकमा पनि हेर्न सक्नुहुनेछ। अनि हामी समय समयमा मौका मिल्यो भने पक्कै पनि यी विषयहरूमा जानकारी गराउँदै जानेछौँ। आउनुहोस् अहिलेको लागि भने अर्को एउटा साङ्गीतिक विश्राम लिउँ।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

समय बिहानको 10:26 गयो। नेपालमा पनि दिनको 3:11 गएको छ अनि ब्रुनाईमा पनि बेलुकीको 5:26 गयो। बीएफबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ काठमाडौँको सौगात कार्यक्रममा, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। र अब भने हामी प्रत्यक्ष रिपोर्ट तर्फ लाग्ने छौँ धरानबाट। मैले धेरै प्रयास गरे, बीएफबीएस काठमाडौँमा अहिले सम्पर्क हुन सकिरहेको छैन। धनजङजी तपाईँले सुन्दै हुनुहुन्छ भने प्लिज मलाई कल ब्याक गर्नुहोला। र हाम्रो धरानको संवाददाता निलिफा सुब्बाजीलाई पनि कन्ट्याक्ट गराइदिनुहोला। र विशेष गरेर यो धेरै हेल्प गरिराख्नु भएको छ हाम्रा सहकर्मी साथी धनजङ गुरुङजीले बीएफबीएस काठमाडौँबाट। र यदि तपाईँ सुन्दै हुनुहुन्छ भने मैले धेरै सबै स्टाफहरूको न्युज टिमलाई पनि मैले सम्पर्क गर्ने कोसिस गरेँ तर यहाँबाट सम्पर्क हुन सकिरहेको छैन। यदि तपाईँले त्यहाँ सुन्दै हुनुहुन्छ भने हामीलाई कल ब्याक गर्नुहोला। आउनुहोस् अब भने तपाईँहरूले सुन्दै हुनुहुन्छ काठमाडौँको सौगातमा विभिन्न स्थानबाट रिपोर्टहरू। र यसै क्रममा धरानबाट हाम्रा संवाददाता निलिफा सुब्बासँगको कुराकानी, प्रत्यक्ष कुराकानी हुनुपर्ने, अझै सम्पर्क भइरहेको छैन। र त्यसपछि भने तपाईँहरूले विभिन्न पत्र पत्रिकाको सङ्गालो, दैनिक समीक्षा, विभिन्न पत्र पत्रिकामा आज के कस्ता विषयहरूले बचर्सो कायम गरेका छन् त ती विषयमा चर्चा सुन्दै आइरहनु भएको छ। आज पनि सहकर्मी साथी महेन्द्र रायमाझी तपाईँले सुन्न सक्नुहुनेछ। केही समयपछि हामी अझै पर्ख्यौँ केही साथीहरू, हाम्रो भनौँ न विशेष गरेर हाम्रा धनजङ गुरुङजी अनि निशा गुरुङजी, मिना थापाजी हुनुहुन्छ बीएफबीएस काठमाडौँमा, तपाईँहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ होला, मलाई धरानका संवाददातासँग सम्पर्क गरिदिनुहोला। र नेपाल कपको विषयमा भन्नुपर्दा श्रोता, तपाईँहरूले हिजो भएको फर्स्ट म्याच 1RJR को सर जोन मोर ब्यारिक्समा भएको थियो। र फर्स्ट म्याच क्विन्स गर्खा सिग्नल्स भर्सेस 1RJR को बेसमा भएको थियो। यो लिग म्याचमा दुवै टिमबाट कुनै स्कोर हुन सकेन, निल निल भएको छ भने क्विन्स गर्खा इन्जिनियर भर्सेस 2RJR को बीचमा भएको खेलमा क्विन्स गर्खा इन्जिनियरले एक गोल गर्न सफल भएको छ र 2RJR नेल। अनि गर्खा विङ म्यान्डले 3 र गर्खा कम्पनी सिटाङ भने नेल भएको छ। र आज यो सेकेन्ड डेमा क्विन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिक्समा भइरहेको खेलमा गर्खा कम्पनी ट्याबलेटो भर्सेस जीएसपीएसमा अहिले 1-1 गोल भइरहेको हाम्रा सहकर्मी साथी योगराज राईजीले जानकारी गराउनु भएको छ। र त्यस्तै गरी दिनको खेलमा 2RJR भर्सेस गर्खा ट्रेनिङ कम्पनी क्याट्रिकको बेसमा हुनेछ। अनि अर्को म्याच 1RJR भर्सेस क्युओजीएलआरको बेसमा हुनेछ आजको दिनमा। ओके, मौसम प्लेयरहरूलाई, फुटबल प्लेयरहरूलाई एकदमै सुटेबल मौसम भनिएको छ, हल्का वर्षा होइन, र यसले गर्दा पनि उहाँहरूलाई अझै खेलमा आफ्नो भनौँ न जोस जागर, आफ्नो पोटेन्सियल, आफ्नो स्किल देखाउने मौका त सधैँ छ। ओके, अहिलेको लागि म तपाईँलाई अर्को एउटा गीत सुनाउँछु। यो गीत सुनेर इन्जोय गर्नुहोला। हामी काठमाडौँमा फेरि सम्पर्क गर्ने कोसिस गर्छौँ।

0: हजुर, रिमझिम रिमझिम पानी पर्यो होइन, यो मिठो गीत हामीले सुनिरहेका थियौँ। मैले सहकर्मी साथी धनजाङ गुरुङजीले हामीलाई सम्पर्क गर्नुभएको थियो, अझै पनि निलिफाजीसँग सम्पर्क नभएको यहाँ सङ्केत आइरहेको छ। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु आजको दैनिक समीक्षा। सहकर्मी साथी महेन्द्र रायमाझीबाटै हामी दैनिक समीक्षा सुनौँ र त्यसपछि भने हामी धरानतर्फ लाग्नेछौँ।
1: नमस्कार, आजको दैनिक समीक्षाका साथमा महेन्द्र रायमाझी उपस्थित छु। आज मिति 2083 साल जेठ 19 गते मङ्गलबार, तदनुसार जुन 2 तारिक सन् 2026। कर्मचारीको तलब बढ्दा राज्य ढुकुटीमा थप 60 अर्ब रुपियाँ व्यवहार पर्ने, सरकारका 100 कार्यसूचीमध्ये 65 दिनमा 70% काम भएको सरकारी दावी जस्ता विषय मुख्य छन्। 20,000 दरबन्दी कटौतीको तयारीमा सरकार, काङ्ग्रेसले बनायो आङदम्बे नेतृत्वमा छाया सरकार, एमसिसी परियोजनाका लागि यो वर्ष हालसम्मकै ठूलो बजेट खर्च हुने विषय पनि आजको समीक्षामा समेट्नेछौँ। 20 अर्ब रुपियाँ लागतको वेस्ट सेती 400 केभी प्रसारण लाइन आयोजना अघि बढेको जस्ता खबर पनि आज आएका छन्। गर्मी पर्दै जाँदा पशुधन प्रभावित, नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टारलिङ्कको चासो, विचारतर्फ विवादास्पद अभिव्यक्तिलाई सुल्झाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको सम्पादकीय पनि छ। खेलकुदतर्फ विश्वकप फुटबलमा समूह एललाई ग्रुप अफ डेथ मानिएको छ। सबभन्दा पहिले नयाँ पत्रिकामा कर्मचारीको तलब बढ्दा ढुकुटीमा थप 60 अर्ब व्यवहार परेको विषयमा सुभाष भट्टले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेट मार्फत घोषणा गरेको तलब वृद्धिले राज्य कोषमा थप 60 अर्ब रुपियाँ व्यवहार हुने भएको छ। आर्थिक वर्ष 83-84 बजेटले राष्ट्र सेवक कर्मचारीका लागि हाल खाइपाई आएको तलबमा 10% वृद्धि गरेर पुगेकोमा अरू 10% प्रोत्साहनसहित कुल 21% तलब वृद्धि गरेको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिले राज्य कोषबाट तलब पारिश्रमिक बुझ्नेहरूको संख्या झन्डै 6 लाख छ। अर्थ मन्त्रालयले तलब बढ्दा कति व्यवहार थपिन्छ भनेर अध्ययन गरेको छ भनेर कुन कुन निकाय खारेज हुँदैछन् भन्ने विषय पनि उल्लेख गरिएको छ। मुख्य अधिकार तल्ला तहमा हस्तान्तरण भएका, जिम्मेवारी दोहोरिएका, कम आवश्यक देखिएका र बोझिलो सङ्गठन संरचना भएका प्रकृतिका 31 निकाय खारेज गर्ने घोषणा सरकारले बजेट मार्फत गरेको छ। त्यस्तै 6 निकाय मर्जर, 6 हस्तान्तरण र 18 निकायको पुनः संरचना गरिनेछ। सरकारले मन्त्रालयको संख्या 18 छारेपछि कम आवश्यक ठानिएका तलका निकाय पनि खारेज गर्ने घोषणा गरेको हो। मन्त्रालय सहित विभाग, कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको बजेट वक्तव्यमा उल्लेख छ। बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र चीनको छेन्दुमा रहेको नेपाली महावाणिज्य दूतावास, अमेरिकाको सान फ्रान्सिस्कोमा र भारतको विशाखापट्टनममा रहेको महावाणिज्य दूतावास खारेज गर्ने घोषणा बजेटले गरेको छ। त्यस्तै कृषि मन्त्रालय अन्तर्गतका कपास विकास समिति, पशु विकास फार्म कार्य सञ्चालन कोष र राष्ट्रिय किसान आयोग, सञ्चार मन्त्रालय मार्फतको न्यूनतम पारिश्रमिक निर्धारण समिति, शिक्षा मन्त्रालय अन्तर्गतका केन्द्रीय आयोजना कार्यान्वयन इकाई, बर्दिवास मेडिकल कलेज पूर्वाधार विकास आयोजना, बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजना र सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना छन् भनेर यो सूची पनि उल्लेख गरिएको छ। यस्तै नेपाल समाचार पत्रमा प्रशासन चुस्त बनाउन 20,000 दरबन्दी कटौतीको तयारी, केन्द्रमा करिब 35,000 हारहारी कर्मचारी पर्याप्त हुने सरकारी दावी भन्दै खबर लेखिएको छ। एकातिर सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर युवालाई विदेश पलायन हुन नपर्ने वातावरण बनाउने दावी गरिरहेको छ भने अर्कोतर्फ राज्य संयन्त्रभित्रै ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौतीको तयारी अघि बढाएको छ। प्रशासनिक खर्च घटाउने, सरकारी संरचना चुस्त बनाउने र संघीय शासन प्रणाली अनुसार कर्मचारी व्यवस्थापन गर्ने नाममा सरकारले करिब 20,000 दरबन्दी पुनरावलोकन तथा कटौती गर्ने तयारी थालेपछि कर्मचारी वृत्तमा तरङ्ग सिर्जना भएको छ। संघीय सरकारले संघ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारी संरचनाको पुनर्मूल्याङ्कन गर्दै राष्ट्रिय स्तरको एकीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण लागू गर्ने निर्णय गरेको छ। यससँगै अब कार्यबोध, सेवा प्रभाव र वास्तविक आवश्यकताको वैज्ञानिक मूल्याङ्कन बिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने व्यवस्था लागू हुने भएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आफ्नो मातहत रहेका सम्पूर्ण कर्मचारीको विवरण, स्वीकृत दरबन्दी, रिक्त पद तथा आवश्यकताभन्दा बढिरहेका दरबन्दीको विवरण 1 महिनाभित्र पठाउन निर्देशन दिएको छ। मन्त्रालयको यो कदमसँगै कर्मचारी प्रशासनभित्र भविष्यको संरचनालाई लिएर व्यापक चासो र चिन्ता देखिन थालेको छ। मन्त्रालयका प्रवक्ता एक देव अधिकारीका अनुसार देशभरका कर्मचारी संरचनाको वास्तविक अवस्था पहिचान गरी आवश्यक पुनः संरचनाका लागि साझा राष्ट्रिय मापदण्ड तयार पार्ने काम पनि सुरु भइसकेको छ। उहाँका अनुसार संघीय शासन प्रणालीको आवश्यकता र वर्तमान प्रशासन संरचना बीचको असन्तुलनलाई सम्बोधन गर्न यो प्रक्रिया अघि बढाइएको हो भनेर यो खबरलाई प्रकाशन गरिएको छ। सरकारको मुखपत्र गोर्खापत्रमा 65 दिनमा 70% काम सरकारका सही कार्यसूची भनेर नगेन्द्र सापकोटाले लेख्नुहुन्छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको 100 दिनमा गरिने 100 कार्यसूची मध्ये 65 दिनको अवधिमा 70% कार्यसूची कार्यान्वयन भएको बताइएको छ। कतिपय काम 100 कार्यसूचीमा तोकिएका समयसीमाभन्दा पनि अघि नै सम्पन्न भई कार्यान्वयनमा आएका छन्। अन्तर मन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयन गर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान तथा कानून संशोधन बिना कार्यान्वयनमा आउन नसक्ने लगायतका अन्य 30% काम पनि कार्यान्वयन प्रक्रियामा छन्। 2082 चैत 13 गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पहिलो मन्त्री परिषद बैठकले निर्णय गरी शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले कार्यसूचीलाई सबै मन्त्रालयले कार्यान्वयन गरी आम नागरिकलाई सुशासन र सेवा प्रवाहको अनुमति दिलाइएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव डाक्टर भीष्म कुमार भूषालले सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्ती, लागत वृद्धि, गुणस्तरहीन कार्य अन्त्य गर्न सार्वजनिक खरिद ऐन संशोधन भई कार्यान्वयनमा आएको, मन्त्रालयहरूले गर्ने प्रमुख कार्य र तिनको समयसीमा तोकेर कार्यालयको काम प्रभावकारी तथा नतिजामा आधारित बनाइएको बताउनुभयो। त्यस्तै ई गभर्नमेन्ट प्रोक्युरमेन्ट सिस्टम कार्यान्वयनमा ल्याइएको, हरेक मन्त्रालय र कार्यालयको कामलाई मितव्यय बनाउन कार्य सम्पादन सूचक तयार गरी सबै मन्त्रालयले कार्यान्वयनमा ल्याएको पनि उहाँले जानकारी दिनुभयो भन्ने यो खबर आएको छ। कङ्ग्रेसमा आङदम्बे नेतृत्वमा छाया सरकार शीर्षकमा नागरिक दैनिकमा खबर आएको छ। प्रमुख प्रतिपक्षी कङ्ग्रेसले सरकारको काम कारवाहीमाथि निगरानी गर्न छाया सरकार गठन गरेको छ। अगाडि लेखिएको छ, कङ्ग्रेसले प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षमा पुगेपछि कङ्ग्रेसले विगतमा पनि छाया सरकार बनाए पनि त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कङ्ग्रेसका 38 जना सांसद छन्। 4 वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सिटसहित सरकारको नेतृत्व गरेको छ। रासोपा नेतृत्वको वर्तमान सरकार पुराना राजनीतिक दललाई पेलेर जाने रणनीतिमा रहेको कङ्ग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्न कङ्ग्रेसले छाया सरकार बनाएर कार्य विभाजन गरेको हो। कङ्ग्रेस छाया सरकारमा प्रकाश सिंह कार्कीले गृह, नरेन्द्र कुमार केरुङले अर्थ, सुनिल बहादुर थापाले परराष्ट्र, मोहन आचार्यले पूर्वाधार विकास, डाक्टर फिरदोस आलमले शिक्षा तथा खेलकुद, डाक्टर चन्द्रमोहन यादवले स्वास्थ्य तथा खाद्य स्वच्छता, विष्णु बहादुर खड्काले उद्योग वाणिज्य तथा आपूर्ति, डाक्टर प्रमिला कुमारी कच्छदारले कृषि वन तथा पर्यावरण, खम्म बहादुर खातेले कानून न्याय तथा संसदीय मन्त्रालय सम्हालेको विषयलाई पनि उल्लेख गरिएको छ। आर्थिक अभियानमा एमसिसी परियोजनाका लागि हालसम्मकै उच्च बजेट, आगामी आर्थिक वर्षका लागि 29 अर्ब 34 करोड विनियोजन भएको विषयमा खबर लेख्छ। सरकारले आगामी आर्थिक वर्ष 83-84 लागि अमेरिकी वैदेशिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी अन्तर्गतका आयोजनाहरूको निर्माणलाई तीव्रता दिने उच्च बजेट जुटाएको छ। एमसिसी परियोजना सञ्चालनका लागि आइपरेको राजनीतिक चुनौती प्रतिनिधि सभाले यसलाई पास गरेसँगै पार लागेपछि परियोजनाको काम अगाडि बढ्दै गएको छ। एमसिसी अन्तर्गतका परियोजनाहरू विद्युत प्रसारण लाइन र सडक निर्माण गर्न आगामी आर्थिक वर्षका लागि 29 अर्ब 34 करोड 44 लाख रुपियाँ छुट्याइएको छ, जुन हालसम्मकै सबभन्दा बढी बजेट विनियोजन हो। उक्त परियोजनाहरू कार्यान्वयन गर्न बनाइएको स्पेसल पर्पोज भेहिकल निकाय मिलेनियम च्यालेन्ज एकाउन्ट एमसिए नेपाल अन्तर्गत उक्त बजेट विनियोजन गरिएको हो। विनियोजित 29 अर्ब 34 करोड मध्ये नेपाल सरकारको आन्तरिक स्रोतबाट 5 अर्ब 55 करोड 76 लाख र वैदेशिक अनुदानबाट 23 अर्ब 78 करोड 68 लाख रुपियाँ खर्च गर्ने लक्ष्य राखिएको छ भन्ने यो विषय पनि छापिएको छ। यस्तै आर्थिक प्रसङ्गमै अघि बढ्यो वेस्ट सेती 400 केबी प्रसारण लाइन आयोजना शीर्षकमा अन्नपूर्णको अर्थतन्त्र पृष्ठमा खबर लेखिन्छ। पश्चिम नेपालमा निर्माण हुने ठुला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा वेस्ट सेती 400 केबी प्रसारण लाइन आयोजना अघि बढाइएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट सेती ट्रान्समिसन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी एसपिभी स्थापना गरिएको हो। करिब 20 अर्ब रुपियाँ लागत अनुमान गरिएको आयोजना 30% इक्विटी र 70% ऋण लगानीमा निर्माण गरिनेछ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड आरपिजिसिएलको सञ्चालक समितिले लगानी संरचना स्वीकृत गरेसँगै कम्पनी दर्ता प्रक्रिया पूरा भएको हो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले कम्पनीका संस्थापक साझेदारलाई सम्बोधन गर्दै ऊर्जा उत्पादनमा निजी क्षेत्रले पुर्याउँदै आएको योगदान अब प्रसारण पूर्वाधार विकासमा समेत विस्तार भएको बताए। उनले प्रसारण लाइनलाई ऊर्जा क्षेत्रको लाइफ लाइनको संज्ञा दिँदै यस्तो साझेदारले ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे। सेयर संरचना अनुसार सरकारी पक्षको 51% स्वामित्व रहनेछ, आरपिजिसिएलको 26%, चिलेमे जलविद्युत कम्पनी लिमिटेडको 12.5% र चैनपुर सेती हाइड्रो पावर कम्पनी लिमिटेडको 12.5% लगानी रहनेछ। निजी क्षेत्रतर्फ समृद्धि उनर्जी लिमिटेडको 25.1%, गाँधी ग्रुप पावर लिमिटेडको 7% र सिउरी गाँधी पावर लिमिटेडको 6.9% सेयर रहनेछ। बाँकी 10% सेयर सर्वसाधारणका लागि छुट्याइएको छ भन्ने यो खबर छ। आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति तथा आवश्यक प्रारम्भिक सर्वेक्षण सम्पन्न भइसकेको छ। प्रसारण लाइन मार्फत 750 मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना, 450 मेगावाटको सेती नदी 6 आयोजना, 170 मेगावाटको अप्पर सेती आयोजना लगायत सेती नदी प्रणाली तथा यसका सहायक नदीहरूमा निर्माण हुने विभिन्न आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रभाव गर्नेछ। नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टारलिङ्कले फेरि देखाए चासो भन्दै सजना बरालले कान्तिपुरमा खबर लेख्नु भएको छ। भूउपग्रह स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदायक स्टारलिङ्कले नेपालमा सेवा विस्तारका लागि पुनः चासो देखाएको छ। कम्पनीकी निर्देशक रेविका हन्टरले सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल सिन्हासँगको भेटमा नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको बताएकी छन्। यसअघि कम्पनीका संस्थापक एवं विश्वकै धनाढ्य अर्बपति इलन मस्क स्वयंले भिडियो कन्फरेन्स मार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्वकै सर्वोच्च शिखर सगरमाथामा स्टारलिङ्कको हाई स्पिड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताएका थिए। स्टारलिङ्कका लागि नेपालमा रहेका नीतिगत र व्यावहारिक अवरोध फुकाउन मस्कले विशेष अनुरोध गरेका थिए। हाल नेपाललाई हन्टरले पुनः सय विषय सञ्चार मन्त्री तिमल सिन्हासँग दोहोऱ्याएकी हुन्। स्टारलिङ्कले दूरसञ्चार लाइसेन्समा 100% समेत हुनुपर्ने अडान राख्दै आएको छ। हन्टरले नेपालका विद्यमान केही नीतिगत र कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो गरेकी छन् भन्ने यो खबर पनि आएको छ। खेलकुदतर्फ ग्रुप अफ डेथ समूह एल शीर्षकमा गोर्खापत्र दैनिकले फिफा विश्वकप पृष्ठमा लेखेको छ। विश्वकप फुटबल प्रतियोगिता 2026 समूह एललाई सबभन्दा कठिन मानिएको छ। यस समूहमा इङ्ल्यान्ड, क्रोएसिया, पनामा र घाना रहेका छन्। विश्वकपमा पहिलोपटक 48 टिमले भाग लिएको हुँदा प्राय फुटबल राष्ट्रलाई समूह चरण पार गर्न सहज देखिएको छ। यद्यपि समूह एलमा बलियो 4 टिम परेका छन्। त्यसैले समूहलाई ग्रुप अफ डेथका रूपमा पनि हेरिएको छ। इङ्ल्यान्ड र क्रोएसियाको रूपमा यस समूहमा 2 हेभीवेट टिम छन्। इङ्ल्यान्ड पछिल्ला 2 युरोपेली च्याम्पियनसिपको उपविजेता हो। क्रोएसिया सन् 2018 फाइनल र पछिल्लो संस्करणमा सेमिफाइनल खेलेको टिम हो। दक्षिण अमेरिकी राष्ट्र पनामा फिफा वरियादामा 33 स्थानमा छ। यसैगरी घानामा युरोपका शीर्ष लिगमा खेल्ने खेलाडी एन्टोनियो सेमेनियो, इनाकाई विलियम्स र थोमस पार्टी जस्ता खेलाडी हुनुहुन्छ भनेर यो खबरले पनि स्थान पाएको छ। अन्त्यमा कान्तिपुरले विवादास्पद अभिव्यक्तिलाई प्रधानमन्त्रीले प्रस्ट्याउन शीर्षकमा सम्पादकीय लेखेको छ। प्रधानमन्त्रीका हरेक अभिव्यक्तिले देशकै साझा मान्यता र बुझाइलाई प्रतिबिम्बित गर्छ। खास गरी विश्वव्यापी मूल्य मान्यता र द्विपक्षीय सम्बन्धका विषयमा प्रधानमन्त्री बोलिरहेका छन् भने उनले देशले राख्दै आएको अडानलाई नै निरन्तरता दिने अपेक्षा गरिन्छ। नयाँ बाटो र शैलीमा हिँड्न खोजिएको हो भने पनि विरासत र आगामी रणनीतिलाई एकसाथ प्रस्तुत गर्ने चलाखी अख्तियार गर्नुपर्छ। आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह जसरी अनपेक्षित ढङ्गबाट बोल्न पुगे उस्तै अनपेक्षित अभिव्यक्ति दिए। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिसेको रहेछ। उनको अभिव्यक्ति नेपाल सरकार र नेपाली नागरिकले यसअघि बुझेको र वकालत गर्दै आएको धारणाको विपरीत छ। यस्तो अभिव्यक्तिले नेपालको छवि पनि जग्गा मिचाका रूपमा स्थापित हुनेछ। मुख्यत भारतीय पक्षबाट नियत बस्ने मिचिएको र अतिक्रमण गरिएको नेपाली भूमि फिर्ता ल्याउने प्रयत्नलाई थप कमजोर बनाउनेछ। प्रधानमन्त्रीले आफ्नो देशले अर्को देशको जग्गा मिचेको भनेर अभिव्यक्ति असंवेदनशील अभिव्यक्ति हो। बलियो प्रधानमन्त्रीले बलियो र दृढ अभिव्यक्ति दिनुपर्छ, कूटनीतिक चलाखी देखाउन सक्नुपर्छ, आफ्नो पदको ओझ राख्नुपर्छ र यसका दीर्घकालीन प्रभावप्रति सचेत हुनुपर्छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति उनी स्वयं जिम्मेवार हुनुपर्छ। प्रधानमन्त्रीले बोलेको विषयमा विज्ञहरूबाट आलोचना भइरहेकाले उनले सदनमै प्रस्ट्याउन सक्नुपर्छ भनेर यो सम्पादकीय पनि लेखिएको छ। हस्त श्रोता, यिनै प्रसङ्ग सँगसँगै आजको समीक्षामा समेटिएका विषयवस्तु यति नै। बिदा पाऊ, नमस्कार।
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
3: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: मिठी गीत नेपाली चलचित्रबाट गाउने कलाकारहरू प्रकाश श्रेष्ठ र आशा भोसले रहेका थिए। अब यो गीतलाई एकैछिन यहीँ रोक्न चाहन्छु। श्रोता, हामीसँग हाम्रा संवाददाता हुनुहुन्छ धरानबाट निलिफा सुब्बाजी। उहाँले प्राय गरेर धेरै जसो धरान शहरका विभिन्न क्षेत्रमा भइरहने सामाजिक क्षेत्रको विषयमा प्रकाश पार्नुहुन्छ र आज पनि उहाँले सामाजिक विकास मन्त्रालयले गोर्खा भूपो सैनिकहरूले सञ्चालन गरेको विद्यालयलाई 15 लाख सहयोगको रिपोर्ट लिएर आउनुभएको छ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अब हामी उहाँसँग कुराकानी गरौं। हेलो, नमस्ते निलिफाजी।
1: हजुर नमस्कार, सेवा रे दिदी हजुरलाई।
0: आरामै हुनुहुन्छ?
1: हजुर दिदी, एकदम ठिक छ।
0: धरानको हावा पानी कस्तो छ, वेदर?
1: अहिले भन्नु पर्दाखेरि चाहिँ केही दिनदेखि एकदमै धेरै गर्मी बढेको छ धरानमा, अनि पानी चाहिँ अहिले परिरहेको छैन, जसले गर्दाखेरि चाहिँ बिहानै 6 बजी 5 बजीदेखि नै घाम चाहिँ यस्तो लाग्छ गर्मीले हिँड्न गाह्रो छ। यहाँ अहिले धेरै मानिसहरूलाई चाहिँ धेरै गाह्रो भइरहेको छ, पानी नपरेको कारणले गर्दा घाम चाहिँ यति धेरै लागेको छ, यति चर्को यसरी त्यतिकै गर्मी छ। धरान झन् धेरै गर्मी भएको कारणले गर्दाखेरि अहिले अलिकति समस्या चाहिँ बढेको छ।
0: हजुर, ओके। र यहाँ भने हाम्रो वेदरमा यहाँको फोक्सटनको भनौँ न, यो एरियाको अथवा युकेको भनौँ, यहाँ अलिकति पानी परेको छ हिजो रातिदेखि। म तपाईँलाई यो चिसो मौसम अलिकति पठाइदिन्छु, राहत मिलोस्, ओके? मैले यहाँबाट पठाइदिएको छु, तपाईँले फिल गर्नुहोला भन्दै निलिफाजी आउनुहोस्। अब भने तपाईँको रिपोर्टतर्फ लागौँ।
1: हुन्छ, विशेष गरी आज चाहिँ यो स्थलगत रिपोर्टिङ गर्ने क्रममा चाहिँ म धरानको डिपोर्ट स्कुलमा चाहिँ आइपुगेको छु र यो स्कुलमा चाहिँ एउटा आफ्नो छुट्टै पहिचान छ। यो गोर्खाली ब्रिटिस गोर्खा भूपुल सैनिकहरूले 1 डेप्रीबाट चाहिँ स्थापना भएको यो स्कुल हो। यो स्कुलमा चाहिँ अरू स्कुलभन्दा अलिकति फरक छ, यो स्कुलको सञ्चालक समितिमा पनि ब्रिटिस गोर्खा भूपुल सैनिकहरू मात्रै हुनुपर्छ, अरू स्कुलमा छैन, तर यो स्कुलमा चाहिँ एउटा त्यस्तो खालको छ। र नेपालमै एउटै स्कुल हो यो ब्रिटिस गोर्खा भूपुल सैनिकहरूद्वारा सञ्चालित भएको, र यसको आफ्नो छुट्टै एउटा पहिचान बनाउन पनि नेपालमा धरानमा पूर्व अञ्चलको एउटा नमुना स्कुलको रूपमा चाहिँ गोर्खा भूपुल सैनिकहरूको स्कुल कुन हो भन्दा चाहिँ डिपोर्ट सेकेन्डरी स्कुल भनेर चिन्ने एउटा पहिचान बनाउन सफल भएको छ। र यसै क्रममा आज हामी चाहिँ विशेष गरी यो स्थानीय सरकारहरूबाट बजेट त एकदमै ल्याउन गाह्रो छ, तर त्यही क्रममा चाहिँ कोशी प्रदेशबाट यो डिपोर्ट सेकेन्डरी स्कुलको लागि चाहिँ 15 लाखको जुन ल्याउनु भएको छ एउटा बजेट स्कुलको विकासका लागि, यो एउटा एकदमै राम्रो कुरा हो। यसै विषयमा चाहिँ हामी कसरी ल्याउन सफल हुनुभयो स्कुल, होइन स्थानीय सरकारबाट ल्याउन, त्यही पनि नगरपालिका भन्दाखेरि पनि अझै स्थानीय सरकारको पहलमा र यहाँको माननीयहरूको विशेष पहलमा चाहिँ ल्याउन सफल भएको पनि भन्नुभएको छ, तर यसकै विषयमा चाहिँ हामी कुराकानी गर्नेछौँ। यो स्कुलको प्रभाव हुनुहुन्छ हाम्रो राजकुमार राईज्यू, उहाँसँग कुराकानी गर्न चाहन्छु, स्कुलको सामान्य जानकारी दिए। किनभने यो स्कुलमा चाहिँ ब्रिटिस गोर्खा भूपुल सैनिकको छोराछोरीहरू मात्रै पढ्ने भनेर सुरुवातमा खोलेको स्कुल हो, जो ब्रिटिस क्याम्प धरानमा हुँदाखेरि अहिले चाहिँ सबैजना बेलायत गइसकेपछि चाहिँ अरूको छोराछोरीहरू पनि सबै नै पढ्न पाएको छ र एउटा नमुना स्कुल भएको छ। यो एकदमै राम्रो स्कुल छ, किनभने यो स्कुलको लागि चाहिँ अरू स्कुलले विज्ञापन दिनुपर्छ भने यो स्कुलमा विज्ञापन बिना नै धेरै विद्यार्थीहरू पनि आउने गरेका छ र सरकारबाट राम्रो बजेट ल्याउन सफल भएकोमा म सरलाई सबैभन्दा सुरुमा चाहिँ
2: धन्यवाद निलिफाजी यहाँलाई, किनभने एकदमै यो अन्तर्राष्ट्रिय व्यापी रेडियो सर्भिसमा हाम्रो डिपो स्कुलको बारेमा शुभ समाचार भन्ने जुन अवसर दिनुभयो त्यसको लागि पिएफबिएस परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु।
1: सर हजुर, मैले सामान्य जानकारी त स्कुलको बारेमा गरेँ, हजुर प्रब हुनुहुन्छ, छोटो परिचय पनि स्कुलको बारेमा दिनुहोस् न। के हो
2: डिपो माध्यमिक विद्यालय? तपाईँले भने जस्तै यो धरानको ब्रिटिस गोर्खा भूपुल सैनिकहरूले सञ्चालन भइरहेको एउटा ऐतिहासिक र एकदमै प्रतिष्ठित शैक्षिक संस्था हो। यो संस्था एउटा सामाजिक सेवाभावले सञ्चालन भएको विद्यालय हो। यो चाहिँ सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित भूपुल सैनिकहरूको भन्नै पर्दा एउटा जिउँदो इतिहास पनि हो। यसले एउटा यो नेपालमा जुन हाम्रो धरानमा ब्रिटिस घोपा क्याम्प रिक्रुटिङ क्याम्प थियो त्यसैको नामस्वरूप विद्यालयको नाम पनि डिपो माध्यमिक विद्यालय रहेको छ। यो स्कुलको परिचय भयो। अहिले विशेष गरी पहिलो पटक प्रदेश सरकारबाट बजेट ल्याउनु भएको छ, स्कुलको लागि 15 लाखको बजेट आएको भन्ने पनि जानकारी छ। त्यो यो बजेट ल्याउन कतिको सहज भयो यसबारे बताइदिनुहोस् न।
3: अब यो डिपो माध्यमिक विद्यालय एउटा सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालय भएको हुनाले हामीले पहिला चाहिँ अब यतातिर स्थानीय सरकारको प्रदेश सरकारको हामीले सहयोग लिने कुनै आवश्यकता पनि थिएन, किनभने ब्रिटिस क्याम्पबाट हाम्रो विद्यालयलाई पाउनुपर्ने सम्पूर्ण सेवा सुविधाहरू हाम्रो विद्यालयले पाउँथ्यो र त्यो बेलादेखि नै हाम्रो विद्यालय भौतिक पूर्वाधारमा एकदमै उत्कृष्ट छ। र पछि चाहिँ अब अलिकति यो ब्रिटिस क्याम्प चाहिँ धरानबाट पोखरा सरिसकेपछि चाहिँ हामीले अलिकति अब हाम्रो विद्यालयको प्रकृति अनुसार स्थानीय सरकारलाई पनि अलिकति हामीले संलग्न गराउँदै र प्रदेश सरकारलाई पनि संलग्न गराउँदै जाने नीति अन्तर्गत चाहिँ अहिले हामीले जब सुरु गरिसकेपछि हामीले जुन जुन ठाउँमा हामीले अप्रोच पुर्याएको छौँ त्यो ठाउँबाट विद्यालयको प्रकृति अनुसार यो एउटा सेवामूलक सार्वजनिक शैक्षिक संस्था भएको हुनाले हामीलाई दिन पनि सहज र हामीले विशेष गरेर हाम्रो यो यस विद्यालय व्यवस्थापन समितिको अध्यक्ष क्याप्टन अमरबहादुर लिम्बू साहब आइसकेपछि हामीले अलिकति स्कुलको यो सहयोगको लागि हामी सबैसँग हामी अगाडि बढौँ भन्ने नीति अन्तर्गत हामीले जब सुरु गऱ्यौँ तब चाहिँ हामीले यो सहयोगहरू प्राप्त गरिरहेका छौँ र यो सहयोग प्राप्त गर्नमा विशेष गरेर हाम्रो तत्कालीन सामाजिक विकास मन्त्री माधकर्ण राईज्यूको पनि विशेष यो चासो र यो विद्यालयको बारेमा, त्यस्तै गरेर हाम्रो यो धरान क्षेत्रका प्रदेशमा सभाका माननीय सदस्यज्यूहरूको एउटा सद्भावले गर्दाखेरि हामीले विद्यालयमा यो बजेट चाहिँ यसपालि हामीले ल्याएर हाम्रो कार्य पनि लगभग सम्पन्न भइसकेर यो अन्तिम चरणमा पुगेर हामीले यसको फरफराक बुझाउने कामहरू पनि लगभग सकिएको छ र अब हामी यो छिटेनीलाई उद्घाटन गरेर सञ्चालन गर्ने अवस्थामा पुगेका छौँ।
1: हजुर सर, विशेष गरी यो बजेट चाहिँ कुन परियोजनामा चाहिँ तपाईँहरूले चाहिँ परिचालन गरिरहनु भएको छ के छ?
0: हजुर नेलिपाजी, समय सकिन लागेको हुनाले तपाईँले पनि उहाँलाई धन्यवाद दिनुभयो भने अलि राम्रो हुने थियो कि। हजुर
1: हजुर,
0: समय एक मिनट मात्रै छ।
2: लाइब्रेरी एक्सटेन्सनको लागि यो अहिलेको अत्याधुनिक शिक्षा चाहिँ सुलभ बनाउनको लागि हामीले प्रयोग गरेको छौँ।
1: हजुर, समय एकदमै कम भएको कारणले सरको धेरै कुराहरू थियो, हामीले जानकारी दिन सकेनौँ। पछि फेरि पनि अन्य रिपोर्टमा सरको इन्टरभ्यू सहित राख्ने नै छु। सरले समय दिनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद दिँदै म पनि बिदा लिन चाहन्छु। हस् नमस्कार।
0: हजुर निलिपाजी लगायत सरलाई पनि धेरै धेरै धन्यवाद। समयको अभाव तपाईँले भनिसक्नु भएको छ, नेक्स्ट टाइम भने हामी विस्तृत रूपमा कुराकानी गर्नेछौँ उहाँसँग। अहिलेको लागि थ्याङ्क यू निलिपाजी। हस् बाबाई। हस् थ्याङ्क यू। हजुर हजुर, आदरणीय श्रोताहरू, हाम्रा गेस्ट सहित अथवा हाम्रो निलिफाजी सँगसँगै म पनि आजको यस कार्यक्रमबाट छुट्टिन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। हामी भोलि भेटौँला। नमस्ते, बाबाई।

0: Pe Line Buddy.
1: On Air.
0: Atma.
1: Ani Smart Speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेक पार्थ शाहले प्रधानमन्त्री बालन शाहले माफी नमागेसम्म संसद बैठक चल्न नदिने अडान राख्नु भएको छ। आज प्रतिनिधि सभा बैठकमा उपनेता शाह
4: प्रधानमन्त्री बालन शाहजीले यसै संसदभित्र एउटा अभिव्यक्ति दिनुभएको थियो। नेपालले पनि भारतको कतिपय ठाउँमा जग्गा मिचेको छ भनेर चाहिँ उहाँले जुन अभिव्यक्ति दिनुभएको थियो त्यो अभिव्यक्ति अत्यन्त

0: सुचारू हुन अलि चाहिँ हामीलाई हामीलाई पनि बाध्यता छ सहमोदय, हामी यो विषयलाई लिएर एकदम संवेदनशील छौ।
1: प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन्। दिउँसो एक बजे बस्ने भनिएको बैठक विपक्षी दलले अवरोध गरेका कारण करिब दुई घण्टा ढिलो हुँदै तीन बजे मात्रै शुरू भएको थियो। बैठक शुरू भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न दिनुभएको थियो। उनीहरूले धारणा पनि राखेका थिए, तर विपक्षी दलहरूले प्रधानमन्त्री वीरेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्न माग गर्दै विरोध जारी राखिरहे। उनीहरूले अभिव्यक्ति बिना तथ्य भएको भए माफी माग्नुपर्ने अडान राखेका छन्। यसैबीच सभामुख डोलप्रसाद अढियालले संसदको कार्यसूची अघि बढ़ाउन खोज्नु भएको थियो, तर विपक्षीहरूले आफ्नो अडान छाडेन। त्यसपछि सभामुख अढियालले बैठक 25 गतेसम्मका लागि स्थगित गर्नु भएको छ। आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची थियो। विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्र प्रजातन्त्र पार्टीका सांसदहरूले वेल घेराउ गरेका थिए। त्यसपछि कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। त्यसपछि सभामुख अढियालले बैठक 25 गतेसम्मका लागि स्थगित गर्नु भएको हो। सीमा विवादबारे प्रधानमन्त्रीको भनाईलाई सहज मान्न सरकारका प्रवक्ताले सल्लाह दिएका छन्। मन्त्री परिषद बैठकपछि शिक्षा मन्त्री सस्मित पोखरेलले सीमाको वास्तविकताबारे प्रधानमन्त्रीले सूचना दिएको मान्नुपर्ने बताउनुभयो।
2: कति नेपाली उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा
1: मन्त्री पोखरेलका अनुसार विवाद समाधानका लागि कूटनीतिक संयन्त्र क्रियाशील रहेका छन्।
2: यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो, उहाँ सीमा विवाद टेबल टकबाट त्यसलाई मिलाउनु पर्ने कुरा हो। यसमा दुई देशले नै टेबल टकबाट मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। त्यसले गर्दाखेरि जति पनि आवश्यक कुराहरू छ त्यो डिप्लोमेटिक तरिकाबाट परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेको छ।
1: बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बासकोटा कास्कीलाई नियुक्ति गर्ने निर्णय गरेको छ। त्यस्तै ओजन तह संरक्षण सम्झौता स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको एआईजी पदमा अञ्जनी कुमार पोखरेललाई बढ़ुवा गर्ने निर्णय भएको छ। भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा सृजित घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित समितिको कार्य अवधि 45 दिन थप गरिएको छ। राष्ट्रिय सभा सदस्यहरू प्रधानमन्त्रीप्रति आक्रोशित भएका छन्। प्रधानमन्त्री वीरेन्द्र शाहले नेपालीहरूबाट भारतीय सीमा मिचिएको बताएपछि सदस्य रोशनी मिचेले कूटनीतिक दृष्टिले त्रुटिपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गर्नुभयो।
3: प्रधानमन्त्रीज्यूको कूटनीतिक अपरिपक्वताको पराकाष्ठ देखिन्छ र बेलायत जस्तो मित्र राष्ट्रलाई विवादमा तान्नु र आफ्नै देशलाई दोषी प्रमाणित गर्नु खोज्नुले दोषी प्रमाण गर्नु खोज्नुले चाहिँ नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशील सिद्धान्तको धज्जी भएको छ।
1: घनश्याम रिजालले सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याएर माफी नमागेसम्म सदन चल्न नदिने अडान राख्नुभयो।
4: सम्माननीय प्रधानमन्त्री वीरेन्द्र शाहले जानेर वा नजानेर संसदको रोस्टमबाट बोलेको कुराले अहिले नै भारतसँगको केही सीमाहरूमा समस्या देखिन थालेको विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक भइरहेका छन् अध्यक्ष महोदय। त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो गल्ती सच्याएर संसद मार्फत राष्ट्र सामु क्षमा याचना नगर्दासम्म यो बैठक चल्न सक्दैन भन्ने म र मेरो दलको ठहर छ।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।

नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर छणामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन।

आदर सदर कार्यक्रम स्वर्णिम संगमको बसाईको उठान मैले एउटा सुमधुर गीतबाट गरिसकेको छु, जुन गीतमा स्वर रहेको थियो महेश बुढाथोकी र अन्जु गौतमको। महेश बुढाथोकीकै शब्द संगीत रहेको एउटा बिल्कुलै नयाँ गीत राखिसकेको छु र भोलिको स्वर्णिम संगम कार्यक्रममा चाहिँ म उहाँहरू दुवैजनासित कुराकानी गर्ने सोचमा छु। भोलिको कार्यक्रम सुनेर साथ दिनुहोला। होस्कर है सोल्टिनी तोङबा ताने छु काफलगढी कुटुक्कै जस्ता गीतका गायक हुनुहुन्छ महेश बुढाथोकी। यसै गरी अन्जु गौतम पनि चर्चित लोकगायिका हुनुहुन्छ। कति राम्रो यो भानु ओलीसँग गाउनुभएको गीत, बहुत चर्चित गीत छ। उहाँको थुप्रै गीतहरू रहेका छन् र भोलिको कार्यक्रम चाहिँ यहाँहरूले हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। महेश बुढाथोकी युएसए अर्थात् अमेरिकाबाट नेपाल आएको यो क्षणमा नयाँ गीत पनि उहाँले रिलिज गर्नुभएको छ अन्जु गौतमको साथमा, र नयाँ गीत, नयाँ कुराकानी, पुराना सम्झनाहरू गर्नेछौँ भोलिको कार्यक्रममा। काठमाडौँको सौगात चाहिँ यहाँले केही चिन अघि यस्ता समाचार अघिसम्म यहाँले युकेबाट सहकर्मी रूपा राणा दिदीको साथमा सुन्दैनन्थ्यो। अब यहाँहरू बेबेस गोर्खा रेडियोको मानभवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ। अब नि श्रोताहरू, आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल जेठ 19 गति, द्वितीय तिथि मङ्गलबार, नेपाल सम्बत 1146। तदनुसार आज जुन महिनाको 2 तारिक सन् 2026। र मौसममा कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि मौसममा बदलाव देखेछ। कतै कतै पानी पर्ने सम्भावना रहेको छ। नेपालमा आज सूर्योदय बिहान 5:08 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:55 जाँदा हुँदैछ। र श्रोताहरू, आज जेठ 19 गते, ठिक आजभन्दा 25 वर्ष पहिले श्रोताहरू, आजकै दिन अर्थात् विक्रम सम्बत 2058 साल जेठ 19 गते नेपालमा राज परिवारका सबै सदस्यहरूको हत्या भएको थियो। तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन र अधिराज कुमारी श्रुति लगायत केही दरबारभित्र केही अन्य दरबारीहरूको दरबारभित्रै हत्या भएको थियो, जुन नेपालको इतिहासमा श्रोताहरू सम्भवतः कोत पर्व र भण्डारखाल पर्व पछिको सबैभन्दा ठूलो वंश विनाशको रूपमा लिइने गरिन्छ दरबार हत्याकाण्डलाई। र आज जेठ 19 गते 25 वर्ष पुगिसकेछ। समय कति छिटो बित्दो रहेछ। र यतिखेर भने म सोही दरबार हत्याकाण्डमा मृत्युवरण गरेकी रानी ऐश्वर्यलाई हामी गीतकारको रूपमा चाँदनी शाह भनेर पनि चिन्दछौँ। चाँदनी शाहले लेख्नुभएको एउटा गीत यहाँहरूमा आज राख्न चाहन्छु। तारा देवीको स्वरमा सङ्गीत रहेको छ नाति काजीको।

0: चाँदनीशाको रचना रहेको यो गीत राखेँ मैले तारा देवीको स्वरमा नातिकाजीको सङ्गीत रहेको थियो र आदरण श्रोताहरू नेपालको इतिहासमा जेठ 19 गते दरबार हत्याकाण्डको नामले एउटा भनौँ छाप एउटा नमिठो छाप बसिसकेको छ विक्रम सम्बत 2058 साल जेठ 19 गते आजकै दिन नेपालमा राजतन्त्रको वंश विनाश भएको थियो राजा वीरेन्द्रको वंश विनाश भएको थियो र रानी ऐश्वर्यलाई हामीले गीतकारको रूपमा पनि भनौँ लिने गर्दछौँ चिन्ने गर्दछौँ र मैले आज ऐश्वर्य रानीले लेख्नुभएको गीत राखेँ 25 वर्ष बितिसकेको छ श्रोताहरू समय कति छिटो बित्दो रहेछ र अब भने यो गीत पश्चात भने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रमको बारेमा जानकारी दिन चाहन्छु र आदरणीय श्रोताहरू आज मङ्गलबारको षड्यम सङ्गम घरदेश र परदेशलाई जोड्ने दिन अर्थात् यता घरगाउँको वस्तुस्थिति हालखबर रेडियो तरङ्ग मार्फत जस्ताको तस्तै सुनाउने दिन हो कार्यक्रम षड्यम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट र यसको लागि हामीलाई आवश्यक पर्ने हुन्छ तपाईँ आदरणीय श्रोताहरू जति पनि श्रोताहरू नेपालभन्दा बाहिर बसेर बिएबिएस गर्खारेडियो सुन्दै हुन्छ नि यहाँहरू जोडिन सक्नुहुन्छ र नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ र तपाईँले दिनुभएका मोबाइल र टेलिफोनमा म फोन डायल गर्नेछु अनि यता घरगाउँको वस्तुस्थिति हाल खबर तपाईँसम्म पुर्याउँछु कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट र जति छिटो जति चाँडो यहाँहरूले मोबाइल नम्बर र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराइदिनुहुन्छ उति नै छिटो उति नै चाँडो हामी तपाईँका आफन्तजन परिवारजन र साथी सङ्गीहरूसित जोडिनेछौँ कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट प्रविधिको कारणले सञ्चार साँगुरो भइसकेको छ श्रोताहरू तपाईँका आफन्तजनसित कुराकानी गर्नको लागि रेडियो तरङ्गमै निर्भर पर्नुपर्छ भन्ने छैन तर यति हो रेडियो तरङ्गमा तपाईँका आफन्तजन परिवारजनसित कुराकानी गर्दै गर्दा त्यो संवाद त्यो कुराकानी संसारभरि छरेर बेबेस गोर्खारेडियो सुन्ने श्रोताहरूले पनि सुन्न पाउनेछ र त्यसले गर्दा तपाईँको गाउँ ठाउँको वस्तुस्थितिको बारेमा पनि उहाँहरूलाई जानकारी मिल्नेछ र तपाईँको ठाउँको बारेमा उहाँहरूले धेरै कुरा थाहा पाउनुहुनेछ कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङको माध्यमबाट आशा छ सधैँको मङ्गलबार जस्तै आज पनि तपाईँ आदरणीय श्रोताहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराइदिनुहुनेछ भन्ने विश्वासको साथ अब भने म एउटा गीत राख्न चाहन्छु चर्चित गायक मिलन लामा यतिखेर चितवन टाढीतिर बस्नुहुन्छ जस्तो लाग्यो केही समय अगाडि उहाँ युएसएमा आउनुहुन्छ एकैछिन हामी कुराकानी पनि गरेको थियौँ युएसएबाट बेबेस गोर्खा रेडियो सुन्दैछु भनेर उहाँले जानकारी गराउनु भएको थियो र यति बेला भनेपछि चितवनबाट हामीलाई सुन्दै हुनुहुँदो हेर्दै हुनुहुँदो अर्का गायक भीषण मुकारुम नजिकैबाट हामीलाई सुनिरहनु भएको छ र मिलन लामा बहुचर्चित गायक हुनुहुन्छ उहाँका थुप्रै गीतहरू मध्येको एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु उहाँलाई साथ दिएकी छिन् यो गीतमा टिका पुनले अहिलेलाई भने मिलन लामा र टिका पुनको स्वरमा रहेको एउटा लोकगीत राख्न चाहन्छु तर त्यसभन्दा अगाडि एउटा छोटो विश्राम
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ जस्तो कि अरूको हेर विचार गर्नु
2: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
3: ओहो कहिले आयो भानी विदेशबाट
4: हिजो आएको मामा हिजो यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आएको मामा
3: लु लु लु नानी हो चम्टी ल्याऊ यता ल्याऊ बाबु रमाउनु आएर विदेशबाट
5: बस्नुहोस् बस्नुहोस्

0: हजुर आदरणीय श्रोता बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिमसँग फ्यामिली कनेक्टिङमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियो घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको मङ्गलबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम घर देश र परदेशलाई जोड्ने कार्यक्रम स्वर्णिम सङ्गममा यति बेला भने अमेरिका अर्थात् युएसएको कनेक्टिकटबाट गोपाल अधिकारीजीले एउटा नम्बर दिनुभएको छ र उहाँले दिनुभएको नम्बर मैले फोन डायल गरिसकेछु र उहाँको चाहिँ उहाँले दुईवटा नम्बर दिनुभएको थियो गोपालजीले। हुन त उहाँ सधैँ नै कार्यक्रम सुन्नुहुन्छ बेबेस गोर्खा रेडियो र सुनेर हामीसित यसरी नै जोडिने पनि हुन्छ र आज पनि सुनिराख्नु भएको रहेछ, साह्रै खुसी लाग्यो। र दुईवटा नम्बर, एउटा दाईको नम्बर र एउटा भाइको नम्बर प्राप्त भएको थियो। मैले दाईलाई पनि टेलिफोन गरेको थिएँ, सम्पर्क हुन सकेन, तर उहाँले दिनुभएको अर्को नम्बरमा भने चाहिँ मैले फोन डायल गरिसकेछु र उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। गोपाल अधिकारीजी कनेक्टिकट युएसएबाट जोडिनु भएको, त्यताको बिहानीबाट हामीलाई सुनिरहनु भएको रहेछ, साह्रै खुसी लाग्यो। गोपालजीले दिनुभएको नम्बरमा फोन डायल गरिसकेछु। उहाँ हुनुहुन्छ गोपालजीको भाइ हुनुहुन्छ, उहाँ चाहिँ राजकुमारजीलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। राजकुमारजी नमस्ते।
1: नमस्ते सर। नमस्ते हजुर।
0: अनि के छ, आरामै हुनुहुन्छ?
1: एकदम आराम छु। हजुरहरू नि आराम हुनुहुन्छ होला? उता अमेरिका नि गोपाल भाइ, भाउजू, नानी बाबु सबै आराम हुनुहुन्छ होला?
0: पक्कै पनि उहाँहरू सबैजना आरामै हुनुहुन्छ। अनि तपाईँले भाउजू भन्ने साथ हाम्रा गोपालजीको धर्मपत्नी शर्मिला अधिकारी कान्छी छोरी भनेर हामी चिन्दछौँ, उहाँ पनि बेबेस सधैँ सुन्नुहुन्छ, साह्रै राम्रो कविताहरू लेख्नुहुन्छ, कवियत्री, सुन्दर सुन्दर कविताहरू लेख्नुहुन्छ। मैले कति दिनवटा कविता चाहिँ कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा वाचन गरिसकेको छु, सायद शर्मिलाजीले पनि कार्यक्रम सुनिरहनु भएको छ होला। दाई भाउजूलाई केही भन्न चाहनुहुन्छ ल, भनिहाल्नुहोस् है। कनेक्टिकटबाट उहाँहरूले रेडियो सुनेर हामीसित जोडिनु भएको छ युएसएबाट।
1: दाई भाउजूलाई धेरै धेरै मिस गरेका छौँ सधैँ। दाई भाइको दाई भाउजूको राम्रो होस्, बाबु नानीको राम्रो होस्, पशुपतिनाथको कृपाले सबै कुरा राम्रो होस्। दाई भाउजूलाई धेरै धेरै मिस गरेका छौँ धेरै। भयो दाई भाउजू यता नेपालमा आएको पनि चाँडोभन्दा चाँडो आउनुहोस्, धेरै सम्झेको छ भन्न चाहन्छु।
0: दाई त केही वर्ष अगाडि आउनु भएको थियो होला गोपालजीसँग, टेलिफोनमा चाहिँ कुराकानी भएको थियो, व्यक्तिगत रूपमा भेटघाट नभए तापनि। अब उहाँहरू चाहिँ आलो पालो गर्दै आउनु हुँदो रहेछ, कहिले भाउजू कहिले दाई, अब भाउजूको पालो हो कि के थाहा?
1: अब सायद अब दाई भाउजू मिलाएर आउनुहुन्छ, उहाँले मिलाउनु पर्यो। अब तर धेरै भइसक्यो, वर्षौँ भइसक्यो,
0: सँगै आए झन्डा आउनु होइन, दुवैजना आए त झनै राम्रो।
1: अब त्यो मिलाएर आउनुहुन्छ, के अरे भाउजू र नानी आउनु भएको थियो अलि अगाडि, अब दाई आउने होला मिलाएर। दाई भाउजूलाई धेरै मिस गरेका छौँ। नेपालमा यस्तै छ, तराईमा खुब गर्मी छ अहिले।
0: तपाईँ त अहिले काठमाडौँमै हुनुहुन्छ होला होइन?
1: म हिजो भर्खर काठमाडौँ आइपुगेको छु
0: बर्दिवासबाट, लालबन्दी सरी लालबन्दीबाट है, गोलबेडाको राजधानी लालबन्दीबाट काठमाडौँ आउनु भएको छ। के छ अहिले गोलबेडा, कस्तो छ, कस्तो उत्पादन भएछ यो पालि?
1: गोलबेडा त अब नेपालमै एकदम गोलबेडा उत्पादन बेसी हुने ठाउँ हो लालबन्दी, एकदम राम्रो छ गोलबेडाको। अब अहिलेको सरकारले त त्यो गोलबेडाको एउटा राम्रो फ्याक्ट्री पनि राख्न खोजिरहेको छ, त्यो केचपको केही ऊ गर्नको लागि, प्रोसेसिङ गर्नको लागि
0: एका लालबन्दीमै,
1: लालबन्दीको हजुर हजुर।
0: भनेपछि त राम्रो हुने भएछ, किनकि किसानले त्यो उत्पादन गरेको गोलबेडाबाट केही प्रोडक्ट हुन्छ भनेदेखि किसानले पनि त यो बजार भाउ पायो नि होइन?
1: बजार भाउ पाउने भयो, धेरै राम्रो हो त्यहाँको। अहिले चाहिँ त्यहाँबाट बजारबाट बुटोल, पोखरा, काठमाडौँ आउँथ्यो, अब त्यहाँबाट त कुनै प्रोडक्ट निस्क्यो भने अझ राम्रो हुने भयो।
0: पक्कै पनि साह्रै खुसी कुरा। त्यसो भने गर्मी चाहिँ अहिले उधुम छ भनौँ?
1: उधुम छ, यो दुई दिनदेखि उधुम गर्मी छ तराईमा अहिले, अब झन् लालबन्दीमा पनि त्यस्तै छ।
0: तपाईँ त्यो गर्मी भएर नि छिटो काठमाडौँ आउनुभयो जस्तो छ।
1: यसो गर्मी छल्न कहिले काहीँ यसो काठमाडौँ आइन्छ सर
0: हजुर।
1: अब यो काठमाडौँ त यो पशुपतिनाथको कृपाले राम्रो छ नि, यो वातावरणको हिसाबले एकदम राम्रो छ, गर्मी कम हुन्छ यहाँ।
0: साह्रै खुसी लाग्यो तपाईँसँग यसरी संक्षिप्त भए पनि कुराकानी गर्न पाइयो यो कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा। र यो नम्बर चाहिँ मलाई गोपाल अधिकारीजीले युएसए कनेक्टिकटबाट, उहाँहरूले सधैँ नै बेबेस गोर्खा रेडियो सुन्नुहुन्छ, बिहानै कार्यक्रम सुनेर अघि नै नम्बर मलाई सेन्ड गरिसक्नु भएको थियो। गोपालजीलाई धन्यवाद दिन चाहन्छु अनि राजकुमारजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छु है। त
1: थ्याङ्क यू हजुर। हजुरसँग म धेरैचोटि कुरा गरेको थिएँ गोपाललाई, अहिले उताबाट नम्बर दिएर हजुरलाई त याद छैन होला, मैले तर यो शुद्ध तिन चारचोटि नै भइसक्यो
0: मलाई थाहा छ, मजाले थाहा छ
1: हजुर हजुर।
0: ल साह्रै खुसी लाग्यो है त, नमस्ते।
1: थ्याङ्क यू हजुर, नमस्ते हजुर।
0: हजुर आदरणीय श्रोताहरू, उहाँ हुनुहुन्थ्यो राजकुमारजी, गोपाल अधिकारीजी जो कनेक्टिकट युएसमा बस्नुहुन्छ, उहाँले यो नम्बर दिनुभएको थियो बेबिस गोर्खा रेडियोको कार्यक्रम सडिमसँग फ्यामिली कनेक्टिङ सुनेर, र मैले उहाँसित संक्षिप्त कुराकानी गरेँ। उहाँ लालबन्दीबाट हिजो मात्रै काठमाडौँ आउनुभएको रहेछ। गोपाल अधिकारीजी कनेक्टिकट युएसएबाट कार्यक्रम सडिमसँग फ्यामिली कनेक्टिङमा जोडिनु भएको थियो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति बेला भने हङकङबाट पनि एउटा नम्बर प्राप्त भएको छ, हाम्रा याम लिम्बू हङकङबाट जस्तो लाग्छ, उहाँले एउटा नम्बर दिनुभएको छ। रुद्र बहादुर तामाङज्यूको नम्बर दिनुभएको छ। मङ्गलबारे भनेपछि मोरङ मङ्गलबारेको हुनुपर्दछ। म केहीसिनपछि रुद्रबहादुर तामाङसित पनि कुराकानी गर्नेछु। हङकङबाट प्राप्त भएको यो नम्बरमा फोन म गर्ने नै छु। युएसए अर्थात् अमेरिकाबाट प्राप्त भएको नम्बरमा मैले कुराकानी गरिसकेको छु। अहिलेलाई भने एउटा गीत राखिहाल्छु, बल्सी काँडेले तेजेन्द्र गन्धर्व र रचना रिमालको स्वरमा शब्द रचना रहेको छ, इन्द्र सुर बेलतारेको भने संगीत तेजेन्द्र गन्धर्वकै रहेको छ।

0: बल्छी काँडैले यो गीत राखे मैले यहाँहरू माझमा तेजेन्द्र गन्धर्व र रचना रिमालको स्वरमा अब भने बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिमसँग फ्यामिली कनेक्टिङमा हङकङबाट एउटा नम्बर प्राप्त भएको छ। हङकङबाट बेबेस गोर्खा रेडियो सुनेर यहाँ याम लिम्बू लेख्नुहुन्छ, लहै तुलसी सार तपाईँलाई सुनिरहेछु र यति बेला पनि हाम्रा गाउँले दाई रुद्र तामाङजीको नम्बर दिएको छु। उहाँ चाहिँ मोरङको मङ्गलबारीतिर बस्नुहुन्छ भने लेख्नु भएको छ, गाउँघरतिरको हालखबर पनि बुझ्न चाहे भने लेख्नु भएको छ। म रुद्र तामाङ दाईलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। रुद्र तामाङ दाई नमस्कार हजुर, लासो फ्याफुलाई
1: नमस्कार, लासो फ्याफुला सेवाहरू धन्यवाद।
0: अब मोरङतिरको हालखबर बताइदिनुहोस् न, मङ्गलबारेतिरको मोरङ मङ्गलबारेतिरको हालखबर बताइदिनुहोस् त। हङकङबाट तपाईँको नम्बर चाहिँ मलाई यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर याम लिम्बूले दिनुभएको, उहाँ कार्यक्रम सुनिरहनु भएको छ र दाईलाई मेरो सेवाहरू नमस्ते पनि सुनाइदिनुहोस् भन्नुभएको छ, गाउँहरूको हालखबर पनि बुझ्न चाहन्छु भन्नुभएको छ। मौसम कस्तो छ, पानी परेको छ कि छैन?
1: कस्तो राम्रो क्वेसन। पहिला चाहिँ यमजीलाई धेरै धेरै धन्यवाद, अनि तपाईँ रेडियो कर्मी साथीहरूलाई पनि धन्यवाद। हङकङबाट नेपालको अहिले उर्लाबारीको गरम गरम चाहिँ समाचार सोध खोज्नु भएको छ, गाउँघरको समाचार सुन्न खोज्नु भएको छ, त्यसैले धन्यवाद। निकै राम्रो गर्मी छ, निकै राम्रो, हिजो आज निकै तातो छ, झन्नै 40 माथि, अहिले म जहाँ छु मङ्गलबारे भए ठाउँमा चाहिँ 40 डिग्री सेल्सियसभन्दा माथि तातो छ। अस्तिको दिनसम्म त अलिकति पानी परेको थियो, अहिले चाहिँ तातो छ। यो वातावरणको हिसाबले, भूगोलको हिसाबले गर्मी छ भने अब नेपालमा राजनीति पनि अहिले अलिक गर्मी छ। जसले काठमाडौँ क्षेत्रमा पनि बडो मिठो गरी बहसहरू चलिरहेको छ, सीमा क्षेत्रमा, नेपालको सीमा क्षेत्र, इन्डियाको सीमा क्षेत्र, त्यसैले एकदम सुन्दर छ, राम्रो छ। अब उर्लाबारीतिर, यमजीकोतिर, मेरो गाउँतिर अरू चाहिँ अहिलेलाई अब गर्मीको कारणले शान्तै छ, त्यस्तो विशेष।
0: अब गर्मीको एउटा भनौँ प्राकृतिक रूपमा त्यो पिरलो त छँदैछ, तर गर्मी बढेसँगै अब तराईमा चाहिँ अलिक बढी लामखुट्टे, हुन त अलिक धेरै गर्मी भन्छ लामखुट्टे मर्छन् भन्छ, अनि अर्को डर चाहिँ भनेको सर्पको है।
1: तर यस्तो नि अहिले यो कस्तो भने गाउँघर सबै अब विषादले चलिएको भरिएको छ, गाडी यातायात अनि पेट्रोल मोबाइल गन्धले गर्दा सर्पहरू पहिला जस्तो तुलना जस्तो छैन नि अहिले, एकदम कम छ।
0: अनि गाउँघरतिर सबै ठिकठाकै रहेछ। अब मोरङ मङ्गलबारे भनेपछि अब त मोरङ ठुलो जिल्ला छ, मङ्गलबारे मोरङका त धेरै ठाउँ म पनि पुगेको छु, पूर्व पश्चिम राजमार्ग हिँड्दै गर्दाखेरि पनि त्यो ठाउँ अब करिब करिब इटरीदेखि गोठगाउँ, गोठगाउँबाट बेलबारी, बेलबारीबाट उर्लाबारी, यो रोड त करिब करिब जोडिसकेको छ, सहरीकरण भइसकेको छ भन्न चाहन्छु। र बाँकी अरू कुराहरू दायाँ बायाँ तपाईँ मङ्गलबारे भनिहाल्नुभयो, मङ्गलबारे आफैमा पनि बिस्तारो सहरीकरण हुँदैछ तपाईँ आफैले भनिहाल्नुभयो, त्यसैको कारणले पनि कति कुराहरू बिस्तारै लोप हुँदै गएको कुरा लेखिहाल्नु भएको छ। अनि अरू केही भन्न चाहनुहुन्छ हङकङमा रहने हाम्रो याम लिम्बूज्यूलाई? उहाँले कार्यक्रम सुनिरहनु भएको छ, तपाईँको नम्बर हङकङबाट मलाई उपलब्ध गराउनु भएको छ।
1: यमजी सँगसँगै हङकङमा बस्नु नै सम्पूर्ण मेरा उर्लाबारीका आदरणीय समादरणीय साथीहरू, मित्रहरू, लगायतको नेपाली प्रवासीहरू, नेपालका दाजुभाइ दिदीबहिनीहरू जो हङकङमा बसेर आफ्नो जीविकोपार्जन गर्दै हुनुहुन्छ, पैसा कमाएर छोराछोरीलाई उच्च शैक्षिक कार्यक्रम दिँदै हुनुहुन्छ, उच्च शिक्षा दिँदै हुनुहुन्छ, अनि घर त्यहाँ उहाँहरू मेहनत गरेर यहाँ नेपालमा खास गरी आफ्नो पहाडको क्षेत्र, मधेसको क्षेत्रलाई शिक्षा स्वास्थ्यको काम गरिरहनु भएको छ। जस्तै मैले हङकङकै कुरा गरिरहँदा मेरो तिनवटा मान्छेहरूको नाम बिर्सन चाहन्न, अब यमजी आफैमा उहाँको बुवाको आमाको नाममा विद्यालयमा छात्रवृत्तिको स्थापना गरेर, आमाको सरस्वती लिङ एकाडेमी भनेर अहिले मन्टेश्वरी सुरु गर्नुभएको छ उर्लाबारी बजारमा, आजमा सुरु गरेर मन्टेश्वरी सानो स्कुलबाट एकाडेमी सुरु गर्नुभएको छ, कमल लिङ्के भन्ने साथी हुनुहुन्छ हङकङ बस्नुहुन्छ, मेहनत गर्नुहुन्छ शिक्षामा, बारम्बार जति कमायो नि शिक्षामा छात्रवृत्ति कोर्स स्थापना गरेका छौँ। कमलजी एमजीहरूको साझेदारीमा यहाँ चाहिँ हामी 30 लाखभन्दा बढी विद्यालयहरूमा खास गरी भविष्यमा डाक्टर सन्दुक रुई, डाक्टर भगवान् कोरेला, महावीर पुन, क्याप्टेन विजय लामा जस्ता बौद्धिक व्यक्तित्वहरू उत्पादन गर्ने, राजनीतिक क्षेत्रमा चाहिँ अहिलेको प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री बालेन शाह, हर्का साम्पाङ जस्ता व्यक्तिहरू उत्पादन गर्ने गरी चाहिँ यहाँ कार्यक्रमहरू चलिरहेको छ। त्यो हङकङको साथीहरूसँग अरू पनि मेरो एउटा सबिना रा लिम्बू भन्ने बहिनी छ, मेरो पहाड चाहिँ शङ्कर सभा हो चैनपुरको, उहाँ बहिनीहरूको पनि सहयोग भइरहेछ। म समग्र हङकङमा बस्ने दाजुभाइ दिदीबहिनीहरू, विशेषली हाम्रो लिम्बू दाजुभाइ दिदीबहिनीहरू अथवा आदिवासी जनजाति दाजुभाइ दिदीबहिनीहरूले यो अहिले कमाइरहेको बेला कमाएको केही प्रतिशतहरू 15-20% 15-25% शिक्षामा लगानी गर्ने, आफ्ना छोराछोरीलाई पनि शिक्षालाई प्राथमिकता दिने, नेपालमा त्यो गरिबीमा भत्केर बसेका नानीहरू जसले पढ्छु भन्दा भन्दै सानो सानो चाहिँ आर्थिक अवस्थाहरू सहयोग गर्न नसकेर पढ्न नपाएको नानीहरूलाई सहयोग गरोस्। त्यहाँको चाहिँ अब अहिले कमाइरहेको बेला धेरै खन्ते पिन्तेमा विभिन्न खालको जसले हामीलाई शारीरिक हिसाबले मानसिक हिसाबले कमजोर बनाउँछ, त्यस्ता खालका खानेकुरा कम गर्दै हिजो हामी लिम्बूको छोरा, हिजो तामाङको छोरा, आदिवासी जनजातिको छोरा छोरी हो, हामीले जन्मिँदै पाएको भन्ने खालको दाबी नगरिकन अब नयाँ अनुसार नयाँ विज्ञान र प्रविधिको जमाना अनुसार विज्ञान र प्रविधिलाई अलिकति लगानी गरौँ। देश अहिले चाहिँ एकदम सकारात्मक हिसाबले चलेको छ, अब केही वर्षमा त्यस सहज हुन्छ, भविष्यमा सबै नानीहरूलाई विदेश पढाउनु पर्दैन, यतै पनि बसेर देशलाई विकास उन्मुख गर्न सकिने, शैक्षिक रोजगारहरू अलि व्यवस्थित गर्न सकिने अवस्थाहरू छ।
0: हजुर हुन्छ, साह्रै साह्रै राम्रो कुरा गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। रुद्र तामाङज्यू फोन उठाइदिनु भयो है त, नमस्ते।
1: थ्याङ्क यू, बाई बाई,
0: बाई बाई,
1: जय जय।
2: धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
0: हजुर, आदरणीय श्रोता, बिएफएस गोर्खा रेडियोको यो प्रस्तुति मंगलबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र मंगलबारको यो बसाईमा विशेष गरी नेपालभन्दा बाहिर बस्नुहुने तपाईँ आदरणीय श्रोताहरूले नै दिनुभएका मोबाइल र टेलिफोन नम्बर, नेपालका आफन्तजन परिवारजन साथी सङ्गीहरूको नम्बर यहाँले दिइरहनु भएको छ। यहाँहरूले दिनुभएका नम्बरहरूमा फोन डायल गरिरहेको छु र भर्खरै केही छिन अघि मैले हङकङबाट एउटा नम्बर प्राप्त गरेको थिएँ। याम लिम्बूले दिनुभएको नम्बरमा कुराकानी गरी रुद्र तामाङ जो मोरङ मङ्गलबारेमा बस्नुहुँदछ उहाँसित कुराकानी गरे। त्यसभन्दा अगाडि युएसएको कनेक्टिकटबाट गोपाल अधिकारीजीले एउटा नम्बर दिनुभएको थियो, उहाँले दिनुभएको नम्बरमा पनि मैले राजकुमारजीसित उहाँको भाइसित कुराकानी गरिसकेको छु। र यति बेला भने गायिका अन्जु गौतमजीले दाजु भोलि हामी आउँदैछौँ भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। भोलि भने चाहिँ अन्जु गौतम र महेश बुढा थोकीसित कुराकानी गर्नेछु, उहाँहरूको नयाँ गीत अघि मैले कार्यक्रमको सुरुवातमै पनि राखेको थिएँ, चाइने क्यारे सोल्टिनी, महेश खड्का माफ गर्नु न महेश बुढा थोकी र अन्जु गौतमको स्वरमा। र भोलि उहाँहरूसित नयाँ गीत, नयाँ कुराकानी र पुराना सम्झनाहरू गर्नेछौँ कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा। र आज भने भोलि आउँदैछ है दाजु भने लेख्नु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। मन्जु गौतमज्यूलाई यसै गरी युएसएबाट हुनुहुन्छ, अमेरिकाबाट हाम्रा रघु भट्टराईजी लेख्नुहुन्छ, नमस्ते तुलजी, आहा हाँसिया घाँस दाउरा मेलापातदेखि भान्सासम्मै काटकुटको साधन हँसिया र गाउँघरमा अझै पनि प्रयोजनमा छ है, त्यही हँसिया नाम्लो डोकोसँग खेलेका दिनहरूको सम्झना गराइदिनु भयो, धन्यवाद तुलसीजी। आज जेठ 19 गते नेपालको इतिहासको कालो दिन राजा वीरेन्द्र र उनको वंशनाश हुने गरी भएको जघन्य हत्याकाण्डलाई इतिहासले कालो दिनको रूपमा लिनेछ, सम्पूर्ण परिवारजनप्रति भावपूर्ण श्रद्धाञ्जली श्रद्धा सुमन भनेर पनि लेख्नु भएको छ हाम्रा रघु भट्टराईजीले। बोस्टन युएसएबाट हुनुहुन्छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। अनि बोस्टन युएसएभन्दा नजिकै पर्छ भनेर भन्नुभएको थियो मलाई रघु भट्टराईजीले, अर्थात् कनेक्टिकटबाट हाम्रा गोपाल अधिकारी जोडिनु भएको थियो र उहाँकी जीवनसङ्गिनी ले पनि कार्यक्रम सुनिरहेको यहाँ जानकारी गराउनु भएको छ शर्मिला अधिकारी कवियात्री, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। आहे सर म पनि भन्नुभएको छ, फेरि पनि धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीलाई। र आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियोको मङ्गलबारको प्रस्तुति कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा तपाईँ जोडिन सक्नुहुन्छ र नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ र तपाईँले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म फोन डायल गर्ने नै छु। तर यति बेला भने चाहिँ म एउटा गीत राख्न चाहन्छु र यो गीतमा स्वर रहेको छ शर्मिला बरदेवा र कालीप्रसाद बास्तोलाको र यसमा शब्द रहेको छ किरण केसी क्रोधी भनेर हामी चिन्दछौँ। किरण केसी क्रोधीले लेख्नुभएको गीत हो। आलोक श्रीको सङ्गीतमा एउटा सुमधुर गीत राखिहाल्छु।

हजुर श्रोताहरू, यो रमाइलो गीत राखेँ मैले यहाँहरू माझमा, शर्मिला बरदेवार र कालीप्रसाद बास्कोटाको स्वरमा, शब्द किरण केसीको रहेको थियो नि, सङ्गीत आलोक श्रीको रहेको थियो, बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम छोडिम सङ्गम फ्यामिली कनेक्टिङ। तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ र मङ्गलबारको बसाई श्रोताहरू घरदेश र परदेशलाई जोड्ने दिनु अर्थात् घर गाउँको हालखबर बुझ्ने दिनु कार्यक्रम छोडिम सङ्गम फ्यामिली कनेक्टिङमा। यसबिचमा मैले दुईवटा नम्बरमा फोन डायल गरिसकेको छु र तपाईँहरूका नम्बर प्राप्त हुने साथ अन्य नम्बरहरूमा फोन डायल गर्ने नै छु। हाम्रो हरि राईजी हिजो चाहिँ फेल्तम लन्डनबाट हराउनु भएको थियो, सायद कार्य व्यस्तताले होला, आज जोडिनु भएको छ। उहाँले एउटा नम्बर दिनुभएको छ, त्यो नम्बर म केही दिनपछि कार्यक्रमको दोस्रो चरणमा म फोन डायल गर्नेछु। तुलसी सर नमस्कार, हिजो नेपालबाट आउनुभएको सुप्रसिद्ध कथावाचक धर्म दर्शन नेपालका संस्थापक गुरु श्री पण्डित कुबेर सुवेदीज्यूको विदाई कार्यक्रमले गर्दा अलिक बिजी भए, आज भने म पनि हाजिरी जनाउँदै यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा फ्यामिली कनेक्टिङमा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु भनेर उहाँले एउटा नम्बर दिनुभएको छ। त्यो नम्बर चाहिँ म अहिले सरप्राइज राख्नेछु, कार्यक्रमको दोस्रो चरणमा सो नम्बरमा फोन डायल गर्नेछु, उहाँलाई धन्यवाद दिन चाहन्छु। यसै गरी तुलसा छेत्रीजी अहिले स्पेनबाट, दाई कति मिठो गीत नमस्कार भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु तुलसा छेत्रीजीलाई पनि। अनि यहाँ मिनिकालीकोटी राईजी लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले बेलायतबाटै हुनुहुन्छ, आसपोर्ट क्यान्डबाटै हुनुहुन्छ। नमस्ते तुजदाई, सुरुबाट नै अन्तिमसम्म सुन्ने चाहिँ सुन्दर तस्विर, खुर्पा पो भन्छ कि कसो हो दाई हाम्रो गाउँघरतिर भनेर लेख्नु भएको छ। साथै आज इतिहासको कालो दिन पनि जेठ 19 गते भनेर लेख्नु भएको छ र स्वर्गीय राज परिवारप्रति भावपूर्ण श्रद्धा सुमन पनि व्यक्त गर्न चाहन्छु भनेर लेख्नु भएको छ मिनी कालीकोटी राईजीलाई, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा। खुर्पा हो, कसै कसैले चाहिँ यो खुर्पेटो भन्छ होला पश्चिमतिर, र यो हँसिया पनि भन्ने गर्छ, तर हँसियामा चाहिँ अलिकति धार हुन्छ र यो हँसिया खुर्पा जे भने पनि हुन्छ हाम्रो गाउँघरतिर अहिले पनि यद्यपि प्रयोग गरिन्छ। यो आलो तस्विर पनि हो, धन्यवाद दिन चाहन्छु। र अब भने चाहिँ म यहाँहरू माझमा एउटा गीत राख्न चाहन्छु, गीत पश्चात यहाँहरूले हाम्रो बेबेस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ। समाचारपछि कार्यक्रमको दोस्रो खण्ड अर्थात् दोस्रो चरणमा हामी प्रवेश गर्नेछौँ र कार्यक्रम दोस्रो चरणमा फेरि पनि तपाईँ आदरणीय श्रोताहरूले दिनुभएका मोबाइल र टेलिफोन नम्बरमा म फोन डायल गर्ने नै छु र सुमधुर गीत सङ्गीत पनि राख्दै जानेछु। र यति बेला भने चाहिँ म अभय ढुङ्गेल, रुष्मा राई र राज शुक्र लिम्बुले गाउनुभएको एउटा रमाइलो लोकगीतै राख्न चाहन्छु, पूर्वेली मारुनी गीत हो यो यहाँहरू माझमा। अहिलेलाई पनि यही गीत र गीत पश्चात पनि यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिमाथि रफू भरेर बचाउ गर्नुभएको छ।
4: आज मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेपछि शिक्षा मन्त्री पोखरेलले प्रधानमन्त्रीले भारतको जग्गा नेपालले पनि मिचेको भन्ने सुनेर आफू अचम्मित परेको संसदमा सुनाएको भन्दै बचाउ गर्नुभएको हो। सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्र बनेको र तिनै संयन्त्र मार्फत प्रधानमन्त्रीले पनि नेपालले भारतको जग्गा मिचेको सुनेको भनेर सदनमा बोलेको पोखरेलको दावी छ। पत्रकारहरूले नेपालले सीमा मिचेको प्रमाण खोज्दा मन्त्री पोखरेलले प्रधानमन्त्रीले त्यस्तो नबोलेको तर्क गर्नुभएको छ।
5: प्रधानमन्त्रीजीले पनि के भन्नुभएको भन्नाले हामीले सीमा विवाद सम्बन्धी हामीले काम अगाडि बढाउँदाखेरि चाहिँ अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। परराष्ट्र मन्त्री

0: समेत चुनौती दिँदै नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको थाहा पाएको बताउनु भएको थियो। प्रधानमन्त्रीले विवादित कुरा सुनाउँदा रासोपाका सांसदहरू खिदखिदाएका थिए।
1: लिपुलेक लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके, यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद।
0: श्रम संस्कृतिका सांसद आर्यन राईले सोधेको प्रश्नमा यो जवाफ दिएपछि प्रतिपक्षका सांसदहरूले प्रधानमन्त्रीले क्षमा माग्नुपर्ने र सदनको रेकर्डबाट उहाँले बोलेको यो कुरा हटाउन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्। मन्त्री पोखरेलले प्रधानमन्त्री सदनको सामना गर्न तयार रहेको पनि बताउनु भएको छ।
2: प्रधानमन्त्रीज्यू सदन प्रति उत्तरदायी हुनुहुन्छ, अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो, आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनु नै हुन्छ। यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो, यसमा दुई देशले नै टेबल टक मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। जति पनि आवश्यक कुराहरू छ परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेका
0: छन्। यता विपक्षी दलहरूले भने प्रधानमन्त्री लामो समय संसदमा नआएको भन्दै आपत्ति जनाएका छन्। गएको आइतबार बिना पूर्व तालिका र बिना जानकारी सदनमा आएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्न सामना गर्नुभएको थियो। प्रधानमन्त्रीको पूरक जवाब खोज्दै विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्।
3: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले नेपाल भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदनमा आएर जवाब दिनुपर्ने माग गर्नु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
4: नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन, सरकारले गल्ती गर्नु पाउँदै पाउँदैन, गल्ती गर्नै हुँदै हुँदैन, त्यसो भएको कारणले ऊ सरकार हो। यदि उहाँले चाहिँ नै आवेगमा आएर अथवा चाहिँ नै बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ, म यति माग राख्न चाहन्छु।
3: बैठकमा राष्ट्रतन्त्र पार्टी राप्रपा सांसद खुशबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूलाई आग्रह गर्नुभएको छ।
5: हिजोसम्म नेपालको 1 इन्च भूमि पनि नछड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिराखेको छन्। यो भन्दा दुःखद केही हुन्छ जस्तो लाग्दैन। प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानूनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ। प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको छ। यसलाई भइहाल्यो, सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको विषय होइन।
3: गैर कानूनी रूपमा क्रिप्टो करेन्सी राखेर कारोबार गरेको र डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा चितवनमा 1 डाक्टर पक्राउ परेका छन्। चितवनको भरतपुर 10 चित्रसेन टोलमा कोठामा भाँडा लिएर बस्दै आएका धनुषाको हंसपुर 4 29 डाक्टर पप्पू कुमार यादवलाई 30,000 अमेरिकी डलर र 17 मोबाइल सहित पक्राउ गरिएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।

0: हजुर आदरणीय सुनार यो सुमधुर गीत राखे मैले यहाँहरूमा आज म शान्ति श्री परियारको स्वरमा गीत लेख्नुभयो त्यो गीतकार लीलाराज कामबाङले भने सङ्गीत रहेको थियो यसमा शङ्कर थापा इस्माइलको र गीतकार लीलाराज कामबाङ यति बेला भने अक्सफोर्ड बेलायतमा बस्नुहुन्छ पाँच थरका गीतकारले लेख्नुभएको गीत तापले जुङका माफ गर्नुहोला गोर्खाका सङ्गीतकार शङ्कर थापाको सङ्गीत अनि रोल्पाकी गायिका शान्ति श्री परियारको स्वरमा रहेको यो गीतको अफिसियल म्युजिक भिडियो चाहिँ धनकुटाका कलाकार हुनुहुन्छ विमला लिम्बू उहाँको अफिसियल फेसबुक पे माफनलाई युट्युब च्यानलबाट चाहिँ यो भिडियो रिलिज पनि भइसकेको छ। मैले यो गीत बज्दै गर्दा यसो नजर पुऱ्याएको थिएँ 55,000 करिब पटक हेरिसकेको रहेछ र यो राम्रो सफलता पनि हो 55,000 पटक गीत हेर्नु भनेको र यही गीतबाट मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो घण्टाको उठान गरिसकेको छु र सम्पूर्ण श्रोतालाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला भने हरि राईजीले फेल्तम लन्डनबाट एउटा नम्बर दिनुभएको छ। चिर परिचित नाम हुनुहुन्छ बिएबिएस गोर्खा रेडियोका श्रोताहरू माझमा अन्तर्राष्ट्रिय चेली भनेर हामी चिन्दछौँ। उहाँ हुनुहुन्छ जुनिना राई बहिनी धनकुटाको मुगाबाट बस्नुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। जुनिना बहिनी नमस्ते।
1: हजुर दाई नमस्ते।
0: के छ हाल खबर धनकुटातिरको ल बताइदिनुहोस्। पानी पर्या छ कि छैन?
1: पानी पर्या छैन दाई, एकदम खडेरी चलिरहेछ अनि मकैहरू सबै मरिसक्यो।
0: अनि ओहो, यता त पानी आएको आएकै छ त।
1: यता पानी आएको छैन दाई धेरै भयो। अब यो जेठ महिना लागेपछि चाहिँ पानी नै पर्या छैन। अनि म चाहिँ यता खेततिर छु अनि खेतमा भएर हो अस्ति नै पनि फोन गर्नुभएको थिएछ। त्यति बेला चाहिँ म मेरो आमा बिरामी हुनुहुन्थ्यो अनि आमालाई हस्पिटल लिएर म धरानतिर झरिरहेको थिएँ अनि हस्पिटलमा भएको कारणले मैले फोन रिसिभ गर्न पाइनँ त्यति बेला।
0: अनि आमाको स्वास्थ्य अहिले ठिक छ?
1: हजुर अहिले त ठिकै हुनुहुन्छ, राम्रो हुनुभएको छ अहिले त।
0: भनेपछि त्यतिखेर ठिकै हो। अस्पतालमा हुँदा हस्पिटलमा हुँदाखेरि कुराकानी गर्न अलिकति अप्ठ्यारो पनि हुन्छ र अनि अहिले आमालाई गाउँमै लिएर आउनु भएको छ कि धरान नै राख्नु भएको छ?
1: हजुर गाउँतिर लिएर आएको छु दाई अहिले। अब म एक्लै छु अनि त्यही भएर गाउँतिरै लिएर आएको छु।
0: अनि अहिले चाहिँ तपाईँ खेततिर हुनुहुन्छ?
1: हजुर अहिले म खेततिर छु दाई।
0: जुनिना बहिनी पनि काम चाहिँ गरिराख्ने, एकैछिन बस्न नसक्ने, है राम्रो है यो स्वास्थ्य त साह्रै राम्रो हुन्छ भन्छ नि, गाउँको सबभन्दा राम्रो पक्ष भनेको यही हो।
1: हजुर खासै त्यस्तो फुर्सद हुँदैन दाई, बसिराख्ने फुर्सद हुँदैन। अनि अब खेतहरू पनि रोपिन्छ, मकैहरू गोडिसकेर भर्खर भर्खर गोडिसकेर अनि अहिले चाहिँ खेत गोड्दै हो दाई।
0: खेतमा के गोड्दै? खेत गोड्दै भने धान?
1: हजुर धान गोड्दै दाई।
0: भनेपछि उता अन्य ठाउँमा अब यो असारमा अहिले रोप्ने धान त्यहाँ चाहिँ अब असारमा चाहिँ पाक्ने पो रहेछ है?
1: हजुर असारमा पाक्छ अनि त्यहाँदेखि त्यो यो धान निकालेर अनि फेरि मङ्सिरै रोप्नुपर्छ दाई।
0: भनेपछि साह्रै उब्जाउ हुने ठाउँ रहेछ धनकुटाको मुगा।
1: हजुर एकदम धेरै कडा मेहनत चाहिँ गर्नुपर्छ दाई, गाह्रो हुन्छ।
0: अब तपाईँलाई चिन्ने धेरै हुनुहुन्छ बिएबिएस गोर्खा रेडियोमा र यहाँ यति बेला भन्छ हरि राईजीले फेल्तम लन्डनबाट तपाईँको नम्बर दिनुभएको छ। आज हाम्रो अन्तर्राष्ट्रिय चेली जुनिना राई बहिनीलाई जोड दिनुहोस् है भन्नुभएको छ। हरि राई लगायत तपाईँलाई चिन्ने सबैजनालाई यसो केही भन्न चाहनुहुन्छ? तपाईँसँग कुराकानी गर्दा गर्दै यहाँ उता युएसएबाट रघु भट्टराईजीले पनि इनबक्स गरिसक्नु भयो, जुनिना बहिनीलाई मेरो पनि नमस्कार सुनाइदिनुहोस् है भन्ने लेख्नु भएको छ है तपाईँलाई। अनि एनपी परदेशीजीले ओहो आज त जुनिना बहिनीको आवाज सुन्यो है भनेर उता नर्थ क्यारोलिनाबाट लेख्नुभएको छ, बोस्टनबाट रघु भट्टराईजीले, र यति बेला नूतन भूषालजीले पनि सुनिरहनु भएको छ, थुप्रैले सुनिरहनु भएको छ। भर्खरै मैले लीलाराज कामबाङजीको एउटा गीत राखेँ है, उहाँले पनि सायद सुन्दै हुनुहुन्छ या छैन। सबैलाई तपाईँलाई चिन्नुहुने जान जति सबैलाई सम्झाउन सक्नुहुन्छ, स्पेसली हरिराईजीलाई धन्यवाद पनि दिन सक्नुहुन्छ।
1: हजुर सबैभन्दा अगाडि चाहिँ दाई हरि राईलाई एकदम धेरै धेरै धन्यवाद मनमुटुबाटै भन्न चाहन्छु, किनभने उहाँकै कारणबाट अहिले हजुरसँग मैले बोल्ने मौका पाएँ। उहाँलाई धेरै धेरै धन्यवाद हरि राई दाईलाई, अनि साङ्गीतिक सफलताको पनि धेरै शुभकामना दाई। सम्झेको छु आजभोलि धेरै काममा व्यस्त भएर पनि हो दाई, त्यति अब कुराकानी हुन पाएको छैन। अब यो दुई चार महिना त धेरै व्यस्त नै हुन्छु होला सायद, अब
0: खेतबारीमै व्यस्त है?
1: हजुर एकदम दाई एकदम धेरै खेतबारीमै व्यस्त हुन्छु अनि त्यही भएर हो खासै कोहीसँग नि कुराकानी गर्न पाएको छैन अहिलेसम्म। अनि दाईहरू दिदीहरू सबैलाई सम्झिरहेको छु, विशेष गरी दाई लीलाराज कामाङ, हरि राई, अनि एनपी परदेशी, रघु भट्टराई दाई, मिठो सम्झना दाई भन्न चाहन्छु, दिदीहरू नुतन भुसाल, होमा लिम्बू, अनि कुलराज दुरा दाई, तेन्जी पाक्सिन सुन्दै हुनुहुन्छ होला, उहाँलाई पनि मिठो सम्झना भन्न चाहन्छु, अनि निलम कुमार थापा दाई, उहाँले पनि सुन्दै हुनुहुन्छ होला,
0: उहाँलाई पनि
1: हजुर हजुर, अनि विष्णु गुरुङ दाईले पनि सुन्दै हुनुहुन्छ होला सायद, उहाँलाई पनि मिठो सम्झना दाई भन्न चाहन्छु, मलाई चिन्नुहुने सबैलाई मिठो सम्झना, सम्झिरहेको छु तर अब कुराकानी चाहिँ हुन पाएको छैन भनौँ न।
0: हुन्छ ल, सबैलाई सम्झनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है त।
1: हस् हुन्छ दाई, हजुरलाई पनि धेरै धन्यवाद।
0: हस् नमस्ते, हामी बिदा हुन्छौँ जुनिना बहिनी, राम्रो खेती किसान पनि गर्नुहोला, पछि लिची टिपी सक्नुभयो
1: हजुर? लिची पाक्दैछ दाई, अब सुरु हुँदैछ।
0: ल लिची खानु आउला कुनै दिन है त, ल बाबा
1: आउनुहोस् है, सबै सबैलाई निम्तो छ लिची खानको लागि चाहिँ।
0: ल जुनिना बहिनीलाई धन्यवाद दिँदै बिदा हुन्छ है त, नमस्ते। हजुर राजन श्रोताहरू, उहाँ हुनुहुन्थ्यो धनकुटा मुगाबाट जुनिना राई, उहाँको नम्बर चाहिँ हरिराईजीले फेल्थम लन्डनबाट दिनुभएको थियो, हरिराईजीलाई पनि धन्यवाद दिन चाहन्छु, अनि जुनिना राईलाई पनि धन्यवाद दिँदै यति बेला भने म हरि राईकै शब्द सङ्गीत रहेको एउटा गीत राख्न चाहन्छु, हरि राई र मेलिना राईको स्वरमा निकै रमाइलो गीत छ।

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS Gorkha Radio।

0: हल्लाहरू यो सुमधुर गीत मैले यहाँहरू माझमा राखेँ. इस्माइल दासको स्वरमा गीत लेख्नु भएको थियो गीतकार नूतन बसालले. सङ्गीत रहेको थियो सुनिल मास्केको. यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको मङ्गलबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. र यति बेला भने बेलायतबाट कृष्ण गुरुङज्यू र कुमारी गुरुङज्यूले एउटा नम्बर दिनुभएको छ. उहाँहरूको भान्जी याम कुमारी गुरुङको नम्बर दिनुभएको छ. भान्जीलाई आशीर्वाद सुनाइदिनुहोस् है भनेर लेख्नु भएको छ. म याम कुमारी गुरुङज्यूलाई कार्यक्रममा जोडिहाल्छु. याम कुमारी गुरुङज्यू नमस्ते हजुर.
1: नमस्ते
0: हजुर. कता काठमाडौँतिर हुनुहुन्छ कि ओखलढुङ्गातिर हुनुहुन्छ?
1: म अहिले काठमाडौँतिरै
0: छु सर. ए काठमाडौँ भनेपछि तपाईँको बसाइ काठमाडौँ नि हो?
1: म कहिले गाउँ जरङ्गी ओखलढुङ्गा बस्छु, कहिले काठमाडौँ
0: बस्छु सर. ए जरङ्गी हो तपाईँको पनि?
1: हजुर.
0: ए भनेपछि कहिले गाउँ कहिले यता सहर भनेपछि दुवैतिर बस्दै आउनु भएको रहेछ होइन? अनि के छ हाल खबर काठमाडौँको बसाइ के कस्तो भइरहेछ? हावा पानी बसाइ त त्यसो त अलिकति सुविधा हुने भने त गाउँ नै राम्रो नि. गाउँमा स्वच्छ हावा पानी पिउन पाइन्छ, स्वच्छ खाना हावा खान पाइन्छ, अर्ग्यानिक गाउँका साग सब्जी खान पाइन्छ होइन?
1: हजुर. अलिकति हस्पिटलहरू अलिक सुविधाहरू अलिक कम भएको हुनाले सबै अब मानिसहरू त सहर बजारै बस्नुहुन्छ. अब हामी पनि बसेको छौँ होइन?
0: हजुर.
1: त्यही स्वास्थ्य हस्पिटलहरूको असुविधाले गर्दा सबै मानिस सहरमा बाल बच्चालाई पढाउनको लागि
0: अनि अब आज तपाईँलाई मामा माइजूले सम्झनु भयो पक्कै पनि. भान्जी काठमाडौँमा छे के गर्दै रहेछ भनेर उहाँले बुझ्न चाहनु भएको छ, बुझ्न चाहनु भएको छ. मामा माइजूलाई केही भन्न चाहनुहुन्छ?
1: अब मामा माइजूलाई नमस्कार. उहाँहरूले आशीर्वाद दिनुभएछ, धेरै धेरै धन्यवाद सम्झिनु भएछ. मैले पनि मिस त गरिरहेको छु अलिकति बिजी भएको कारणले गर्दा. अब यो बुद्धिस्ट धर्मको लागि चाहिँ अलिकति यो ताका धावाले गर्दा अहिले यो बुद्ध धर्म 2026 चाहिँ ताका धावा एकदमै राम्रो रे
0: धर्मको.
1: अनि कारणले गर्दा हामी यस्तो यो बौद्ध स्वयम्भु नवबुद्ध त्यस्तै अब त्यो मन्दिरतिर चाहिँ हामी दर्शन गर्नलाई कोरा लाउनलाई हिँडिरहेको छौँ
0: सर.
1: अनि यो 2026 अब यो नेपाली सम्बन्धको चाहिँ 2083 सालको चाहिँ अब सबैजनालाई यो शाखा धावाको सबैलाई शुभकामना. राम्रो होस्, फलोस, फुलोस, देश परदेश विदेश स्वदेशमा हुने सम्पूर्णलाई सुख शान्ति खाओस् म त्यही भन्न चाहन्छु.
0: पक्कै पनि तपाईँलाई पनि एकदम सुख शान्ति मिलोस्, तपाईँका इच्छा चाहनाहरू पुरा होस् हाम्रो पनि शुभकामना छ. र आज मामा माइजूले सम्झनु भयो र तपाईँलाई टेलिफोन गरे, फोन पनि उठाइदिनु भयो. तपाईँलाई धन्यवाद दिन चाहन्छु अनि मामा माइजूलाई पनि धन्यवाद दिँदै बिदा हुन्छु है त. नमस्ते.
1: नमस्ते हजुर. सम्पूर्णलाई नमस्ते, धन्यवाद.
0: हजुर सदाहरू उहाँ हुनुहुन्थ्यो हाम्रा ओखलढुङ्गे कृष्ण गुरुङ र कुमारी गुरुङज्यूको भान्जी याम कुमारी गुरुङजीसित मैले छोटो कुराकानी गरेँ बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा. अब भने म सुरेन्द्र राणाको गीत रचना अनि राम थापाको सङ्गीत र एउटा गीत राख्न चाहन्छु तारा थापाको स्वरमा.

हजुर आदर्शहरू सबैले दिने उस्तै हुन्छ माया। यो गीत राखेँ मैले तारा थापाको स्वरमा। तारा थापा दिदी पनि पछिल्लो समय एउटा गम्भीर प्रकृतिको रोगसँग लडिरहनु भएको छ र धेरै हदसम्म निको पनि भइसक्नु भएको छ। हामी शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्न चाहन्छौँ। सुरेन्द्र राणाले लेख्नुभएको गीत थियो राम थापाको सङ्गीतमा, र यो गीत पश्चात बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यो गीत बज्दै गर्दा नर्थ क्यारोलिना युएसएबाट एनपी परदेशजीले क्षमाको छोरा दाजु निमाको नम्बर भनेर दिनुभएको थियो। झापा मैले फोन डायल गरेँ, टेलिफोन गएँ तर टेलिफोन उठाउनु भएन। केही दिन पश्चात फेरि पनि कोसिस जारी राख्नेछु एनपी परदेशजी। यदि उहाँले टेलिफोन उठाउनु भएछ भने म अवश्य पनि उहाँसित अर्थात् तपाईँको क्षमाको छोरासित कुराकानी गर्नेछु। कार्यक्रम सुन्दै जानुहोला। मैले टेलिफोन चाहिँ गरेको थिएँ, टेलिफोन उठाउनु भएन। यदि टेलिफोन उठाउनु भएछ भने म फोन डायल गर्ने नै छु। र तपाईँहरू पनि यो क्षण बेला बिएबिएस गोर्खाले सुन्नुहुन्छ भने तपाईँले पनि आफ्नो आफन्तजन परिवारजन र साथी सङ्गीका मोबाइल र टेलिफोन नम्बर दिन सक्नुहुनेछ। हुन त समय पनि करिब करिब गड्किन लागिसकेको छ, केही नम्बरहरू मैले फोन डायल गरिसकेको छु र मलाई यहाँ धन्यवाद भनेर लेखिसक्नु भएको छ ओखलढुङ्गे कृष्ण गुरुङ र कुमारी गुरुङज्यूले। सम्पर्कको लागि धन्यवाद है। तुलसी सर भन्नुभएको छ, हाम्रो कृष्ण दाईलाई धन्यवाद दिन चाहन्छु। अस्ति नेपाल आएको बखत सँगै बसेर कफी पिएको सम्झना छ है भन्न चाहन्छु। अनि यहाँ हाम्रा खेलमोती लिम्बू लेख्नुहुन्छ, सेवा नाउ सेवारो तुलसीज्यू फ्यामिली कनेक्टिङमा मिठो मिठो कुराकानी सुन्दै आनन्द लिँदैछु है भनेर खेलमोती लिम्बू बेलायतबाट लेख्नु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै अब नि म व्यवसायमा विक्रम गुरुङको गीत रचना र अरुण थापा मगरको स्वर सङ्गीत रहेको एउटा सुमधुर गीत यहाँहरू माझमा राखिहाल्छु।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निःशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको मङ्गलबारको प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र एउटा नम्बर अझै पनि हामीसँग सुरक्षित छ, एनपी परदेशीजीले दिनुभएको नम्बर। यो नम्बरमा म केहीसिनपछि फेरि पनि कोसिस गर्नेछु। यति बेला भने तपाईँका प्रतिक्रियालाई पढिहाल्छु। यहाँ लेख्नुहुन्छ, द्वारिका थापा मगरजी हुनुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। नमस्कार तुलजी, म पनि कार्यक्रम सुन्दैछु है, अनि सबैमा हार्दिक नमन गर्दै विदा भए। द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु द्वारिका थापा मगरज्यूलाई, जर्मनीबाट हामीलाई सुनिदिनु भयो र यसरी जोडिनु भएकोमा धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ नूतन भूषालजी लेख्नुहुन्छ इजरायलबाट, नमस्कार सर, सुनिरहेछ। 2058 जेठ 19 गतिको त्यो कालो राज सायद कुनै पनि नेपालीले भुल्न सक्ने छैन। स्वर्गीय राजपरिवारप्रति भावपूर्ण श्रद्धा सुमन अलि बढी घुमेको हुन्छ। आसी आसिया अलि ठुलोलाई खुर्पा भनिन्छ हाम्रोतिर सर भन्नुभएको छ। पक्कै पनि तपाईँले भने जस्तै हाम्रोतिर यो चाहिँ खुर्पा हो, हाम्रोतिर पनि खुर्पा भन्छ। र आसिया चाहिँ घुमेको र अलिकति धारधार भएको पनि हुन्छ आसियामा चाहिँ, यो खुर्पा नै हो। यहाँलाई धन्यवाद दिन चाहन्छु। हाम्रा नूतनजी हुनुहुन्छ इजरायलबाट छ। यसै गरी यहाँ साधुराम गुरुङज्यू लेख्नुहुन्छ, उहाँ आफै पनि गीतकार हुनुहुन्छ, उहाँ चाहिँ अहिले बेलायतबाट हुनुहुन्छ। नमस्कार तुलजी, म पनि हजुरको अत्यन्त लोकप्रिय कार्यक्रम सुरुदेखि नै सुनिरहेछु। घरकै कामतिर व्यस्त थिएँ त्यसैले प्रतिक्रिया दिन बल्ल समय मिलाए। गाउँघरको कुराहरू सुन्दा आफै गाउँ पुगेको आभास हुन्छ। नूतनजीको कलमबाट लेखेको गीत मिठो लाग्यो, नूतनजीलाई हार्दिक बधाई पनि भन्न चाहन्छु, धन्यवाद भनेर उहाँले हल्लाहरू बोलको गीत मन पराइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। र यहाँ एनपीजीले दिनुभएको नम्बर पनि हामीसँग सुरक्षित छ, त्यो नम्बरमा म फोन अवश्य गर्ने नै छु। र निमा दाजुलाई कल लागेन नै झ्याप्पै मिलनजीलाई कल गरिदिनुहोस् है भन्नुभएको छ। मिलन लामालाई त्यतातिर पनि म कोसिस गर्नेछु। अहिलेलाई भने चाहिँ म दुर्गा खरेलले गाउनुभएको एउटा गीत यहाँहरू माझमा राखिहाल्छु। र यसमा शब्द लेख्नुभएको छ गीतकार हुनुहुन्छ अमृत रेग्मी, संगीत अर्जुन पोखरेलको रहेको छ।

0: दुर्गा खरेलको स्वरमा रहेको गीत पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडिमसँग फ्यामिली कनेक्टिङमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र धेरैवटा नम्बरमा फोन डायल गरिसकेछु। विशेष गरी घर देशभन्दा पर रहेका परदेशका श्रोताहरूले दिनुभएका नम्बरहरूमा यतिखेर भने पृथ्वीको अर्को गोलार्धबाट त्यहाँको बिहानीबाट हामीलाई सुनेर एनपी परदेशीजी लेख्नुहुन्छ, लहै आसिङ तपाईँलाई सुन्दैछु। अघि हाम्रा मिलन लामाको गीत राख्दै गर्दा तपाईँले मिलनजी पनि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भनेको कारणले आज मलाई सम्झना आइहाल्यो। अस्ति भर्खरै जस्तो लाग्छ युएसएमा उहाँ आउँदाखेरि सँगै बसेर घुमेको सम्झना पनि आयो। मिल्छ भने फोन जोडिदिनुहोस् है भन्नुभएको रहेछ। मिलनजीलाई मैले स्वागत गरिहालेँ, काठमाडौँ आउनुभएको रहेछ, गीत रेकर्ड गर्दै हुनुहुँदो रहेछ चितवनतिर भन्नु लेख्नु भएको रहेछ हाम्रा एनपीजीले चाहिँ। मिलनजी नमस्ते हजुर, लासु फ्याकुला। अनि काठमाडौँतिरै हुनुहुँदो रहेछ त, गीत रेकर्डिङमा अहिले स्टुडियोमा हुनुहुँदो रहेछ त।
1: हजुर, म हिजो भर्खर आएको काठमाडौँ, प्राय म चितवन नै बस्छु।
0: अब
1: हिजो चाहिँ अब यसो अब गीत गाउनु पर्यो, अब आफ्नो पेसालाई पनि यसो निरन्तरता मात्रै हो, अब हाम्रो गीतहरू भयङ्करै पिकमा जाने चल्ने हिट हुने भन्ने कुरो
0: होइन नि। अब मिलन लामा भन्ने साथ अहिले रेडियो सुनेर बस्नु नै सम्पूर्ण श्रोताहरूले तपाईँका ती चर्चित गीतहरूलाई सम्झिहाल्नुहुन्छ। अघि पनि एउटा गीत राखेको थिएँ होइन, भनेपछि आफ्नो कर्म पनि गर्दै हुनुहुन्छ, यता समाज सेवामा पनि उत्तिकै तपाईँ क्रियाशील हुनुहुन्छ। विदेश कार्यक्रम जाँदाखेरि केही न केही अरूका लागि पनि सोचेर सम्झेर ल्याउनुहुन्छ। अलिक कमजोर आर्थिक रूपमा अलिकति विपन्न अनि केही कमजोरहरूलाई चाहिँ सहयोग गर्नुपर्छ भन्ने मान्यताले तपाईँ साङ्गीतिक कार्यक्रममा जाँदै गर्दा तपाईँको एउटा पाटो त छँदैछ एउटा प्रोफेसनल, तर त्यसभन्दा अर्को पाटो भनेको अरूको लागि पनि सोच्नुहुन्छ, त्यो चाहिँ राम्रो कुरा। एनपीजी पनि भन्नुहुन्छ कहिलेकाहीँ, मिलनजी अरूको लागि पनि सोच्ने मान्छे भनेर। र आज तपाईँलाई चाहिँ झ्याप्पै चितवनतिर हुनुहुन्छ होला, समातिहाल्नुहोस् भन्नुभएको थियो, मैले टेलिफोनबाट समातिसकेको छु, तर काठमाडौँ हुँदो रहेछ, नयाँ गीत पनि आउँदो रहेछ, ल खुसीको कुरा। एनपिजीलाई केही भन्न चाहनुहुन्छ?
1: एनपिजीलाई मेरो पनि धेरै धेरै सम्झना नमस्कार। उहाँहरूको गाउँ टोल गएको थिएँ म नर्थ क्यारोलिना अमेरिकाको,
0: हजुर,
1: अनि उहाँको घरमा एक रात एकदम सुखमय बास भयो, एकदम राम्रो उहाँको आतिथ्य, आफैले पकाएर खुवाउनुभयो उहाँको श्रीमतीले, आफैले उहाँहरू मिलेर कस्तो राम्रो स्वभावपूर्ण एकदमै पूर्वक ढङ्गले उहाँले भयो त्यहाँको हाम्रो बस्नेजीहरू सबै त्यहाँ शेर्पाजीहरू हाई पोइन्टमा कार्यक्रम थियो नर्थ खेतको, त्यहाँ उहाँको घरमा बास बस्न गएँ म तिन चार रात त्यहीँ पनि बस्यो। उहाँहरू सबैको टिम राम्रो छ, देश छोडेर माटोमाथि किरहन नसक्ने माटोलाई सम्झिरहने राम्रा मनका
0: हजुर, र उहाँहरूले आज तपाईँलाई सम्झनु भयो, तपाईँ स्टुडियोभित्र हुँदैछ टेलिफोनमा अलिकति चाहिँ भनौँ काटिरहेछ, भनेपछि नयाँ गीत कहिलेसम्म रिलिज गर्दै हुनुहुन्छ उसो भने?
1: अब यो आउँछ सर, अब चाँडै आउँछ, यो पूर्वेली गीत गीताको शब्द सङ्गीत आउँछ होला।
0: ल त्यो गीत आएपछि हामी श्रोतासम्म राख्नेछौँ र तपाईँलाई नयाँ गीतको लागि पनि अग्रिम शुभकामना दिँदै बिदा हुन्छु है त। नमस्ते मिलनजी।
1: नमस्कार।
0: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो मिलन लामा, उहाँसित छोटो कुराकानी गरे, उहाँ चाहिँ अहिले काठमाडौँमा आएर गीत रेकर्ड गराउँदै हुनु दृश्य, र धन्यवाद पनि दिन चाहन्छु मिलनजीलाई, टेलिफोन उठाइदिनु भयो। एनपी परदेशजीलाई पनि धन्यवाद दिँदै अब भने म व्यवसायमा जिग्मे छोके घिसिङले गाउनुभएको एउटा गीत राखिहाल्छु, एनपी परदेशीकी गीत रचना अनि सङ्गीत यसमा रहेको छ, पदम थापा मगरको।

हजुर श्रोताहरू, मेरो मायालाई रोक्दैन रोक्दैन हावाहुरीले जिग्मे छोकी घिसिङको स्वर राईको यो गीत राखे आन पेपारदेशीको गीत रचना अनि पदम थापा मगरको सङ्गीतमा र कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको व्यवसायमा अब टेलिफोनहरू लिने क्रमलाई चाहिँ मैले रोकिसकेको छु किनकि समयले नेटो काटिसकेको छ। कुलराज दुराजीले बेलायतबाट नियर स्कटल्यान्ड भनेर नमस्कार है सुनिरहेछ भन्ने लेख्नुभएको छ। कुलराज दुराजीलाई धन्यवाद दिन चाहन्छु र सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु। आज जति पनि श्रोताहरूले बिएमएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सोडिमसँग फ्यामिली कनेक्टिङ सुनेर हामीलाई साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद। अनि सुनेर जोडिनु नि सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रमको पुच्छारमा भने तुलसी गजमेरको शब्द संगीत र एउटा गीत राख्न चाहन्छु। असारे महिनामा पानी पर रुजाउने छुजाङ डुक्पाले गाउनु भएको यो गीत। अब जेठ आज 19 गते श्रोताहरू असार पनि लाग्न आँटिसक्यो। यसपालि मनसुन त असार होइन वैशाख बाट नै निकै सक्रिय रहेको थियो र अहिलेलाई भने निकै नै चर्चित गीत असारै महिनामा पानी पर रुजाउने एक्लो यो मेरो मन कसरी बुझाउने यो सम्झनाको गीत यहाँहरू माझमा राख्न चाहन्छु। छुजाङ डुक्पाको स्वरमा यही गीत यहाँहरू माझमा छाड्दै म भने आजको व्यवसाय कार्यक्रम सोडिमसँग फ्यामिली कनेक्टिङबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। तपाईँहरूको भाग्यफल शुभ रहोस्, सुरक्षित रहोस्। नमस्ते।

0: सभापति लामिछानेको भारत भ्रमणसँग सम्बन्धित थिए।
1: राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सभा चलाउन धर्म संकट परिरहेको गुनासो गर्नुभएको छ। नेपालले सीमाना मिचेको भन्ने प्रधानमन्त्रीको भनाईलाई लिएर सबै सांसद उठेर ठप्प भएपछि दाहालले सभामा रेकर्ड बने पनि संकट परेको बताउनु भयो।
2: कस्तो धर्म संकट छ यहाँ भने यो सभामा सायद यो इतिहासमै पहिलो पटक हुँदैछ जस्तो लाग्छ मलाई। यो राष्ट्रिय सभा हुन्छ, फेरि राष्ट्रिय सभाले यस्तै रेकर्ड राख्ने गरेकै छ। 100% मान्य सदस्यहरूको विरोध र उठेर सभा नचलाइयोस् भन्ने चाहिँ यो पनि सायद संसारमै विरलै हुन्छ जस्तो लाग्छ। एउटा सदन 100% विरोध गर्ने, 100% चलाइदिने। अहिले चाहिँ फेरि हामीले जे जति गरेका छौँ मलाई लाग्छ प्राय सबै हामीले 100% समर्थनमै गरेका छौँ।
1: अध्यक्ष दाहालले प्रतिनिधि सभाको मामिला भएकाले आफूहरू अगाडि बढ्नुपर्ने बताउँदा समेत उपस्थित मन्त्री बाहेक सबै सदस्य उभिएपछि भोलिसम्मका लागि बैठक रोक्नु भएको छ।
2: हिजो नि भनेको थिएँ, त्यति भनिहाल्नु त, किनभने उहाँले प्रधानमन्त्रीले बोले हाम्रो सभामा होइन, क्या प्रतिनिधि सभामा हो, उतै आएर जे गर्नुहुन्छ गर्नुहुन्छ, हामी अगाडि बढौँ भन्ने मेरो आग्रह हो नि। त फेरि कुरा त त्यही हो, हामीले भन्नुभयो अरे भन्ने सुनेन हो, हाम्रै आएर त बोल्नु भएको छैन, त्यस कारण त्यसको समर्थनमा उहाँले त्यो बोल्नुभयो भन्ने कुरा, त्यहाँ जो विरोध भएको छ त्यो विरोधको समर्थन गऱ्यौँ हिजो आज यस बेलासम्म ठिक छ, अब हाम्रो काम कारबाहीलाई अगाडि बढाउँ भन्ने आग्रह हो।
1: पूर्व गृहमन्त्री सुदन गुरुङको कारोबार छानबिन गर्न गठित समितिको म्याद 5 दिन थपिएको छ। छानबिनका लागि समितिलाई दिएको म्याद हिजो सकिएसँगै हिजै म्याद थपका लागि सरकारलाई पत्र पठाइएको थियो। आजबाट लागू हुने गरी 5 दिन म्याद थपिएको समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारीले जानकारी दिनुभएको हो। समितिले गएको साता गुरुङको बयान लिएको थियो। गुरुङ विवादमा तानिएको विषयमा विभिन्न कार्यालयबाट प्रमाण समेत संकलन गरिएको समितिले जनाएको छ। समितिले थप प्रमाण माग गर्दै अर्को पत्र पठाए पनि ती प्रमाण भने सबै संकलन हुन बाँकी छ। चैत 13 गते गृहमन्त्री भएका गुरुङले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै विवादमा तानिनु भएको थियो। गुरुङले वैशाख नौ गते गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। गुरुङमाथि छानबिन गर्न गएको वैशाख 28 गते सरकारले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल, महान्यायाधिवक्ता कार्यालयका सह न्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य हुनुहुन्छ। यो समितिलाई गुरुङको सम्पत्ति विवाद, हिरासतमा राखिएका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीको शेयर, हदबन्दीभन्दा बढी जग्गा र विवादित जग्गाको विषयमा छानबिन गर्न कार्यादेश दिइएको छ। पर्सा जिल्ला अदालतले वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहलाई अदालतले 2 मुद्दामा हराउटीमा ल्याएर आदेश दिएको छ।

हजुर त आदरणीय श्रोता वृन्द, मिठो एउटा गीत सुन्दै हुनुहुन्थ्यो जितेन राई र साथीहरूको आवाजमा। र यो गीतको साथसाथमा कार्यक्रम हाम्रो आजको यो दिवाकोसेलीको शुभारम्भ भइसक्यो। यहाँहरू सबैलाई सुस्वागतम न्यानो युवादन गर्न चाहन्छु। म यतिखेर तपाईँहरू सबैले सुनेर साथ दिइरहनु भएको छ होला यो आशा गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। समयले हाम्रो स्टुडियो घडीअनुसार दिउँसोको 1:13 जाने आँटेको छ। त आज मिठा मिठा लोक भाकाहरू नै सुन्छौँ आज, किनभने मङ्गलबारको दिन परेको छ। सधैँ नै मङ्गलबार हामी लोक सङ्गीतहरू सुनेर इन्जोय गर्ने गर्दछौँ। त आज विक्रमसम्म 2083 साल जेठ महिनाको 19 गते मंगलबार, तदनुसार 2 जुन सन् 2026 आज अधिक ज्येष्ठ कृष्ण द्वितीय तिथि परेको छ। त प्रिय श्रोतावृन्द, आजको यो कार्यक्रममा यस्ता मिठा मिठा गीत सङ्गीतहरू तपाईँहरूको लागि म राख्दै जानेछु। लोकगीत सङ्गीतहरू भनेपछि सबैलाई मनपर्ने नै यो एउटा विधा हो गीत सङ्गीतको, होइन? र सधैँ नै मङ्गलबारको दिनमा यस्ता लोक भाकाहरू हामी सुनेर एकैछिन आफ्नै देश आफ्नै परिवेश आफ्नै गाउँठाउँमा पुग्ने गर्दछौँ। र यसै सिलसिलामा आज पनि यस्तै मिठा मिठा गीत सङ्गीतहरू हामी सुनेर कार्यक्रममा अगाडि बढ्ने छौँ। तपाईँहरू सबैले पूर्ण रूपमा साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु। यतिखेर ठिक 4 बजेसम्मको लागि नै आज कार्यक्रमसहित म तपाईँको सेवामा छु। त आजको कुरा गर्नुपर्दा आज चाहिँ विभिन्न प्रकारको चाहिँ विशेषताहरू पनि छन्। हिजो यति धेरै विशेषताहरू परेका थिए, ती सम्पूर्ण कुराहरूलाई मैले समेट्न त सकिनँ, तर जति सक्दो मैले इन्फर्मेसन तपाईँहरूसँग सेयर गर्ने कोसिस गरेकी थिएँ। र आजको कुरा गर्नुपर्दा आज चाहिँ हिट एक्सन डे रहेको छ, र स्पेसली युरोपमा चाहिँ नि यो हिट एक्सन डे मनाइन्छ। मुख्य रूपबाट भीषण गर्मी र हिट वेभको खतराहरूप्रति मानिसहरूलाई जागरुक बनाउने अनि बचावको उपायहरू गर्ने काममा उत्प्रेरित गर्नको लागि मनाइने गरिन्छ। र सन् 2026 यो सालमा चाहिँ हिट एक्सन डे आज मनाउँदैछौँ 2 जुनको दिनमा, जसको उद्देश्य बढ्दै गरेको तापमानबाट समुदायहरूलाई सुरक्षित राख्नको लागि जागरुक गर्नु पनि हो। अब हिट भन्ने बित्तिकै पक्कै पनि एकदमै तपाईँ हामी सबैको साझा एउटा कन्सर्नको विषयवस्तु हो भन्दा सायद गलत हुँदैन पनि होला जस्तो लाग्छ मलाई, होइन? र हिट एक्सन डे हो आज। यसमा चाहिँ लू र भीषण गर्मीकोले चाहिँ स्वास्थ्यमा कस प्रकारको चाहिँ खतरा निम्त्याउँछ भन्ने कुरामा चाहिँ मानिसहरूको ध्यान आकर्षण गराउने, मानिसहरूलाई सचेत गराउने काम गरिन्छ। जागरुकता यस अर्थमा पनि आजको दिनको मुख्य एउटा उद्देश्य हो भन्दा फरक नपर्ला। अनि बचाव, गर्मीबाट बस्नको लागि पानीको पर्याप्त मात्रा अनि स्याडो यानि कि छायामा रहने र स्वास्थ्य सम्बन्धी सावधानीहरूलाई बढावा दिने, अनि समुदाय सुरक्षामा चाहिँ बालबच्चाहरू अनि बढी उमेरका चाहिँ बाबाआमाहरू अनि वृद्ध अवस्थाका व्यक्तिहरू अनि जरुरतमन्द मानिसहरूलाई चाहिँ गर्मीको दुष्प्रभावबाट बचाउनको लागि सामूहिक रूपमा प्रयास गर्ने, कसरी सबैले चाहिँ सामूहिक रूपमा चाहिँ यो एउटा योगदान दिन सकिन्छ, कसरी मद्दत गर्न सकिन्छ भन्ने कुरा पनि आजको दिनले उठाउने गर्दछ। त सन् 2026 फोकसको कुरा गर्नुपर्दाखेरि यो वर्ष चाहिँ हिट एक्सन डे विशेष रूपबाट चाहिँ इन्डोर हेल्थ रिस्क यानि कि घरभित्र रहने जति पनि स्वास्थ्य जोखिमहरू छन् त्यसलाई पहिचान गर्ने र त्यसबाट बच्ने कारवाहीमा चाहिँ विशेष जोड दिएर यो फोकस चाहिँ त्यसमाथि रहेको छ। इन्डोर हेल्थ रिस्कमाथि चाहिँ यो फोकस रहेको छ सन् 2026 थिमको कुरा गर्नुपर्दाखेरि है। अनि हिटवेभबाट बच्ने उपायहरू पनि हामीले ध्यान दिनुपर्छ, जस्तो कि हाइड्रेटेड रहनु पऱ्यो, होइन? पर्याप्त मात्रामा पानी पिउने गर्नु पऱ्यो, पर तिर्खा लागेर मात्र पानी पिउने भन्ने होइन, तिर्खा नलागे पनि पानी पिउनुपर्छ। अनि एकदमै भनौँ न एकदमै गर्मी समय जुन हुन्छ दिउँसोको बेलाको स्पेसली एकदमै पोल्ने घाम भनेर भन्छ नि, होइन? त्यो स्पेसली यो दिउँसोको 12 बजेदेखि दिउँसोको 4 बजेसम्मको अपराह्नको 4 बजेसम्मको यो 4 घन्टाको समय अवधि चाहिँ म्याक्सिमम यो चरम बिन्दुमा चाहिँ घाम पुगेको हुन्छ, चर्किएको हुन्छ, र यति बेला चाहिँ सिधा घाम पर्ने ठाउँबाट चाहिँ हामी बच्नुपर्छ है। अनि आफ्नो घरलाई चिसो राख्नको लागि झ्यालहरू र पर्दाहरूको सही तरिकाले हामीले उपयोग गर्नुपर्छ, विशेष गरिकन दिनको समयमा, होइन? स्पेसली हामीले जुन एउटा ब्ल्याकआउट पर्दा हुन्छ नि
त्यसको प्रयोग गऱ्यौँ भने चाहिँ हिट बाहिरबाट आउने पनि अनि भित्रको हिट पनि बाहिर जाने दुइटै कामलाई यसले रोक्छ। त्यस कारण गर्दाखेरि अब यो गर्मीको मौसममा बाहिरबाट हिट आउन यसले दिँदैन, जाडोको मौसममा भित्र अब हामीले हिटिङ युज गरेर हुन्छ भने त्यसलाई बाहिर जान दिँदैन। त्यस कारण गर्दाखेरि यो बाक्लो पर्दाको चाहिँ एकदमै जरुरत हुन्छ यस्तो बेलामा, जाडोमा होस् चाहे गर्मीमा होस् त्यसको प्रयोग गर्नु राम्रो हुन्छ। अनि हल्का कपडाहरू लाउने, जस्तो सुतीको कपडा भयो, प्योर कटनको कपडाहरू भयो, हल्का कलरको अनि एकदमै ढिला ढाला कपडा भनौँ, एकदमै लुज फिटिङको कपडाहरू लाउँदाखेरि पनि हामी हिटबाट बस्न सक्छौँ है। र यो कारण गर्दाखेरि हामीले चाहिँ यो सम्पूर्ण कुराहरूमा ध्यान दिनको लागि पनि हामी यस्तो सर्वसाधारणको यस्तो कुराहरूमा ध्यान आकर्षण गराउनको लागि पनि यो हिट एक्सन डेलाई चाहिँ संसारभरि आजको दिनमा मनाइरहेको अवस्था छ। र यसै गरिकन आज चाहिँ नि यो विश्व हार्ट रिदम विक पनि चलिरहेको छ, यस कारण गर्दाखेरि यस विषयवस्तुमा पनि अलिकति हामी कुरा गर्छौँ। अनि सडन कार्डियक अरेस्ट जुन चाहिँ हार्ट रिदमको कारणले गर्दाखेरि नै हुने एउटा समस्या हो होइन, यस विषयवस्तुमा हेल्थ सेगमेन्ट अन्तर्गत हामी केही कुरा गर्ने चर्चा परिचर्चा गर्ने मेरो तयारी रहेको छ। अनि यसै गरी अगाडि हाम्रो 2 बजेको समाचार पश्चात भने तपाईँलाई क्युजी तर्फ लिएर जान्छु मेजस्टोनमा, जहाँ चाहिँ इन्भिक्टा पार्क ब्यारेक्सभित्र आज चाहिँ भइरहेको छ क्वार्टर फाइनल, भन्दाखेरि पनि क्वार्टर फाइनल होइन ग्रुप स्टेजेसको म्याचेसहरू भइरहेको छ। हिजो पनि यहाँ भएको थियो 1RGR अवस्थित स्पोर्ट्स ग्राउन्डमा, र आज चाहिँ नि भइरहेको छ माथि मेजस्टोनमा है त। र यो कारण गर्दाखेरिमा चाहिँ नि तपाईँलाई म आज चाहिँ त्यतातिर लिएर जान्छु। हाम्रो दाजु योगराज राई त्यहाँ पुग्नुभएको छ, केही जानकारी उहाँले दिनुहुनेछ। बिहान हाम्रो कार्यक्रम काठमाडौँको सौगातमा पनि उहाँले केही जानकारी चाहिँ दिनुभएको थियो है। अनि यसै गरिकन अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ तपाईँलाई म लिएर जान्छु हाम्रो कुराकानीतर्फ। छड्के सलाम अन्तर्गत आजको बसाई रहनेछ हाम्रो भाइ विनोद बुढाथोकी सँगको कुराकानी रहने छ, र उहाँसँग गरिएको कुराकानीको प्रथम भाग तपाईँले आज सुन्न सक्नुहुन्छ। अनि मिठा मिठा गीत सङ्गीतहरूको सिलसिला जारी नै रहनेछ कार्यक्रमको अन्तिम चरणसम्म। आज मिठा मिठा लोक भाकाहरू सुन्नेछौँ। यसरी आजको दिनको यो कार्यक्रम तपाईँको लागि अगाडि लिएर जाने मेरो तयारी रहेको छ। तपाईँहरू सबैजनाले इन्जोय पक्कै पनि गर्नुहुन्छ होला भन्ने आशा गर्दै अब भने तपाईँलाई अर्को एउटा मिठो लोक भाका सुनाउनपट्टि म लिएर जान्छु, र यो गीत सँगसँगै कार्यक्रममा हामी अब अगाडि बढ्छौँ। र यो गीतको कुरा गर्नुपर्दाखेरि यो गीतमा अहिले तपाईँले आवाज सुन्न सक्नुहुन्छ हाम्रो मेलिना राईको, मेलिना राई र पुष्कर सुनवारको आवाजमा यो एउटा गीत म सुनाउने तयारीमा रहेकी छु तपाईँको लागि। इन्जोय गर्नुहोस् है त।

0: BFBS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, तपाईँ यशोदा बहिनी स्वास्थ्य चर्चाको पालो परिसकेको छ दिवाको शैलीमा। अब आज हामी चाहिँ आज केही कुराकानी गर्छौँ विश्व हार्ट रिदम विक 2026 अवसरमा, र 1-7 जुनसम्म चाहिँ यो पटक विश्व हार्ट रिदम विक मनाइरहेको अवस्था छ। र यस सप्ताहको मुख्य उद्देश्य भनेको अनियमित मुटुको धड्कन अरिथमिया प्रति जागरूकता बढाउनु पनि हो, र आफ्नो पल्सलाई पहिचान गर्ने जुन अभियान ले गर्दाखेरि समयमा नै यस्तो प्रकारको समस्याहरूलाई पत्ता लगाएर जाँच गर्नको लागि प्रोत्साहित गर्ने पनि यो सप्ताहको चाहिँ नि मुख्य उद्देश्य हो, जसबाट चाहिँ अचानक हुने कार्डियक अरेस्टबाट हुने चाहिँ मृत्यु दरलाई कम गर्न सकियोस्। र सन् 2026 विषय छ, थिम छ यो हार्ट यो रिदम यो स्टोरी, तपाईँको हृदय तपाईँको लय तपाईँको कथा भनेर है। र यो चाहिँ विशेष गरिकन विभिन्न प्रकारको चाहिँ अरिथमियाको लक्षणहरू जुन छन् यसलाई पहिचान गर्ने र विशेषज्ञ देखभालसम्म पुर्याउने चाहिँ यसको मुख्य फोकस रहेको छ यस पटकको लागि। र अरिथमियाको कारणले गर्दाखेरि नै जुन हार्टको समस्या सडन कार्डियक अरेस्टको समस्या हुन्छ, यो कुरालाई मध्यनजर राख्दै यसै विषयवस्तुमा चाहिँ नि ध्यान आकर्षण गराउने यसै विषयवस्तुमा जनचेतना अभिवृद्धि गर्ने हिसाब किताबले गर्दाखेरि पनि यो विकलाई हामीले अब्जर्भ गरिरहेका छौँ प्रिय श्रोताबृन्द। र एरिथमियाबाट हुन सक्ने जुन कार्डियक अरेस्टबाट हुने मृत्युदरलाई घटाउने पनि यो सप्ताहको मुख्य फोकस हो, मुख्य उद्देश्य हो। त यो हामीले हार्ट रिदम विक मनाइरहेको अवस्थामा चाहिँ अरिथमिया सडन कार्डियक अरेस्ट आदि इत्यादिको कुराहरू आइ नै रहन्छ, यसर्थमा यो के हो त भन्ने कुरालाई पनि अलिकति हामीले ध्यान दिनु जरुरी हुन्छ जस्तो लाग्छ। सबैभन्दा पहिला यो अरिथमियाको बारेमा कुरा गरौँ होइन। अरिथमिया चाहिँ वास्तवमा हृदयको जुन लय छ, जुन रिदम छ भनौँ न होइन, मुटुको जुन एउटा चाहिँ नि लय हुन्छ, यसमा अनियमिततालाई चाहिँ प्रकाशित गर्छ अथवा सन्दर्भित गर्छ अरिथमियाले। यस स्थितिको कारणले गर्दाखेरि मुटु एकदमै छिटो छिटो अथवा एकदमै ढिलो ढिलो ढुकढुक गर्ने र अक्सर अनियमित रूपबाट यो चाहिँ धड्किने गर्दछ है। र स्थितिको प्रकार र गम्भीरताको आधारमा अरिथमियाको लक्षण हल्कादेखि लिएर प्राणघातकसम्म पनि हुनसक्छ। यदि उपचार भएन भने यसले चाहिँ हार्ट अट्याक गराउन सक्छ, हार्ट फेलियर गराउन सक्छ, र हार्ट कार्डियक अरेस्ट जस्तो अधिक गम्भीर जटिलताहरूलाई पनि जन्म दिन सक्छ। यस कारण गर्दाखेरि यसको लक्षणहरू छिटै पहिचान गर्नु र स्थितिलाई चाहिँ कसरी म्यानेज गर्न सकिन्छ, कसरी प्रबन्धन गर्न सकिन्छ भनेर चिकित्सकीय सहायता लिन पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। त यो अरिथमिया के हो भनेर मैले हल्का रूपमा तपाईँहरूसँग जानकारी सेयर गरिहालेँ होइन। यो हृदय सम्बन्धी एउटा विकार हो जसले चाहिँ हृदयको धड्कन यानि कि मुटुको धड्कनलाई नियन्त्रित गर्नेवाला विद्युत को जुन एउटा इलेक्ट्रिकल जुन एउटा चाहिँ आवेग हुन्छ होइन, यसलाई प्रभावित गर्छ, जसबाट मुटु अनियमित रूपबाट धड्किन्छ। अनि मुटुको विद्युतीय प्रणालीले चाहिँ यसको धड्कनहरूको गति र लयलाई नियन्त्रित गर्छ, र यस प्रणालीमा कुनै पनि प्रकारको गडबडीको परिणाम स्वरूप नै अरिथमियाको समस्या हुन सक्छ। अरिथमिया मुटुभित्र विभिन्न भागहरूमा हुनसक्छ, जसमा एट्रिया माथिको भाग र निलय जुन तलको भाग हुन्छ होइन, यसमा यस जुनमा पनि हुनसक्छ। विभिन्न प्रकारको अरिथमियाहरू पनि हुनसक्छ, जस्तो कि आलिन्द अरिथमिया, निलय अरिथमिया, साइनस अरिथमिया आदि इत्यादि। र स्थितिको प्रकार र गम्भीरताको आधारमा चाहिँ यसको उपचार पनि हुने गर्दछ होइन। र यसबाट चाहिँ अचानक चाहिँ यसलाई यदि हामीले प्रबन्धन गरेनौँ, म्यानेज गरेनौँ अथवा उपचार गरेनौँ भने यसबाट अचानक नै प्राणघातक स्थिति सडन कार्डियक अरेस्टसम्म पनि पुग्न सक्छ मान्छे भन्ने कुरालाई हामीले बुझ्नुपर्ने हुन्छ। त अरिथमियाको पनि विभिन्न प्रकारहरू हुँदो रहेछन्, र ती प्रकारहरूको बारेमा अब अलिकति म तपाईँसँग यहाँ जानकारी सेयर गर्दैछु अहिले। त कुनै पनि समस्यामा विभिन्न प्रकारहरू हुन्छन्, तपाईँहरूलाई पनि थाहा भएकै हो होइन, टाइप्स भनेर भनिन्छ नि होइन। र यो अरिथमियाको पनि प्रकारहरू हुँदो रहेछ, यसलाई चाहिँ सबैभन्दा पहिला सुप्राभेन्ट्रिक्युलर अरिथमिया भनिँदो रहेछ, जुन चाहिँ यसको जुन मुटुको माथिल्लो कक्ष यानि कि आर्ट्रियामा सुरु हुन्छ। र यो चाहिँ सुप्राभेन्ट्रिक्युलर
अरिथमिया भयो अनि अर्को चाहिँ भेन्ट्रिकुलर अरिथमिया यसको यो प्रकारमा चाहिँ समस्या चाहिँ मुटुको तल्लो कक्ष यानि कि भेन्ट्रिकुलर निलय भेन्ट्रिकल्स आदिमा चाहिँ सुरु हुन्छ अनि अर्को चाहिँ ब्राडी अरिथमिया भनेर भनिँदो रहेछ यो एक प्रकारको अरिथमिया हो जुन चाहिँ असामान्य रूपबाट एकदमै ढिलो र अनियमित मुटुको धड्कन यसको चाहिँ विशेषता हो यो एक अन्तर्निहित मुटु स्वास्थ्य समस्या हो र कुनै गम्भीर स्वास्थ्य समस्याको चेतावनी सङ्केतको रूपमा पनि हामीले यसलाई लिन सक्दा रहेछौँ त अरिथमियाको विभिन्न प्रकारहरूको बारेमा मैले छोटकरीमा तपाईँहरूसँग जानकारी सेयर गरेको छु प्रिय श्रोता पनि अब यो अरिथमियाको लक्षणहरूको बारेमा कुरा गर्छु तर त्योभन्दा पनि अगाडि चाहिँ नि हामीले एउटा छोटो म्युजिकल ब्रेक फेरि पनि लिनपर्ने बेला त भइ नै सकेको रहेछ हामी यहाँ मिठा मिठा लोकभाकाहरू सुनिरहेका छौँ लोकगीतहरू सुनिरहेका छौँ यही सिलसिलामा अब चाहिँ नि शम्भु राई र उषा किरण अधिकारीले गाउनुभएको एउटा गीत सुनाउँछु अनि फेरि पनि अरिथमियासँग सम्बन्धित त्यो कुरालाई नै म अगाडि जोड्दै जानेछु

is Gorkha Radio. कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

हजुर राम, तपाईँले गाउनुभएको एउटा मिठो गीत सुन्दै थियो। तपाईँले यतिखेर तिमी आउँछौ कि अर्कै बे गरौँ बोलको गीत सुन्दै हुनुहुन्थ्यो। र अब भने हामी फेरि पनि हेल्थ सेगमेन्टमा अगाडि बढ्छौँ। हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत हामी कुराकानी गर्ने गर्दछौँ। र यही सिलसिलामा अब भने म तपाईँलाई अगाडि लिएर जाँदैछु। यो हाम्रो जुन अरिथमियाको बारेमा कुरा गर्दैछु आज, यस विषयवस्तुलाई फेरि पनि जोड्दैछु। यो चाहिँ हार्ट रिदम विक चलिरहेको छ। यो सप्ताह चाहिँ, यो हार्ट रिदम विक चाहिँ संसारभरि नै यो सप्ताह 1-7 जुनसम्म मनाइरहेको अवस्थामा हामी अरिथमियाको बारेमा यसै सिलसिलामा कुरा गर्दैछौँ। र अरिथमिया भनेको के हो, यसको कस्तो प्रकारहरू हुन्छन् भन्ने विषयवस्तुमा त मैले छोटकरीमा यो ब्रेकभन्दा अगाडि कुरा गरिसकेका छु। र अब भने यसको लक्षणहरूको कुरा गरौँ है त। यसको लक्षण, यसको चाहिँ अरिथमियाको कुन स्थिति हो र त्यसको प्रकार के हो र गम्भीरता के हो, यसको आधारमा एकदमै भिन्न भिन्न हुनसक्छ। जबकि कैयौँ मानिसहरूलाई चाहिँ कुनै खास प्रभाव देखिँदैन, तर कसैलाई लाग्न सक्छ कि उनीहरूको दैनिक क्रियाकलाप उनीहरूको हृदयको लयमा गडबडीबाट एकदमै धेरै प्रभावित भएको छ भनेर। अरिथमियाको सम्भावित लक्षणहरूलाई बुझ्नु आवश्यक छ, किनकि सुरुवाती पहिचानबाट अधिक प्रभावशाली उपचार र प्रबन्धन हुनसक्छ। शरीरमा कुनै गडबडी हुँदाखेरि पहिचान गर्ने चाहिँ काम भयो भने त्यो व्यक्तिले तुरन्तै चिकित्सकीय सहायता लिन सक्छ र जटिलताहरूबाट बस्न सक्छ। सामान्य लक्षणहरूको कुरा गर्नुपर्दा, धड्कन, जुन मुटुको धड्कन हुन्छ होइन, यसलाई चाहिँ विशेष ध्यान दिनुपर्छ। मुटुको धड्कन अनियमित रूपबाट महसुस गर्ने अनुभूति हुन्छ, या त एकदमै तेज हुन्छ होइन, एकदमै छिटो छिटो धड्किने एकदमै स्पिडमा, केही त नभए त एकदमै बिस्तारै थड्किएको जस्तो महसुस हुन्छ, या त अनियमित रिदमको साथमा होइन, नभए त मुटु त ढुक ढुक गर्नुपर्ने हो। त्यो एउटा प्रकारको एउटा लय हुन्छ, एउटा रिदम हुन्छ नि, त्यो रिदममा तलमाथि हुनु सबैभन्दा ठुलो एउटा लक्षण हो यसको होइन। यो छाती, यो गर्दन र घाँटीमा चाहिँ एकदमै फडफडाहट महसुस हुनु, तेज धड्कन या धड्कन रोकेको जस्तो महसुस हुनु अक्सर चिन्ताजनक हुनसक्छ। यद्यपि यो गम्भीर नोक्सान नपुर्याइकन पनि हुनसक्छ, तर यदि यो संवेदना बारम्बार हुन्छ या अन्य लक्षणहरूको साथमा हुन्छ भने यो एक अन्तर्निहित अरिथमियाको सङ्केत हुनसक्छ, जसको लागि चिकित्सकीय ध्यान दिनु अत्यन्तै आवश्यक हुन्छ। यसै गरिकन चक्कर आउनु वा हल्का टाउको दुखाइ हुनु, चक्कर आउनु या हल्का टाउको दुखाइ त्यति बेला हुनसक्छ जति बेला हृदयमा, यानि कि हाम्रो मुटुको जुन रक्त छ, रगत छ, यसलाई प्रभावी ढङ्गबाट मुटुले चाहिँ पम्प गर्नमा असफल भइरहेको हुन्छ, जसबाट मस्तिष्कमा रक्त प्रवाहमा कमी आउँछ। यसले गर्दाखेरि हामी अस्थिर महसुस गर्न सक्छौँ, जस्तो कि बेहोस हुन सकिन्छ या सन्तुलन बिग्रिन सक्छ। यो कि त अरिथमियासँग जोडिएको हुनसक्छ या त अन्य समस्याहरूबाट पनि हुनसक्छ, तर अरिथमियाको पनि एउटा लक्षणको रूपमा हामीले लिनपर्ने हुनसक्छ। अनि सास लिनमा कठिनाइ, जब मुटु अनियमित रूपबाट धड्किन्छ त्यति बेला रक्त जुन छ यसलाई कुशलताको साथमा मुटुले पम्प गर्न सक्दैन, जसबाट शरीरमा अक्सिजनको स्तर कम हुन्छ र सास लिनमा कठिनाइ हुन्छ। यो अचानक या बिस्तारै बिस्तारै हुन पनि सक्छ होइन, र जसबाट चाहिँ हिँड्दाखेरि, सिँढीहरू चढ्दाखेरि, दैनिक कामकाज गर्दाखेरि अलिकति असमञ्जसमा परेको अथवा अलिकति गाह्रोमा परेको जस्तो, कठिनाइमा परेको जस्तो महसुस हुनसक्छ। गम्भीर मामलाहरूमा अधिक गम्भीर हृदय, यो अरिथमिया र हृदयको स्थिति गम्भीर भएको सङ्केत हुनसक्छ, यसको लागि तत्काल नै यसको चाहिँ चेक जाँच गराउनु अत्यन्तै जरुरी हुन्छ। अनि छातीमा पीडा हुनु वा बेचैनी हुनु है, यो अरिथमियाको कारणले गर्दाखेरि छातीमा पीडा पनि हुनसक्छ, बेचैनी पनि हुनसक्छ, किनभने मुटुले ठिक ढङ्गबाट चाहिँ रगत पम्प गर्न सकिरहेको हुँदैन अथवा पम्प गर्नको लागि सङ्घर्ष गरिरहेको हुन्छ, जसबाट चाहिँ हृदयको मांसपेसीहरूमा अक्सिजन आपूर्ति कम हुन्छ, जस कारण गर्दाखेरि पीडा हुने र अलिकति गाह्रो हुने, अलिकति सास फेर्न गाह्रो भएको जस्तो अथवा यो बेचैनी भएको जस्तो हुनसक्छ, अनि एकदमै तेज घोचेको जस्तो पीडा पनि हुनसक्छ है। यो चाहिँ लगभग कहिलेकाहीँ हार्ट अट्याकको जुन एउटा सिम्टम्स छ त्यस्तो खालको सिम्टम्स पनि यसले लिएर आउन सक्छ। अनि यसै गरिकन थकान या कमजोरी पनि हुनसक्छ यस्तो बेलामा, र सामान्य कमजोरी चाहिँ भइ नै रहेको, फटिक भइ नै रहेको जस्तो महसुस हुन्छ भने पनि अरिथमियाको समस्या हुनसक्छ भन्ने कुरामा ध्यान दिनुपर्ने हुनसक्छ, किनभने अब मुटुले नै राम्ररी
पम्प नगरिसकेपछि रगत होइन यसबाट जुन अक्सिजनहरू विभिन्न सेल्सहरूमा पुग्नुपर्ने हुन्छ, विभिन्न अङ्गहरूमा पुग्नुपर्ने हुन्छ, त्यो नपुगिसके पश्चात शारीरिक गतिविधि पनि अलिकति ढिलाढाला हुन्छ, असामान्य रूपबाट थकान महसुस हुन सक्छ, दिनचर्यामा हाम्रो जुन छ यसमा बाधा पनि पुग्न सक्छ। र यसै गरी एकन बेहोस हुनु वा बेहोस हुन आँटेको आँटेको जस्तो महसुस हुनु पनि अरिथमियाको अर्को एउटा लक्षण हो। किनभने मैले अघि नै भने अक्सिजनको कमी भएको महसुस हुन्छ राम्ररी मुटुले रगत पम्प नगरिसकेपछि, जस कारण गर्दाखेरि रक्तचापमा अचानक गिरावट पनि आउन सक्छ र हुन त यो एकदमै ब्रिफ मात्र पनि हुनसक्छ तर बारम्बार यस्तो खालको घटनाहरू भइरहेको छ भने अरिथमियाको सङ्केत हुनसक्छ भनेर बुझ्नुपर्छ। त प्रिय श्रोताबृन्द, अब भने यो लक्षणहरू पश्चात अरिथमियाको कारण र जोखिम कारक तत्त्वहरूको पनि कुरा गरौँ। सबैभन्दा पहिला त मुटुको बिमारी, कोरोनरी धमनी रोग, मुटुको चाहिँ समस्या, अनि यसै गरिकन हृदयघात आदि इत्यादिको समस्या भोगिसकेको मानिसहरूमा अथवा हार्ट फेलियरको समस्याबाट गुज्रिसकेको मानिसहरूमा चाहिँ यो हृदयको मांसपेशी एकदमै कमजोर भइसकेको हुन्छ, यस कारणले गर्दाखेरि यसले विद्युतीय मार्गहरूलाई बाधित गर्छ जसबाट हृदयमा चाहिँ अरिथमियाको समस्या हुनसक्छ। अनि इलेक्ट्रोलाइट असन्तुलन, पोटासियम, सोडियम, क्याल्सियम र म्याग्नेसियम जस्ता इलेक्ट्रोलाइट्समा असन्तुलनको कारण गर्दाखेरि पनि हृदयमा विद्युत आवेगहरूमा बाधा उत्पन्न हुन्छ, जसबाट अनियमित लय उत्पन्न हुन्छ। उच्च रक्तचाप अनियन्त्रित छ जुन उच्च रक्तचाप भने यसको कारण हृदय र रगत नलीहरूमा चाहिँ परिवर्तन हुनसक्छ, जसको कारण गर्दाखेरि अरिथमियाको खतरा बढ्न जान्छ। अनि हृदयको जुन भल्भ हुन्छ मुटुको भल्भमा विकार जस्तो कि स्टेनोसिस वा रेगुरिटेसन जस्ता समस्याहरू भएको छ भने रगतको जुन फ्लो हुन्छ यसलाई बाधित पुर्याउँछ यसले, र हृदयमा चाहिँ अरिथमियाको समस्या हुन सक्छ। कसै कसैमा जन्मजात हृदय दोष पनि हुन्छ, केही मानिसहरूमा संरचनात्मक अभावहरूको साथमा जन्म भएको हुन्छ र उनीहरूको चाहिँ मुटुमा चाहिँ अलिकति असमानताहरू हुन्छ जसले गर्दाखेरि अरिथमिया प्रवृत्त हुन्छ यस्ता मुटुहरू, र त्यस्तोमा पनि अरिथमियाको चाहिँ समस्या उत्पन्न हुन सक्छ। अनि थायराइडको विकार, हाइपोथायरोडिजम वा हाइपोथायरोडिजम दुइटै चाहिँ स्थितिमा हृदयको गति र लयलाई प्रभावित हुन सक्ने स्थिति हो भनेर भनिएको छ। र स्लिप एप्निया, यो चाहिँ अब्स्ट्रक्टिभ स्लिप एप्नियाको कारणले गर्दाखेरि रगतमा अक्सिजनको स्तरमा उतार चढाव हुन्छ, जसको कारणले गर्दाखेरि हृदयमा अरिथमिया उत्पन्न हुन सक्छ, स्पेसली निन्द्राको समयमा। अनि एकदमै धेरै मद्यपानको कारण गर्दाखेरि, लागु पदार्थ दुर्व्यसनको कारण गर्दाखेरि पनि अरिथमिया हुनसक्छ, र यो चाहिँ कारक तत्त्वहरू हुन् भने जोखिम केले बढ्छ भन्दाखेरि आयु है, जसै जसै मान्छेको उमेर बढ्दै जान्छ हृदयको विद्युत प्रणालीमा परिवर्तन हुन्छ जसले गर्दाखेरि अरिथमियाको सम्भावना बढ्न जान्छ। अनि पारिवारिक इतिहास, यदि अरिथमियाको चाहिँ इतिहास कसैमा छ, कसैको पारिवारिक इतिहासमा अरिथमियाको समस्या भएको मान्छे छन् भने त्यसमा चाहिँ आनुवांशिक प्रवृत्तिको सङ्केत देखिन्छ र आनुवांशिक रूपमा पनि यो अरिथमिया हुने भएको कारण गर्दाखेरि जोखिम बढेर जान्छ। मोटोपनले गर्दाखेरि पनि यसको जोखिम बढ्छ भने मधुमेह अनि दीर्घकालीन तनाव, धुम्रपान, शारीरिक निष्क्रियता आदि इत्यादिले पनि अरिथमियालाई निम्त्याउन सक्छ। अनि हृदयको शल्य चिकित्सा भइसकेको छ अथवा कुनै पनि प्रकारको चाहिँ मुटु सम्बन्धी प्रोसिजर गरिएको छ भने पनि त्यस्तो मान्छेलाई पनि यस प्रकारको समस्या हुन सक्छ भनेर हामीलाई विज्ञहरूले जानकारी गराएका छन्। त आज हामीले अरिथमियाको बारेमा कुरा गऱ्यौँ किनभने यो शब्द चाहिँ हामी मान्दैछौँ हार्ट रिदम विक, र यस कारण गर्दाखेरि मैले अरिथमियाको बारेमा कुरा गरेँ र सडन कार्डियक अरेस्टको बारेमा पनि कुरा गर्छु भनेको थिएँ, तर समयले साथ दिँदाखेरि अब यसलाई चाहिँ मैले भोलि तपाईँहरूसँग सेयर गर्ने मैले वाचा गर्न चाहन्छु है। त यति भन्दै अब अगाडि एउटा मिठो गीत, त्यस पश्चात 2 बजेको समाचारतर्फ तपाईँलाई लिएर जान्छु। सुनिता थिकिमले गाउनुभएको गीत तयार छ मेरो प्लेलिस्टमा अन्तिम गीतको रूपमा यो चरण अन्तर्गतको।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सत्तारूढ राष्ट्र स्वतन्त्र पार्टी राष्ट्रपाले प्रधानमन्त्री बालन शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। प्रतिनिधि सभा बैठकपछि संचारकर्मीसँग राष्ट्रपाका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटी
4: 10 गजा क्षेत्रमा दुवै तर्फबाट चाहिँ भू उपयोगहरू भएको छ, त्यसलाई सीमा मिचेको भन्ने नभन्ने शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो र यो चाहिँ अन्तर्राष्ट्रिय हिसाबमा पनि छलफल गरेर जानुपर्छ भन्ने जुन प्रधानमन्त्रीज्यूले राख्नु भएको छ त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ कि हाम्रो सीमाको समाधान अलिक छिटो गर्नुपर्छ। यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आइ नै हाल्छ। अर्को चाहिँ अब यो रिभर्स कुटनीति पनि हो, पार्टीले त यस अगाडि नै हामीले हाम्रो चाहिँ भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरू फिर्ता हुनुपर्छ र भूमि फिर्ता लिनको लागि चाहिँ कूटनैतिक पहलहरू गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेका छ। त्यो कारणले गर्दाखेरि पार्टीको धारणा स्पष्ट नै छ र यो विषयमा चाहिँ थप छलफलहरू अगाडि बढ्छ।
3: राज्यसभा सदस्यहरू प्रधानमन्त्रीप्रति आकर्षित भएका छन्। प्रधानमन्त्री नरेन्द्र शाहले नेपालीहरूबाट भारतीय सीमा मिचिएको बताएपछि सदस्यहरू स्नी मिचेले कूटनीतिक दृष्टिले त्रुटिपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गर्नुभयो।
5: प्रधानमन्त्रीज्यूको कूटनीतिक अपरिपक्वताको प्रकाश देखिन्छ र बेलायत जस्तो मित्र राष्ट्रलाई विवादमा तान्नु र आफ्नै देशलाई दोषी प्रमाणित गर्न खोज्नुले चाहिँ नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशील सिद्धान्तको धज्जी भएको छ।
3: घनश्याम रिजालले सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याएर माफी नमागेसम्म सदन चल्न नदिने अडान राख्नुभयो।
6: जानेर वा नजानेर संसदको रोस्टमबाट बोलेको कुराले अहिले नै भारतसँगको केही सीमाहरूमा समस्या देखिन थालेको विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक भइरहेका छन्। त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो गल्ती सच्याएर संसद मार्फत राष्ट्र सामु क्षमा याचना नगर्दासम्म यो बैठक चल्न सक्दैन भन्ने म र मेरो दलको ठहर छ।
3: सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पोखराका उद्योगी व्यवसायी शिक्षक तथा सर्वसाधारणलाई उत्साहित बनाउन

0: पङ्गाको चाहिँ नाम लिनु भएन अर्थमन्त्रीले, केही गरेन। सामाजिक सुरक्षा भत्ता केही वृद्धि गरिदिया भए केही सन्तुष्ट हुने थिएँ। कहिले कहिले नगरपालिकाहरूले चाहिँ नि हट भन्नुहुन्छ, अब हामी अपाङ्गहरूले कसरी खाने, हाम्रो वृद्धि यही हो।
1: सरकारले गत जेठ 15 गते संसदमा प्रस्तुत गरेको बजेटले यहाँका उद्योगी व्यवसायी शिक्षक तथा सर्वसाधारणलाई उत्साहित बनाउन सकेको छैन। दुई तिहाईको बलियो सरकारले शिथिल अर्थतन्त्र चलायमान बनाउने र नागरिकको मनोबल बढाउने गरी बजेट कार्यक्रम ल्याउने आशा अहिले निराशामा परिणत भएको छ। पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज वास्तोला बजेट कार्यक्रममा आएको विद्युत महसुलमा भ्याट लगाउने कार्य साना व्यवसायीका लागि न्यायोचित नभएको बताउनुहुन्छ।
2: नीतिगत रूपमा यो बजेटमा विशेष गरी चाहिँ यो विद्युतमा चाहिँ महसुल लगाउने जुन साना व्यवसायहरूको लागि यो चाहिँ न्यायोचित चाहिँ देखिँदैन। त्यस्तै गरी यो शिक्षा र स्वास्थ्यमा पनि जुन भ्याट लगाउने कुरा अथवा कर लगाउने कुरा त्यति चाहिँ प्रभावकारी देखिएन र समग्रमा बजेट चाहिँ उही पुरानै त्यस्तो चाहिँ त्यस्तो परिवर्तनशील चाहिँ छैन। अपेक्षा विशेष गरी निजी क्षेत्रले अब यो नयाँ दुई तारिकको एउटा स्थायी सरकार आएपछि निजी क्षेत्र एउटा उत्साहित पनि थियो, जुन रूपमा चाहिँ निजी क्षेत्रलाई राज्यले जुन एउटा साथमा लिएर जुन काम गर्ने जुन खालको जुन वातावरण चाहिँ निर्माण गर्छ भन्ने हामीलाई लागिरहेको थियो, तर त्यो अनुरूपको चाहिँ बजेट चाहिँ यसमा खासै अहिले उद्योग व्यवसाय मैत्री चाहिँ बजेट चाहिँ निर्माण चाहिँ नभएको चाहिँ अनुभूति निजी क्षेत्रले त्यो खालको चाहिँ अनुभूति गरेको छ।
1: माछा पुछ्रे माध्यमिक विद्यालय भुर्जुङ खोलाका प्र सन्तोष आचार्य बजेटमा शिक्षक कर्मचारीको तलब वृद्धि हुनु बाहेक उत्साहित बनाउने कार्यक्रम नआएको बताउनुहुन्छ।
3: त्यही शिक्षकहरूका लागि राज्यले चाहिँ शिक्षक दरबन्दीमा नसमेटेको र यो स्त्री बाल विकासका शिक्षक अनि विद्यालय कर्मचारीहरूलाई चाहिँ पहिलेबाट नसमेटेको, उनीहरूलाई दरबन्दीमा पनि नल्याएको हुनाले गर्दा उहाँहरूको कुरामा अझै पनि अन्यल छ। धेरैको अपेक्षा चाहिँ अलि राम्रो तरिकाले उहाँहरूलाई पनि प्राथमिक तहसम्मको दरबन्दी होस् भन्ने खालको थियो। र अर्को कुरा चाहिँ हाम्रो विद्यालय तहमा नै सुधार हुने खालको चाहिँ खासै त्यस्तो खालको एक दुईवटा स्मार्ट बोर्डहरू प्रत्येक विद्यालयमा दिने भन्ने चाहिँ आयो। अरू कुरा चाहिँ ठ्याक्कै हामीले दिवा खाजामा कक्षा 10 समेट्छ कि अथवा 12 समेट्ला कि अरू विद्यालयहरूका प्रधानाध्यापकहरूका लागि निश्चित बजेट
4: नमस्कार। यो BFBS कुल खबर रेडियो हो।

0: हजुर भेरेटार मुनि धराना तिमी नै हो मेरो पराना अशोक मुकालुङ र मेनुका राई लेखाउनु भएको मिठो यो लोक भाका सुनाउँदै कार्यक्रमलाई मैले अगाडि बढाएकी छु। सुन्दै हुनुहुन्छ बिएपिएस गोर्खा रेडियोलाई यतिखेर र यो बेलामा हाम्रो आफ्टरनुन सो कार्यक्रम दिवाको सेली राख्दैछु तपाईँहरूको सेवामा म शिरेश सुनवार। वेलकम ब्याक भन्न चाहन्छु यहाँ सबैलाई फेरि पनि एकपटक सुस्वागतम न्यानो अभिवादन टक्राउँदै कार्यक्रमलाई अगाडि जोड्न चाहन्छु। आशा गर्दछु साथ दिँदै हुनुहुन्छ यहाँहरू सबैले। समय दिउँसोको 2 बजेर अहिले 14 मिनट गएको छ। कार्यक्रममा अब अन्य कुराकानीहरूलाई थाँती राख्दै तपाईँलाई सोझै लिएर जाँदैछु क्युजी मेस्टोनतर्फ, जहाँ चाहिँ इन्भिक्टा पार्क ब्यारक्सभित्रको स्पोर्ट्स ग्राउन्डमा हुँदैछ आज हाम्रो नेपाल कपको ग्रुप स्टेजेसको म्याचहरू। हिजो यहाँ भएको थियो 3 म्याच, आज चाहिँ क्विन्स गोर्खा इन्जिनियर्सको प्राङ्गणभित्र यो म्याच भइरहेको छ। आज पनि 3 म्याच र यसको लागि बिहानैदेखि हाम्रो दाजु योगराज राई त्यहाँ पुग्नु भएको छ र अब उहाँले त्यहाँबाट प्रत्यक्ष जानकारी लिएर के कस्तो भइरहेको छ, अहिलेसम्म बिहानदेखिको यो विभिन्न म्याचहरू के कस्तो भइरहेको छ जानकारी लिएर आइसक्नु भएको छ। उहाँलाई मैले स्वागत गर्न चाहेँ यतिखेर। दाजु नमस्ते।
1: हजुर बहिनी नमस्कार। यहाँ इन्जिनियर इन्भिक्टा पार्क ब्यारेक्स मेस्टोनबाट ओएमजी अहिले यति धेरै मुसलधारे पनि परिरहेको छ र अहिले चाहिँ वान आवर जस्ट भर्सेस क्यु जालको बिचमा चाहिँ एकदमै मारामार भनौँ न, जस यहाँ चाहिँ नेपाल कप स्टेज ग्रुप स्टेज म्याच सम्पन्न भइरहेको छ। पानी पनि भर्खर एकदमै ठुलो पानी परिरहेको छ। हुन त खेलाडीहरूलाई यसले राहत देला, तर अलिकति यहाँ चाहिँ हेर्न आउनेहरूको लागि अलिकति डिस्पर्स गरे जस्तो छ। हुन त यहाँ टेन्टहरू टाँगेको छ र यहाँ आउनुहुने स्पेक्टेटर्सहरूले अम्ब्रेलाहरू पनि लिएर आउनु भएको छ। म त यहाँ ठुलो एउटा ह्याङ्गर जस्तो रहेछ त्यहाँबाट बोलिरहेको छु। अहिलेको नतिजा भन्नु पर्दा चाहिँ 1-0 शून्य अनि क्युओजेलाको पनि शून्य रहेको छ। क्युओजेलाले एउटा पेनल्टी पाएको थियो, तर नम्बर 10 खेलाडी हुनुहुन्छ क्युओजेलाको, उहाँले पेनल्टी मिस गर्नुभयो, यानि कि 1-0 किपरले एकदमै राम्रो सेभ गर्नुभयो। त्यो पेनल्टी कसरी सेभ गर्नुभएको छ भनेर तपाईँले त्यो पेनल्टीको मात्रै छोटो भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो फेसबुक पेजमा भर्खरै चाहिँ त्यहाँ मैले अपलोड गरेको छु। र उहाँहरू फर्स्ट हाफ खेलेर अहिले सेकेन्ड हाफको पनि करिब आधातिर चाहिँ उहाँहरू खेल्दै हुनुहुन्छ। र अहिले अघि योभन्दा अगाडि तपाईँले फोन गर्नुभन्दा अगाडि पनि हाम्रो क्यु जलाले राम्रो एटेम्प गर्नुभएको थियो, तर किपरले एकदमै राम्रो सेभ गर्नुभयो। र अहिले चाहिँ यता क्यु जलाको पोस्टतिर गोल चाहिँ खेलाइरहेको छ 1-0, र अहिले चाहिँ मध्य भागमा उहाँहरू खेल्दै हुनुहुन्छ। गर्दा अहिले यसैले चाहिँ गोल गर्नुहुन्छ भन्ने चाहिँ अहिले यति साह्रो यकिन गर्न सकिनँ, तर अहिले स्पोर्ट्स अथवा यो खेल चाहिँ एकदमै जस अब क्लाइमेक्समा पुगेको छ भनौँ न। र आज चाहिँ 1-0 सेकेन्ड गेम हो, हिजो चाहिँ ड्र भयो उहाँहरूको, त्यसले गर्दा आज चाहिँ उहाँहरूले जित्नु भएन भने अब मासतिर जाने सम्भावना अलिक कम हुन सक्छ। र तर क्यु जलाको चाहिँ पहिलो गेम हो र अझै गेम सकेको छैन, र अब दुईवटा टिममध्ये कुनै टिमले एउटा मात्रै गोल गर्नुभयो भने सायद यो आजको खेल त्यसरी नै सकिन पनि सक्छ। यो सेकेन्ड म्याच हो र यो चाहिँ 12:30 किक अप भएको, अहिले मजाले पानी परिरहेको छ। र अब आजको थर्ड म्याच यानि कि अन्तिम म्याच चाहिँ 2-0 भर्सेस गोर्खा कम्पनी चाहिँ क्याट्रिक खेल्दै हुनुहुन्छ। र 2-0 हिजो चाहिँ क्युजीसँग चाहिँ खेल भएको थियो, क्युजीको 1 अनि 2-0 शून्य रहेको छ। त्यसले गर्दा 2-0 लागि पनि आज एउटा मस्ट विन गेम नै हुन्छ यदि उहाँहरू चाहिँ फरवर्ड चाहिँ जानुपर्छ भने। गर्दा 2-0 लागि एउटा क्रिटिकल चाहिँ आज गेम हो आदरणीय श्रोताहरू, र यो चाहिँ आजको खेल हो र हिजोको नतिजा तपाईँले चाहिँ थाहा पाइसक्नु भएको छ। र योभन्दा अगाडि चाहिँ गोर्खा कम्पनी ट्राभलेटो र जिएसपिएस भएको थियो, र त्यसमा चाहिँ गोर्खा कम्पनी ट्राभलेटोको 1 अनि जिएसपिएसको चाहिँ 5 उहाँले स्कोर गर्नुभयो, र एउटा चाहिँ पेनल्टी सुरुको खेल चाहिँ गोल चाहिँ उहाँले पेनल्टी गर्नुभएको थियो। त्यसपछि एवम रितले उहाँले चाहिँ 4 गोल गएर 5 गोल गर्नुभयो जिएसपिएसले, अनि गोर्खा कम्पनी ट्राभलेटोको 1 रहेको छ। अब थर्ड म्याच चाहिँ 2-0 भर्सेस गोर्खा कम्पनी चाहिँ क्याट्रिक हुनुहुन्छ, उहाँहरू आइसक्नु भएको छ र हेरौँ उहाँहरूको थर्ड म्याच कस्तो हुन्छ। आशा छ यो पानीले चाहिँ अलिकति डिस्टर्ब नगर्ला कि, अघि फर्स्ट म्याच सकियो त्यसपछि ब्रेक भएको थियो, त्यसपछि पनि एकदमै यहाँ ठुलो पानी पऱ्यो, अब त्यस्तै पानी पऱ्यो भने चाहिँ अलिकति यहाँ डिस्टर्ब होला कि भन्ने थियो, तर एकदमै राम्रो पर्फेक्ट वेदर भइरहेको थियो, अहिले चाहिँ पानी परिरहेको अवस्था हो। गर्दा अहिले चाहिँ 1-0 शून्य अनि क्युओजेलाको शून्य, अघि पनि मैले जानकारी गराएँ क्युओजेलाले चाहिँ एउटा पेनल्टी मिस गरे, एकदमै गोल्डेन चान्स थियो, त्यो चाहिँ उहाँले गोलमा परिणत गर्न सक्नु भएन। बहिनी यति नै छ अपडेट. अरू अपडेटको लागि चाहिँ फेसबुकतिर पनि तपाईँले भिजिट गर्दै जानु होला, अनि जिबिएको वेबसाइट भन्दा पनि फेसबुकतिर गएर पनि तपाईँले लाइभ साइट स्ट्रिमिङ हुँदैछ, त्यहाँ हेर्दै पनि हुनुहुन्छ होला.
0: हजुर दाजु, धेरै धेरै धन्यवाद. तपाईँ बिहानदेखि नै त्यहाँ हुनुहुन्छ र बिहानको हाम्रो काठमाडौँको सौगातमा पनि तपाईँले यसरी जानकारी गराउनु भएको थियो, अहिले पनि गराउनु भयो. सो दाजु ल, किप इट अप, इन्जोय पनि गर्दै हुनुहुन्छ होला पक्कै पनि. फुटबल भनेपछि अब स्पेसली पुरुषहरूलाई ज्यादै नै मनपर्ने खेल हो होइन, गर्दाखेरिमा तपाईँलाई त काममा जानुभए तापनि काम गरे जस्तो महसुस त भएको छैन होला होइन.
1: होइन होइन, म चाहिँ यो फुटबलमा त होइन, आर्मीको कुनै पनि इभेन्ट जाँदा चाहिँ साह्रै मजा लाग्छ, किनभने साथीभाइहरू भेटिन्छ त्यहाँबाट. आज पनि यहाँनिर दुई तिन खालको चिया रहेछ, मसालेदार चिया खुवाउनु भयो हाम्रो चाहिँ गर्खा मेजर क्युजीले, अनि यहाँ रोटी मोमो के थुप्रै यहाँ वेल अर्गनाइज गर्नु भएको छ. यसपटकको नेपाल कप यहाँ हिजो पनि वान आर जेल एकदमै अर्गनाइज थियो, आज पनि यहाँ अर्गनाइज थियो, तर आज चाहिँ हिजो चाहिँ खानाहरू थिएन, आज चाहिँ यहाँ दिदी बहिनीहरूले सायद च्यारिटीको लागि यो के हो त्यहाँ बेच्दै हुनुहुन्छ खानाहरू, गर्दा वेल व्यवस्था छ, अनि यो मतलब सफ्ट ड्रिङ्कहरूको पनि व्यवस्था रहेछ, अनि चिया त मैले भनिहालेँ अघि एकदमै मिठो मसाला चिया पनि आइयो, गर्दा
0: क्युजी भनिसकेपछि तपाईँको त फेरि अर्कै प्रकारको एउटा चाहिँ प्रेम छ क्यारे होइन, त्यो कारण गर्दाखेरि तपाईँको अर्कै नाता सम्बन्ध हुँदाखेरि पनि अझ डबल रमाइलो हुन्छ नि होइन दाजु, त्यस्तो हुँदाखेरि
1: डबल रमाइलो. म पनि आज पहिला पहिलाको अफिसतिर गएर त्यहाँ भाइहरूसँग एकछिन घुमे पनि होइन, गर्दा यस्तो मेसिङ हटेर जाँदा पहिला हामी भिन्दै थियो, अहिले भिन्दै भएको रहेछ, गर्दा यस यतातिर आउँदा चाहिँ अब पहिला आफू बसेको घुमेको ठाउँ हेर्दा चाहिँ ए यस्तो भएछ है, अब हामी अलिकति पुरानो भइएछ भन्ने खालको फिल हुँदो रहेछ. अनि भाइहरू प्रायः जसो अब यहाँ चाहिँ भनौँ न 99.5% नै चिनिँदैन, नयाँ भाइ आउनु भएको छ होइन, गर्दा ओहो ल समय सकिएछ भन्ने, हाम्रो पनि बुढो भइएछ भन्ने खालको त्यो फिल चाहिँ हुँदो रहेछ
0: पक्कै पनि. ल दाजु धेरै धेरै धन्यवाद अहिलेको लागि है त, बाई.
1: हुन्छ बहिनी, थ्याङ्क यू, बाई.

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

प्रियेश दामरेन्द्र मिठो गीत सुरेश थापा तारा थापा र साथीहरूको आवाजमा हामी रम्दै थियौँ यतिखेर कार्यक्रम दिवाकोशीले सुन्दै हुनुहुन्छ र दिवाकोशीले अन्तर्गत मिठा मिठा यस्तै गीत सङ्गीतहरू स्पेसली यो लोकगीत सङ्गीतहरू तपाईँको लागि राख्दै अगाडि बढ्ने मेरो तयारी पनि रहेको छ. तपाईँहरू सबैले यसलाई पक्कै पनि इन्जोय गरिरहनु भएको छ होला भन्ने मैले आशा पनि गरेको छु यो बेलामा. र अब भने अगाडि बढ्नुपर्छ. अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि तपाईँको लागि यस्तै मिठा मिठा गीत सङ्गीतहरू त राख्छु नै म. र यतिखेर हाम्रो छड्की सलाम पनि सुन्न पर्ने हो. तर यो हाम्रो नेपाल कपको जुन जानकारी लिएर हाम्रो दाजु आउनु भएको थियो यस कारण गर्दाखेरि अलिकति हाम्रो यो प्रस्तुतिलाई चाहिँ यसलाई पछाडि ढकेलेको छ. म अर्को चरणमा छड्की सलाम अन्तर्गतको कुराकानी सुनाउनेछु र तपाईँहरू सबैलाई पनि एकदमै धैर्य धारण गरेर चाहिँ प्रतीक्षा गर्दै गर्नुहोला भनेर भन्न पनि चाहन्छु यतिखेर. त अहिलेको लागि केही जानकारीहरू रहेका छन् कार्यक्रमहरूको बारेमा. 6 जुन अब आउने शनिबारको दिनको कुरा गर्नुपर्छ. यो सबैभन्दा पहिला त किराँत पुमा राई तुपखाबाङखाला युकेको प्रस्तुतिमा कार्यक्रम हुँदैछ उभौली साकेला सेलिब्रेसन. र यो चाहिँ साकेला सेलिब्रेसन हुँदैछ किराँत राई हाउस ग्यामुल्स लेन सरेमा. यसको पोस्ट कोड GU236HS रहेको छ. 10 बजेबाट कार्यक्रम सुरु हुँदैछ. अनि यसै गरिकन कोलमा भएको समाज युकेको समर भेटघाट कार्यक्रम को कुरा गर्छु म. 6 जुन 2026 शनिबारको दिन यानि कि आउने शनिबारको दिनको यो कार्यक्रम रहेको छ. हुने स्थान फानब्रो अवस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुल. यसको पोस्ट कोड GU148TA. दिउँसोको यानि कि मध्यदिन 12 बजेदेखि बेलुकाको 10 बजेसम्मको कार्यक्रम रहेको छ. सम्पूर्ण कोलमा भएको समाज युकेको परिवारमा हार्दिक अनुरोध गरिएको छ उक्त कार्यक्रममा सहभागिता जनाउनको लागि. नेपालबाट पाल्नुभएका कलाकारहरूसँग भरपूर मनोरञ्जन पनि तपाईँहरूले गर्न पाउनु हुनेछ. कोलमा भएको समाज युकेको यो वार्षिक भेटघाट कार्यक्रमको मैले कुरा गरेको छु. 6 जुनको कार्यक्रमहरूको कुरा गरेँ मैले. अब 13 जुनको कुरा पनि गरिहाल्छु म. राङभाङ समाज युकेको पनि वार्षिक भेटघाट अनि एन्युअल सम बिबिक्यू कार्यक्रम हुँदै गइरहेको छ. हुने स्थान रहेको छ यट अगेन ग्रेन्ज स्कुल फानब्रो पोस्ट कोड GU148TA. यो चाहिँ 13 जुन 2026 अब आउने शनिबारको अर्को शनिबारको दिन भनेर भनौँ होइन. समय बिहानको भन्दाखेरि पनि मध्यदिन 12 बजेदेखि बेलुका 9 बजेसम्म हुन गइरहेको कार्यक्रम हो यो राङभाङ समाज युकेको कार्यक्रम. 13 जुनको कार्यक्रमको मैले कुरा गरेँ आदरणीय श्रोतावृन्द. र यसै गरिकन अब अगाडि अर्को एउटा कार्यक्रम 13 जुनको नै रहेको छ. यो हुने छ क्याट्रिकको कार्यक्रम हो. बिजिएनसी सिएनडीको समर बिबिक्यू एन्ड ग्यादरिङ गुड फुड गुड कम्पनी ग्रेट कम्पनी एन्ड सम वाइब्स भनेर भनिएको छ. एकदम मजाको एकदमै इन्जोएबल होला जस्तो छ यो कार्यक्रम किनभने यसको फ्लायर नै यति कलरफुल छ यति भाइब्रेन्ट छ है. र यो हुने स्थान चाहिँ क्याट्रिक ग्यारिजनमा हो रबर्टसन स्पोर्ट्स कम्प्लेक्समा DL94JQ यसको पोस्ट कोड रहेको छ. शनिबार 13 जुनको दिनको कार्यक्रम छ. त कार्यक्रमको बारेमा जानकारी यति नैमा मैले सीमित राख्न चाहेँ यतिखेर. र अब भने अगाडि तपाईँलाई म लिएर जान चाहन्छु अर्को एउटा मिठो गीततर्फ. लोकगीत सङ्गीतहरू सुनिरहेका छौँ. लोकगीत सङ्गीत भनिसकेपछि तपाईँ हामी सबैलाई मनपर्छ नै पक्कै पनि होइन. त यही सिलसिलामा अब अर्को एउटा मिठो गीतको पालो परेको छ. भानु ओली र अन्जु गौतमले गाउनुभएको गीत सुनाउन चाहन्छु यो बेलामा.

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

हजुर, जतामा होला हाम्रो स्वामी उतै गरिजला मेघ त भीम शाह पदम केसी वन्दना पाण्डे आदि इत्यादिको आवाजमा मिठो स्वरहरू भएको मैले सुनाएँ तपाईँहरू सबैलाई। कार्यक्रममा अगाडि बढिसकेको छु, अब 3 बज्नको लागि लगभग 6 मिनट मात्र बाँकी रहेको छ र यतिखेर तपाईँको लागि अब अन्तिम कोसेली स्वरूप यो चरणको लागि एउटा गीत सुनाउँछु र यसैको साथमा अगाडि 2 बजेको होइन 3 बजेको समाचारतर्फ तपाईँलाई लिएर जाने मेरो तयारी रहेको छ र 3 बजेको समाचार पश्चात भने कार्यक्रमको अन्तिम चरणमा छड्के सलाम सुन्नेछौँ। अहिलेको लागि प्रेम रजाम र कुमौली गाउनुहुन्छ यो मिठो गीत।

0: संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको छ। यसलाई भइहाल्यो, सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको विषय होइन।
1: सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिमाथि रफू भरेर बचाउ गर्नु भएको छ।
2: आज मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेपछि शिक्षा मन्त्री पोखरेलले प्रधानमन्त्रीले भारतको जग्गा नेपालले पनि मिचेको भन्ने सुनेर आफू अचम्मित परेको संसदमा सुनाएको भन्दै बचाउ गर्नुभएको हो। सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्र बनेको र तिनै संयन्त्र मार्फत प्रधानमन्त्रीले पनि नेपालले भारतको जग्गा मिचेको सुनेको भनेर सदनमा बोलेको पोखरेलको दावी छ। पत्रकारहरूले नेपालले सीमा मिचेको प्रमाण खोज्दा मन्त्री पोखरेलले प्रधानमन्त्रीले त्यस्तो नबोलेको तर्क गर्नुभएको छ।
3: प्रधानमन्त्रीजीले पनि के भन्नुभएको भन्नाले हामीले सीमा विवाद सम्बन्धी हामीले काम अगाडि बढाउँदाखेरि चाहिँ अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नु भएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ। दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्, त्यसमा चाहिँ कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूको
4: भारतको सीमा मेचेको प्रमाणहरू छ
3: त्यो प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको नै छैन। प्रधानमन्त्रीज्यूले यस्तो कुरा आयो म अचम्ममा परे भनेर भन्नुभएको कुसामा त्यो एकचोटि रिकाप गरेर सुन्नु होला।
2: मन्त्री पोखरेलले दोहोऱ्याएर सुन्न चुनौती दिएको जवाफमा प्रधानमन्त्रीले सांसदहरूलाई समेत चुनौती दिँदै नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको थाहा पाएको बताउनु भएको थियो। प्रधानमन्त्रीले विवादित कुरा सुनाउँदा रासोपाका सांसदहरू खिदखिद आएका थिए।
5: लिपुलेख लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद।
2: श्रम संस्कृतिका सांसद आर्यन राईले सोधेको प्रश्नमा यो जवाफ दिएपछि प्रतिपक्षका सांसदहरूले प्रधानमन्त्रीले क्षमा माग्नु पर्ने र सदनको रेकर्डबाट उहाँले बोलेको यो कुरा हटाउन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्। मन्त्री पोखरेलले प्रधानमन्त्री सदनको सामना गर्न तयार रहेको पनि बताउनु भएको छ।
3: प्रधानमन्त्रीज्यू सदन प्रति उत्तरदायी हुनुहुन्छ, अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो, आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनु नै हुन्छ। यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो, यसमा दुई देशले नै टेबल टक मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। जति पनि आवश्यक कुराहरू छ परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेका।
2: यता विपक्षी दलहरूले भने प्रधानमन्त्री लामो समय संसदमा नआएको भन्दै आपत्ति जनाएका छन्। गएको आइतबार बिना पूर्व तालिका र बिना जानकारी सदनमा आएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्न सामना गर्नुभएको थियो। प्रधानमन्त्रीको पूरक जवाब खोज्दै विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर पनि आलोचना भएको छ। प्रधानमन्त्रीको भनाई राष्ट्रिय हित विपरीत भएको भन्दै मुलुकमा विरोध प्रदर्शन समेत भएका छन्। यो विषयलाई लिएर आम नागरिक, राजनीतिक वृत्त र विज्ञहरू पनि विभाजित भएका छन्। प्रधानमन्त्रीको यही अभिव्यक्तिको विषयमा काठमाडौँ बालाजु क्षेत्रका केही बटुवाका धारणा।
6: म रानी बनी एकलम्बरको चन्द्रकला थापा बगाले 70 वर्ष कि बालिन हजुरले के खोज्नु भएको छ के सोध्नु भएको छ। सुकुम्बासीहरू रोहेर बसिरहेका छन्, उनीहरूले अहिलेसम्म पनि यहाँ पाएका छैनन्। हजुरले चाहिँ के चाहेको हो के खोजेको राम्रो गर्छु भन्दा भन्दै यो भारतको सीमा मिचेको भनेर भनिराखेको छ, यो होइन, झुटो हो, सब झुटो हो। किनभने हाम्रो नेपाल खाएको छ भारतले, त्यो भारतको जग्गा हामीले चाहिँ फिर्ता लिन सक्नुहुन्छ भने बोल्नुहोस्, सक्नु नभने नचाहिने कुरा नबोल्नुहोस्, भ्रमण्डमा नपार्नुहोस्।
7: चिन्तन मिश्र नागार्जुन एक, यो त सरासर गलत छ, यो भन्नु हुन्थेन। यो त आफ्नो देशको हित नभन्ने ठाउँमा आफ्नै देशको विपरीत पक्षमा बोल्नु भएको, यो त इन्डियालाई डाइरेक्ट हस्तक्षेप गर्न दिए जस्तै भइसक्यो।
8: खगेश्वर घिमिरे गोर्खा, सरासर गलत छ, किनभने हिजो पुर्खाहरूले बलिदान दिएर आफ्नो कब्जा गरेको नेपाललाई खोजेर पढेर पत्ता लगाएको भए पनि अरूले पनि पत्ता लगाउनु पर्छ नि त्यस्तो कुराहरू त। सीमा काटिएको छ भन्ने कुरा अरू उसलाई मात्रै थाहा हुने, अरूलाई थाहा नहुने त कुरो भएन। यदि चाहिँ सीमा मिचिएको छ भने भारतले अहिलेसम्म पछि हटेर बस्नेवाला पनि थिएन।
9: शुक्र राज बराल पोखरा, सीमा पुगेको छैन, हामी त अध्ययन गर्ने होइन अध्ययन।

0: पुग्यो होला पत्र पत्रिकाबाट थाहा पनि हो। तर अब सीमाविदहरूको तर्क अनुसार क्रस बोर्डर अकुपाइङ भनेको छ, त्यहाँ चाहिँ अलिकति प्रधानमन्त्रीको टङ स्लिपै होला जस्तो लाग्छ, भाषा प्रयोगमा उहाँ चाहिँ चुक्नु भयो जस्तो लाग्यो।
1: चन्द्र प्रसाद रिमाल धादिङ हो घर पहिला, अहिले यहीँ हो तिन घरे, खै ठिकै बेठिक हामीलाई थाहा छैन भा, हामी थाहा छैन भने थाहा छैन भयो थापा मान्छे चाहियो नि त, थाहा नभए मान्छेले कसरी भन्छ।
2: मेरो केशव देवकोटा देखेर बुझेर भन्नुभयो, त्यसमा अब हामीले के भन्ने त्यो कुरो, पूर्वदेखि पश्चिमसम्म त इन्डियाले मिच्यो नि जमिन त, त्यो बिचमा कहीँ नेपालले एक अलिकति मिच्यो होला, एउटा भैँसी थलो लगाएर राख्यो होला कहीँ, त्यसलाई त हामीले भन्न अलि नमिल्ने नै हो। अब भन्नुभयो त्यसमा अब कुनै ठुलो कुरो त होइन नै त्यो।
3: मेरो नाम राम राजा महतो हुन्छ, मेरो तनु गोर्खेली। प्रधानमन्त्री बालनले नेपालले पनि सिमाना मिच्या छ भन्नु कुरो सरासर गलत हो। राष्ट्रको जिम्मेदारी बोकेको सर्वोच्च नेताले यो भन्नु भनेको आफैमा आफै हराउनु हो। प्रधानमन्त्रीले चाहिँ नेपाली मारिदिनु भयो राष्ट्रै मर्यो, यो शब्दले चाहिँ राष्ट्रको भलो भएन। विकसित मुलुक हुन्थ्यो र नैतिकतामा पनि उहाँलाई पदच्युत गरेर फालिदिन्थे। लथालिङ्गे देशको भत्ता बिङ्गे चालो जसले सक्ला उसले खाला गरेर हुन्छ। नजान्नी पर्नु जान्नीको भर, जान्नीले मान्नु पापको डर, पाप भन्छ एक इन्ची जति छैन।
4: अब खबर फटाफट।
5: दाङको तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने गोठीका रूपमा सञ्चालन गर्न दिने गरी नगरपालिकाको अनुमति। जनकपुरधामको जिरो माइल फलफुल मण्डीका व्यवसायी धरनामा प्रहरी प्रशासनले खाली गर्न लागेको भन्दै व्यवसायीको चिन्ता।

ता प्रिय श्रोतावृन्द, राम साइली सुन्दर नृत्य प्रकाश दूत राज मेलिना राईलाई यो बेलामा र यहीको साथमा कार्यक्रम हाम्रो आजको दिवा कोसेलीको यो अन्तिम चरणको यात्रा पनि सुरु भइसक्यो। यहाँहरू सबैलाई सुस्वागत न्यानो युवादेखि पटक फेरि पनि टक्राउन चाहेँ मैले र यहाँहरू सबै सबैलाई लिएर अगाडि बढ्न चाहन्छु। समयको कुरा गर्नुपर्दा दिउँसोको 3 बजेर अहिले 17 मिनट गएको छ। ठिक 4 बजीसम्म म तपाईँको सेवामा रहन्छु र यो चरणमा भने हामी सुन्नेछौँ छड्के सलाम अन्तर्गत राइफलमान रिटायर्ड विनोद बुढाथोकी मगरज्यूसँग गरिएको कुराकानी। त्यसतर्फ तपाईँलाई लिएर जान्छु। त्योभन्दा अगाडि म्युजिकल ब्रेकमा अब कुमार बस्नेत र मीरा राणाको आवाज सुन्छौँ।

0: ஆர்கனைசேஷன்ஸ் ஒர்க் ஆன் வித் யூ.
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको. साह्रै गाह्रो हुँदो रहेछ.
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको.
2: ए, त्यो त सजिलै छ नि. फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स.
1: ओह, यो त अति राम्रो कुरा सुनाउनु भयो.
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ. यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्. यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ.
0: यो BFBS गोर्खा रेडियो हो.

0: right, left, left. Salute on the march. Left. Salute.
1: कार्यक्रम छड्के सलाम
2: हजुर नमस्ते कार्यक्रम छड्के सलामको यो नयाँ श्रृङ्खलाबाट म योगराज राईको यो कार्यक्रममा चाहिँ बिगडबको खासबाट रिटायर हुनुभएका हाम्रो चाहिँ मेम्बर्सहरू हुनुहुन्छ उहाँहरूसँग कुराकानी गर्दै आएका छौँ एपिसोडमा आज मेरो गेस्ट हुनुहुन्छ पूर्व वान आरजेको सदस्य विनोद बुढाथोकी भाई अहिले उहाँ चाहिँ बेलायतको मेस्टोनमा बसोबास गर्नुहुन्छ उहाँसँग म कुराकानी गर्दैछु 2005 बिगडबको खासमा चाहिँ उहाँ भर्ती हुनुभयो त्यसपछि 2013 चाहिँ उहाँ पेन्सन जानुभयो र अहिले चाहिँ उहाँ मेस्टोनमा बसोबास गरिराख्नु भएको छ 2010 चाहिँ उहाँको लागि अलिकति दुःखद चाहिँ वर्ष रह्यो अफगानिस्तानमा जाँदा चाहिँ उहाँ चाहिँ आइडीमा परेर उहाँले चाहिँ दुइटै खुट्टा गुमाउनु पर्यो जस आज उहाँसँग उहाँको आर्मी लाइफ सम्बन्धी कुराकानी गर्नेछौँ ल विनोद भाइ वेलकम छ है तपाईँलाई
3: थ्याङ्क यू भाइ
2: ओके कस्तो हुनुहुन्छ
3: एकदम सन्चै छु
2: सन्चै हुनुहुन्छ अनि मेस्टोनबाट यहाँसम्मको यात्रा कस्तो रह्यो त
3: राम्रो रह्यो घाम लागेको छ फाइनली एकदम राम्रो भयो
2: ए अनि कसरी टाइम बिताउनुहुन्छ घरमा प्रायः जसो
3: निकै बाहिर बाहिर हिँडिरहेको छु घरमा अलिकति फ्यामिली टाइम हुन्छ अनि अलिकति कामको कुराहरू अनि बाहिर निकै हिँडिरहेको छु भनौँ अहिले चाहिँ
2: हजुर अघि आउनुभन्दा अगाडि गार्डनको कुरा गर्दै हुन्थ्यो नि कि गार्डनमा रुचि राख्नुहुन्छ कसो
3: गार्डन चाहिँ मेन्टेन गर्न अलिकता नभएको भएर पुरै गार्डन ट्रिम गर्ने सामानहरू रेडी गरिराखेको छु घाम नलागेर अथवा पानी परेर गाह्रो भएछ अब घाम लाग्दैछ एकदम गार्डनमा निस्किने प्लान एकदम छ
2: ए ओके अस्ति पनि मैले सोधेँ हुन त फेरि सोधौँ यो नयाँ एपिसोड भएको कारणले गर्दा तपाईँलाई चाहिँ बाहिर जानको लागि प्रिपेयर हुनको लागि कति लाग्छ यो प्रोस्थेटिक लेगहरू लगाउन कति टाइम लाग्छ
3: म्याक्सिमम 5 मिनट
2: यो खुट्टा लगाउन मात्रै त्यसपछि अरू तयार गर्न पनि
3: हजुर रेगुलरली लगाइरहेको छ भने चाहिँ एकदम क्विक नै हुन्छ के अरे अनि छिटो लगाएर तुरुन्त हिँड्न पनि सकिन्छ तर अब अलिकता कम लाउने बानी भएको अथवा कुनै मेडिकल कन्डिसनले रिजनले गर्दाखेरि अब एकै हप्तासम्म लगाउन नमिल्ने कन्डिसन पनि हुन्छ कहिले काहीँ त्यस्तो समयमा चाहिँ खुट्टा स्याट्टा लगाएर हिँड्न चाहिँ अलिक गाह्रो हुन्छ अनि अलिकता एडजस्ट हुन लगाएर एकछिन बस्न अथवा सानो डिस्टेन्स मात्र हिँड्न राम्रो हुन्छ त्यसपछि एकछिन समय लाग्छ अनि एडजस्ट भएपछि त्यसपछि फेरि ब्याक टु
2: नर्मल ओके अलिकति तपाईँको गाडीको सोध्न मन लाग्यो कस्तो खालको गाडी हुन्छ तपाईँको अब तपाईँको अब अटोमेटिक नै होला त्यसै पनि होइन
3: हजुर गाडी चाहिँ मैले चलाउने अथवा कुनै पनि डिसेबल्ड मान्छे भनौँ न सिधै भन्दाखेरि उहाँहरूले चाहिँ अब खुट्टा नचल्ने अथवा कति साथीहरू प्यारालाइज हुनुहुन्छ उहाँहरूले चाहिँ ह्यान्ड कन्ट्रोल गाडी चलाइन्छ के अरे अनि ह्यान्ड कन्ट्रोल इन्स्टलको कुरामा चाहिँ अटोमेटिक एकदम सबैभन्दा सेफ गाडी चाहिँ अटोमेटिक नै हो यसमा चाहिँ त्यो ह्यान्ड कन्ट्रोललाई चाहिँ पुस एन्ड पुल ह्यान्ड कन्ट्रोल भनिन्छ
2: हजुर
3: कस्तो मजासँग त्यो एडजस्ट गरेको छ भने पुस गर्दाखेरि ठ्याक्क त्यसको रड चाहिँ ब्रेकमा कनेक्टेड छ ट्याक्क ब्रेक लाग्छ पुस गर्दाखेरि पुल गर्दाखेरि ट्याक्क त्यसको चाहिँ वायर चाहिँ एस्कुलेटरमा कनेक्ट छ के अरे त्यो गर्दा पुल गर्दाखेरि चाहिँ एस्कुलेटर थिचिन्छ अनि अगाडि गइन्छ
2: भनेपछि खुट्टाको मुभमेन्ट त्यसै पनि हुँदैन
3: हुँदैन हुँदैन फेरि कस्तो छ भने यो खुट्टाले गाडी चलाउन पनि मिल्छ यसको मोड छ
2: तपाईँलाई फिल हुन्छ
3: होइन फिल भन्दा पनि फिल त हुन्छ तर अब पहिलाको नर्मल खुट्टा जस्तो तरिकाले नभएर यसको चाहिँ मेकानिजम फरक छ तर टु रिस्की
2: त्यही अनुसारले टेक्नोलोजी त्यहाँ हुन्छ होला होइन
3: यसको मोडहरू छ खुट्टाको पनि हाम्रो यो एडभान्स खुट्टा भएको भएर तर एकदम रिस्की छ भन्छु म चाहिँ चलाउन मिल्छ तर कुनै एक्सिडेन्ट भएको खण्डमा चाहिँ यो कम्पनी जिम्मेवार छैन
2: कहिले ट्राई गर्नुभएको छ
3: अलिकता गरेछु अलिकता क्वाइट अलिकता सेफ लोकेसनमा गरेको छु ट्रिकी हुन्छ हाम्रो चाहिँ नर्मली चाहिँ अटोमेटिक गाडी चाहिँ एउटा खुट्टाले नै चलाइन्छ नि त होइन एउटा खुट्टाले चाहिँ एस्कुलेटर थिच्नुहुन्छ फेरि राइट दाहिने खुट्टाले फेरि त्यही दाहिने खुट्टाले ब्रेक थिच्नुहुन्छ तपाईँले नर्मली हामीले थिचिन्छ होइन नर्मल मान्छेले तर यसको चाहिँ एउटा खुट्टाले दुइटै थिच्न चाहिँ गाह्रो हुन्छ एउटा खुट्टा चाहिँ ब्रेकमा एउटा खुट्टा चाहिँ एस्कुलेटरमा स्टिल अझै ट्रिकी नै हुन्छ भन्छु म चाहिँ सेफ चाहिँ हुँदैन
2: हो तपाईँले त्यो इन्सिडेन्ट हुनुभन्दा अगाडि नै गाडी सिकिसक्नु भएको थियो
3: हजुर मलाई चाहिँ पहिल्यैदेखि रहर लाग्ने म चाहिँ एकदमै पहिला नै चलाएँ
2: राइट ओके अनि यो गाडी किन्दा चाहिँ त्यो ग्यारेजले नै तपाईँलाई मिलाइदिन्छ है कम्पनीले आर्मीले तपाईँलाई त्यस्तो खालको सिस्टम जडान गरिदिन्छ
3: यस्तो छ युकेमा चाहिँ डिसेबल भएपछि चाहिँ डिसेबल एलाउन्स पाउँछ होइन तर अब यो इन्जोर्ड सोल्जरहरू धेरै भएको कारण गर्दाखेरि चाहिँ आर्म फोर्सेस इन्डिपेन्डेन्ट पेमेन्ट भनेर त्यो डिसेबल नर्मल सिभिल साइडतिर चाहिँ डिसेबल एलाउन्स भयो यो चाहिँ आर्मी साइडतिर चाहिँ आर्म फोर्सेस इन्डिपेन्डेन्ट भएर हामी इन्जोर्ड भएको भएर वार इन्जोर्ड भएको भएर डाइरेक्ट हामीलाई डिफेन्सबाट आउँछ त्यो चाहिँ अनि त्यसमा चाहिँ त्यसबाट चाहिँ सर्टेन एमाउन्ट चाहिँ कम्पनीले लिएर जान्छ अनि त्यस बापत चाहिँ तिनीहरूले हामीलाई गाडी प्रोभाइड गर्छ एउटा अप्सनमा हामीले धेरै जस्तोले त्यही चलाइन्छ त्यस्तो तरिकाले अप्सनले चलाइन्छ अनि तिनीहरूले सबै ह्यान्ड कन्ट्रोल पनि तिनीहरूले फिट गरिदिन्छ सबै तिनीहरूले डिपोजिट गरिदिन्छ। यदि अलिकता महँगो खालको गाडी चुज गर्यो भने चाहिँ डिपोजिट अलि धेरै हाल्नुपर्छ होइन, त्यो वान वे हो फेरि
2: होइन।
3: तर एउटा डिसेन्ट गाडी लिन्छ भने चाहिँ त्यसमा फेरि डिपोजिट हाल्नु पनि पर्दैन। तर त्यही हो कि हाम्रो त्यो जुन आर्म फोर्सेस इन्डिपेन्डेन्ट पेमेन्ट दिएको हुन्छ हामीलाई, त्यसको सर्टेन एमाउन्ट लिएर जान्छ। अनि त्यसमा चाहिँ पिस अफ माइन्ड चाहिँ कस्तो छ भने, हामी एउटा चाहिँ डिसेबल मेन पर्सन ड्राइभर हुन पायो, लगत्तै अर्को हाम्रो मिसेस हुन पाउनु भयो, अथवा दाजुभाइ कोही हुनुहुन्छ क्लोजली हामीलाई चाहिँ अब लङ डिस्टेन्स जाँदाखेरि होइन ड्राइभ पालो पालो गर्नलाई अब अर्को मान्छे पनि एड गर्न पाउँछ। अनि यसको चाहिँ सबभन्दा राम्रो कुरा चाहिँ के छ भने, हामीले चाहिँ हाम्रो चाहिँ त्यो एलाउन्सबाट काटेर लिएर जान्छ, त्यसपछि त्यो बाहेक गाडी बिग्रियो भने रिकभरी पनि फर्स्ट प्रायोरिटीमा आउँछ, गाडी पङ्चर भयो भने पनि फर्स्ट प्रायोरिटीमा बनाइदिन्छ।
2: ब्रेक डाउन हुनुभयो भने कति मिनटमा चाहिँ आइपुग्छ, कस्तो छ कि नर्मल ब्रेक डाउन प्रोसिजर नै हुन्छ?
3: नर्मल ब्रेक डाउन प्रोसिजर हुन्छ, तर गाडीमा चाहिँ डिसेबल मान्छेले चलाएको गाडी हो भने एकदम जति सक्दो प्रायोरिटीमा आउँदो रहेछ यो चाहिँ। मेरो त ब्रेक डाउन भएको छैन, हामीलाई चाहिँ त्यो भनिन्छ है।
2: तपाईँले चाहिँ गाडी एक्लै कुदाउन सक्नुहुन्छ कि तपाईँ डिसेबल भएको कारणले एकजना चाहिँ हुनै पर्छ?
3: पर्दैन पर्दैन, यहाँ चाहिँ यति सेफ छ कि यो सिस्टम पनि यति राम्रोसँग इन्स्टल गरेको छ कि ह्यान्ड कन्ट्रोल, एक्लै झाप पनि जान एकदमै सेफ छ यो चाहिँ।
2: तपाईँले पहिल्यै गाडी कुदाउनु त जान्नु भएको थियो, कन्ट्रोलिङ त प्रब्लम थियो, तर हातले चलाउनु पर्ने भएको कारणले फेरि फेमिलियराइज गर्नुपर्छ होला होइन?
3: हो गर्नुपर्छ गर्नुपर्छ। यो चाहिँ हामीलाई रिहेबिलिटेसन सेन्टर सुरुको रिहेबिलिटेसन सेन्टर चाहिँ हाम्रो हेडलिकटमा थियो, त्यहाँ सबै त्यो फेसिलिटिजहरू गरिदिनु भयो।
2: भनेपछि अब खुट्टाले कुदाउँदा त एक्सिलेटर थित्नुपर्छ, सबै खुट्टाको मुभमेन्ट हुन्छ, अलिक थाकिन्छ, यो हातको चाहिँ कस्तो हुन्छ?
3: थाकिन्छ फेरि बेसिकली चाहिँ मेरो औँला चुटेको भएर, अनि यौँला चुटेको भएर मलाई अलिक लङ डिस्टेन्समा चाहिँ बेसिकली दुख्छ भनौँ न। तर राम्रो कुरा चाहिँ के छ भने, युकेमा अहिले जति पनि नयाँ गाडीहरूमा चाहिँ क्रुज कन्ट्रोल छ, त्यही हिसाबले चाहिँ लङ डिस्टेन्स जाँदाखेरि क्रुज कन्ट्रोल लगाएपछि त्यसले धेरै सहज बनाउँछ।
2: बडी चाहिँ लेफ्ट हातको काम हुन्छ कि राइट ह्यान्ड?
3: लेफ्टकै हुन्छ, ह्यान्ड कन्ट्रोल चलाउने होल्ड चाहिँ राइट ह्यान्डको भइहाल्यो, स्टेरिङ चाहिँ लेफ्ट ह्यान्डले।
2: त्यो गाडी किन्दा तपाईँहरू जस्तोलाई अलिकति डिस्काउन्ट हुन्छ, स्पेसल डिस्काउन्टहरू हुन्छ
3: किन्दाखेरि चाहिँ हुन्छ?
2: ए कति पर्सेन्ट जति हुन्छ?
3: ब्रान्ड न्यू अब राम्रो डिस्काउन्ट हुन्छ भन्छु म चाहिँ, भ्याट भन्छ कि ट्याक्स भन्छ नि होइन,
2: ट्याक्स
3: त्यो तिर्नु पर्दैन,
2: ए ट्याक्स तिर्नु पर्दैन,
3: त्यही भयो एकदमै ठुलो डिस्काउन्ट त्यही भयो। कुनै कुनै कम्पनीहरूले चाहिँ जस्तै इन्जोर्ड सोल्जर इन्जोर्ड भएर निस्केको सोल्जरहरूलाई चाहिँ स्टिल त्यसमा पनि कति पर्सेन्ट डिस्काउन्ट दिएको छ, एउटा अब वारमा अब त्यो एप्रिसिएसन दिनुभएको त्यो कम्पनीहरूले, त्यो एक्स्ट्रा अझै त्यहाँ त्यसमा पनि अलिकता दिनुहुँदो रहेछ।
2: तपाईँले चाहिँ खुट्टाले चलाउनु सजिलो लाग्यो कि हातले चलाउनु, के फिल गर्नुभयो जब तपाईँले हातले चलाउन थाल्नुभयो?
3: सुरुमा चाहिँ यति फनी थियो मलाई है यो त्यो दिमाग, किनकि त्यो इनिसियल टाइममा चाहिँ त्यो खुट्टा छ नै हुँदो रहेछ
2: क्या,
3: म चाहिँ व्हिल चेयरमा हुँदाखेरि नै गाडी चलाएँ मैले चाहिँ होइन, अथवा त्यसपछि लगत्तै चाहिँ खुट्टा लगाएर गाडी चलाएँ, तर हातले होइन ह्यान्ड कन्ट्रोल भएको गाडी चलाएँ। यति साह्रो फनी भयो कि त्यो कहिलेकाहीँ चाहिँ, किनकि मैले त खुट्टाले चलाइरहेको थिएँ नि त पहिला, त्यो खुट्टाको रियाक्ट जाँदैन कि सुरुमा चाहिँ, अनि हात पनि फेरि स्टिल ह्यान्ड कन्ट्रोलमै छ होइन, अनि त्यो पहिला जहिले मेनुअल चलाइरहेको भएर यो स्टिल त्यो दिमागले चाहिँ त्यो सर्टेन टाइममा चाहिँ गियर खोज्ने लेफ्ट ह्यान्डले, त्यो चाहिँ सुरु सुरुमा एकदमै भयो। तर अफकोर्स अब त्यो दिमागले चाहिँ म इन्जुर्ड छु, मेरो चाहिँ खुट्टा छैन, मैले चाहिँ हातले चलाउने, एउटा चाहिँ सर्टेन धेरै टाइम लागेन मलाई चाहिँ त्यो आफूले।
2: जस्तै तपाईँको गाडी मिसेसले चलाउनु भयो भने उहाँले चलाउन सक्नुहुन्छ कि सक्नुहुन्न?
3: एकदम सक्नुहुन्छ,
2: सक्नुहुन्छ,
3: सक्नुहुन्छ, हजुर हजुर। यसको त्यो जुन हाम्रो तलपट्टि एस्केलेटर र ब्रेकको प्याडल हुन्छ नि, त्यो चाहिँ खाली नै हुन्छ, त्योमा चाहिँ कुनै
2: एक्सिलेटर सबै हुन्छ, त्यही हुन्छ, तर उहाँले चलाउनु भयो भने फेरि त्यो चलाउन सक्छ।
3: हजुर हजुर, जुन ह्यान्ड कन्ट्रोलको जुन मेकानिजमहरू फिट गरेको छ अलिकता माथि फिट गरेको हुन्छ, त्यो कारणले गर्दाखेरि चाहिँ अब जो पनि नर्मल मान्छे गाडीमा जाने बित्तिकै उहाँले चाहिँ प्याडल युज गर्नुहुन्छ, नर्मल अटोमेटिक गाडी चलाएको
2: छ। छड्के सलाममा तपाईँहरूले कार्यक्रम सुनिराख्नु भएको छ, विनोद बुढाथोकी भाइ हुनुहुन्छ वान आजियरको, र उहाँको यो गाडीको कुराकानी जोड्यौँ। अब पनि छोटो विश्राम र त्यस पछि र अरू कुराकानी र उहाँको चाहिँ थुप्रै थुप्रै कुराकानीहरू छन्, भर्तीको कुराहरू अनि उहाँ इन्जुर्ड भएको कुराहरू हामी क्रमशः गर्दै जानेछौँ।

0: BFBS गोर्खा रेडियो हो।
1: के तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निःशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। यो बिचमा केही गीतहरू सुन्दै हुनुहुन्थ्यो। हामी दोस्रो पार्टमा चाहिँ आएका छौँ र मसँग हाम्रो विनोद बुढाथोकी भाइ हुनुहुन्छ, वान आवर जियरको। तर अहिले उहाँ मेस्टोनमा बसोबास गर्नुहुन्छ। 2005 बिगर अफ गोर्खासमा चाहिँ उहाँ भर्ती हुनुभयो अनि 2013 चाहिँ मेडिकल पेन्सनमा रिटायर हुनुभयो। 2010 चाहिँ उहाँ अफगानिस्तान दोस्रो पटक जानुभएको थियो। त्यति बेला चाहिँ आइडीमा भएर उहाँले दुइटै खुट्टा गुमाउनु भएको र त्यो प्रसङ्ग पनि हामी जोड्नेछौँ। ल, फेरि वेलकम छ भाइ।
1: हस्, थ्याङ्क यू दाइ।
0: ओके, अब अलिकति तपाईँको यो बिजनेसको पनि सोध्न मन लाग्यो हाल्यो, अलिकति यो क्युरियसको विषय पनि हुन्छ, अलिकति इन्फर्मेसन पनि हुन्छ। प्रोपर्टी म्यानेजमेन्टतिर लाग्नु भएको छ, लेटिङ एजेन्ट, कस्तो जाँदैछ तपाईँको?
1: राम्रो छ, अलि धेरै व्यस्त हुँदैछ
0: है।
1: हजुर, राम्रो छ। यो परिस्थितिले नै यो काम गर्न पुग्यो भन्छु म चाहिँ।
0: अब बाध्यता भन्दा पनि साथीहरूकोमा पाउनु भएको छ,
1: तर मैले इन्जोय गर्दैछु।
0: इन्जोय
1: कस्तो भयो भने मेरो लाइफ चाहिँ सुरुबाटको भूमिका भएको छु है त। कस्तो भयो भने इन्जुरी भइयो, त्यहाँ चाहिँ के भन्छ यो गभर्मेन्टले डिफेन्सले अलिकता कम्पनसेसन दियो। अब नर्मल जागिर गरिरहेको मान्छेलाई बाहिरको बारेमा अलमोस्ट केही पनि थाहा हुँदैन, अलमोस्ट त नभनौँ धेरै कुरा थाहा हुँदैन।
0: त्यही त हो नि, अब हामी त फर्स्ट ब्याच हो फेरि यहाँ रिटायर हुने।
1: हजुर,
0: ट्रान्जिसन भन्ने कुरा केही थाहा थिएन।
1: हजुर, म पनि सुरु अब 13 डिसेम्बरमा निस्केँ, त्यस्तो अब स्टिल यङ नै थियो है, त्यस्तो थाहा पनि थिएन। अनि साथीभाइ कुरा गर्दाखेरि पनि सबै अब नेपालमै इन्भेस्ट गर्ने खालको मेन्टालिटी धेरैको त्यो थियो होइन। अनि अब रिहाबमा चाहिँ गोरा साथीहरू पनि धेरै हुनुहुन्थ्यो, राम्रो राम्रो एकदम राम्रो राम्रो साथीहरू हुनुहुन्थ्यो। त्यही माथि अब इन्जुर भएपछि चाहिँ अझै एट्याचमेन्ट अझै क्लोज हुँदो रहेछ, किनकि सबै त्यो पेन थ्रुबाट गइरहेको साथीहरू हुँदाखेरि पनि हुनसक्छ। त्यो हिसाबले चाहिँ अब गोराहरूलाई पनि अब के गरेछ होला, कसो गरेछ, त्यो आफ्नो पर्सनल कुराहरू पनि एउटा सर्टेन क्लोजनेस भएपछि सेयर गर्न सकिन्छ नि त।
0: डेफिनेटली,
1: त्यो हिसाबले पनि सेयर गर्दाखेरि अब मलाई के गर्दैछस् भिन, तिमीले यस्तो अब सबैले पाएछ, थाहा छ होइन, तिमीलाई पनि थाहा छ, अनि के गर्दैछ, मलाई त केही पनि थाहा छैन यहाँको युकेको बारेमा। अनि
0: तपाईँलाई चाहिँ यति पैसा दिएको छ, मेडिकल पेन्सन यति छ, एनफ हुन्छ भन्ने लागेको थियो कि थिएन?
1: यति बेसी खाना लाउन चाहिँ पुग्छ
0: भन्ने कन्फिडेन्स थियो,
1: त्यो चाहिँ थियो। तर अब यसलाई कसरी म्यानेज गर्ने त भन्ने चाहिँ आइडिया जिरो, कम्प्लिटली जिरो। अनि त्यहाँ चाहिँ साथीले चाहिँ गोरा साथी उसले चाहिँ मैले चाहिँ प्रपर्टी किन्दैछु होइन, प्रपर्टी राम्रो हुन्छ, मैले त यो गर्दैछु, तैँले पनि चेक गर होइन, दाई माई बुझ यसको बारेमा भन्यो है। अनि त्यही क्रममा चाहिँ हामी इन्जुर साथीहरू पनि कुरा गर्ने यो विषयहरू भयो, त्यो हिसाबले लिएर पनि म लेटिङ एजेन्टलाई पनि दिएँ, जहाँबाट किनेको त्यसैलाई दिएँ। नर्मल हामीले गेमहरू खेलिराखिन्थ्यो, म सुटिङ स्पोर्ट्समा पनि पछि लगत्तै गएँ, इन्भिक्टर खेले लगत्तै गेमहरू, जुन रिहाबको क्रममा हामीलाई गेम खेल्ने एउटा लतै बसेको थियो भनौँ न होइन, हामीलाई त अब फिट बस्नु थियो। त्यो हिसाबले खेल्दाखेरि चाहिँ एजेन्टलाई दियो, फेरि गोरा साथीहरूसँग नेपाली साथीहरू भेट हुने, के गर्दैछस् विनोद, अनि तैँले प्रोपर्टी लिएस, मैले यति यति एउटा लिएँ होइन, मैले त
0: प्रोपर्टी दिने, त्यसपछि लेटिङ एजेन्टलाई दिने
1: होइन,
0: हजुर,
1: पछि चाहिँ उसले चाहिँ मैले त लेटिङ एजेन्टलाई दिएछु, के गर्छस्, जब गर्छस् यताउति, जब पनि गरेको छैन होइन, अनि आफै म्यानेज गर भन्न थाल्यो उसले। अनि आफै म्यानेज गरेपछि थाहा हुन्छ, किनकि तिमी खाली पनि छौ, त्यस्तो फुल टाइम जब पनि गरेको छैनौ होइन भन्ने हिसाब, त्यो पनि फेरि ठिक पनि हो होइन। अब आफूले किनकि आफूसँग टाइम छ भने आफूले म्यानेज गर्छ भने त्यो पनि प्रेसर पनि थाहा हुन्छ, कति गाह्रो हुँदो रहेछ, सजिलो हुँदो रहेछ, त्यो पनि थाहा हुन्छ भन्ने हिसाबले मैले त्यो हिसाबले चाहिँ फेरि बिस्तारै आफै म्यानेज गर्न सुरु गरेँ। अनि त्यसपछि सर्टेन समयपछि साथीहरूले चाहिँ यो चाहिँ अब पल्टनकै साथीहरू किनेर उहाँहरू त जागिरमा व्यस्त हुनुहुन्छ, अब भेट्नुभयो, ल साथी तपाईँले चाहिँ यो हेरिदिनु पर्यो घर भन्नुहुन्छ है, अनि टक्क हातमा दिनुभयो, म त हेर्दिनँ, अब अलिकति जिम्मेवारीको कुरा हो नि त, अरूहरू घर हेर्नु भनेको त आफ्नो, त अब सर्टेन समयपछि म्यानेज गरिरहेको थिएँ आफै। अनि साथीहरूले चाहिँ ल चाबी हातमा लिनुहोस्, तपाईँले जे गर्नुहुन्छ गर्नु भन्न थाल्नुभयो है, त्यो हिसाबले पनि एउटा सर्टेन अब उहाँले मलाई ट्रस्ट गरेर पनि दिनुभएको होइन, अब त्यो पनि मैले एप्रिसिएट गर्नुपर्छ। अनि मैले त्यो हिसाबले चाहिँ म्यानेज गर्दाखेरि अब त्यसपछि अर्को साथीले दिनुभयो, अर्को साथीले
0: कति जति प्रोपर्टी चाहिँ लेट गर्नुभएको छ अहिले?
1: फ्याक्ट चाहिँ अरू साथीभाइहरूको चाहिँ 30+ छ।
0: ए 30+,
1: हजुर,
0: तपाईँको आफ्नै चाहिँ साथीभाइकै अब 30+ भने धेरै रहेछ त है?
1: हजुर हजुर,
0: त्यो चाहिँ मेस्टोन एरियामा हो त्यही?
1: होइन, यता आसपटमा पनि छ, चाथाम पनि छ।
0: ए राइट, ओके, अब मेस्टोनको कुराकानी गर्दा उता 3-bedroom हाउसलाई चाहिँ कति पर्छ जस भाडामा बस्नको लागि चाहिँ कतिमा दिनुहुन्छ तपाईँको? नेपाली नै प्रायः जसो होला नि होइन?
1: हजुर हजुर, त्यहीमा चाहिँ लोकेसन, घरको कन्डिसन सबै फरक पर्दो रहेछ।
0: ए
1: यसमा चाहिँ मैले चाहिँ 14 चाहिँ इजिली आउँछ भन्छु तर कन्डिसन राम्रो छ भने त 16 प्लस पनि कट्छ टेरेसको है फेरि 15 भनौँ न 14-15 भन्छु मैले
0: टेरेसको
1: तर डिपेन्ड्स अन कन्डिसन पनि हुन्छ कसै कसैको चाहिँ वर्स कन्डिसन छ भने चाहिँ मैले अलिकता ल्यान्डलर्डजीलाई चाहिँ कन्सिडर गर्न रिक्वेस्ट गर्छु कसै कसैको त एकदम टप स्ट्यान्डर्डको हुन्छ त्यसको त भाउ अलि माथि नै जान्छ
0: डिट्याचको चाहिँ कति जति छ
1: डिट्याचको त हाई छ
0: है
1: डिट्याचको 16 प्लस त इजिली जान्छ
0: डिट्याचको
1: तर 18 वरिपरिसम्म जान सक्छ
0: भनेपछि तपाईँको चाहिँ जस्तै प्लम्बरहरू इलेक्ट्रिसियनहरू सबै नेपाली नै हुनुहुन्छ किनकि आइरहेको नि त होइन
1: हजुर हजुर नेपाली दाईहरू चाहिँ एकदम राम्रो हुनुहुन्छ एकदम क्लोजमा हुनुहुन्छ प्लम्बर दाईहरूको नाम लिइहाल्नु पर्यो
0: क्या प्लिज प्लिज
1: मानसु नरदाई हुनुहुन्छ हाम्रो शेर चमाङ दाई हुनुहुन्छ प्रेम राणा हामी एउटै उमेरको छौँ उहाँ पनि हुनुहुन्छ थुप्रो हुनुहुन्छ बिल्डरमा हाम्रो एकदम मलाई मनपर्ने जुद्ध लिम्बु दाई हुनुहुन्छ होइन
0: उहाँको टिम नै हुनुहुन्छ
1: उहाँको टिम पनि हुनुहुन्छ अर्को राजेन्द्र दाई पनि आउनु हो लगत्तै हाम्रो नेपाली दाईहरू कम हुनुहुन्छ भन्छु म चाहिँ अलि धेरै आउनुपर्छ किनकि यो रिपेरिङ गर्ने काम चाहिँ थ्याक्न सक्नु भएन
0: त्यही भने अब हामीले कुनै प्लम्बिङहरू इलेक्ट्रिसियनहरूको आवश्यकता पऱ्यो भने तपाईँलाई फोन गर्दा हुन्छ कि तपाईँको कस्तो हुन्छ लाइटिङ एजेन्टलाई मात्रै गर्नुहुन्छ
1: खास खासमा चाहिँ मैले म्यानेज गर्नेलाई मात्र हो खास खासमा तर आई डोन्ट माइन्ड मैले चाहिँ यस्तो कुराहरूमा म धेरैलाई सपोर्ट गरिरहेको छु
0: यो कुराकानी सुनेर ल अस्ति कुराकानी गर्दै हुनु त्यो विनोद भाइको नम्बर दियो भने दिन सकिन्छ कि सकिँदैन
1: अलिक सकिन्छ अफिस लाइन दिन मिल्छ
0: ए अफिस लाइन ओके किनभने अब म चाहिँ यहाँ के गर्छु भने त्यति साह्रो गोर्खाली म चलाउँदिनँ यसो हेरेँ अब लोकल एरियामा को छ नजिक अब घोडालाई बोलाएँ उसले त अब जस जति पाए त्यही नै चार्ज गर्छ होइन तर हाम्रो नेपालीहरूमा अलिक कन्सन्ट्रेसन हुन्छ होइन अनि अलिकति उहाँले एक्स्ट्रा काम पनि गरिदिनुहुन्छ त्यो फाइदा छ नि त
1: एक्स्ट्रा धेरैले एक्स्ट्रा गर्नुहुन्छ नेपालीहरूले चाहिँ
0: हो त्यो चाहिँ एकदमै फाइदा लाग्यो म चाहिँ जहिले पनि उयो यसो हेऱ्यो त्यसरी बोलाउँछु होइन ए ओके ल त एकदमै खुसी लाग्यो अब यो एपिसोड चाहिँ यतिमै बन्द गरौँ होला सेकेन्ड एपिसोडमा चाहिँ हामी गाउँतिर जान्छौँ होइन कुन गाउँमा भर्ती हुनुभयो तपाईँ त बुटवालमै जन्मिनु भयो नि त होइन
1: बुटवालमै जन्मिनु
0: यता गाउँ चाहिँ कता भार्से हो तपाईँको
1: म भार्से गुल्मीको भार्से गाउँ विषय थियो के अरे भार्से नै भनेर चिनिन्छ
0: राइट भनेपछि तपाईँको बाबा लाउले हुनुभयो पछि बुटवालमा सर्नु त्यहीं जन्मिनु
1: हजुर हजुर हो
0: आदरणीय श्रोता हाम्रो विनोद भाइसँग कुराकानी गरिरहेका छौँ यो एपिसोडबाट बिदा हुन्छ अनि नेक्स्ट विक चाहिँ सेकेन्ड एपिसोडमा उहाँसँग उहाँको गाउँतिर जानेछ अनि उहाँको चाइल्डहुडको कुराकानी गर्नेछ अनि कसरी भर्ती हुनुभयो हुँदै हामी यता अफगानिस्तानको अनि आर्मी करिवारको उहाँको इन्भिक्टस गेममा पनि खेल्नुभयो उहाँले सुटिङमा पनि ग्रेट ब्रिटेनलाई प्रतिनिधित्व गर्नुभयो त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ भाइ थ्याङ्क यू भेरी मच नेक्स्ट विक भेटौँला है त
1: थ्याङ्क यू दाइ
2: Saluting on the march! Last! Salute!
3: One, two, three, four, five, down, three! Karikram Chhadke Salam.

0: सैन्य समुदायमा
1: रिलायन्स भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्री शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिमा भारतको औपचारिक प्रतिक्रिया, विदेश मन्त्रालयका प्रवक्ता भन्छन्
1: It should be clear to all concerned.
2: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: तेस्रो पक्षको भूमिका बारे भारतको जवाफको अर्थ के हो?
3: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै अगाडि बढाइराखेको द्विपक्षीय रूपमा, त्यसबाट असहमत हुनुपर्ने कारण छैन।
0: पत्रकार युवराज घिमिरे र एलनिनो मौसमी अवस्थाले प्रतिकूलता चर्काउने राष्ट्रसङ्घको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विश्वले मौसम सम्बन्धी नयाँ चरणको एल निन्योको अवस्थालाई अविलम्ब सम्बोधन गर्नुपर्ने जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। विश्व मौसम संगठन वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले आगामी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एल निन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ। राष्ट्रसङ्घका महासचिव गुटेरसले भने एल निन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप चर्काउनेछ। योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको सङ्कट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो। राष्ट्रसङ्घका महासचिवको भनाई, प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किब राज्यका अधिकारीहरूले रुसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000+ मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराती रुसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100+ घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमा पार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेक लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिस सरकारसँग समेत कुरा गरेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन्। मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेसन सेन्टर स्थापना गर्न लागिएको विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन्। इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ। यसैबीच युगान्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी

0: भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसङ्ग उक्काएका थिए। साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए। एक रिपोर्ट। नेपालमा सीमावीर तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने,
1: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ, तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको बहावमा परिवर्तन भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन्, जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
0: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपु लेख लिम्पिया धुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिस सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जायसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
1: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाउ गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौँ।
2: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढिराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भन्दै आएको छ भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसलाई त्यो 2% बाँकी रहँदाखेरि त्यो सँगै ल्याउने एउटा भनौँ त्यो सङ्केतका साथ यिनीहरूले यसलाई अगाडि बढाइराखेको द्विपक्षीय रूपमा। त्यसमा त यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो। त्यसबाट मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
3: संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
2: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री वालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर गम्भीर कुराहरू राखिदिनु भयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञहरूले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली नदीको मुहान के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्मेन्टको टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौँ त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले अब प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छु भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद
3: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन।
2: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन किन

0: संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ, किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन, द्विपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्ग्याउन दुवै पक्षले सैद्धान्तिक रूपमा प्रत्येक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीलाई ओभररुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देशलाई स्पष्ट पार्न सक्नुपर्छ।
1: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
0: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई एउटा सकारात्मक दिशा दिन, यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायहरूले गरेका हुन्छन्, तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै, त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ हामीले।
2: उनी थिए पत्रकार युवराज घिमिरे, साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौ जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
3: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघि पछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलापानी गाउँकी लक्ष्मी कन्या धिताल।
4: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही भएछ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गर्दैन।
3: जुम्लाको हियाखोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
5: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुइछ त उता गइजा भन्ने त्यस्तोहरू चलन हुन्थ्यो। गोठमा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदो रहेछ। पानी पढियो अब छोरीहरू पनि मेरो 4 छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिरामी छैन मलाई।
3: तातो पानी गाउँपालिकाको यहाँ खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य।
6: घरमा बस्नुहुन्न भन्ने फेरि आँगन नै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसको आँगन जाने के? 7 फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ को साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
3: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती राहुल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रम सँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालिएको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
2: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राष्ट्रसङ्घले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोडिएको नयाँ चरण सुरु हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढिरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेसनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
7: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 degree बढीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात् सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ, तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका, दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुक्खापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डढेलोको जोखिम बढ्ने गर्छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेड एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

PFB Scorecard Radio कार्यक्रमले हामी छौं श्रोता यो समय गुदलीमा इभिनिङ शो समय हामीसँग 4 बजेर 27 मिनट गएको छ तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस साँझपखको कार्यक्रममा र अवश्य पनि कार्यक्रम गुदली तपाईँले सुन्न सक्नुहुन्छ यो पनि हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम 4:15 7 बजेसम्म रहेको छ र अवश्य पनि आजको दिनमा मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा उपस्थित भएको छु र यसै गरी श्रोता कार्यक्रमको अहिले केही क्षणमा तपाईँले पाउन सक्नुहुनेछ आज भनिरहेको छ अहिले म जसरी 5 बजेको लागि यो समय 14 मिनट बाँकी हुँदा चाहिँ लाइभ इन्सर्ट राख्नेछु जसरी अहिले नेपाल कपको पनि यो अहिले एकदमै म्याचेसहरू धमाधम भइरहेको छ यसबारेमा पनि लाइभ इन्सर्ट योगदायको साथमा सुन्न सक्नुहुन्छ त्यसै गरी कार्यक्रमको थर्ड आवरमा भने तपाईँले सिना लिम्बू नेपाली यङ अन्टरप्रेनर उहाँसँग रहेको कुराकानी पनि पाउन सक्नुहुनेछ थर्ड आवरमा सुन्न नबिर्सनुहोला 105.4 MHz ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ तपाईँहरू जो चाहिँ यहाँ फोक्सटोनमा हुनुहुन्छ तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउन गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र यसै गरी तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ र यसै गरी तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये पिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ र पनि कार्यक्रममा हामी अगाडि बढ्ने क्रम छँदैछ तपाईँको माझमा यो मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउने नै छु र इन्जोय गर्नुहोला गीत सङ्गीतहरूको साथमा अहिले पाहुना हजुर रहेको छ आशिष महर यसै गरी सुनिता थिङको आवाजमा

PFP स्कुलका रेडियो सुन्नुहुन्छ अहिले हामी कार्यक्रम छौ यो समय गोदलीमा र वेदरको बारेमा पनि आउनुहोस् केही चर्चा गरिहालौ अहिले फोक्सटोनमा भने टेम्परेचर 17 डिग्री सेल्सियस छ भने ह्युमिडिटी 73% र लाइक टु मोडरेट रेन रहेको छ पानी पर्दै अलि स्रप हुँदै त्यो क्रम भएको छ त्यसै कारणले चिसो पनि छ फेरि गर्मी पनि छ वेदर भनेको युकेको इट्स ब्रिटिस वेदर लेट्स जस्ट किप इट दैट वे त्यसै गरी अहिले विन्ड पनि 29 किलोमिटर पर आवर रहेको छ यसै गरी भोलिको दिनमा पनि पानी पर्ने सङ्केत रहेको छ प्रिटी मच थर्सडेको दिनसम्म पानी पर्ने सङ्केत छ र फ्राइडेको दिन चाहिँ अलिकति नाइस एन्ड वार्म रहेको छ र फेरि सन्डेदेखि क्लाउडी वेदर चाहिँ हुन गइरहेको छ प्रिटी मच यो हप्ता हामीले रेनी डेजहरू नै पाउन सक्छौँ वेट वेदर हुनेछ यो अनुसार चाहिँ तपाईँ पनि सतर्क रहनुहोला भन्न चाहन्छु स्टे अपडेटेड र अहिले लन्डनमा भने टेम्परेचर 18 डिग्री सेल्सियस पार्टली सनी छ विन्ड 16 किलोमिटर पर आवर भने ह्युमिडिटी 69% रहेको छ र कार्यक्रममा रद्दै गर्नुहोस् अब भने हामी फेरि पनि अगाडि बढ्ने नै छौँ श्रोता अहिलेलाई पनि यो मिठो गीत तपाईँको समीक्षामा राख्ने नै छु दीक्षिता कार्कीको आवाजमा रहेको छ नभनेका कुरा

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल, हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: सुशान केसीको आवाजमा यो मिठो गीत रहेको छ सारङ्गी र श्रोताले कार्यक्रम हामी गोधुलीमा छौँ र समय हामीसँग अहिले 5 बजेको लागि बाँकी रहेको छ 14 मिनट र यसै गरी अब भने आज नेपाल कपको यो म्याचहरू एकदमै धमाधम भइरहेको छ. हिजो फोक्सटोनमा रहेको थियो भने आज मेडस्टोनमा यसै क्रममा हामीलाई लाइभ त्यहाँको बारेमा जानकारी गराउनको लागि हुनुहुन्छ योग त आउनु उहाँसँग कुरा गरौँ. नमस्कार दाजु. हेलो नमस्कार दाजु.
1: नमस्ते नमस्ते.
0: र अवश्य पनि त्यहाँको के कसो भइरहेको छ जानकारी गराइदिनु होला.
1: वाउ, अहिले भर्खरै यहाँ चाहिँ अब तपाईँलाई थाहा छ अहिले चाहिँ टुआरजेस भर्सेस गोर्खा ट्रेनिङ कम्पनी चाहिँ यो लिग म्याच भइरहेको छ. एकदमै ट्रेनिङ म्याच भइरहेको छ र म यहाँ चाहिँ भर्खर गोर्खा ट्रेनिङ कम्पनीको ट्रेनमा थिएँ र टुआरजेस कमब्याक भएको छ र उहाँ चाहिँ यस गोर्खा ट्रेनिङ कम्पनीले चाहिँ हाफ टाइम अगाडि नै 2 स्कोर गरेको थियो. अहिले टुआरजेसले अन्तमा आएर चाहिँ ड्र गर्यो फर्स्ट हाफ पछि अनि भर्खरै चाहिँ जो तेस्रो गोल चाहिँ उहाँले गर्नुभएको छ. समय त्यति धेरै छैन त्यसले गर्दा जो अबको यसो नतिजा हेर्दा टुआरजेसले एकदमै सेकेन्ड हाफमा राम्रो काम गरे राम्रो खेलिराख्नु भएको छ गर्दा उहाँले चाहिँ 3 स्कोर गर्नुभएको छ सेकेन्ड हाफ पछि. यो नियरली 10-15 मिनट्सको टाइममा 3 गोल चाहिँ गर्नुभएको छ र हाम्रो गोर्खा ट्रेनिङ कम्पनीले पनि एकदमै राम्रो खेल्नु भएको हो र किनकि र उहाँहरू चाहिँ अब त्यहाँको पर्मनेन्ट मेम्बरहरू हुनुहुन्छ. एकदमै राम्रो गरिरहेको छ. अझै हाम्रो चाहिँ 2 आर्जेको 10 नम्बर भाइले चाहिँ राम्रो बल घुमाउनु भएको थियो तर त्यो गोल हुन सकेन. अन्त अन्ततिर आइरहेका छौँ. अहिले 2 आर्जेले एकदमै अन्तमा चाहिँ जस राम्रो खेलिरहेको छ. अहिले 2 आर्जेको 3 अनि गोर्खा ट्रेनिङ कम्पनीको 0 रहेको छ. तर यसो हेर्दा अब समय त्यति धेरै छैन. लुक्स लाइक 2 आर्जेले यो म्याच चाहिँ उहाँले जित्नुहुन्छ जस्तो मलाई लाग्यो र हिजो उहाँहरूको सुरुवात त्यति राम्रो थिएन. हिजो क्युजी भर्सेस चाहिँ 2 आर्जेलको भएको थियो र क्युजीको 1 अनि 2 आर्जेलको चाहिँ 0 भएको थियो र आज चाहिँ उहाँहरूको यो मस्ट विन गेम नै भनौँ र आज हिजोको कुनै पनि पोइन्ट आएन आजको 1 पोइन्ट मात्रै हुन्थ्यो. त्यसले गर्दा उहाँहरू चाहिँ अगाडि बढ्नको लागि चाहिँ एकदमै स्लिम चान्समा चाहिँ देखिएको थियो. तर आज यो गेम चाहिँ अब उहाँले जित्नुभयो भने उहाँको सम्भावना निकै बलियो देखिन्छ. हुन त उहाँहरू ब्रुनाईबाट आउनुभएको, ब्रुनाईबाट आएर यहाँ अलिकति यो वेदरसँग फ्यामिलाइज हुनु पनि टाइम लागेको हुनसक्छ. त्यसले गर्दा फर्स्ट हाफमा उहाँले त्यति राम्रो गेम प्रस्तुत हुन गेम राम्रै खेल्नुभयो तर मात्र स्कोर त्यति राम्रो इफेक्टिभ स्कोरहरू उहाँले गर्न सक्नु भएन. तर अहिले लास्ट मिनटतिर आएर चाहिँ उहाँले एकदमै राम्रो खेलिराख्नु भएको छ. अहिले चाहिँ 2 आर्जेको 3 अनि चाहिँ गोर्खा ट्रेनिङ कम्पनीको चाहिँ 2 रहेको छ. ह्याभिङ सेड द्याट हाम्रो चाहिँ गोर्खा कम्पनीका चाहिँ हाम्रो भाइहरूले एकदमै राम्रो खेल्नु भएको र आजको पहिलो म्याच चाहिँ गोर्खा कम्पनी ट्राभलेटो भर्सेस जिएसपेस भएको थियो र पहिलो स्कोर चाहिँ गोर्खा कम्पनी ट्राभलेटोले गर्नुभएको थियो र त्यसपछि जिएसपेसले चाहिँ पेनल्टीमा स्कोर गर्नुभयो र अहिले 2 आर्जेलाई अगाडि बढाइरहेको छ. तर चाहिँ हाम्रो ट्रेनिङ कम्पनीका चाहिँ 17 नम्बर भाइले त्यसलाई चाहिँ उता गोलमा हात दिनुभएन. अलि राम्रो चान्स थियो 2 आर्जेलको तर किपरले आफ्नो नियन्त्रणमा चाहिँ बल लिएको छ. अब त्यति समय त्यति धेरै छैन. अब यो बिचमा चाहिँ गोर्खा ट्रेनिङ कम्पनीले स्कोर गर्न सक्नु भएन भने यो म्याच चाहिँ आज 2 आर्जेलको पल्टामा पर्नेछ. 3-2 अहिले चाहिँ 2 आर्जेल भएको छ. अनि त्यसपछि 1 आर्जेल भर्सेस प्योरजेलाई अर्को थ्रिलिङ म्याच भएको थियो र धेरै स्पेक्टेटर्सहरू पनि यहाँ आउनुभएको थियो. तर यो म्याच चाहिँ 1 आर्जेको चाहिँ 0 अनि क्योरजेलाको 0 थियो. क्योरजेलाले एउटा पेनल्टी मिस गर्नुभयो नम्बर 10ले र त्यसपछि पनि अर्को एउटा गोल्डन चान्स पाउनु भएको थियो तर त्यो उहाँले गोलमा परिणत गर्न चाहिँ सक्नु भएन. हजुर, अब धेरै समय छैन होला गर्दा अब 2 आर्जेलले यसो हेर्दा उहाँले जित्ने सम्भावना जस्तो यहाँ देखिन्छ किनकि गोर्खा ट्रेनिङ कम्पनीका भाइहरू अलिक बढी डिफेन्स खेल्दै हुनुहुन्थ्यो 2 स्कोर गरेपछि तर 2 आर्जेल कमब्याक हुनुभएको छ. र हाम्रो अजय भाइ हुनुहुन्छ गोर्खा ट्रेनिङ कम्पनीको क्याप्टेन र उहाँले लामो फ्रिकिक लिने क्रममा हुनुहुन्छ. हेरौँ उहाँले यसलाई चाहिँ कसरी चाहिँ अगाडि बढाउनुहुन्छ. उहाँले लामो प्रहार गरिसक्नु भएको छ र अहिले चाहिँ गोल किपरको हातमा चाहिँ उहाँले गोल समात्न सक्नु भएन. फेरि गोल हान्नु भएको थियो गोर्खा ट्रेनिङ कम्पनीको भाइले तर राम्रोसँगले पोस्टमा त्यो चाहिँ गोलमा परिणत हुन सकेन र 2 आर्जेको नम्बर 10 खेलाडीले अगाडि बढाउने क्रममा हुनुहुन्छ र अहिले चाहिँ हाम्रो ट्रेनिङ कम्पनीका किपर हुनुहुन्छ र उहाँले चाहिँ बल पक्रिनु भएको छ. त्यहाँ अलिकति फल्ट भयो जस्तो मलाई लाग्यो. हाम्रो रेफ्रीले हाम्रो ट्रेनिङ कम्पनीका भाइ हुनुहुन्छ र उहाँलाई चाहिँ येल्लो कार्ड दिनुभएको छ, सायद अलिकति त्यहाँ फल्ट भयो जस्तो लाग्यो, गर्दा टु आरजेको त्यो फ्री किक हुनसक्छ र उहाँको यो अर्को चाहिँ चान्स हुनसक्छ र हेरौँ उहाँले यो फ्री किक कसरी लिनुहुन्छ। यो चाहिँ स्कोर गर्नुभयो भने उहाँले 4-2 बनाउनुहुनेछ, सम्भावना इज द्याट। र अहिले उहाँले 10-15 मिनटमा चाहिँ तिनवटा स्कोर गर्नुभयो र यो पनि अब फ्री किक नम्बर 10 सायद लिने तर्खलमा हुनुहुन्छ जस्तो मलाई लाग्यो। र हाम्रो क्याप्टेन सन्तोष भाइ हुनुहुन्छ टु आरजेको ओआइसी अनि चाहिँ म्यानेजर हुनुहुन्छ, उहाँहरू एकदमै जित्नको लागि एकदम जस त्यति टाइम छैन, अहिले टु आरजेको नम्बर 10 खेलाडी भाइ हुन्छ हाम्रो थाम्सुवाङ भाइ र उहाँले फ्री किक लिने क्रममा हुनुहुन्छ र हेरौँ यो लास्ट अपर्च्युनिटी हुनसक्छ टु आरजेको लागि र यो गोल गर्नुभयो भने 4-2 आरजेआर हुन्छ। हेरौँ उहाँले नम्बर 11 र नम्बर 10 खेलाडी हुनुहुन्छ, उहाँहरूले चाहिँ त्यहाँ डिस्कस गर्दै हुनुहुन्छ, समय त्यति धेरै छैन आदरणीय श्रोताहरू र रेफ्रीले लामो ओ एकदम राम्रो चाहिँ फ्री किक गर्नुभएको थियो तर अलिकति त्यो इन्केस मात्रै अवै भयो जस्तो मलाई लाग्यो। तपाईँले बाहिर यहाँ हाम्रो म्यानेजर र चाहिँ हाम्रो टु आरजेको चाहिँ हाम्रो ओआइसी हुनुहुन्छ, उहाँले भाइहरूलाई चाहिँ यसरी खेल्नु भनेर उहाँलाई निर्देशन दिइराख्नु भएको छ। आदरणीय श्रोता बेबेस गोर्खा रेडियोबाट नेपाल कप 2026 यो कमेन्ट चाहिँ जस्तै सुनिराख्नु भएको छ र अब धेरै टाइम छैन, हिजो चाहिँ सोनक्लिपमा भएको थियो पहिलो लिग म्याच, आज मेस्टोनमा भएको छ, तिनवटा म्याच हो र भोलि चाहिँ तपाईँहरू ब्रामकोटबाट चाहिँ सुन्न सक्नुहुन्छ। भोलिको म्याच चाहिँ गोर्खा कम्पनी सिताङ भर्सेस गोर्खा आकर चाहिँ उहाँहरू खेल्दै हुनुहुन्छ अनि गोर्खा कम्पनी सिताङ गोर्खा क्विन्स गोर्खा सिग्नल्स भर्सेस किवा जेलर खेल्दै हुनुहुन्छ। हेरौँ भोलिको नतिजा के हुन्छ, भोलि दुईवटा म्याच मात्रै रहेको छ र भोलि चाहिँ त्यहाँ हामी हुँदैनौँ र पर्सि चाहिँ हाम्रो आशा दिदी क्लस्टरमा जानुहुन्छ, समय त्यति धेरै छैन, सायद उहाँहरू इन्जुरी टाइममा खेल्दै हुनुहुन्छ होला। र यो अहिले 5:51 भइसकेको छ, यो भित्र म यही तपाईँहरूलाई चाहिँ जानकारी गराउनेछु। नम्बर 17 खेलाडीको खुट्टामा थियो टु आरजेको तर रेफ्रीले अफसाइड दिएको छ र हामी खेलको अन्त्यतिर आइपुगिसकेका छौँ। अजय भाइ हुनुहुन्छ गोर्खा ट्रेनिङ कम्पनीको चाहिँ क्याप्टेन र उहाँले लामो फ्री किक लिने क्रममा हुनुहुन्छ किनकि समय त्यति धेरै छैन र यहाँ स्किल देखाउनु भन्दा पनि एकदमै लामो बलले गएर उहाँहरूले काउन्टर एट्याक गरेर गोल गर्नु नै यहाँ जस उहाँको लागि राम्रो देखिन्छ, नत्र भने यो चाहिँ टु आरजेको हातमा पर्नेछ आजको यो लिग म्याच। हजुर अहिले नम्बर 8 खेलाडी हुनुहुन्छ गोर्खा ट्रेनिङ कम्पनीको, उहाँले अगाडि बढाउँदै हुनुहुन्छ तर टु आरजेको सायद इन्टरसेप्ट गर्नुभएको छ। नम्बर 6 खेलाडीको हातमा हुनुहुन्छ टु आरजेको खुट्टा र उहाँहरूले अगाडि बढाउँदै हुनुहुन्छ र नम्बर 10 खेलाडी हुनुहुन्छ हाम्रो थम्सोङ भाइ र उहाँले अगाडि बढाउँदै हुनुहुन्छ, फेरि फोर्थ गोलको लागि उहाँले प्रयास गर्नुहुन्छ। नम्बर 14 खेलाडीले बल घुमाउनु भएको छ, ओ एकदमै मिठो चान्स घुमाउनु भयो टु आरजेका चाहिँ भाइहरूले र उहाँको अलिकति खुट्टामा समस्या भयो जस्तो छ, साथीहरूले उहाँलाई चाहिँ जस हेल्प गर्दै हुनुहुन्छ, अब समय त्यति धेरै छैन होला, गर्दा अहिले चाहिँ टु आरजेको 3 गोर्खा ट्रेनिङ कम्पनीको 2 रहेको छ र प्रिटि मच अब समय सकिसक्यो जस्तो लाग्छ र हेरौँ र अन्तमा के हुन्छ। हजुर आज अहिले दिउँसो चाहिँ निकै पानी परेको थियो किवे जलार भर्सेस हाम्रो वान आरजेको खेल्दा चाहिँ सेकेन्ड हाफमा विशेष गरेर, तर अहिले चाहिँ वेदर एकदमै ब्युटिफुल वेदर छ अहिले, त्यति गर्मी पनि छैन त्यति जाडो पनि छैन, गर्दा पर्फेक्ट वेदर छ र यहाँ हाम्रो चाहिँ इन्जिनियरका भाइहरू अनि दिदीबहिनीहरू पनि यहाँ हुनुहुन्छ, दिदीबहिनीहरूले यहाँ आज मिठो मिठो परिकारहरू मिठो चिया कफी अनि मोमो आलुदम र सेलरोटी साह्रै मिठो रहेछ, मिठो पनि अनि त्यो उहाँहरूको त्यो भन्छ नि त्यो गोलाई यति राम्रो तरिकाले पोल्नु भएको रहेछ र उहाँहरूले मलाई पनि जस त्यहाँ चखाउनु भयो र दिदीबहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब 5 बज्नको लागि करिब 5 मिनट बाँकी छ, म केही मिनट कुरा गर्छु। हजुर गेम सकिएको छ आदरणीय श्रोताहरू, हजुर अब चाहिँ हाम्रो क्याप्टेन सन्तोष भाइसँग कुराकानी गरौँ, ओआइसी हुनुहुन्छ भाइ, नमस्कार
2: दाई, नमस्कार हजुर,
1: राइट राइट, र गोर्खा ट्रेनिङ कम्पनीले त आशुवासी बनायो त होइन?
2: हजुर दाई, निकै जेस एक्सपिरियन्स गुरुजीहरू हुनुहुन्थ्यो अनि जेस उहाँहरूले उहाँहरूको पहिलाको नेपाल कप एक्सपिरियन्स
1: फर्स्ट टाइम त राम्रो खेल्यो त होइन?
2: हजुर हाम्रो भाइहरूको पनि राम्रो खेलेको तर अलिकति स्कोर नभएर तर
1: अनि आजको रिजल्ट खेलाबाट सन्तुष्ट हुनुहुन्छ? हिजो तपाईँहरू क्युजीबाट चाहिँ ऊ भयो शून्य भयो है?
2: हजुर दाई, हिजो पनि हामीले नराम्रो खेलेको
1: राम्रो खेलेको
2: तर अनलकी भयो गेममा, कहिले त्यस्तै हुन्छ. आज पनि निकै प्रेसर थियो तर हामी वी म्यानेज टु कम ब्याक. अब नेक्स्ट होपफुली क्वार्टर फाइनल क्वार्टर फाइनल ठिकै हुन्छ होला दाई.
1: अलिकति बुढा भएको कारणले गर्दा वेदर अलिक प्रभाव पार्यो.
2: ब्रुनाइले वेदर त त्यति साह्रो होइन दाइ, तर मैले त अब त्यो हामी सर्ट टाइममा फर्म अप भएर आएर टिमसँग राम्रो कोर्डिनेसन गर्नु पाएको छैन, त्यो नै हो त्यसले गर्दा होला. हजुर
1: ओहो गइएछ भन्ने लागिसकेको थियो होला है.
2: सोचिसकेको थियो दाइ, तर फुटबलमा हुने विदिन फाइभ मिनटमा दुई मिनटमा दुई गोल रिटर्न ब्याक भयो. हजुर दाइ,
1: अब नेक्स्ट कोसँग छ तपाईँको?
2: हाम्रो क्वार्टर फाइनल अब नेक्स्ट आधा वान हजार जिएलआर अनि क्युजिएससम्म चाहिँ क्वार्टर फाइनल नाइनमा हुन्छ दाइ.
1: ल ल, उहाँले राम्रो खेल्नु. थ्याङ्क यू भेरी मच भाइ, कङ्ग्रेचुलेसन.
2: हुन्छ दाइ, थ्याङ्क यू.
1: अनि हाम्रो चाहिँ गोर्खा ट्रेनिङ कम्पनीको भाइहरूले पनि एकदमै राम्रो खेल्नु भएको, अलिकति समय बाँकी छ र हाम्रो क्याप्टेन अजय भाइ हुनुहुन्छ गोर्खा ट्रेनिङ कम्पनी. क्याप्टेन भाइ नमस्कार.
3: नमस्कार.
1: राइट, डिस्पाइट स्कोर गोर्खा ट्रेनिङ कम्पनीले कोही सक छैन, यो विनिङ पर्फर्मेन्स थियो.
3: थ्याङ्क यू भेरी मच भाई. हजुर, एज पर गोर्खा ट्रेनिङ कम्पनी होइन, अलवेज लिड बाई एक्जाम्पल, वी आर गिभिङ अवर बेस्ट. सबैजना हाम्रो डाउन टु एभ्री इन्स्ट्रक्टरको एरिया आएर डिस्पाइट द सर्ट अफ ट्रेनिङ एट अवर बेस्ट वी गिभ अवर बेस्ट. आई होप
1: यु आर माई पर्फर्मेन्स बट यु मस्ट बी भेरी भेरी सटिस्फाइड.
3: हजुर, एब्सोल्युटली. इभन दो डिस्पाइट द स्कोर द्याट वी हेभ 2-3 leading them initially, but I'm very much happy with your performance.
1: Last minute ma defense ma khelera agadi badhayo alikati ramro huncha ki bhanne lagecha ki defense nai khelne strategy thiyo.
3: Stick to the plan. No matter things goes to the south, always stick to the plan. But yeah, it is what we do.
1: Aba parsi chai ek din rest sa prasi QG sanga kasto apeksha rakhnu bhayecha?
3: Also, we're going to give our best again. Like, jo sanga khele pani we'll give our best. Always be a bad example. That's all I'm going to say.
1: Okay, bhai, thank you very much, sir. Hai, thank you very much. Khelta ekdamai ramro thiyo. हजुर आदरणीय श्रोताहरू, अब भने हाम्रो टु आरजेलका चाहिँ यहाँ भाइ हुनुहुन्छ. क्याप्टेन भाइ को हुनुहुन्छ टु आरजेलको? क्याप्टेन अमन. अमन भाइ को हुनुहुन्छ? हजुर हजुर. एनिवे यस, नमस्कार भाइ.
4: नमस्कार.
1: हजुर, भाइको नाम? राइट, ओ भन्ने पुगिसकेको थियो होइन?
4: हजुर हजुर.
1: के के कहाँबाट आयो त्यस्तो शक्ति तपाईँको त त्यो लास्टमा?
4: म अब लक्ष्मी स्ट्रिट मामा सबै हामी है यत्रो खटेर बुढ्नेदेखि आयो, त्यही भएर लास्ट दिनै पर्छ भनेर सर, त्यही भएर
1: आज त म सुन्ने थियो नि त होइन.
4: हजुर हजुर.
1: अबको नेपाल कपको जर्नी अहिले कस्तो सम्झिनु भएको छ?
4: अब हाम्रो नमिलेको कुराहरू मिलाइन्छ मामा, मिलेर जति सक्दो चाहिँ स्ट्रङ भएर चाहिँ हाम्रो एम चाहिँ रोड टु अल सर्ट हो मामा, त्यही भएर अब होप हुन्छ होला मामा.
1: ओके, वेल डन एन्ड लास्टमा कम ब्याक गर्नुभयो, थ्याङ्क यू भेरी मच.
4: थ्याङ्क यू भेरी मच.
1: हजुर, आजको अन्तिम खेल चाहिँ गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिक र टु आरजेल परेको थियो. क्याट्रिकले जित्नुहुन्छ होला भनेर उहाँहरू अन्तमा पुगिसक्नु भएको थियो, तर टु आरजेलले राम्रो कमब्याक गर्नुभयो र लास्टमा चाहिँ लास्ट 15-10 मिनटमा चाहिँ उहाँले 3 स्कोर गरेर यस अगाडि बढ्नु भएको छ र उहाँ सबै सबैलाई चाहिँ शुभकामना. अनि हाम्रो गोर्खा ट्रेनिङ कम्पनीको भाइले पनि एकदमै एकदमै 100% दिनुभएको थियो अनि उहाँले राम्रो स्कोर फर्स्ट हाफमा त नो उहाँले एकदमै राम्रो खेल्नु भएको थियो, गर्दा दुवै टिमलाई धन्यवाद भन्दै बहिनी ब्याक टु स्टुडियो.
0: अवश्य पनि थ्याङ्क यू सो मच दाजु. र हामी यहाँ भर्खरै कुराकानी गरेका थियौँ योग दाजुको साथमा, आज मेन स्टोनमा नेपाल कपको जुन यो म्याचको बारेमा चाहिँ उहाँले हामीलाई लाइभ इन्सर्टमा चाहिँ जानकारी गराउनु भएको छ. पक्कै पनि एकदमै यो फ्रेन्डली म्याच भए पनि युनो अब कम्पिटिसन भने पछाडि अलि हामीलाई त्यो कम्पिटेटिभनेस आइ नै हाल्छ, आफ्नो रेजिमेन्टलाई जिताउँ भन्ने त्यो धारणा हुन्छ नै र यो निरन्तरता रहेको छ. लेट्स फाइन्ड आउट अब पछि सुन कुन रेजिमेन्ट्सहरू चाहिँ उहाँहरू चाहिँ नेपालको फाइनलमा प्रतिस्पर्धा गर्नुहुनेछ र साथै गोर्खा ब्रिगेड एसोसिएसन भेला पनि हुनेछ. यो चाहिँ 4 जुलाई रहेको छ. माग गर्नुहोला सम्पूर्ण र जो जति ब्रिगेड अफ गोर्खाजमा अथवा जो जति गोर्खाजहरू हुनुहुन्छ, तपाईँहरू जता गए पनि वान्स अ गोर्खा अलवेज अ गोर्खा अवश्य पनि आएर चाहिँ एटेन्ड गर्न सक्नुहुन्छ र यो फाइनल म्याच पनि इन्काउन्टर गर्न सक्नुहुन्छ र साथै त्यहाँ गोर्खा ब्रिगेड एसोसिएसन भेलामा चाहिँ एकअर्कामा चाहिँ भलाकुसारी गरेर चाहिँ रमाइलो गर्ने एउटा अवसर पनि रहने नै छ. र भने श्रोता यसैको साथमा कार्यक्रम गोदोलीको यो पहिलो घण्टाबाट बिदा लिने समय आइसकेको छ. कार्यक्रमको दोस्रो घण्टामा तपाईँलाई भरपूर मनोरञ्जन गराउँदै गर्नेछु र तेस्रो घण्टामा भने तपाईँले सुन्न सक्नुहुन्छ यङ नेपाली अन्टरप्रेनर सिना लिम्बूसँग रहेको कुराकानी म राख्नेछु, जुन चाहिँ तपाईँले 6:28 जाँदा पार्ट वान पाउन सक्नुहुन्छ भने 7 लागि 13 बाँकी हुँदाखेरि पार्ट टू हुनेछ. भन्दै म सूर्य पनि अहिलेको लागि यो पहिलो घण्टाबाट बिदा लिने नै छु. अहिलेको लागि आउनुहोस् लागौ समाचारतर्फ र कार्यक्रमको दोस्रो घण्टामा हामी भेट्ने नै छौँ.
5: सैन्य समुदायमा बिलाइन भरी अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो गोर्खा रेडियो हो
6: नेपाल र भारतको सीमा विवादमा तेस्रो पक्षलाई बोलाउने प्रधानमन्त्री वीरेन्द्र शाहको प्रस्तावलाई नयाँ दिल्लीले सिधै अस्वीकार गरेको छ।
7: नेपाल मामिलामा अधिक चासो दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशको सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य रहेको बताउनुभयो। जैसवालले दुई देशबीच 98% भूभागमा विवाद नरहेको दावी गर्दै नाम नलिकनै लिपुलेख विवादलाई मसलाको संज्ञा दिनुभयो।
8: हालाकि भारत नेपाल सीमाका लगभग 98% हिस्सा निर्धारित हो चुका है, फिर भी कुछ हिस्सों में कुछ मसले हैं जिसको सुलझाना बाकी है। गंडक नदी के बहाव में परिवर्तन होने के कारण ये स्थिति उत्पन्न हुई है। इसके अतिरिक्त सीमा के निर्धारित हिस्सों में सीमा पार कब्जे और नो मैन्स लैंड पर अतिक्रमण के मामले भी हैं जिसका संयुक्त रूप से मानचित्रण किया जा रहा है। हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं। सभी संबंधित पक्षों को यह स्पष्ट होना चाहिए कि भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं उसमें किसी तरह से तीसरे पक्ष की कोई भूमिका नहीं है।
7: इसअघि प्रधानमंत्री शाहले प्रतिनिधि सभा बैठकमा 17 गतेको सम्बोधनमा सीमा विवाद बारे बेलायतसँग पनि कुरा गर्ने बताउनु भएको थियो। जैसवालले राष्ट्रपति सभापतिको भ्रमण भाजपाको निमन्त्रणामा भएको बताउनुभयो।
8: This visit is part of the contacts that are there between the two countries, between the political parties of the two countries. Yes, he was received at the airport. I saw some visuals of it, but he was received by the people who invited him. So, you know, the party invited him and he was received by them. He will be having high-level meetings here and several other meetings. And these are part and parcel of, you know, these contacts are equally important because with Nepal, we have multi-faceted partnership.
7: प्रश्नोत्तर कार्यक्रममा धेरै जसो प्रश्न प्रधानमन्त्री शाहको भनाई र राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमणसँग सम्बन्धित थिए।
6: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख डिलेराज भट्टले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको दीर्घकालीन सोचलाई अघि सारिएको छ। कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य सहित कृषिको आधुनिकीकरण यान्त्रिकीकरण विविधीकरण र व्यवसायीकरणमा जोड दिइएको गाउँ फर्केर व्यवसाय कृषि गर्न चाहनेलाई ब्याज अनुदान सहित रिटर्न टू भिलेज अभियान सञ्चालन गरिनेछ भने कृषि एप र कृषि एम्बुलेन्स सेवा विस्तार गरिने भएको छ। पर्यटनतर्फ पोखरालाई केन्द्रमा राखेर एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गरिनेछ। मुक्तिनाथ दामोदर कुण्ड देवघाट लगायत धार्मिक स्थल जोड्ने धार्मिक पर्यटन परिपथ विकास गरिने तथा पहिले घरदेश अनि परदेश र लेक टू लेक अभियान मार्फत आन्तरिक पर्यटन प्रवर्धन गरिने नीति लिएको छ। भारत र चीनबाट आउने पर्यटक संख्या 5 वर्षभित्र दोब्बर बनाउने लक्ष्य पनि राखिएको छ। गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र सञ्चालन घरेलु मदिरा ऐन कार्यान्वयन औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन साथै शिक्षा स्वास्थ्य पूर्वाधार खानेपानी र सिंचाईका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ। सन् 2026 को मे महिनामा नेपालमा 1,00,000 भन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल आएका हुन्। यो गत वर्षको सोही अवधिको तुलनामा 19% बढ़ी हो। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा धेरै भारतबाट 40,782 जना आएका छन्। त्यसपछि चीनबाट 11,514, अमेरिकाबाट 9,001, बंगलादेशबाट 5,298 र बेलायतबाट 3,375 पर्यटक नेपाल आएका छन्। सार्क मुलुकबाट सबैभन्दा धेरै 47.2% पर्यटक भित्रिएका छन्। अरू एसियाली मुलुक युरोप अमेरिका तथा अस्ट्रेलिया न्यूजील्याण्ड क्षेत्रका पर्यटकको उल्लेखनीय उपस्थिति छ। अब खबर फटाफट

0: निर्माण र प्रदर्शन पक्षबीच सहमति। चितवन पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ 1 गतेबाट सुरु। जरायो, चित्तल, लगुना, रतुवा, गौरीगाई, बन्दल, नीलगाई र बाँदर गनिने।
1: यो PFBS गोर्खा रेडियो हो।

एचपीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रममा हामी गोदेलीको सेकेन्ड आवरमा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ म सुनेको तर्फबाट. सबै 5:09 गएको छ अहिलेको यस समय. हरेक सोमबारदेखि शुक्रबारसम्म कार्यक्रम गोदेली सबै भने 4:15 लिएर 7 बजेसम्म सुन्न सक्नुहुन्छ. श्रोता मिठा मिठा गीत सङ्गीत र विभिन्न जानकारीहरूको साथमा रहने नै छु र कार्यक्रमको यो दोस्रो घण्टा भरपूर मनोरञ्जन रहने नै छ तपाईँको सबै छेउमा. र यसै गरी अहिलेको केही क्षणमा भने तपाईँले पाउन सक्नुहुन्छ थर्ड आवरमा यङ नेपाली अन्टरप्रेनर सिना लिम्बूसँग गरेको कुराकानी म तपाईँको माझमा राख्ने नै छु. मिठा मिठा गीत सङ्गीतहरू पनि रहनेछन्, विभिन्न जानकारीहरू पनि. र यसैको साथमा आउनुहोस् सब पनि कार्यक्रममा हामी अगाडि बढ गर्नेछौ. म त डुब्दै डुब्दै यो गीत रहेको छ किरण गजमेर र बबता गुरुङको आवाजमा.

0: मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

पीएफपी स्कूलका रेडियो सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रमले हामी छौँ यो समय गोदुलीको दोस्रो घण्टामा. अहिले 5:28 गइसकेको छ र कार्यक्रममा अहिले हामीलाई विभिन्न ठाउँहरूबाट लिसनर्सहरूले सुनेर पनि साथ दिइरहनु भएको छ. यसै गरी नीता कोइराई यहाँ उहाँले पनि हामीलाई पठाउनु भएको छ कार्यक्रम सुनिरहनु भएको छ भनेर आन्टीले, र यहाँ रिक्वेस्ट सङ्ग्सहरू पनि आएको छ जुन अनुसार म विषय पनि राख्ने कोसिस गर्ने नै छु. र यसै गरी अहिलेको यस समयमा ब्रिगेड इभेन्ट्सहरूको बारेमा पनि केही जानकारी राखिहालौँ. सबैभन्दा निर्से भोलिको दिन 3 जुनमा क्यू जिल्लाको कर्नल अफ द रेजिमेन्ट खुकुरी च्यालेन्ज हुन गइरहेको छ, र 4 जुनमा पनि फर्मेसन परेड हुनेछ केजिएको. र यो हिजोको दिनदेखि नै नेपाल कपको ग्रुप स्टेज म्याचहरू त सुरु भइ नै सकेको छ. हिजो फोक्स्टोनमा भएको थियो र आज मेन स्टोनमा भएको थियो. योगदायबाट पनि हामीले लाइभ जानकारी पाइसकेका छौँ. र भोलिको दिन 3 जुनमा पनि ब्राम्कोटमा हुन गइरहेको छ, र 4 जुनमा पनि क्लस्टरमा हुन गइरहेको छ. यसै अनुसार चाहिँ विभिन्न रेजिमेन्ट्सहरूको रहेको छ म्याचेसहरू, र फाइनल नेपाल कप चाहिँ यो 4 जुलाईमा हुनेछ. साथै यो चाहिँ गोर्खा ब्रिगेड एसोसिएसन भेला पनि हुनेछ. यस अनुसार पक्कै पनि जानकारी लिइरहनु होला. कार्यक्रममा अहिलेको लागि फेरि पनि आउनुहोस्, हामी अगाडि बढ्ने नै छौँ. गीत सङ्गीतहरूको साथमा पनि तपाईँलाई मनोरञ्जन गराउँदै नै आइरहेको छु. र अहिलेलाई भने यापिस थापाको आवाजमा मिठो गीत फिरफिरे.

यहाँ पी सबक आवाजमा मिठो गीत रहेको थियो श्रोता फेरि इन्जोय गरिसक्नु भएको छ र अहिले हामीहरूसँग छ बजेको लागि बाँकी रहेको छ 26 मिनट त्यसै गरी केही सूचनाहरू तपाईँको माझमा राखिहालौ कुलमा बाहुकोट समाज युकेको चाहिँ समर बिबिक्यू भेटघाट कार्यक्रम हुन गइरहेको छ शनिबारको दिन 6 जुनमा स्थान चाहिँ रहेको छ ग्रेन्ज कम्युनिटी जुनियर स्कुल रेन्ज वे फार्मरमा हुन गइरहेको छ र सबै दिउँसोको 12 बजीदेखि बेलुकी 10 बजीसम्म हुनेछ सम्पूर्ण कुलमा बाहुकोट समाज युकेको परिवारहरूलाई चाहिँ हार्दिक स्वागत गरिएको छ र यसै गरी नेपालबाट पाल्नुभएका कलाकारहरूसँगको पनि यो भरपूर मनोरञ्जन पाउनुहुनेछ र कन्ट्याक्टको लागि चाहिँ तपाईँले प्रोग्राम कोअर्डिनेटर मिस्टर रामचन्द्र गुरुङवालाई सम्पर्क गर्नुहोला फोन नम्बर रहेको छ 07428519102 चाहिँ कल गरेर क्वेरीजहरू बुझ्न सक्नुहुन्छ र कार्यक्रममा अब भने आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै छौँ अहिलेलाई पनि यो मिठो गीत पनि तपाईँको माझमा राख्ने नै छु एकदम लिम्बुको आवाजमा रहेको छ मनको हाल एन्जोय गर्नुहोला

0: यो BFBS गोर्खा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

दि एलिमेन्ट्स रहेको छ यो मिठो गीत बिर्सिने हो कि र विषय पनि जगरिसक्नु भएको छ श्रोता पिएफपिएस गोर्खा रेडियोको प्रस्तुति अहिले कार्यक्रम गोदरीमा हुनुहुन्छ म सिनेको साथ त्यसै क्रममा हामीलाई लिसनर्सहरूको प्रेजेन्स यो समय सुनाइरहनु भएको छ र जसमध्ये यहाँ नीता कोइ राई वान्टीले पनि यहाँ मेसेज पठाउनु भएको छ नमस्ते म पनि सुन्दैछु है नानी भन्नुभएको छ थ्याङ्क यू सो मच र यो समयमा चाहिँ विभिन्न ठाउँहरूबाट आफ्नो व्यस्तदार भए पनि हाम्रो अवश्य पनि लिसनर्सहरूले चाहिँ साथ दिइरहनुहुन्छ र उहाँले चाहिँ टाइम मिल्छ भने उहाँले सागर सरी पनि यो गीत चाहिँ सुन्न चाहन्छु भन्नुभएको छ र अवश्य पनि आन्टीको रिक्वेस्टमा राजेश पायल राई रहेछ गरी अन्जु पन्तको आवाजमा रहेको गीत पनि रेडी भएको छ पक्कै पनि इन्जोय गर्नुहोस्

PFBS गोरखा रेडियो कार्यक्रम में हामी छौ श्रोता यो समय गुदरेको सेकेन्ड आवर र अहिलेको यस समयमा विभिन्न जानकारीहरूको साथमा रिक्वेस्ट सङ्ग्सहरू पनि म राखिरहेको छु जसमध्ये यहाँ हुनुहुन्छ ओम प्रसाद थापा काउसा मामा हुनुहुन्छ जस्तो लाग्यो उहाँले चाहिँ अहिले कार्यक्रम सुनिरहेको छु नमस्कार साथ दिँदैछु भन्नुभएको छ र आज चाहिँ यसो कतै समय भए चाहिँ एक जन्मदिनको गीत सुनाइदिनुहुन्छ कि भनेर चाहिँ उहाँले अनुरोध गर्नुभएको छ पक्कै पनि र आज उहाँको प्यारी श्रीमती पार्वतीको चाहिँ जन्मदिन परेको यो पावन अवसरमा चाहिँ उहाँ साथी छोरी औसिन सबै घर परिवार आफन्तजनको तर्फबाट सुख शान्ति समृद्धि ऐश्वर्य आरोग्य सुस्वास्थ्य दीर्घ जीवन साथै उत्तरोत्तर प्रगतिको धेरै शुभकामना भनेर चाहिँ उहाँले धन्यवाद भन्नुभएको छ श्रीमान ओम प्रसाद छोरी औसिन थापा काउचा सपरिवार पानब्रो युकेबाट भन्नुभएको छ र अवश्य पनि बाबाको रिक्वेस्टमा म यो एउटा जन्मदिनको गीत पक्कै पनि राख्ने नै छु विशेष गरी आज उहाँको बर्थडे भएको अवसरमा चाहिँ सुरज वीर वज्रचार्यको आवाजमा जन्मदिनको शुभकामना र उहाँलाई बिएफबिएस गोर्खाको तर्फबाट पनि अ भेरी ह्याप्पी बर्थडे एन्ड बेस्ट विसेस

BFB's Gorkha Radio, Karikram, Godeli, Ra, Samihamir Sangai Likulagi, Tal Basnakulagi, Pachimine Bakiregsa, Samihanu Sar, Abishabinu Melia, Sangita Ruti, Anurut Gorakni, Praspani, Purnur Bagori Rekusu, Jasma, Hamile, Mina, Kalikoti, Rai, Wa, Didlipani, Patan Bagatu, Agine, Yam Massese, Rasanabini, Namaste Radio, Godeli, Sunera Basiregusu, Evta Git, Sampurna, Ashford, Ken Bata, Walisi, Bondabai Kusa, अभिषेपनी वाक अनुरोध मा यो गीत छे अजुपन्द वाले गर्नुभएको छ तर हामीसँग चाहिँ यहाँ रहेको छ आदित्य श्रेष्ठको आवाजमा त अभिषेपनी यो गीत पनि म राख्नेछु इन्जोय गर्न सक्नुहुनेछ पहिलो हाँसो पहिलो बोल भनेर यो गीत पनि इन्जोय गर्नुहोला र कार्यक्रमको हामी केही क्षणमा थर्ड आवर भेट्ने नै छौँ स्टे ट्युन बसिरहेको साथ

0: Pelaajan pari.
1: Poner.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाल र भारतको सीमा विवादमा तेस्रो पक्षलाई बोलाउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावलाई नयाँ दिल्लीले सिधै अस्वीकार गरेको छ।
4: नेपाल मामिलामा अधिक चासो दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशको सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य रहेको बताउनुभयो। जैसवालले दुई देशबीच 98% भूभागमा विवाद नरहेको दावी गर्दै नाम नलिकनै लिपुलेख विवादलाई मसलाको संज्ञा दिनुभयो।
5: हालाकि भारत नेपाल सीमाका लगभग 98% हिस्सा निर्धारित हो चुका है, फिर भी कुछ हिस्सों में कुछ मसले हैं जिसको सुलझाना बाकी है। गंडक नदी के बहाव में परिवर्तन होने के कारण ये स्थिति उत्पन्न हुई है। इसके अतिरिक्त सीमा के निर्धारित हिस्सों में सीमा पार कब्जे और नो मैन्स लैंड पर अतिक्रमण के मामले भी हैं, जिसका संयुक्त रूप से मानचित्रण किया जा रहा है। हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं। सभी संबंधित पक्षों को यह स्पष्ट होना चाहिए कि भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं, उसमें किसी तरह से तीसरे पक्ष की कोई भूमिका नहीं है।
4: इसअघि प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा 17 गतेको सम्बोधनमा सीमा विवाद बारे बेलायतसँग पनि कुरा गर्ने बताउनु भएको थियो। जैसवालले राष्ट्रपति सभापतिको भ्रमण भाजपाको निमन्त्रणामा भएको बताउनुभयो।
5: This visit is part of the contacts that are there between the two countries, between the political parties of the two countries. Yes, he was received at the airport. I saw some visuals of it, but he was received by the people who invited him. So, the party invited him and he was received by them. He will be having high level meetings here and several other meetings, and these are part and parcel of, these contacts are equally important because with Nepal we have multifaceted partnership.
4: प्रश्नोत्तर कार्यक्रममा धेरै जसो प्रश्न प्रधानमन्त्री शाहको बनाई र राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमणसँग सम्बन्धित थिए।
3: सीमा मिचेको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि आक्रोशित प्रतिपक्षी दलहरूले आज पनि संसद बैठक अवरुद्ध पारेका छन्। शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन वा तथ्य प्रमाण पेश गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ। बैठक अवरुद्ध पार्नु अघि प्रतिपक्षी दलका सांसदहरूले बोलेका थिए। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपालले भारतको जग्गा मिचेको प्रमाण माग्नु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
6: नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन, सरकारले गल्ती गर्नु पाउँदै पाउँदैन, गल्ती गर्नै हुँदै हुँदैन। त्यसो भएको कारणले ऊ सरकार हो। यदि उहाँले चाहिँ नि आवेगमा आएर बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने यहाँका सांसदहरूलाई होइन 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुसबु ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमाथि लिपोपोत नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरूलाई सुझाव दिनुभएको छ।
7: हिजोसम्म नेपालको 1 इन्च भूमि पनि नछड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिराखेको छन्। यो भन्दा दुखद केही हुन्छ जस्तो लाग्दैन। प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको छ। यसलाई भइहाल्यो, सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको
3: अब खबर फटाफट।
4: 76 अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा पर्यटन प्रवर्धन तथा अन्तर्क्रिया कार्यक्रम। कार्यक्रमको पहिलो दिन सहभागी पोखराबाट भोटे ओडार हुँदै करिब 3 घण्टाको सवारी यात्रापछि मन्जाङ ढोके डाँडा लक्ष्मीमावी पुग्ने। दाङको तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने, गोठीका रूपमा सञ्चालन गर्न दिने गरी नगरपालिकाको अनुमति। नाटक लुसिफर राइजिङ पुनः मञ्चन, जेठ 1 गतेदेखि मञ्चन सुरु भएको नाटक राजनीतिक दबावको कारण देखाउँदै जेठ 11 गतेदेखि रोकिएकोमा निर्माण र प्रदर्शन पक्षबीच सहमति। चितवन पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ 1 गतेबाट सुरु, जरायो चित्तल लगुना रतुवा गौरीगाई बन्दल नीलगाई र बाँदर गनिने। जनकपुरधामको 0 माइल फलफुल मण्डीका व्यवसायी धरनामा प्रहरी

BFB's Gorka Radio Karikram Elihami Chonsrada, you summing Gudaliko third Yenigi final hour ma, that is Sampurna Life Piripini Swagasa, Mosinikata for Bata, Sima Raiko Awas, my you meet to Gi Dragatu, Maya Fidi. समयले 6 बजेर 10 मिनेट गएको छ र कार्यक्रम गुदुली यो साँझपखको कार्यक्रम हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भने 4:15 देखि 7 बजेसम्म सुन्न सक्नुहुन्छ श्रोता 105.4 मेगाहर्ज ट्युनिङ गर्नुहोस् तपाईँ फोक्सटोनबाट हामीलाई सुनिरहनु भएको छ भने तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली बिएफबिज एप डाउनलोड गर्न सक्नुहुन्छ तपाईँको मोबाइल फोनमा र विभिन्न स्टेसनहरूमध्ये बिएफबिज गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ त्यसै गरी अहिलेको यी समयमा तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफबिज गोर्खा भन्नुहोला र सुन्न सक्नुहुनेछ 24 घन्टा एट यो सर्भिस पनि भन्न चाहन्छु अहिलेको यो समयमा चाहिँ हामीलाई तपाईँले सुन्नको लागि असाहसिक कुनै हिसाबमा पनि छैन तपाईँले हामीलाई जुनै सुकै अहिले यो डिजिटल एरामा चाहिँ जुनै सुकै माध्यमहरूबाट पनि सुन्न सक्नुहुन्छ 24 घन्टा र कार्यक्रमको यो आखिरी घन्टामा पनि भरपूर मनोरञ्जन म तपाईँलाई गराउँदै गर्नेछु र यसै गरी तपाईँले शीना लिम्बू जो अहिलेको नेपाली यङ अन्टरप्रेनर हुनुहुन्छ उहाँसँग गरेको कुराकानी पनि मेरो साथमा पाउन सक्नुहुनेछ जुन चाहिँ तपाईँले 6:28 जाँदाखेरि पार्ट वान पाउन सक्नुहुन्छ भने पार्ट टू चाहिँ 7 बजेको लागि 13 मिनट बाँकी हुँदाउनेछ र म पनि कार्यक्रममा आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ अहिलेलाई भने विजय श्रेष्ठ फिचरिङ फुबा तामाङ रहेको छ तिमीलाई देखेर

PFP's Gurkhan Radio कार्यक्रम में हमी चौं श्रोता यो समय मा गुदली को थर्ड आवर PFP's Gurkhan Radio सुनी रहनु भएको छ यो समय म सुनेको साथमा साझपखको समय रहेको छ र विशेष गरी अहिलेको यो समय कति तपाईँहरू आफ्नो कामबाट सुनी रहनु भएको छ होला कति आफ्नो वर्क सकाएर घरतर्फ जाँदै हुनुहुन्छ होला ड्राइभ गर्दै कति आफ्नो नाइट ड्युटी जाँदै हुनुहुन्छ होला आफ्नो आफ्नो कन्भिनियन्सहरू अनुसार पक्कै पनि ट्युनिङ गरेर सुनिरहनु भएको छ यो समय कार्यक्रम भरपूर मनोरञ्जन तपाईँलाई म गराइरहेको छु र विशेष गरी नेपाल कपको पनि अब केही हालसँग गर्न चाहन्छु विशेष गरी ब्रिगेड अफ गोर्खासको चाहिँ विभिन्न रेजिमेन्ट्सहरूमा चाहिँ हरेक साल यो कम्पिटिसन हुने गर्दछ र एकदमै हेल्दी कम्पिटिसन हेल्दीको साथ साथमा अलिकति त्यो कम्पिटेटिभनेस त भइ नै हाल्छ होइन आफ्नो आफ्नो रेजिमेन्टलाई रिप्रेजेन्ट गरेर चाहिँ जिताउने त्यो अवश्य पनि त्यो गोल अनि मिसन त भइ नै हाल्छ एकदमै दमदारसँग भइरहेको छ र आज रहेको त्यो मेन स्टोनमा युक्ताको साथमा तपाईँलाई के कार्यक्रमको पहिलो घन्टामा मेरो हाइलाइट्स लाइभ के कस्तो भइरहेको छ सुनिसक्नु भएको छ म्याचेसहरूको र भोलिको दिन चाहिँ ब्रामकोटमा हुन गइरहेको छ यस अनुसार जानकारी र पर्सिको दिनमा पनि ग्लोस्टरमा हुन गइरहेको छ ग्रुप म्याचेसहरू र कार्यक्रममा अहिलेको लागि रद्द गर्नुहोस् श्रोता हामी अवश्य पनि मनोरञ्जनको क्रमतर्फ फेरि पनि लाग्ने नै छौँ र अहिलेलाई पनि तपाईँको माझमा राख्नेछु अनुप जैनको आवाजमा रहेको छ यो गीत अर्ज किया है एन्जोय गर्नुहोस्

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS, गोर्खा रेडियो हो।

0: रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्। यदि तपाईँ सन् 2018 डिसेम्बर भन्दा अगाडि अवकाश प्राप्त हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ। यसको लागि हेर्नुहोस् gov.uk/veteran-card।
2: गोर्खा रेडियो।

समस्त प्रिय श्रोतालाई नमस्कार छ। यो निशा गुरुङको कार्यक्रम नेपाल कलिङमा यहाँहरूलाई मिठा मिठा गीत संगीत सामग्रीहरू सुनाउन म आइसकेको छु। श्रोता, आज पनि मिठा मिठा गीत संगीत यहाँहरूले सुन्नुहुनेछ, सामग्रीहरू पनि हामी राख्नेछौ। आउनुहोस्, सुरुवातमा हामी मिठो गीतबाट कार्यक्रमको थालनी गरौं।

SBS गोर्खा रेडियो अब आउनुहोस् एक स्वास्थ्य जानकारीतर्फ लागौँ। हरेक बिहान पाँचवटा भिजेको बदाम खाँदा हुन्छन् यस्ता फाइदा। हजुर, यो शीर्षकमा लेखिएको लेखतर्फ म लाग्न चाहन्छु। बदाम स्वास्थ्यको लागि धेरै नै लाभदायक खानेकुरा हो। शरीरलाई आवश्यक स्वस्थ चिल्लोको पूर्तिको लागि नियमित बदाम खान सिफारिस गरिन्छ। बदाममा स्वस्थ चिल्लोसँगै भिटामिन, प्रोटिन र खनिज जस्ता पौष्टिक तत्त्व पनि पाइन्छन्। बदाम विशेष गरी म्याग्नेसियम र भिटामिन ईले भरिपूर्ण हुन्छ। बदाममा कार्बोहाइड्रेट भने कम हुन्छ। दैनिक पाँचवटा भिजेको बदाम एक महिनासम्म खाँदा हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पार्छ त आउनुहोस् यसबारे चर्चा गरौँ। जस्तै पाचनमा सहयोग गर्छ। बदाम खाँदा पेटमा असहज लाग्न सक्छ, तर बदाम पाचनका लागि लाभदायक हुन्छ। भिजेको बदामले ट्यानिन र फाइटिक एसिड कम गर्छ, जसले गर्दा पाचनमा मद्दत गर्छ र पेट फुल्नबाट रोक्छ। अर्को, बदाम सेवन गर्नाले ऊर्जा स्तर पनि बढ्छ। बदाम तत्काल ऊर्जा दिने खानेकुरा हो। यसमा स्वस्थ चिल्लो, प्रोटिन र फाइबर हुन्छ र दिनभरि बिस्तारै ऊर्जा निस्कन्छ। यसले दिनभरि स्थिर ऊर्जा स्तर कायम राख्छ। अर्को रहेको छ, छाला स्वस्थ राख्न पनि यसले काम गर्छ। बदाममा भिटामिन ई हुन्छ, जुन छालाका लागि एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो। यसले छालाका कोषहरूलाई जोगाउँछ र सूर्यको सम्पर्क वा प्रदूषणबाट हुने क्षतिलाई रोक्छ। यसले छालालाई सुक्खा हुनबाट बचाउँछ। बदामले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ। बदामको सेवनले राम्रो कोलेस्ट्रोल बढ्छ। कोलेस्ट्रोल नियन्त्रणमा रहनु भनेको मुटुको स्वास्थ्यको लागि निकै राम्रो कुरा हो। बदामले स्मरण शक्ति पनि बढाउँछ। बदाम स्मरण शक्ति बढाउन लाभदायक हुन्छ। यसमा रिबोफ्लेभिन हुन्छ, जसले मस्तिष्कको कार्य सुधार गर्न मद्दत गर्दछ। बदामले तौल ठिक राख्न पनि मद्दत गर्छ। बदाममा पौष्टिक र उच्च क्यालोरी बढी हुन्छ। यद्यपि भिजेको बदाम खाँदा क्यालोरी कम हुन्छ, जसले पेट भर्ने मात्र होइन तर तृष्णा पनि कम गर्छ। यसमा रहेको फाइबरको मात्राले तौल कायम राख्न मद्दत गर्छ। श्रोता, 30 दिनसम्म बदाम खानु किन राम्रो हो त? बदामले तपाईँको स्वास्थ्यलाई मात्र सुधार गर्दैन, यसले तपाईँको मस्तिष्कलाई पनि फाइदा पुर्याउँछ। यसैले भिजेको बदामबाट आफ्नो दिन सुरु गर्नु स्वास्थ्य दैनिकी अपनाउनु हो। 30 दिन वा एक महिनासम्म दैनिक 5 वटा भिजेको बदाम खाँदा तपाईँको शरीरलाई बलियो बनाउन र तपाईँको मुड सुधार गर्न मद्दत गर्न सक्छ। हजुर, हरेक बिहान 5 वटा भिजेको बदाम खाँदा हुन्छन् यस्ता फाइदा भनेर चाहिँ मैले फाइदाहरूको बारेमा चर्चा गरेँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

नमस्कार, आजको दैनिक समीक्षाका साथमा महेन्द्र रायमाझी उपस्थित छु। आज मिति 2083 साल जेठ 19 गते मङ्गलबार, तदनुसार जुन 2 तारिक सन् 2026। कर्मचारीको तलब बढ्दा राज्य ढुकुटीमा थप 60 अर्ब रुपियाँ व्यवहार पर्ने, सरकारका 100 कार्यसूचीमध्ये 65 दिनमा 70% काम भएको सरकारी दावी जस्ता विषय मुख्य छन्। 20,000 दरबन्दी कटौतीको तयारीमा सरकार, काङ्ग्रेसले बनायो आङदम्बे नेतृत्वमा छाया सरकार, एमसिसी परियोजनाका लागि यो वर्ष हालसम्मकै ठूलो बजेट खर्च हुने विषय पनि आजको समीक्षामा समेट्नेछौँ। 20 अर्ब रुपियाँ लागतको वेस्ट सेती 400 केभी प्रसारण लाइन आयोजना अघि बढेको जस्तो खबर पनि आज आएका छन्। गर्मी पर्दै जाँदा पशुधन प्रभावित, नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टारलिङ्कको चासो, विचारतर्फ विवादास्पद अभिव्यक्तिलाई सुल्झाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको सम्पादकीय पनि छ। खेलकुदतर्फ विश्वकप फुटबलमा समूह एललाई ग्रुप अफ डेथ मानिएको छ। सबभन्दा पहिले नयाँ पत्रिकामा कर्मचारीको तलब बढ्दा ढुकुटीमा थप 60 अर्ब व्यवहार परेको विषयमा सुभाष भट्टले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेट मार्फत घोषणा गरेको तलब वृद्धिले राज्य कोषमा थप 60 अर्ब रुपियाँ व्यवहार हुने भएको छ। आर्थिक वर्ष 83-84 को बजेटले राष्ट्र सेवक कर्मचारीका लागि हाल खाइपाई आएको तलबमा 10% वृद्धि गरेर पुगेकोमा अरू 10% प्रोत्साहनसहित कुल 21% तलब वृद्धि गरेको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिले राज्य कोषबाट तलब पारिश्रमिक बुझ्नेहरूको संख्या झन्डै 6 लाख छ। अर्थ मन्त्रालयले तलब बढ्दा कति व्यवहार थपिन्छ भनेर अध्ययन गरेको छ भनेर कुन कुन निकाय खारेज हुँदैछन् भन्ने विषय पनि उल्लेख गरिएको छ। मुख्य अधिकार तल्ला तहमा हस्तान्तरण भएका, जिम्मेवारी दोहोरिएका, कम आवश्यक देखिएका र बोझिलो संगठन संरचना भएका प्रकृतिका 31 निकाय खारेज गर्ने घोषणा सरकारले बजेट मार्फत गरेको छ। त्यस्तै 6 निकाय मर्जर, 6 हस्तान्तरण र 18 निकायको पुनः संरचना गरिनेछ। सरकारले मन्त्रालयको संख्या 18 झारेपछि कम आवश्यक ठानिएका तलका निकाय पनि खारेज गर्ने घोषणा गरेको हो। मन्त्रालय सहित विभाग, कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको बजेट वक्तव्यमा उल्लेख छ। बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र चीनको छेन्दुमा रहेको नेपाली महावाणिज्य दूतावास, अमेरिकाको सान फ्रान्सिस्कोमा र भारतको विशाखापट्टनममा रहेको महावाणिज्य दूतावास खारेज गर्ने घोषणा बजेटले गरेको छ। त्यस्तै कृषि मन्त्रालय अन्तर्गतका कपास विकास समिति, पशु विकास फार्म कार्यसञ्चालन कोष र राष्ट्रिय किसान आयोग, सञ्चार मन्त्रालय मार्फतको न्यूनतम पारिश्रमिक निर्धारण समिति, शिक्षा मन्त्रालय अन्तर्गतका केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, बर्दिवास मेडिकल कलेज पूर्वाधार विकास आयोजना, बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजना र सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना छन् भनेर यो सूची पनि उल्लेख गरिएको छ। यस्तै नेपाल समाचार पत्रमा प्रशासन चुस्त बनाउन 20,000 दरबन्दी कटौतीको तयारी, केन्द्रमा करिब 35,000 हारहारी कर्मचारी पर्याप्त हुने सरकारी दावी भन्दै खबर लेखिएको छ। एकातिर सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर युवालाई विदेश पलायन हुन नपर्ने वातावरण बनाउने दावी गरिरहेको छ भने अर्कोतर्फ राज्य संयन्त्रभित्रै ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौतीको तयारी अघि बढाएको छ। प्रशासनिक खर्च घटाउने, सरकारी संरचना चुस्त बनाउने र संघीय शासन प्रणाली अनुसार कर्मचारी व्यवस्थापन गर्ने नाममा सरकारले करिब 20,000 दरबन्दी पुनरावलोकन तथा कटौती गर्ने तयारी थालेपछि कर्मचारी वृत्तमा तरङ्ग सिर्जना भएको छ। संघीय सरकारले संघ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारी संरचनाको पुनर्मूल्याङ्कन गर्दै राष्ट्रिय स्तरको एकीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण लागू गर्ने निर्णय गरेको छ। यससँगै अब कार्यबोध, सेवा प्रभाव र वास्तविक आवश्यकताको वैज्ञानिक मूल्याङ्कन बिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने व्यवस्था लागू हुने भएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आफ्नो मातहत रहेका सम्पूर्ण कर्मचारीको विवरण, स्वीकृत दरबन्दी, रिक्त पद तथा आवश्यकताभन्दा बढिरहेका दरबन्दीको विवरण 1 महिनाभित्र पठाउन निर्देशन दिएको छ। मन्त्रालयको यो कदमसँगै कर्मचारी प्रशासनभित्र भविष्यको संरचनालाई लिएर व्यापक चासो र चिन्ता देखिन थालेको छ। मन्त्रालयका प्रवक्ता एक देव अधिकारीका अनुसार देशभरका कर्मचारी संरचनाको वास्तविक अवस्था पहिचान गरी आवश्यक पुनः संरचनाका लागि साझा राष्ट्रिय मापदण्ड तयार पार्ने काम पनि सुरु भइसकेको छ। उहाँका अनुसार संघीय शासन प्रणालीको आवश्यकता र वर्तमान प्रशासन संरचना बीचको असन्तुलनलाई समर्थन गर्न यो प्रक्रिया अघि बढाइएको हो भनेर यो खबरलाई प्रकाशन गरिएको छ। सरकारको मुखपत्र गोर्खापत्रमा 65 दिनमा 70% काम, सरकारका 100 कार्यसूची भनेर नगेन्द्र सापकोटाले लेख्नुहुन्छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको 100 दिनमा गरिने 100 कार्यसूचीमध्ये 65 दिनको अवधिमा 70% कार्यसूची कार्यान्वयन भएको बताइएको छ। कतिपय काम 100 कार्यसूचीमा तोकिएका समयसीमाभन्दा पनि अघि नै सम्पन्न भई कार्यान्वयनमा आएका छन्। अन्तर मन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयन गर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान तथा कानून संशोधन बिना कार्यान्वयनमा आउन नसक्ने लगायतका अन्य 30% काम पनि कार्यान्वयन प्रक्रियामा छन्।
2082 चैत 13 गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पहिलो मन्त्री परिषद बैठकले निर्णय गरी शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले कार्यसूचीलाई सबै मन्त्रालयले कार्यान्वयन गरी आम नागरिकलाई सुशासन र सेवा प्रवाहको अनुमति दिलाइएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव डाक्टर विष्णु कुमार भूषालले सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलासुस्ती, लागत वृद्धि, गुणस्तरहीन कार्य अन्त्य गर्न सार्वजनिक खरिद ऐन संशोधन भई कार्यान्वयनमा आएको, मन्त्रालयहरूले गर्ने प्रमुख कार्य र तिनको समयसीमा तोकेर कार्यालयको काम प्रभावकारी तथा नतिजामा आधारित बनाइएको बताउनुभयो। त्यस्तै ई गभर्नमेन्ट प्रोक्युरमेन्ट सिस्टम कार्यान्वयनमा ल्याइएको, हरेक मन्त्रालय र कार्यालयको कामलाई मितव्यय बनाउन कार्य सम्पादन सूचक तयार गरी सबै मन्त्रालयले कार्यान्वयनमा ल्याएको पनि उहाँले जानकारी दिनुभयो भन्ने यो खबर आएको छ। कङ्ग्रेसमा आङदम्बे नेतृत्वमा छाया सरकार शीर्षकमा नागरिक दैनिकमा खबर आएको छ। प्रमुख प्रतिपक्षी कङ्ग्रेसले सरकारको काम कारवाहीमाथि निगरानी गर्न छाया सरकार गठन गरेको छ। अगाडि लेखिएको छ, कङ्ग्रेसले प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षमा पुगेपछि कङ्ग्रेसले विगतमा पनि छाया सरकार बनाए पनि त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कङ्ग्रेसका 38 सांसद छन्। 4 वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सिटसहित सरकारको नेतृत्व गरेको छ। रासोपा नेतृत्वको वर्तमान सरकार पुराना राजनीतिक दललाई पेलेर जाने रणनीतिमा रहेको कङ्ग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्न कङ्ग्रेसले छाया सरकार बनाएर कार्यविभाजन गरेको हो। कङ्ग्रेस छाया सरकारमा प्रकाश सिंह कार्कीले गृह, नरेन्द्र कुमार केरुङले अर्थ, सुनिल बहादुर थापाले परराष्ट्र, मोहन आचार्यले पूर्वाधार विकास, डाक्टर फिरदोस आलमले शिक्षा तथा खेलकुद, डाक्टर चन्द्रमोहन यादवले स्वास्थ्य तथा खाद्य स्वच्छता, विष्णु बहादुर खड्काले उद्योग वाणिज्य तथा आपूर्ति, डाक्टर प्रमिला कुमारी कच्चदारले कृषि वन तथा पर्यावरण, खम्म बहादुर खातेले कानून न्याय तथा संसदीय मन्त्रालय सम्हालेको विषयलाई पनि उल्लेख गरिएको छ। आर्थिक अभियानमा एमसिसी परियोजनाका लागि हालसम्मकै उच्च बजेट, आगामी आर्थिक वर्षका लागि 29.34 अर्ब विनियोजन भएको विषयमा खबर लेख्छ। सरकारले आगामी आर्थिक वर्ष 83-84 लागि अमेरिकी वैदेशिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी अन्तर्गतका आयोजनाहरूको निर्माणलाई तीव्रता दिने उच्च बजेट छुट्याएको छ। एमसिसी परियोजना सञ्चालनका लागि आइपरेको राजनीतिक चुनौती, प्रतिनिधि सभाले यसलाई पास गरेसँगै पार लागेपछि परियोजनाको काम अगाडि बढ्दै गएको छ। एमसिसी अन्तर्गतका परियोजनाहरू विद्युत प्रसारण लाइन र सडक निर्माण गर्न आगामी आर्थिक वर्षका लागि 29.34 अर्ब रुपियाँ छुट्याइएको छ, जुन हालसम्मकै सबभन्दा बढी बजेट विनियोजन हो। उक्त परियोजनाहरू कार्यान्वयन गर्न बनाइएको स्पेसल पर्पोज भेहिकल निकाय मिलेनियम च्यालेन्ज एकाउन्ट एमसिए नेपाल अन्तर्गत उक्त बजेट विनियोजन गरिएको हो। विनियोजित 29.34 अर्ब मध्ये नेपाल सरकारको आन्तरिक स्रोतबाट 5.56 करोड 76 लाख र वैदेशिक अनुदानबाट 23.78 करोड 68 लाख रुपियाँ खर्च गर्ने लक्ष्य राखिएको छ भन्ने यो विषय पनि छापिएको छ। यस्तै आर्थिक प्रसङ्गमै अघि बढ्यो वेस्ट सेती 400 केबी प्रसारण लाइन आयोजना शीर्षकमा अन्नपूर्णको अर्थतन्त्र पृष्ठमा खबर लेखिन्छ। पश्चिम नेपालमा निर्माण हुने ठुला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक निजी साझेदारी पिपिपी मोडलमा वेस्ट सेती 400 केबी प्रसारण लाइन आयोजना अघि बढाइएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट सेती ट्रान्समिसन लिमिटेड नामक विशेष प्रायोजन कम्पनी एसपिभी स्थापना गरिएको हो। करिब 20 अर्ब रुपियाँ लागत अनुमान गरिएको आयोजना 30% इक्विटी र 70% ऋण लगानीमा निर्माण गरिनेछ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड आरपिजिसिएलको सञ्चालक समितिले लगानी संरचना स्वीकृत गरेसँगै कम्पनी दर्ता प्रक्रिया पूरा भएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कम्पनीका संस्थापक साझेदारलाई सम्बोधन गर्दै ऊर्जा उत्पादनमा निजी क्षेत्रले पुर्याउँदै आएको योगदान अब प्रसारण पूर्वाधार विकासमा समेत विस्तार भएको बताए। उनले प्रसारण लाइनलाई ऊर्जा क्षेत्रको लाइफ लाइनको संज्ञा दिँदै यस्तो साझेदारीले ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे। सेयर संरचना अनुसार सरकारी पक्षको 51% स्वामित्व रहनेछ, आरपिजिसिएलको 26%, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको 12.5% र चैनपुर सेती हाइड्रो पावर कम्पनी लिमिटेडको 12.5% लगानी रहनेछ। निजी क्षेत्रतर्फ समृद्धि उर्नर्जी लिमिटेडको 25.1%, गाँधी ग्रुप पावर लिमिटेडको 7% र सियोजी गाँधी पावर लिमिटेडको 6.9% सेयर रहनेछ। बाँकी 10% सेयर सर्वसाधारणका लागि छुट्याइएको छ भन्ने यो खबर छ। आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति तथा आवश्यक प्रारम्भिक सर्वेक्षण सम्पन्न भइसकेको छ। प्रसारण लाइन मार्फत 750 मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना, 450 मेगावाटको सेती नदी 6 आयोजना, 170 मेगावाटको अप्पर सेती आयोजना लगायत सेती नदी प्रणाली तथा यसका सहायक नदीहरूमा निर्माण हुने विभिन्न आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्नेछ।
नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टारलिङ्कले फेरि देखाए चासो भन्दै सजना बरालले कान्तिपुरमा खबर लेख्नु भएको छ। भू उपग्रह सैटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदायक स्टारलिङ्कले नेपालमा सेवा विस्तारका लागि पुनः चासो देखाएको छ। कम्पनीकी निर्देशक रेविका हन्टरले सूचना तथा संचार मन्त्री विक्रम तिमिल सिन्हासँगको भेटमा नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको बताएकी छन्। यसअघि कम्पनीका संस्थापक एवं विश्वकै धनाढ्य अर्बपति इलन मस्क स्वयंले भिडियो कन्फरेन्स मार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्वकै सर्वोच्च शिखर सगरमाथामा स्टारलिङ्कको हाई स्पिड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताएका थिए। स्टारलिङ्कका लागि नेपालमा रहेका नीतिगत र व्यावहारिक अवरोध फुकाउन मस्कले विशेष अनुरोध गरेका थिए। हाल नेपाललाई हन्टरले पुनः सोही विषय संचार मन्त्री तिमल सिन्हासँग दोहोऱ्याएकी हुन्। स्टारलिङ्कले दूरसञ्चार लाइसेन्समा 100% समेत हुनुपर्ने अडान राख्दै आएको छ। हन्टरले नेपालका विद्यमान केही नीतिगत र कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो गरेकी छन् भन्ने यो खबर पनि आएको छ। खेलकुदतर्फ ग्रुप अफ डेथ समूह एल शीर्षकमा गोर्खापत्र दैनिकले फिफा विश्वकप पृष्ठमा लेखेको छ। विश्वकप फुटबल प्रतियोगिता 2026 समूह एललाई सबभन्दा कठिन मानिएको छ। यस समूहमा इङ्ल्यान्ड, क्रोएसिया, पनामा र घाना रहेका छन्। विश्वकपमा पहिलोपटक 48 टिमले भाग लिएको हुँदा प्राय फुटबल राष्ट्रलाई समूह चरण पार गर्न सहज देखिएको छ। यद्यपि समूह एलमा बलियो 4 टिम परेका छन्। त्यसैले समूहलाई ग्रुप अफ डेथका रूपमा पनि हेरिएको छ। इङ्ल्यान्ड र क्रोएसियाको रूपमा यस समूहमा 2 हेभीवेट टिम छन्। इङ्ल्यान्ड पछिल्ला 2 युरोपेली च्याम्पियनसिपको उपविजेता हो। क्रोएसिया सन् 2018 फाइनल र पछिल्लो संस्करणमा सेमिफाइनल खेलेको टिम हो। दक्षिण अमेरिकी राष्ट्र पनामा फिफा वरियादामा 33 स्थानमा छ। यसैगरी घानामा युरोपका शीर्ष लिगमा खेल्ने खेलाडी एन्टोनियो सेमेनियो, इनाकाई विलियम्स र थोमस पार्टी जस्ता खेलाडी हुनुहुन्छ भनेर यो खबरले पनि स्थान पाएको छ। अन्त्यमा कान्तिपुरले विवादास्पद अभिव्यक्तिलाई प्रधानमन्त्रीले प्रस्ट्याउनु शीर्षकमा सम्पादकीय लेखेको छ। प्रधानमन्त्रीका हरेक अभिव्यक्तिले देशकै साझा मान्यता र बुझाइलाई प्रतिबिम्बित गर्छ। खास गरी विश्वव्यापी मूल्य मान्यता र द्विपक्षीय सम्बन्धका विषयमा प्रधानमन्त्री बोलिरहेका छन् भने उनले देशले राख्दै आएको अडानलाई नै निरन्तरता दिने अपेक्षा गरिन्छ। नयाँ बाटो र शैलीमा हिँड्न खोजिएको हो भने पनि विरासत र आगामी रणनीतिलाई एकसाथ प्रस्तुत गर्ने चलाखी अख्तियार गर्नुपर्छ। आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह जसरी अनपेक्षित ढङ्गबाट बोल्न पुगे उस्तै अनपेक्षित अभिव्यक्ति दिए। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिसेको रहेछ। उनको अभिव्यक्ति नेपाल सरकार र नेपाली नागरिकले यसअघि बुझेको र वकालत गर्दै आएको धारणाको विपरीत छ। यस्तो अभिव्यक्तिले नेपालको छवि पनि जग्गा मिचाका रूपमा स्थापित हुनेछ। मुख्यत भारतीय पक्षबाट नियत बस्ने मिचिएको र अतिक्रमण गरिएको नेपाली भूमि फिर्ता ल्याउने प्रयत्नलाई थप कमजोर बनाउनेछ। प्रधानमन्त्रीले आफ्नो देशले अर्को देशको जग्गा मिचेको भनेर अभिव्यक्ति असंवेदनशील अभिव्यक्ति हो। बलियो प्रधानमन्त्रीले बलियो र दृढ अभिव्यक्ति दिनुपर्छ। कूटनीतिक चलाखी देखाउन सक्नुपर्छ। आफ्नो पदको ओझ राख्नुपर्छ र यसका दीर्घकालीन प्रभावप्रति सचेत हुनुपर्छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति उनी स्वयं जिम्मेवार हुनुपर्छ। प्रधानमन्त्रीले बोलेको विषयमा विज्ञहरूबाट आलोचना भइरहेकाले उनले सदनमै प्रस्ट्याउन सक्नुपर्छ भनेर यो सम्पादकीय पनि लेखिएको छ। हस्त श्रोता, यिनै प्रसङ्ग सँगसँगै आजको समीक्षामा समेटिएका विषयवस्तु यति नै। बिदा पाऊ, नमस्कार।

0: एमएस गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिनुभएको एउटा जुन सम्बोधन छ, त्यो सम्बोधनको क्रममा सीमा मिचिएको भारत तर्फबाट पनि र नेपाल तर्फबाट पनि भन्ने जुन कुरा सार्वजनिक सञ्चार माध्यममा र प्रतिनिधि सभामै बोलिसकेपछि जुन अहिले बाहिर संचार माध्यममा समाचारहरू आइरहेको छ, यसको विश्लेषणहरू भइरहेको छ र कतिपय अवस्थामा आश्चर्यचकित पनि भएका छन्। तर यसको मुख्य कारण के हुन सक्छ र लामो समयदेखि सीमा समिति अध्यक्ष पनि हुनुहुन्छ र अध्ययन र विश्लेषण गर्नुहुने व्यक्तित्व हुनुहुन्छ, पूर्व नापी विभागका महानिर्देशक पनि हुनुहुन्छ र उहाँ सीमाविद पनि हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्दैछौ। छोटकरीमा धेरै नपर्खौ, बुद्धिनारायण श्रेष्ठ हुनुहुन्छ कार्यक्रममा स्वागत गरिहाले। बुद्धिनारायण सर, कार्यक्रम स्वागत छ यहाँलाई।
4: धेरै धेरै धन्यवाद छ,
3: समय दिनुभएकोमा पनि धेरै धन्यवाद सर। यो अहिले अप्रत्याशित रूपमा बाहिर आयो, नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको भन्ने, आजसम्म हामीले नेपालको तर्फबाट भारतको सीमा मिचिएको भन्ने त कहीँ कतै सुनिएको थिएन, भारतले पनि भनेको थिएन। यता कता सीमाको विषयमा वाद विवाद भएको कुराहरू त सुनिन्थ्यो लिपुलेख बाहेक। सरको जानकारीमा यसो हुनुपर्ने अथवा थाहा हुनुपर्ने कुरालाई प्रधानमन्त्रीजीले बोल्नु भएको कुरा कहाँको के कुरालाई इङ्कित गर्न खोज्नु भएको या पनि ठाउँ पनि भन्नुभएको छैन र अहिलेसम्मको तथ्यगत भन्नुपर्दाखेरि हामीले भारतको सीमा मिचिएको हो वा यो उहाँले चाहिँ एउटा व्यक्ति अव्यक्त गरेको विचारलाई चाहिँ खण्डन गर्न सक्ने ठाउँहरू पनि छ।
4: अब प्रधानमन्त्रीज्यूले जुन कुरो भन्नुभयो, नेपालले पनि भारतको जमिन मिचिएको छ भनेको यो ठिक छैन, यो सोरै आना गलतको कुरा हो अघि। अब यो प्राविधिक दृष्टिकोणले हेर्दाखेरि उहाँको कुरो एकदमै गलत छ र यो मलाई के लाग्छ भने उहाँले आकस्मिक तरिकाले हल्का फुल्का तरिकाले अभिव्यक्ति दिनुभयो। मैले यो किन भनिरहेको छु भनेदेखि संसदमा जब संसदको बैठक सुरु भयो, सुरु हुँदाखेरि प्रक्रिया चाहिँ के छ भनेदेखि अब सांसदहरूले पनि प्रश्न गर्दाखेरि लिखित प्रश्न गर्नु दिनुपर्छ एक दुई दिन अगाडि नै, प्रधानमन्त्रीले पनि लिखित बोल्नुपर्छ है। तर यहाँ त अब संसद सुरु हुने बित्तिकै प्रधानमन्त्रीले हात उठाएर बोल्नलाई बोल्ने सभामुखले अनुमति दिनुभयो अनि एकाएक चाहिँ अब बोलेको कुरा आयो है। अब उहाँले बोल्दाखेरि तपाईँले भनिसक्नु भएको छ र अब अझै उहाँले के पनि भन्नुभयो भने सीमा बारे भारत र चीनसँग मात्र होइन इङ्ल्यान्डसँग पनि कुरा गरेका छौँ भने इङ्ल्यान्ड भन्नुभयो कि बेलायतले भारत छोड्दै गर्दाको समस्या अहिलेसम्म भइरहेको हुँदा यसमा इङ्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो भन्नुभयो कि यसमा अब प्रधानमन्त्रीले जुन नेपालले भूमि मिचेको छ भनेर भन्नुभएको थियो छ त्यसमा के हो त भन्दा हामीले पनि हिजो दिनभरिमा कुरा उठायौँ, कुरा उठाउँदाखेरि परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गर्यो, प्रकाशित गर्दाखेरि प्रधानमन्त्रीज्यूले भन्नुभएको चाहिँ क्रस होल्डिङ अकुपेसनको कुरा हो भनेर चाहिँ उहाँले विज्ञप्तिमा असर गरे, प्रचार गरे अघि। मैले पनि हेर्नुहोस् केही वर्ष अगाडिदेखि नै अध्ययन गरिराखेका छु र अब नेपाल र भारतको सीमामा कृषकहरूले सीमा पार भोग चलन दखल गर्ने गरिरहेका छन्, यसलाई अङ्ग्रेजीमा क्रस होल्डिङ अकुपेसन भनेर भन्ने गरिरहेका छन्। बलियो नेपाली किसानले भारतको लुडो किसानको केही 2-4 कट्ठा जमिन मिचेको हुन सक्छ, अनि भारतको बलियो भारतीय एसएसबीले पछाडि ब्याकग्राउन्डमा चाहिँ अब राइफल बोकेर आइरहेको छन् भने भारतीय किसानले पनि नेपालको किसानको केही चाहिँ अब जमिन भनौँ अब आबाद गरेको जमिनहरू चाहिँ दखल गरेको हुन्छ। मैले 2069 सालमा एट ऱ्यान्डम मैले अध्ययन गर्दाखेरि चाहिँ त्यो बेलामा हेर्नुहोस् हाम्रो नेपालको तराईको 20 जिल्ला मध्ये भारतले देवडा जिल्लाको 85 स्थानमा यस्तो सीमापार भोग चलन दखल गरेको थियो र अनि नेपालले पनि 4 जिल्लाको 18 स्थानमा सीमापार भोग चलन दखल गरेको थियो अघि यो र अनि यसलाई समाधान गरिनुपर्छ भन्ने कुरा मैले पनि पहिले राखेका थिएँ हाम्रो प्रधानमन्त्रीले चाहिँ अब यो सीमापार भोग चलन दखलको बदलामा सीमा मिचेकै कुरा बोलिदिनु भयो त्यस कारणले गर्दाखेरि उहाँले अब प्राविधिक हिसाबले अब नमिल्ने प्रकारको चाहिँ अभिव्यक्ति दिनुभयो उहाँले भन्नु पर्थ्यो भोग चलन सीमा दखल सीमा वार पार दखल पनि छ भनेर मात्रै भनिदिनु भएको हुन्थ्यो तर मिचेकै भन्नु हुँदाखेरि चाहिँ यसले गर्दाखेरि एउटा हाम्रो नेपालमा राष्ट्रियताको सम्बन्धमा आज तरङ्ग हिजो दिनभरि तरङ्ग उठेको थियो आज पनि तरङ्ग उठिरहेको छ र यसले मेरो विचारले है हाम्रो अब टेरिटोरियल इन्टिग्रिटी हगि अब भौगोलिक अझ एकतालाई यसले आँच पुर्याएर नराम्रोतिर पुर्याइरहेको छ अहिले हाम्रो अब जियोग्राफिकल इन्टिग्रिटी भनौँ टेरिटोरियल इन्टिग्रिटीमा चाहिँ यसले एउटा आघात पुर्याएको छ भन्ने मेरो विश्लेषण छ
3: अब यो जुन अभिव्यक्ति आयो प्रधानमन्त्रीज्यूको संसदमा भारतीय संचार माध्यमले पनि उत्सुकताका साथ प्राथमिकताका साथ समाचारहरू लेख्न सुरु गरे होइन एकदम पछिल्लो स्थितिले हेर्दाखेरि भारतीय संचार माध्यमले यो राष्ट्रपाको सरकार बनिसकेपछि एकदम नजिकबाट उहाँले निहालिरहेको छ विश्लेषण गरिरहेको छ अब सीमा चाहिँ कुन हदसम्म कसरी मिचेको मानिन्छ जस्तै अब लिपु लेखमा जसरी आएर बसेको त्यो सीमा मिचेको मानिने हो अथवा चाहिँ यहाँले अघि भन्नुभयो जस्तै चाहिँ सामान्य ठाउँमा बलियोले उता कमजोरलाई अलिकति मिच्दिने उताकोले यतातिर मिच्ने यो अलिक कसरी बुझ्ने यो प्राविधिक भाषामा चाहिँ सर यसलाई चाहिँ सीमा मिचिएको भाषालाई चाहिँ
4: अब यो चाहिँ किसानको लेभलमा है किसानको लेभलमा दुवै तर्फबाट भोग चलनमा दखल भएको छ किसानको लेभलमा है तर सरकारी लेभलमा चाहिँ नेपालले भारतको जमिन मिचेको छैन भारतले नेपालको भूभाग चाहिँ मिचेको छ जस्तो अब लिपुलेख लिम्पियाझोडा कालापानी सरकारी स्तरबाट मिचिएको छ हाम्रो जमिन मिचेर भारतले चाहिँ फौज राखेको छ त्यहाँ नेपालीहरूलाई जान दिँदैन अरू पौडी लागि पनि जान दिँदैन जस्तो अब कालापानीको क्याम्पमा उनीहरूले 7 बङ्कर बनाएको छ त्यो बङ्करमा सेनाहरू बसेका छन् राइफलहरू अब जाडोको बेलामा राइफलहरू चाहिँ अब गोली गट्ठा नजमोस् चिसो नहोस् भनेर सेन्ट्रल हिटिङ सिस्टम पनि राखेको छ बङ्कर एक बिल्डिङबाट अर्को बिल्डिङमा बङ्करै अब तल सुरुङबाटै जाने सरी पनि व्यवस्था त्यस्तो सामरिक दृष्टिकोणले राखेको छ अघि त्यसैले राष्ट्रले मिचेको हो भारत राष्ट्रले
3: यसलाई चाहिँ हामीले देशले मिचेको अथवा सरकारी तर्फबाट मिचेको जमिनलाई मिचेको मानिने भयो तर व्यक्तिले भोगचलन गरेको अथवा चाहिँ किसानहरूले चाहिँ भोगचलन गरेकोलाई सरकारी भाषामा त्यो मिचेको चाहिँ मानिँदैन होइन सर
4: मिचेको मानिँदैन दखल
3: भनेपछि दखल गरेको मानिने भयो दखल गरेको मानिने भयो तर त्यो मिचेको जब्बल जस्ती बसेको चाहिँ मानिँदैन होइन त
4: मानिँदैन जस्तो अब भोगचलन दखल गर्दाखेरि कहीँ 2-4 कट्ठा जमिन होला 5-7 कट्ठा 1 होला है यो दखलको तर मिचान भनेको पछि त अब निकै वर्ग किलोमिटर भूभाग पर्दछ जस्तो लिपुलेख लिम्पियाझोडा कालापानीमा 372 वर्ग किलोमिटर भूभाग यो भनेको हाम्रो भक्तपुर जिल्लाको पुरा भूभाग र ललितपुर जिल्लाको केही भाग त्यत्रो ठुलो भाग भारतले मिचेको छ यो सरकारी स्तरबाट अघि मैले प्रस्ताउन खोजेको अब भोगचलन दखल भन्नाले 2-4 कट्ठा 4-5 कट्ठा 1 होला तर अब राष्ट्रले मिचेको भनौँ अब डिपुलेख लिम्पियाझोडाको अब 372 वर्ग किलोमिटर सुस्ताको 150 वर्ग किलोमिटर भूभाग यसरी अब हामीले हेर्दाखेरि हेर्नुपर्छ सामान्य कृषकको हिसाबले अब कचपच परेर भन्नु अब नेपाली किसानको जग्गा भारतीयले किसानले मिचेको भारतीय किसानको जग्गा नेपालीले मिचेको यो जनस्तरको भयो भने राष्ट्र स्तरको ठुल्ठुलो अतिक्रमणका कुराहरू आउँछन्
3: अब लगभग कार्यक्रमको पछाडितिर आइपुग्दाखेरि बुद्धिनारायण सर अब यो जुन प्रधानमन्त्रीज्यूले नै बोलिसकेपछि अब यसको उचित समाधान पनि हुनु पर्यो हामीले विश्लेषण मात्रै गरेर भएन कि यसको स्थायी समाधान पनि हुनुपर्छ कतिपय ठाउँमा हाम्रो पिल्लर हराएको कुराहरू चाहिँ हामीले सुनिन्छौँ कतिपय ठाउँमा चाहिँ एसएसपीले चाहिँ एकदमै हेपेको कुराहरू एकदमै दुःख दिएको कुराहरू हामीले सुन्छौँ होइन यो त लामो समयदेखि भारत र नेपाल सरकार बीच यो सीमाको विवाद छ होइन उत्तरतिर पनि बेला बेलामा यस्तो कुराहरू सुनिन्छ तर दक्षिणतिर भन्दा उत्तरतिर अलिक कमहरू हुनुहुन्छ होइन यी सबै चिजले हेर्दाखेरि सर त अब विशेष त अब यो सीमा सम्बन्धी विषयमा अध्ययन गर्नुहुन्छ अनुसन्धान गर्नुहुन्छ त्यही क्षेत्रमै लागिरहनु भएको कारणले गर्दा यसो हेर्दाखेरि लामो समयदेखि नेपाल सरकारले सीमाको विषयमा यो जुन भनौँ न दीर्घकालीन रूपमा चाहिँ समाधान गर्नुको लागि कदम चाल्न नसक्नुको कारण चाहिँ के देखिन्छ र अहिले प्रधानमन्त्रीले बोलिसकेपछि यसले चाहिँ कस्तो रूप लिन सक्छ निकट भविष्यमा होइन अब कूटनीतिक तर्फले यसो हेर्दाखेरि यसलाई कसरी उनीहरूले चाहिँ ह्यान्डल गर्छ त्यो हेर्न बाँकी नै छ होइन अब सरले देखेको चाहिँ के देख्नु हुन्छ यसको स्थायी समाधान चाहिँ यसलाई चाहिँ निमिटन पार्नको लागि?
4: राम्रो, एकदम राम्रो। कुनै पनि व्यक्तिले कुनै पनि मान्छेले समस्या मात्रै भन्ने होइन, त्यसको समाधान के छ भन्ने कुरा पनि भन्न सक्नुपर्छ। अघि मलाई तपाईँले त्यही समाधानको कुरा सोध्नुभयो। समाधान भनेको कुरो अन्तर्राष्ट्रिय सीमा सिद्धान्त अनुसार चार पाँचवटा बुदाबाट समाधान हुन्छ। जस्तो भन्नु अब वार्ता, छलफल, नेगोसिएसन। नेगोसिएसन भनेको लेनदेनको कुरो। त्यसपछि अनि अब अङ्ग्रेजीमा कम्प्रोमाइज भन्छ, अब अन्डरस्ट्यान्डिङ र ट्रस्ट इच अदर। यी चाहिँ अन्तर्राष्ट्रिय सीमाका अभ्यास छन्। एक देशले अर्को देशलाई पत्याउनु पनि पर्यो। यहाँ त भनौँ अब नेपालीहरू जहिले पनि भारतले हामीलाई मिच्छ, हेप्छ हेप्छ भन्ने कुरा गर्यो, अनि अब भारतले पनि नेपालीहरूलाई यो सानो देशको मान्छे भन्ने हुन्छ। त्यस्तो नभएर एक आपसमा विश्वास, भारत पनि एउटा राष्ट्र हो, नेपाल सानो भए तापनि एउटा राष्ट्र हो, संयुक्त राष्ट्रसङ्घमा भोट दिँदाखेरि ठुलो देश भारतले पनि एक भोट, सानो देश भए तापनि नेपालले एक भोट, त्यस कारणले यो अन्तर्राष्ट्रिय जगतमा समान हक अधिकार भएका देश हो भन्ने दृष्टिकोण राखेर वार्ताद्वारा, छलफलद्वारा, नेगोसिएसन, समझदारीको हिसाबले समाधान गर्नु सबभन्दा उत्तम विषय त्यो हो। यसरी समाधान गरियो भने सदाका लागि झमेला पार हुन्छ।
0: सैन्य समुदायमा लाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
5: भारतीय भूमि मिचेको अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर पनि आलोचना भएको छ। प्रधानमन्त्रीको भनाई राष्ट्र हित विपरीत भएको भन्दै मुलुकमा विरोध प्रदर्शन समेत भएका छन्। यो विषयलाई लिएर आम नागरिक, राजनैतिक वृत्त र विज्ञहरू पनि विभाजित भएका छन्। प्रधानमन्त्रीको यही अभिव्यक्तिको विषयमा काठमाडौँ बालाजु क्षेत्रका केही बटुवाका धारणा।
6: म रानी बनी एकलम्बरको चन्द्रकला थापा बगाले 70 वर्ष कि बालिन हजुरले के खोज्नु भएको छ, के सोध्नु भएको छ? सुकुम्बासीहरू रोहेर बसिरहेका छन्, उनीहरूले अहिलेसम्म पनि यहाँ पाएका छैनन्। हजुरले चाहिँ के चाहेको हो, के खोजेको? राम्रो गर्छु भन्दा भन्दै यो भारतको सीमा मिचेको भनेर भनिराखेको छ, यो होइन, झुटो हो, सब झुटो हो। किनभने हाम्रो नेपाल खाएको छ भारतले, त्यो भारतको जग्गा हामीले चाहिँ फिर्ता लिन सक्नुहुन्छ भने बोल्नुहोस्, सक्नु भने नचाहिने कुरा नबोल्नुहोस्, भ्रमाण्डमा नपार्नुहोस्।
7: चिन्तन मिश्र, नागार्जुन एक, यो त सरासर गलत छ, यो भन्नु हुन्थेन। यो त आफ्नो देशको हितमा भन्ने ठाउँमा आफ्नै देशको विपरीत पक्षमा बोल्नु भएको, यो त इन्डियालाई डाइरेक्ट हस्तक्षेप गर्न दिया जस्तै भइसक्यो।
8: खगेश्वर घिमिरे, गोर्खा, सरासर गलत छ, किनभने हिजो पुर्खाहरूले बलिदान दिएर आफ्नो कब्जा गरेको नेपाललाई खोजेर पढेर पत्ता लगाएको भए पनि अरूले पनि पत्ता लगाउनु पर्छ नि। त्यस्तो कुराहरू त सीमा काटिएको छ भन्ने कुरा अरू उसलाई मात्रै थाहा हुने, अरूलाई थाहा नहुने त कुरो भएन। यदि चाहिँ सीमा मिचिएको छ भने भारतले अहिलेसम्म पछि हटेर बस्नेवाला पनि थिएन।
9: शुक्रराज बराल, पोखरा, सीमा पुगेको छैन, हामी त अध्ययन गर्ने होइन, अध्ययन नपुगे होला, पत्र पत्रिकाबाट थाहा पाउने हो। तर अब सीमाविदहरूको तर्क अनुसार क्रस बोर्डर अकुपाइङ भनेको छ, त्यहाँ चाहिँ अलिकति प्रधानमन्त्रीको टङ स्लिपै होला जस्तो लाग्छ, भाषा प्रयोगमा उहाँ चाहिँ चुक्नु भयो जस्तो लाग्यो।
10: चन्द्र प्रसाद रिमाल, धादिङ हो घर पहिला, अहिले यहीँ हो तिन घरे, खै ठिक कि बेठिक हामीलाई थाहा छैन, भा हामी थाहा छैन भने थाहा छैन भएन, थापा मान्छे चाहियो नि त, थाहा नभए मान्छेले कसरी भन्छ?
11: मेरो केशव देवबाट देखेर बुझेर भन्नुभयो, त्यसमा अब हामीले के भन्ने त्यो कुरो? पूर्वदेखि पश्चिमसम्म त इन्डियाले मिच्यो नि जमिन, त त्यो बिचमा कहीँ नेपालले एक अलिकति मिच्यो होला, एउटा भैँसी थलो लगाएर राख्यो होला कहीँ, त्यसलाई त हामीले भन्न अलि नमिल्ने नै हो। अब भन्नुभयो त्यसमा अब कुनै ठुलो कुरो त होइन नै त्यो।
12: मेरो नाम राम राजा महत भन्छ, मेरो तनु गोर्खेदी। प्रधानमन्त्री बालनले नेपालले पनि सिमाना मिच्याएको छ भन्नु कुरो सरासर गलत हो। राष्ट्रको जिम्मेदारी बोकेको सर्वोच्च नेताले यो भन्नु भनेको आफैमा आफै हराउनु हो। प्रधानमन्त्रीले चाहिँ नेपाली मारिदिनु भयो, राष्ट्रै मर्यो, यो शब्दले चाहिँ राष्ट्रको भलो भएन। विकसित मुलुक हुन्थ्यो र नैतिकतामा पनि उहाँलाई पदच्युत गरेर फालिदिन्थे। लछालिङ्गे देशको भत्ता बिङ्गे चालक जसले सक्ला उसले खाला गरेर हुन्छ। नजान्ने पर्नु जान्नेको भर, जान्नेले मान्नु पापको डर, पाप भन्छ एक इन्ची जति छैन।
5: कास्कीको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म 20 गते हुने अन्नपूर्ण म्याराथनको तयारी पूरा भएको छ।
13: अन्नपूर्ण आरोहण दिवसका अवसरमा 6 संस्करणको अन्नपूर्ण म्याराथन हुन लागेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरूङले जानकारी दिनुभएको हो। म्याराथनका लागि 18 वर्षदेखि 69 उमेर समूहका 8 विदेशी र 45 स्वदेशी धावक सहभागी हुँदैछन्। अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्न विक्रम सम्बत 2075 प्रत्येक वर्ष अन्नपूर्ण म्याराथन आयोजना हुँदै आएको छ। हिमाल आरोहणको इतिहासमा पहिलोपल्ट सन् 1950 जुन 3 तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले समुद्री सतहबाट 8,091 मिटर उचाइको अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो। हर्जोगको टोलीले अन्नपूर्ण हिमालको आरोहण म्याग्दीतर्फको उत्तरी आधार शिविरबाट गरेको थियो। अन्नपूर्ण हिमालको आरोहण भएको 1.5 दशकपछि सन् 1966 विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले 4,130 मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको मानिन्छ। यो म्याराथनमा समुद्री सतहबाट 4,130 मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट धावकहरू 42 किलोमिटर भन्दा बढी दूरी पूरा गरी घान्द्रुक पुग्नेछन्। सामान्यत 3 दिन समय लाग्ने यो पदमार्गमा पहिलो हुने धावकले करिब 4 घण्टामा यो दूरी पार गर्नेछन्। अन्नपूर्ण म्याराथन प्रचार समितिका संयोजक टंकराज अधिकारीका अनुसार यो म्याराथन माछापुछ्रे आधार शिविर बगर देउराली हिन्को केव हिमालय दोभान सिनुवा भनुवा छोमरोङ तौलु घुर्जुङ चुइले मेलाचे कोमरोङ डाँडा किमरोङ खोला उरी हुँदै घान्द्रुक पुगेर सकिनेछ। म्याराथनमा पुरुष तथा महिलातर्फ पहिलो हुनेलाई 1.5 लाख, दोस्रो हुनेलाई 1 लाख र तेस्रो हुने धावकलाई 75,000 नगद सहित प्रमाणपत्र दिइनेछ।
5: सन् 2026 मे महिनामा नेपालमा 1 लाख भन्दा बढी विदेशी
14: BS Gorkha Radio.

हजुर, यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न गीत संगीत र कुराकानी, र भर्खरै तपाईँले श्रवण गर्नुभयो मबिबी शाहको शब्द र वरिष्ठ संगीतकार दीपक जंगमको संगीतमा रहेको गीतमा सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको थियो। र यो गजल यो गीत सँगसँगै अब भने लागौं रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ।

जोजो लपा नेपाल वासया ज्याझो नेपाल एने तसना दिपी सक्कल सित दुन गलन से लसकुस जि रश्मिला प्रजापति तो नेपाल संबत जिंसस व पी खुदा अनलागा द्वितीया मंगलबार हमले मंगलबार थे ज्याझो नेपाल छि ने सुना दिलो रेडियो कान्तिपुर रेडियो राष्ट्रिय छि उथौगे रेडियो स्टेशन ने ज्याझो नापदु गुड लाइफ बिस्किट्स अले प्रातिक सोजने दि रविन्द्र ज्याझो स नेवा सुस बुखं त तेगु अले नेवा मेत हाकी गुजी पछि पिस सुगे खंजलो अले थौ दास यो को हे विषय वस्तु तदु विशेष याना संविधान संशोधन संबंधी नेवा समुदाय पाखे बिगु सुझाव त अले अति हे भाषा ऐन व बागमती प्रदेश सरकारी कामकाज या भाषा धका नेपाल भाषा व तामाङ भाषा या त घोषणा या ढुङ्गा भाषा ऐन कार्यान्वयन लागि यो ज्याझो त ज्यासँग विशेष याना चाहिँ अन्तर्क्रिया कार्यक्रम धका स्थानीय जनप्रतिनिधि पिनाप बागमती प्रदेश झिन्सुङ हे जिल्ला सुम्पी स्थानीय प्रतिनिधि पिनाप अन्तर्क्रिया ज्याझो त ज्यासँग ओके बारे नसिपिनी हरे खत तेगु जुगिसा मेगु रगा रहेगु आगु दिन नेवा खेले ज्याझोङ साहित्य अलि संस्कृति सम्बन्धी ज्याझो त दु अलि थगु भ्यालिपिया खत दु वन तेगु जी ज्याझो स दक्ले नपाङ्गु मेजी तेतेना ज्याझो नेपाले सा

कलसको छ ज्याझो नेपालले छ नेपालले ज्याझो छिङे न छन दिलो ज्याझो स आजिसम भाषा अहिले बारे छुजु खते अथवा यो कोहे ज्याझो त ज्याझो मुदु थुबिसे सेना चाहिँ बागमती प्रदेश सरकार नेपाल भाषा व तामाङ भाषा यात सरकारी कामकाज या भएर गासे मान्यता बिदुका आउ अब भाषा ऐन जारी याना से मान्यता बिदुका आउ त गेना कार्यान्वयन यिनकी ख आयको अवस्था छुख चुनौती छुख अलि भावी योजना छुख तका अन्तरक्रियात्मक ज्याझो ज्याझो मुदु अले थु ज्याझो स निवादे दुबु पाखेङ्यागु अले नेपाल तामाङ घेदुङ पाखे चाहिँ खु हेर्न जामा झिङ छगु ज्याझो त ज्यासङ्गु त अहिले झिङ छगु ज्याझोले मुख्यतया झिङ सुङ्गु हे जिल्ला बागमती प्रदेश जिल्ला जनप्रतिनिधि पि अहिले कर्मचारी त संलग्न हेर्ना चाहिँ ज्याझो यहाँ सुझुल थो ज्याझो यहाँ बारे ध्यान हो झिम्पति थो भाषा ऐने बारे न खोला बागमती प्रदेश सरकार जारी यागो प्रदेश सरकारी कामकाज या भाषा ऐन 2080 प्रदेश दुने मातृभाषा तामाङ भाषा वा नेपाल भाषा या त सरकारी कामकाज शिक्षा प्रशासन सांस्कृतिक संरक्षण वा स्थानीय शासन या प्रयोग या त कानुनी आधार प्रयोग या प्रदान यागो ख अहिले ऐन जारी जुरुङका कार्यान्वयन सुझावका लागि गठन यागो कार्यदल विस्तृत अध्ययन यासी कार्यान्वयन मार्गदर्शन पेश यादु अले व प्रदेश मन्त्री परिषद पाखे अनुमोदन जुइदुङ्गु ऐन जारी जुइदुङ्गा ऐन या त कार्यान्वयन या त नियमावली देखिमा तर नियमावली धासा आतक जारी जुगुहरू सोध दिएको ल अथवा ऐन जारी जुगु नियमावली देखि ढुङ्गुदु बागमती प्रदेश सरकार संस्कृति मन्त्रालयको थ अले व नियमावली चाहिँ आफ्नो भाषा दिवस अझै राखेको वैशाख 24 हे जारी जुगु उसले हे सार्वजनिक जुगुहरू धासा खन्छुगु तर आतक बागमती प्रदेश क्याबिनेट मन्त्री परिषद अनुमोदन या मला नियुक्ति आदको चाहिँ जारी मजुको छु ल याक्न हे थो जारी जुइ धाइको ख हाक्न संस्कृति मन्त्री वेक्न चाहिँ थो 17 गते हे जुगो हेटौडा जुगो थोए अन्तरक्रिया ज्याझो चाहिँ वेक्न ओ ख ननदिगु ख अलि विशेष न थो ज्याझो चाहिँ छ्यामा रासा ऐने चाहिँ तस्म जटिलता दै छु ल मुला संरचना छु अधिकार र दायित्व बारे चाहिँ प्रमुख सरकारवाला निकाय त जानकारी या तथाको ज्याझो यान्छु खास कार्यान्वयन या चुनौती त सुसुखले वन पहिचान या त अध्यय स्थानीय तह वा प्रदेश तह बीच या समन्वय या संरचना विकास या त नेपाल भाषा प्रयोग या व्यावहारिक अवस्था छुख ढका तथ्य आधारित विश्लेषण या त अलि भावी कार्ययोजना निर्माण या त चाहिँ ज्याझो यहाँ चौमुझ ल अलि ठिकै या सामान्य उद्देश्य ढका भएको चाहिँ बागमती प्रदेश या सरकारी कामकाज या भाषा ऐन ढका 2080 या प्रभावकारी कार्यान्वयनका लागि प्रदेश वा स्थानीय तह या सरकारवाला बिचे नीति प्रक्रिया चुनौती समाधान वा भावी कार्ययोजना बारे अन्तरक्रियात्मक ज्याझो आज चौमुझुलम्ला अलि नाचलाई चुकै एउटा विशिष्ट उद्देश्य न थन चाहिँ त्यतना नासाजी छुछु खरा ध्यान नगो जुल विशेष न चाहिँ स्थानीय तहले गेना चाहिँ लागु याउले गनगन चाहिँ स्थानीय तह सपोज द यी महानगरपालिका थनला नेवा त यो कुदु यी महानगरपालिका आनो 2,00,000 सिबे अपोला नेवा त हेदु खला मुख्य थर खला खसा यी महानगरपालिका सिबे न्यो बागमती प्रदेश जम्मा जनसंख्या 61,16,886 अलि उके चाहिँ नेवा तेगु जनसंख्या 952,460 थोंगुली अलमन्ज सब 952,460 उके चाहिँ नेपाल भाषा वक्ता रगा नेपाल भाषा ल्हासपी 722,943 तामाङ ते जनसंख्या धासा 12,16,517 अपना चाहिँ थन्दे जुन नेवा त चाहिँ सुनिग पिने न वा सुगम पिने गर्छ म बागमती प्रदेश पिने न यो कुदु जिया चाहिँ नेवा त 13,00,000 दु साथ न चाहिँ 9,00,000 को जुल तामाङ ते दास अधिकांश तामाङ वक्ता ते दु 12,11,60,442 ला वक्ता त हे दु जुल अले नसु जि दाइ थे ये महानगरपालिका आ न लगभग 2,00,000 चाहिँ नेवा त 2,00,000 सान्छु नै नेवा त दु मखला ओ ल्याख खला भले नेवा त तस्को यो को दत निसा जस्तै या थन चाहिँ जम्मा जनसंख्या ए ये महानगरपालिका यो जनसंख्या
8,62,400 भनेका ओके 2,12,089 जना चाहिँ नेवार जुल तामाङ त चाहिँ 66,826 जना जको दु अलि क्षेत्री दु 1,60,000 ब्राह्मण दु 1,86,000 मगर दु 35,000 अलि गुरुङ 18,000 राई 15,000 थिएन चाहिँ दुखनेका अलि यो भाषा हैन सुरु गर्दा हैले 10% चाहिँ अप वो चाहिँ जातीय दुसामला जात जातीय मनुते सानो समूह दुसा चाहिँ सरकारी कामकाज भाषा जुल तर 1% अपोजिबले चाहिँ वी त न वो कामकाज भाषा गर्न छिरियो रहे चाहिँ फरक जुल तर कामकाज भाषा को थौ चाहिँ अन चाहिँ छिरि चाहिँ जिउ खनिका जस्तै उदाहरण लागि ये महानगरपालिका ल नेवाते यो बहुमत जुल बोल्याखौ नेवा भ्याया त अन आधिकारिक भाया त सुन ठगो मजलो होला न शिक्षा प्रशासन अथे स्थानीय शासनले प्रयोग या त कानुनी आधार न त तर आ मेमे थाहा छ यो खस मेथा स्वेगा थो ये जिल्ला ये मेको थासे स्वे खसा सपोज दा शंखरापुर शंखरापुर जाय नेवा त जम्मा 6352 दुखनी अले तामाङ चाहिँ 10661 दुखनीका टोटल जनसंख्या 29318 दैले अन चाहिँ गनगन नेवा ते बाउले जुल अन नेवा ते या जुल अले तामाङ बाउले जुल था तामाङ भाइ आइ जुल ओ बाहेक न उस्मेन मेगु मगर त न 3202 दुसा गनगन मगर ते अहिलेको अनुसार मगर धाया त न सुरी शिक्षा अनि प्रशासनले एना चाहिँ छिलेजीको जुल मलाई आ वो या गुज्या रहि चाहिँ स्थानीय निकाय या माल आ वो खाली प्रदेश सरकार या नाचको मजिर अनि स्थानीय निकाय या त चाहिँ गेना या चाहिँ जिले र चाहिँ खजुर जुल अलन खजुरले चाहिँ स्थानीय निकाय न छुयाले राता हिले त प्ले न पाइया जुल स्थानीय निकाय न दुको स्थानीय निकाय बागमती प्रदेश दुञ्चो स्थानीय निकाय न चाहिँ तामाङ भा हो नेपाल भाषा या त मान्यता विषय थगु साइन बोर्डे नेपाली भए अलि तामाङ भए अलि नेपाल भाषा त्यहाँ दक्ले नापाङको दाइगो मला अलि मेगु र गाधा यो चाहिँ लेटर हेडे न सुङ्गु भए आतको छौ भाजको छेला सुङ्गु खसा सुङ्गु भए न त्यहाँ मला अलि गनगन छि अनन चाहिँ जस्तै नेवा भाषा चोस नेपाल सम्बत अलि नेपाल सम्बत भयो नेपाली वा सुङ्गुए सम्बत नै छेले जुल मलाई तामाङ त्यही सम्बत न छेले जुल एना चाहिँ या मला अलि शिक्षा यो खे चाहिँ सुजातीय वर्ष सोधु अन वे जातीय युपट्टि चाहिँ एउटा नेपाली चाहिँ मलाई छ नेपालीलाई अलरेडी सरकारी माध्यम जुन सरकारी भ्यामलाई स्कुल स्कुल छ जुल वो बाहेक उसले मेगो जनजातिको भ्याडु वो चाहिँ अन दोस्रो भ्याको ठाउँ चाहिँ भाषा स्थानीय विषय यो पठन पाठन चाहिँ भन्नुमाल फर इक्जाम्पल आफ्नो जस्तै मकवानपुरे जुल मकवानपुरे गनगन अन गाउँपालिका चाहिँ अन चेपाङ जाति त चाहिँ बहुल दुखनीका मलाई त्यहाँले अन नेवा त नमरु तामाङ नमरु चेपाङ यो डुजे चाहिँ चेपाङ भाषा अन्य स्कुलले पठन पाठन याकेमाल उके लागि चाहिँ आठो विशेषना चाहिँ स्थानीय जनप्रतिनिधि पि नाप अन्तर्क्रिया ज्या सोच्या सुन्नु ख अहिले अनयबले गुलिन जस्तै आथन ये यबले चाहिँ ये थन ये गाले यबले ये हामीले सुनि गर्यो यसले सुनि 21 स्थानीय निकाय सबै 21 स्थानीय निकायलाई मनाउनु त मैले तर न गुली अन जनप्रतिनिधि छैन विकपि मार्फत चाहिँ ऊ लागु या त चाहिँ ख त त्यही जुल अहिले थो ख छ ख त यहाँको मगा अन चोपी स्थानीय मनु त्यसन लगातार दबाब दिए जुल के लागि नेतृत्व चाहिँ दे दबु व तामाङ घेदुङ है नेवा त अपदुथा दे दबु अलि तामाङ त अपदुथा तामाङ घेदुङ अलि मेमेको गुली न जनजाति आयोग आबद्ध मेमेको जाति त थियो वयको ठाउँ चाहिँ यहाँ भनेको र चाहिँ चुगो जुल आशा आजसम्म आवेगु वर्षे यो को थासे चाहिँ थो विभिन्न भाषा बुङ्केको सूर्यन है अलि नेवा भाया त झिगु थने ये यलो खोपे खने खस यो को नेवा त वर्ष जदु एजा नेवा भाया त थो जुन प्रशासन न लागु अर्थात चिस नेवा भाषा ए निवेदन छुगु नेवा अनुना नेवा भाय खलागु अजागु वातावरण न देखि अलि वो मदे कुसा चिस हो के लागि दबाब बिगु जान या न सुनिमा

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

नेपाल दुङ्गाक नलासको स ज्याझो नेपाले स नेपाले ज्याझो छिन्या नचना दिलो रविन्द्र चौधरी ज्याझो सजी नाच नेपाल तामाङ घेदुङ अलि अथे नेवादे दबुल भाषा ऐन कार्यान्वयन लागि यानाचंगु प्रदेश सरकार गुहानी यानाचंगु ज्याझो बारे जानकारी दिए अलि भाषा ऐन कार्यान्वयन लागि प्रदेश सरकार या हे गुहानी नेपाल भाषा एकेडेमी न थिति थासे थगु कथा ज्याझो यानाचंगु जुल अलि छगु ज्याझो स अन्तरक्रिया छगु चाहि नेवा राजनीतिक महागुठिया गोसाले जुगजुलथो जुगदी से अमलाथो अष्टमी खुनुख प्रादेशिक भाषा विधेयक कार्यान्वयनले हात्थ्यो समाधान लगा चाहिँ विषयतया मेकअप सयागु ज्याझोले अन बागमती प्रदेश पुलामा मन्त्रीले चाहिँ प्रदेश सभा दुज गंगा नारायण श्रेष्ठ वर्तमान प्रदेश सरकार र भाषा ऐन कार्यान्वयन नीति प्याची कथा ज्यायाना मचङ्गु ख तयारी से सम्बन्धित जाति दबाब भीमागु सुझाव न ब्यादिगु ख ज्याझोले नोवागु झोले एकल भाषा ऐन कार्यान्वयन नीति मागु नियम व कार्यविधि देखि मागु खसा न ओके पाके सरकार ध्यान मोङ्गु खेकल तयार दिला भाषा विधेयक दुङ्गा राष्ट्र भाषा विकास प्रतिष्ठान व विज्ञ पुछ निश्चय मागु ख तर ओके पाके ज्यायागु तोता सरकार भाषा संस्कृति कला साहित्य विकास प्रतिष्ठान विधेयक हेत कु तयारसँग ख न तयार दिला अले मेमा प्रदेश सभा दुज समिता खड्गी थौकने संसदे सांसद त्यसनिवा बासन भएको ज्या मयना चुङ्गु दासे दुःख फुङ्गा दिल वेक लन्दया दिल संसदे आपाला नेवा सांसद पिदु तर अमितसँग संसदे नुभएको झोले नेवा बास थगु खतेगु याना चुङ्गु मधु थुकी जित दुःख तारगा दही दिलसा ज्या झोले प्रदेश सभा दुज अले नापाए म मन्त्री शैलेन्द्र बज्राचार्य भाषा विधेयक कार्यान्वयन यागु खसा नेवा दिए दबु व तामाङ घेदुङ सँगै न्यानी वे मागु वेकलम बागमती प्रदेश सरकार आधिकारिक रूप मसिगु संस्था दैगु नेवादे दबु व तामाङ घेदुङ सङ्घ जुगु दासे यिगु संस्था बिस्क बिस्क ज्याझो यागु सोया नापजना सरकार या त दबाब बिमागु ख दया दिगु ख खल आज यसंग वे ख नेवादे दबु व तामाङ घेदुङ हे संयुक्त रूपमा नचुगु ख अनि थन ख त व थे यिगु ख त दुङला जस्तै अनु प्रदेश सरकारले नेवा भाषा नवाई भले तत्कालले अनुवाद दिया मागु ओके लागि अनुवादक न अन प्रदेश सरकार मागे या त तर नेवा पाखे जुन जो चाहिँ अनुवादक त गाउन जागिर नया छ न वेकल सायद वो अनुवाद या मुफ्त ए या चाहिँ तत्काल अनुवाद मजी भले अन प्रदेश सभा चो बिम एप सर मथिको जुल होला ओले खन यो खुसिया नेवा भा ल्याउ तोता भङ्गो रखा चाहिँ खवगु दु अले थुके लागि प्रदेश सरकार न पहल या न दक्ष म मतलब योग्य म अनुवादक अन ते मागु खन्छ नेवा भा आजको ल्यास या मजिल अनुवाद या धैला नेवा भाषा अनुसम्म सांसद नमान्छु नि उही त चाहिँ अब नेपाली ट्रान्सलेट या मल बो बो कथा या यामा अखन तत्कालै ट्रान्सलेट या मल एजापति छ अनुवाद यासम्म मनाउन थियो खासा सायद थोखन बालेको छु अलि अझ अन हे पुलामा मन्त्री गङ्गा नारायण श्रेष्ठ दैदी थिए अन खास राष्ट्र भाषा विकास प्रतिष्ठान लगा व विज्ञ समूह निश्चनी मागु तर व आयागु मन् सरकार आयागु जुन मन्त्रीमण्डलले हामीलाई के चाहिँ यान्छौँ म विशेषणा चाहिँ थो चाहिँ संस्कृति तथा पर्यटन मन्त्रालय या मागु ख तर वो कथा चाहिँ यहाँ हुन सक्छौँ मधु खान भेक्न दैदीको खन प्यासिए ख हाम्रो सांसद धागो खान प्यासिए जिउ जुल तर यात्ना भाषा ऐन वे ढुङ्गल भाषा ऐन या त कार्यान्वयन याकिएको जिम्मा चाहिँ छिनेवा व तामाङ त्यही ख विशेषणा सारा सा छिटो बागमती प्रदेश 10% शिवै अपदुपी बहुल जाति जुल मलाई छि चाहिँ अहिले वर्ष सुतुको जाति जुल ओ ल्याख चाहिँ छिसँग दबाब मूलक ज्याझो त तयार जुल वा कन्सटेन्टली मन्त्रालय खलाना जुल वा थजागो ज्याझो तयार प्रेसे हया जुल वो चाहिँ कन्टिन्युसै याना चुनिमा अलि थुके चाहिँ विशेषणा तामाङ घेदुङ वा नेवा दिए त बुझाना हे ज्याझो त जुइजी नक्तिनी जगे सिरगु ज्याझो सन अन चिसन अन यहाँ ज्ञाना हुनेले रहेका छ अन कार्यदल कार्ययोजना थिए दिएका जुल कार्यदलले देखे बाग्दैन वो कार्ययोजना चाहिँ उयो विभिन्न पालिका पालिका भन्दा छ पालिका छ म निम्म प्रतिनिधि भए अनि घन चाहिँ मेयर बोल घन उपमेयर बोल मेयर वसा ताउत चुनिमको उपमेयर वसा ताउत चुनिमको वेकअप थिएँ नि नभइहाल्यो हुने मतलब त कम वेकअप सन्जना चुनिमको अलि मेपी दाइ वडा अध्यक्ष वडा सदस्य वेपी ख वेकअपसँग गुली थगो कार्यपालिका त कन्भिन्स लाउ आफैमा हो मलाई बोल्या खाँ चाहिँ तामाङ घेदुङ व दे दबुजना
दको पालिका भन्दा ठुकेको ज्या या गोर खान खजुदो अहिले वो या ढुङ्का साधुक अफिसमा चाहिँ मननेना अब कार्य समिति छ दिएका अहिले उहाँलेपा जुन नगर परिषद वा गाउँ सभा जुन नि वो सभा चाहिँ पारिदिया ढुङ्का वो सुरुजीको जुल ज्या त योको धनी तर थो यागो खस चाहिँ छिगो भए अनन्त काल तक लिएर चाहिँ लाग्यो आवा सम्पूर्णको पठन पाठन याकीको जुलिकेला तला लिएर सुनेको जुल नि अहिले आ चाहिँ अझ सेलेक्टिभ थे चोनी मेथा मेथा ये महानगरपालिका स्कुले दक्कुठा लागु या ढुङ्कल तर मेमेको पालिका अझन दक्कु स्कुले लागु या म पनि सरकारी स्कुले लागु दु आज दक्कुठा लागु याटकी सके छिगो भ्या पूर्ण रूपमा कार्यान्वयन हुने एटलिस्ट शिक्षा लगाउँदा चाहिँ ज्याजु साग्न बिगो मिस्वा

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

0: kuna la suku sa jazo Nepale sa Nepale jazo chini na tuna dilo jazo sa aji mego buka tetena to tetena go buka ka lipi gutia ranjana lipi kipa zoja kasa pare Nepal lipi gutia pi kuda budiya lastya wongo saniba sanuhe sungu thiti jazo jula Nepal ya maulik lipi sangrachen sambardhan vapradhan ya guta tuna ni sunata gu lipi gutia Pi kuda budia loste Ranjana lipi kipa chosa kasa Neva jagaran liyama pustaya bhumika Visesa gosti wa lipi pravardhane Bhumika mita di pinta hane jaya agu ghatho Sae wongo saniba amko ushbe napayu saniba ai jazo zolo Napangu jazo ghatho janba deo ya parisare Thiti boni kutia bhumi pini dathwi Nepal lipi kipa chosa kajya jugu gha Soja kasa juga, ini Mahanagar Palika ya sahakari Mahanagar dunia samudai ko sastagat boni kuthiya bumi pini gudatui juga, lipi kipa soja kasa ni pengu boni kuthiya bumi pinsam budi kaguha, Nepalya thaguhe maulik ranjana lipi ya samrachan sambardhan wa pravardhan ya guliakha, boni kuthiya bumi pinta ranjana lipi ya kipa bari thuike gu, sene kani ya guliak. Boni kutia bomi pinta ranjana lipi ya kipa bari thuike gu sene kane ya gu liakha ugu kosa gogo kha chagu boni kutia soma bomi pi dutya ka manka katha chapa kipa napa ranjana lipi chue gu jazu gu kha ye mahanagar palika ya karyabahak pramukh sunta dangola lipi kipa soja kasya buti kaya dipi sakala bomi pinta lumanti chili se ranjana lipi nepal lipi ya barnamala jojala pa siva bilas safu lalhana di gu kha ati he megu bukha pakhe bani a Megu bukhan saya itu kopaya bukhan zula Birat ya Chida Dabli Pradeep Sakya Birat Nepal bahasa saiti sammelan guthi Birat guthi dagana to jihaga gatayagu ya Lepati kan nyaka chungu Birat Chida Dabli Thuksi Birat ya Pulamanaya Wachanji Pradeep Ratna Sakya Ya ko china khambachan jazo zula Dabli kabi sakya karib ni nyada nyonishya choya digu China khan nyanka digu kha Jazo le kabi sakya santi samasya kwagu हीला जीवन बीमा गु ख ल या फुति जि धु थौया जि गुदे निभा जि गु सृजना ख नगु वस्तु ला सृजना या हेमा थौ हे विश्वास मया चना थौ जि गु देश दे इतिहास मया नका छुगु जि आदि शीर्षक या छगु दर्जन मल्या ख चिना ख न्यंका दिगु ख 2039 साल निसे 62 साल तक या दुने पिस्कर हत्याकाण्ड निसे जुजु ज्ञानेन्द्र या पतन तक या घटनाया त दुथ्याका सृजना याना दिगु चिना ख वेकलन हुया दिगु ख पंचायत काल बहुदलीय प्रजातन्त्र लोकतन्त्र गणतन्त्र ई तक प्रतिनिधित्व याई कथ वेकलन चिना ख निहुया दिगु ख विराट या नायो महेन्द्र गोपाल कर्माचार्य लस्कुस याना दिसे ज्याझो या उद्देश्य या तकया त्वथिका दिगु ज्याझोले सभापति या थासं नवीन प्रकाश श्रेष्ठ दार्शनिक विद्रोही व शान्ति या भावना बोलेंके कथ कविता छया छम कविया उच्च मनोभावना विसाके तालागु खकना दिला विराट या ज्यासना पुचया दुज सुलोचन सैजो न्याका दिगु ज्याझोले वरिष्ठ कवि डाक्टर योगेन्द्र प्रधान कृष्ण भक्त बोडे पशुपतिमान पमा लगायत या साहित्यकार दिगु बोति दुगु ख अदक्ले थुया लिपांगो भुख छिप्रि हने तेतेना सिन्धुली जिल्ला या खख सिन्धुली जिल्ला याना मरिन गाउँपालिका नेवा संस्कृति या प्रशिक्षण बिगु ज्याझुल सिन्धुली जिल्ला या मरिन गाउँपालिका वडा नम्बर 6 स्थित छापे नेवा कला संस्कृति इतिहास विषय संस्कार विषय सब प्रश्न ज्याझो जुगुदु नेवा देदबु मरिन गाउँपालिका समिति या गोसाले मरिन गाउँपालिका या आर्थिक गुहाली जेठ 2 व 3 गते निनुयंक उगु प्रश्न ज्याझो जुगु ख नेवा समुदाय भाषा संस्कृति रीति परम्परा व ऐतिहासिक मसिका या त लेंकेगु ल्याख उगु प्रश्न या गोसा गोगु ख देदेवु मरिन गाउँपालिका या नायक कृष्ण कुमार श्रेष्ठ या सभापति त्यो जुगु ज्याझोले मरिन गाउँपालिका या नायक विमर्श मुक्तान मुपाहा कथ व उपाध्यक्ष गाउँपालिका अध्यक्ष जुल विमर्श मुक्तान अलि उपाध्यक्ष बिमला माझी विशेष पाहा कथ सहाय दिगु ख ज्याझोले तोखाया सामाजिक अभियन्ताले से पुजारी देवराज डंगोल नेवा समुदाय या प्रचलन दुगु पूजा विधि व सांस्कृतिक अभ्यास बारे जानकारी ब्यादिगु ख अले देदव्य फुलामा केन्द्रीय दुज उपेन्द्र प्रधान नेवा जातीय संस्कार नेपाल भाषा लिपिया महत्व छलाबुला व छुएगु विधि बारे प्रश्न ब्यादिगु ख देदव सोनिग प्रदेश प्रदेशिया वरिष्ठ नोकु गणेशमान श्रेष्ठ नेवा समुदाय नखचख
1: बाजा व सांस्कृतिक परम्परा व महत्व बारे प्रश्न ब्यादिगु ख ज्याझोले नवासी मुपाहा मुक्तान भाषा कला संस्कृति संस्कार दैगु समुदाय मसिकाय आधार खदासे मौलिक संस्कृति संरक्षण नीति स्थानीय तह थुक थय ज्याझोया त निरन्तरता ब्याउने मागु ख तया दिलसा देदव्य संरक्षक नरेश ताम्राका र नेवा समुदाय इतिहास नेवा तथगु मुथास थ्याबाय पाखे विस्थापित जिमागु कारण भाषा कला संस्कृति संस्कार नखचख रीति आदि विश्लेषणात्मक प्रस्तुति ब्यादिगु ख लिसे वेकल इलिसे मौलिक संस्कार संस्कृति व याचङ युपा व उखिया संरक्षण नीति समुदाय इले हे सचेत जिमागु ख ब ब्यादिल थो तस्क हे बालागु ज्या जुर थो ज्या जो चाहिँ जिमागु ज्या जो जुल तर जे नाचा तहीको मिति चाहिँ भति चाहिँ पात थो जुगु चाहिँ 14 व 15 गते दुई व तीन म 14 व 15 गते थ्वे जिठिया याचा बालागु ज्या जो जुल अले आ विशेष सेना चाहिँ नेवा दे दोबिया गुलिन अनग पालिका पालिका वडा तके गठन जुगु क्रम दु ओकेन नेवा ते त थगु भा थगु लिपि चक मखु थगु संस्कृति क्रिश्चियन बेगु अले संस्कृति छवे या त देनि क छवे या त तस्को यको ज्या दे दबु पाखे न्याका सुनु जुल मेगु न यको यको बुख त थौ दुगु तर थौ चाहिँ दको बुख ते मखना मेगुबाले पक्का न तेगु जी अले थौ यागु लागि छिकपि सकल छित ज्या छन् न दे गुलि सबै दे सासे जे रश्मिला उज पनि हकमा सक यको सुरा
2: सैन्य समुदायमा
3: बेलाय भरी
2: अन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
4: प्ले बीएफबीएस
3: यो बीएफबीएस गोर्खा रेडियो हो
2: गोर्खा रेडियो
5: नेपाल पर्यटन बोर्ड का अनुसार मे महीना में 1,02,626 विदेशी पर्यटक नेपाल आएका हुन् यो गत वर्ष को सोही अवधि को तुलना में 19% ले बढ़ी हो मे महीना में नेपाल आउने पर्यटक मध्य सबैभन्दा धेरै भारतबाट 40,782 जना आएका छन् त्यसपछि चीनबाट 11,514 अमेरिकाबाट 9,001 बंगलादेशबाट 5,298 र बेलायतबाट 3,375 पर्यटक नेपाल आएका छन् सार्क मुलुकबाट सबैभन्दा धेरै 47.2% पर्यटक भित्रिएका छन् अरू एसियाली मुलुक युरोप अमेरिका तथा अस्ट्रेलिया न्यूजील्याण्ड क्षेत्रका पर्यटकको उल्लेखनीय उपस्थिति छ
6: सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले पोखराका उद्योगी व्यवसायी शिक्षक तथा सर्वसाधारणलाई उत्साहित बनाउन सकेन नागरिकमा आशा र मनोबल वृद्धि गर्ने अपेक्षा अनुसारको बजेट नआएको हो पोखराबाट कृष्ण दवाडीको यो रिपोर्ट
7: माछापुच्छ्रे लाहाचोकका लालबहादुर जीसीले पोखराको चिफ्ले ढुङ्गामा अगरबत्ती धूप लगायतका सामान बेचेर जीविकोपार्जन गर्दै आउनु भएको छ आँखा कम देखिने र हिँडडुल गर्न उहाँमा समस्या छ शारीरिक रूपमा समेत अशक्त भएकाले उहाँले मासिक 1,600 सरकारबाट भत्ता पाउँदै आउनु भएको छ तर यसपटकको बजेटमा भत्ता नबढेपछि उहाँ निराश हुनुहुन्छ
8: सुनिरहेको थिए रेडियो सक्नेलाई चाहिने छोड्ने नसक्नेलाई जोड्ने भन्नु कुनै अपाङ्गको चाहिने नाम लिनु भएन अर्थमन्त्री
7: पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला बजेट कार्यक्रममा आएको विद्युत महसुलमा भ्याट लगाउने कार्य साना व्यवसायीका लागि न्यायोचित नभएको बताउनुहुन्छ
9: नीतिगत रूपमा यो बजेटमा विशेष गरी चाहिँ यो विद्युतमा चाहिँ महसुल लाउने जुन साना व्यवसायहरूको लागि यो चाहिँ न्यायोचित चाहिँ देखिँदैन त्यस्तै गरी यो शिक्षा र स्वास्थ्यमा पनि जुन भ्याट लाउने कुरा अथवा कर लाउने कुरा त्यति चाहिँ प्रभावकारी देखिएन र समग्रमा बजेट चाहिँ उही पुरानै त्यस्तो चाहिँ त्यस्तो परिवर्तनशील चाहिँ छैन
7: माछा पुछ्रे माध्यमिक विद्यालय भुर्जुङ खोलाका प्र सन्तोष आचार्य बजेटमा शिक्षक कर्मचारीको तलब वृद्धि हुनु बाहेक उत्साहित बनाउने कार्यक्रम नआएको बताउनुहुन्छ
10: त्यही शिक्षकहरूका लागि राज्यले चाहिँ शिक्षक दरबन्दीमा नसमेटेको र यो इसिडी बाल विकासका शिक्षक अनि विद्यालय कर्मचारीहरूलाई चाहिँ पहिलेबाट नसमेटेको उनीहरूलाई दरबन्दीमा पनि नल्याएको हुनाले गर्दा उहाँहरूको कुरामा अझै पनि अन्यल छ
6: प्रधानमन्त्री पालेन्द्र शाहले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मेचेको अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर पनि आलोचना हुँदै गएको छ प्रधानमन्त्रीको भनाई राष्ट्र विपरीत हित विपरीत भएको भन्दै मुलुकमा विरोध र प्रदर्शन समेत भएका छन् यो विषयलाई लिएर आम नागरिक राजनैतिक वृत्त र विज्ञहरूमा पनि मत विभाजन भएको छ प्रधानमन्त्रीको यही अभिव्यक्तिबारे सर्वसाधारण के भन्छन् त
11: म रानी बानी एकलम्बरको चन्द्रकला थापा बगाले 70 वर्ष कि बालिन हजुरले के खोज्नु भएको छ के सोध्नु भएको छ सुकुम्बासीहरू रोहेर बसिरहेका छन् उनीहरूले अहिलेसम्म पनि यहाँ पाएका छैनन् हजुरले चाहिँ के चाहेको हो के खोजेको राम्रो गर्छु भन्दा भन्दै यो भारतको सीमा मिचेको भनेर भनिराखेको छ यो होइन झुटो हो सब झुटो हो किनभने हाम्रो नेपाल खाएको छ भारतले त्यो भारतको जग्गा हामीले चाहिँ फिर्ता लिन सक्नुहुन्छ भने बोल्नुहोस् सक्नुहुन्न भने नचाहिने कुरा नबोल्नुहोस् भ्रमाण्डमा नपार्नुहोस्
4: चिन्तन मिश्र नागार्जुन एक यो त सरासर गलत छ यो भन्नु हुन्थेन यो त आफ्नो देशको हितमा भन्ने ठाउँमा आफ्नै देशको विपरीत पक्षमा बोल्नु भएको यो त इन्डियालाई डाइरेक्ट हस्तक्षेप गर्न दिए जस्तै भइसक्यो
12: खगेश्वर घिमिरे गोर्खा सरासर गलत छ किनभने हिजो पुर्खाहरूले बलिदान दिएर आफ्नो कब्जा गरेको नेपाललाई खोजेर पढेर पत्ता लगाएको भए पनि अरूले पनि पत्ता लगाउनु पर्छ नि त्यस्तो कुराहरू त सीमा काटिएको छ भन्ने कुरा अरू उसलाई मात्रै थाहा हुने अरूलाई थाहा नहुने त कुरो भएन यदि चाहिँ सीमा मिचिएको छ भने भारतले अहिलेसम्म पछि हटेर बस्नेवाला पनि थिएन
13: शुक्र राज बराल पोखरा सीमा पुगेको पनि छैन हामी त अध्ययन गर्ने होइन अध्ययन नपुगे होला पत्र पत्रिकाबाट थाहा पाउने हो तर अब सीमाविदहरूको तर्क अनुसार क्रस बोर्डर अकुपाइङ भनेको छ त्यहाँ चाहिँ अलिकति प्रधानमन्त्रीजीको टङ स्लिपै होला जस्तो लाग्छ भाषा प्रयोगमा उहाँ चाहिँ चुक्नु भयो जस्तो लाग्यो
14: चन्द्र प्रसाद रिमाल धादिङ हो घर पहिला अहिले यहीँ हो तिन घरि खै ठिकै बेठिक हामीलाई थाहा छैन भा हामी थाहा छैन भने थाहा छैन भयो होइन थाहा पा मान्छे चाहियो नि त थाहा नभए मान्छेले कसरी भन्छ
15: मेरो केशव देवकोटा देखेर बुझेर भन्नुभयो त्यसमा अब हामीले के भन्ने त्यो कुरो पूर्वदेखि पश्चिमसम्म त इन्डियाले मिच्यो नि जमिन त त्यो बिचमा कहीँ नेपालले एक अलिकति मिच्यो होला एउटा भैँसी थलो लगाएर राख्यो होला कहीँ त्यसलाई त हामीले भन्न अलि नमिल्ने नै हो अब भन्नुभयो त्यसमा अब कुनै ठुलो कुरो त होइन नै त्यो
16: मेरो नाम राम राजा महत भन्छ मेरो तनु दोर्फेदी प्रधानमन्त्री बालनले नेपालले पनि सिमाना मिच्या छ भन्नु कुरो सरासर गलत हो राष्ट्रको जिम्मेदारी बोकेको सर्वोच्च नेताले यो भन्नु भनेको आफैमा आफै हराउनु हो प्रधानमन्त्रीले चाहिँ नेपाली मारिदिनु भयो राष्ट्रै मर्यो यो शब्दले चाहिँ
3: यो BFBS गोर्खा रेडियो हो।

BFB Skurka Radio Karikram Gar Sansarma Tabe Sampurnala Tere Tere Swagat Karna Chahanse Mosenego Tarfa Bata Ra Karikram Gar Sansarma Hami Kar Sambandhi Bibhinna Jankari Rakhne Gardachhu Aba Gharko Watawaranla Hami Kasari Sundar Banauna Sakchhau Tinwata Kshetrama Jastai Hamro Atmiki Jivan Hamro Manasik Jivan Sharirik Jivan Healthy Rana Ekdamai Mahatwapurna Huncha Ra Yasaima Related Topics Ra Aaja Aba Rakhne Nai Chhu Ra Bishesh Gari Gharko Watawaran Ramro Banauna Yo Air Purifier Ko Pani Aile Ekdamai प्रचालन रहेको छ हैन विशेष गरी अब डस्टहरु हुन्छ घरमा र त्यसो डस्टले पनि एकदमै एयर पोल्युसन हुन्छ घरमा त्यसैकारणले एयर प्युरिफायरहरु किन्ने अहिले यो समय

चाहिँ एकदमै मानिसहरूले गरिरहेको छ होइन, र एयर प्युरिफायर किन अघि चाहिँ अवश्य जान्नुपर्ने पाँचवटा महत्त्वपूर्ण कुरा पनि हुन्छ जसबारेमा अवश्य पनि म जानकारी राख्दै नै गर्नेछु। सुन्दै गर्नुहोस् पिएफपिएस गोर्खा रेडियो र कार्यक्रममा हामी मिठो गीतको साथ मैलेको लागि अगाडि बढाउँ।

BFE's Gurkhar Radio Sunday Anunsa, Karikram Kar Sansar Mahanunsa, Mosiniko Satma, Rai Lehemi, Air Purifier Kinoki, Obisha Janapani, Pach Motopurna Kurako Barimagarni, so Air Purifier Ekpatako Karit Matrohena, this man Nimit Rupma, Filter Badal Nura Safai Gornoparsan. बदलो यो अहिलेको समयमा चाहिँ शहरीकरण र प्रदूषण जलवायु परिवर्तन जस्ता समस्याले अहिले हाम्रो वरपरको वातावरण निकै अस्वस्थ हुन थालेको छ विशेष गरी शहरी क्षेत्रमा अहिले सास फेर्ने हावा पनि खरा हुने गर्छ हामीलाई लाग्छ घरको हावा त सफा हुन्छ तर साच्चै यो सफा हुन्छ त यसैमा चाहिँ यो बढ्दो प्रदूषणका कारण घरभित्रको हावा पनि अब प्रदूषित भइरहेको छ यस्तो अवस्थामा धेरै मानिसहरू आफू र आफ्नो परिवारको स्वास्थ्य जोगाउन एयर प्युरिफायर किन्न थालेका छन् तर एयर प्युरिफायर किन्नु अघि केही महत्त्वपूर्ण कुराहरू जान्नु जरुरी छ सही जानकारी बिना गलत वा महँगो उत्पाद किन्नमा हामी बाध्य भइरहेका हुन्छौँ एयर प्युरिफायर किन्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ जस्तै फिल्टर कस्तो छ कोठाको साइज अनुसार मसिन कस्तो लिने र कुन फिचर्सहरू आवश्यक हुन्छ सही उत्पादन छान्दा पैसा र स्वास्थ्य दुवै बचाउन मद्दत हुँदछ र पहिलो रहेको छ हाई एफिसियन्सी भएको चाहिँ पर्टिकुलर एयर एयर यो चाहिँ फिल्टर महत्त्वपूर्ण छ AHEPA यो फिल्टर जस्ता यस्तो प्रविधि हो जसले हावामा रहेका 0.6 माइक्रोन्ससम्मका धुलो पराकण ब्याक्टेरिया र अन्य सूक्ष्म कणहरू प्रभावकारी रूपमा सफा गर्छ एयर प्युरिफायर किन्न जाँदा सबैभन्दा पहिले हेर्नुपर्छ त्यसमा असली AHEPA फिल्टर छ कि छैन भनेर बजारमा धेरै उत्पादनले AHPA टाइप मात्र लेखेर ग्राहकहरूलाई भ्रमित गर्छ जुन असली AHPA जतिको चाहिँ प्रभावकारी हुँदैन यदि घरमा एलर्जीबाट पीडित कोही सदस्य छ वा साना बच्चाहरू छन् भने AHPA यो फिल्टर भएको चाहिँ प्युरिफायर सबैभन्दा बढी फाइदाजनक हुन्छ जसले स्वास्थ्य सुधारमा ठुलो भूमिका खेल्छ र यसैले गर्दाखेरि चाहिँ यो खालको फिल्टर भएको एयर प्युरिफायर नै किन्नु राम्रो हुँदछ र त्यसपश्चात हामीले कोठाको साइज अनुसार छान्नुपर्छ यो बारेमा जानकारी राख्नेछु अनिलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

पीएफपी गोर्खा रेडियो सुनिरहनु भएको छ र कार्यक्रम घर संसार मैलेकै समय हामी छौँ र म चर्चा गरिरहेको छ तपाईँको समक्षमा भने अहिले हामीले यो एयर प्युरिफायर किन्नु अघि अवश्य जानुपर्ने पाँच महत्त्वपूर्ण कुराहरू बारेमा रहेको छ र दोस्रोमा भनिरहेको छ कोठाको साइज अनुसार छान्ने. हरेक एयर प्युरिफायरको आफ्नै क्षमता हुन्छ जसलाई CADR यानि कि क्लिन एयर डेलिभरी रेट भनिन्छ. यस मसिनले कति छिटो हावा सफा गर्न सक्छ भन्ने देखाउँछ. यदि कोठा ठुलो छ र सानो प्युरिफायर किन्यो भने त्यसले राम्रोसँग काम गर्दैन. त्यसैले सधैँ आफ्नो कोठाको यो स्वाकार अनुसार चाहिँ तपाईँले फिट अनुसार मोडल छान्नुपर्छ. कुन प्युरिफायर कतिसम्मको कोठामा उपयुक्त हुन्छ भनेर उत्पादनमै लेख उल्लेख गरिएको हुन्छ. यो कुरालाई व्यवस्था गरियो भने पैसा खर्च हुन्छ तर हावा सफा हुँदैन. त्यसै गरी तेस्रो रहेको छ आवाज र बिजुली खपतमा पनि ध्यान दिनुपर्छ. यो बारेमा पनि जानकारी रहने नै छ श्रोता. अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFB is going to have videos in the Nunsa, Gadi Kram Korsons Arma, Song Rabbani, Air Pure Fire, Kinogari, Hamili, Janubani, Pass Motopuna, Kurabari Jankaraki Rekusu, and at this room, Rekosa, hours repeatedly coupled Mapani, Tandino Persum, Tiripodok Hami, Air Pure Fire, Kinata Kinso, Tarabasi is called hours, while Bijul go, Billy Satansa, Verati Sutna, Nadini hours, Paiko, while Mongo Bijuli, Copot Gurney, Salmon, Tiri, Fantasana Kudena, Kinuagi, Machine Co, Decimal level hours ko matra kuti sa hernu parsa sathi isma energy saving features haki chaina bhanne jaanch garnu parsa ahile bazar ma dherai model haru upalabdha chan jun kam bijuli ma chalchan ra ekdam shanta huncha yesle nidra ma badha napuraune ra bijuli ko paisa bachat hune jasta faida mildacha ra chautho ma raheko cha features bujhna awashyak kura ma matra dhyan dine yo barema jankari rahne cha aile lai lagau yo mitho git sunne kram tarfa
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो पीएफबीए

पीएफपीएसको घर रेडियो सुनिरहनु भएको छ श्रोता. कार्यक्रम घर संसारमा हुनुहुन्छ अहिलेको यस समय म सुनेको साथमा, र यो समय हामी चर्चा गरिरहेका छौँ एयर प्युरिफायर किन अगाडि जानुपर्ने पाँच महत्वपूर्ण कुरा. चौथोमा फिचर्स बुझ्न आवश्यक कुरामा मात्र ध्यान दिने. आजका स्मार्ट एयर प्युरिफायरमा वाइफाई कनेक्टिभिटी, मोबाइल एपबाट कन्ट्रोल, अटो मोड, नाइट मोड जस्ता धेरै फिचर्सहरू हुन्छन्. तर सबै फिचर्स सबैलाई आवश्यक पर्दैनन्. बजेट सीमित छ भने आधारभूत तर महत्त्वपूर्ण फिचर जस्तै एचएपीए फिल्टर र फिल्टर चेन्ज, इन्डिकेटर, अटो स्पिड कन्ट्रोलमा लाई चाहिँ प्राथमिकता दिनुपर्छ. स्मार्ट फिचर्स राम्रा छन् तर अनिवार्य होइनन्. त्यसैले आफूलाई नचाहिने कुरामा बढी खर्च गर्नु हुँदैन. मुख्य कुरा हावा सफा हुनुपर्छ. बढी फिचर्स पछि हेर्दा हुन्छ. र पाँचोमा फिल्टर बदल्ने खर्च पनि हेर्नुपर्छ. यो बारेमा जानकारी रहनेछ. अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपी गोर्खा रेडियो सुन्नुहुन्छ कार्यक्रमलाई हामी छौँ श्रोता घर संसारमा र चर्चा गरिरहेको छु एयर प्युरिफायर किन अगाडि जानुपर्ने पाँच महत्त्वपूर्ण कुरा र पाँचौँ यानि कि अन्तरेको छ फिल्टर बदल्ने खर्च पनि हेर्नुपर्छ एयर प्युरिफायर एकपटकको खरिद मात्र होइन यसमा नियमित रूपमा फिल्टर बदल्नु र सफाई गर्नुपर्छ फिल्टर कति महिनासम्म चल्छ र नयाँ फिल्टरको मूल्य कति पर्छ भन्ने कुरा किन्नु अगाडि यकिन गर्नुपर्छ धेरै सस्ता प्युरिफायरको फिल्टर चाँडै बिग्रन्छन् र नयाँ किन महँगो पर्छ जसले फुल कुलमा चाहिँ यो खर्च बढाउँछ साथै फिल्टर सजिलै बजारमा उपलब्ध हुन्छ कि हुँदैन भन्ने पनि हेर्नुपर्छ ब्रो एयर यो प्युरिफायर यही हो जसले कम मर्मत लागतमा लामो समयसम्म चाहिँ काम गर्दछ र अवश्य पनि श्रोता कार्यक्रम घर संसारमा म जानकारी राखिसकेको छु तपाईँको माझमा एयर प्युरिफायर हामीले किन अगाडि र जान्नुपर्ने यी पाँचवटा महत्त्वपूर्ण कुरा अवश्य फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु यस्तै जानकारीमूलक कुरा म अर्को हप्ता पनि लिनेछु भन्दै म सिनिया पनि आजको लागि बिदा लिनेछु र मिठो गीत एन्जोय गर्नुहोला नमस्ते बाई

0: AM
1: FM
0: Online
1: Online Apps
0: तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने
1: यो
0: BFPS
1: गोरखा रेडियो हो सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिमाथि रफू भरेर बचाव गर्नुभएको छ।
2: आज मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेपछि शिक्षा मन्त्री पोखरेलले प्रधानमन्त्रीले भारतको जग्गा नेपालले पनि मिचेको भन्ने सुनेर आफू अचम्मित परेको संसदमा सुनाएको भन्दै बचाव गर्नुभएको हो। सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्र बनेको र तिनै संयन्त्र मार्फत प्रधानमन्त्रीले पनि नेपालले भारतको जग्गा मिचेको सुनेको भनेर सदनमा बोलेको पोखरेलको दावी छ। पत्रकारहरूले नेपालले सीमा मिचेको प्रमाण खोज्दा मन्त्री पोखरेलले प्रधानमन्त्रीले त्यस्तो नबोलेको तर्क गर्नुभएको छ।
3: प्रधानमन्त्रीजीले पनि के भन्नुभएको भन्नाले हामीले सीमा विवाद सम्बन्धी हामीले काम अगाडि बढाउँदाखेरि चाहिँ अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नु भएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ। दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्, त्यसमा चाहिँ कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूको
4: सीमा मेचेको प्रमाणहरू छन्।
3: त्यो प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको नै छैन। प्रधानमन्त्रीज्यूले यस्तो कुरा आयो म अचम्ममा परे भनेर भन्नुभएको कुसामा त्यो एकचोटि रिकाप गरेर सुन्नु होला।
2: मन्त्री पोखरेलले दोहोऱ्याएर सुन्न चुनौती दिएको जवाफमा प्रधानमन्त्रीले सांसदहरूलाई समेत चुनौती दिँदै नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको थाहा पाएको बताउनु भएको थियो। प्रधानमन्त्रीले विवादित कुरा सुनाउँदा रासोपाका सांसदहरू खिदखिदाएका थिए।
5: लिम्पुलेक लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नु अघि पनि भनिसके, यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद।
2: श्रम संस्कृतिका सांसद आर्यन राईले सोधेको प्रश्नमा यो जवाफ दिएपछि प्रतिपक्षका सांसदहरूले प्रधानमन्त्रीले क्षमा माग्नु पर्ने र सदनको रेकर्डबाट उहाँले बोलेको यो कुरा हटाउन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्। मन्त्री पोखरेलले प्रधानमन्त्री सदनको सामना गर्न तयार रहेको पनि बताउनु भएको छ।
3: प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ, अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो, आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनु नै हुन्छ। यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो, यसमा दुई देशले नै टेबल टक मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। जति पनि आवश्यक कुराहरू छ परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेका।
2: यता विपक्षी दलहरूले भने प्रधानमन्त्री लामो समय संसदमा नआएको भन्दै आपत्ति जनाएका छन्। गएको आइतबार बिना पूर्व तालिका र बिना जानकारी सदनमा आएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्न सामना गर्नुभएको थियो। प्रधानमन्त्रीको पूरक जवाब खोज्दै विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्।
1: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
6: प्रदेश प्रमुख डिलीराज भट्टले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको दीर्घकालीन सोचलाई अघि सारिएको छ। कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य सहित कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधीकरण र व्यवसायीकरणमा जोड़ दिइएको छ। गाउँ फर्केर व्यवसाय कृषि गर्न चाहनेलाई ब्याज अनुदान सहित रिटर्न टू भिलेज अभियान संचालन गरिनेछ भने कृषि एप र कृषि एम्बुलेन्स सेवा विस्तार गरिने भएको छ। पर्यटनतर्फ पोखरालाई केन्द्रमा राखेर एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गरिनेछ। मुक्तिनाथ, दामोदर कुण्ड, देवघाट लगायत धार्मिक स्थल जोड्ने धार्मिक पर्यटन परिपथ विकास गरिने तथा पहिले घरदेश अनि परदेश र लेक टू लेक अभियान मार्फत आन्तरिक पर्यटन प्रवर्धन गरिने नीति लिएको छ। भारत र चीनबाट आउने पर्यटक संख्या 5 वर्षभित्र दोब्बर बनाउने लक्ष्य पनि राखिएको छ। गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र सञ्चालन, घरेलु मदिरा ऐन कार्यान्वयन, औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती नियमन, साथै शिक्षा, स्वास्थ्य पूर्वाधार, खानेपानी र सिंचाईका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ।
1: नेपाली पुरुष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट भएको छ। सिंगापुरमा भएको समूह एक खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि नेपालसँगै मलेसिया पनि एसियाली खेलकुदका लागि छनौट भएका हुन्। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि चीनले 20 ओभरमा 9 विकेट गुमाउँदै 84 रन मात्रै बनाएको थियो। यसअघि नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले
0: यो PFBS गोर्खा रेडियो हो।

तपाईँले कहिलेकाहीँ याद गर्नुभएको छ, जति जति रात छिपिँदै जान्छ नि अनि चकमन्न हुन्छ नि, त्यतिखेर चाहिँ यो मनले ठुल्ठुलो आवाजले जोड जोडले बोल्न थाल्छ तपाईँलाई। तपाईँको मनले नै थुप्रै कुरा सुनाउन थाल्छ, यो भएन, यो गर्नु थियो, यसो गर्नु हुन्न थियो, आज यसो भयो, तैँले यसो गरिस्, तैँले उसो गरिस्, उसले यसो भन्यो, तैँले किन यसो गरेको, आदि इत्यादि। कुनै राम्रो कुरा होला, कुनै ठिकै कुरा होला, कुनै नराम्रो पनि कुरा होला, तर कहिलेकाहीँ यो मनले पाप पनि चिताउँछ। त्यस्ता विचार आए भने चाहिँ मन शान्त शान्त शान्त जीवनमा यो भइरहन्छ, ठिकै छ, मबाट गल्ती भयो, अब आइन्दा गर्दिन भनेर आफूले आफैलाई सम्झाउनु पर्छ। यो मन त चकचके छ नि त। तपाईँ सुन्दै हुनुहुन्छ मनका आवाज रेडियो स्टेसन BFBS गोर्खा रेडियोमा, अनि तपाईँको छेउमा मन्दिरा छु र तपाईँलाई थुप्रै थुप्रै मायाका साथ स्वागत तथा अभिनन्दन गर्छु।

र यो चकचके मनको कुरा अलिकति तपाईँले सुनिहाल्नुभयो होइन, तपाईँको मनले चाहिँ के भन्दैछ? अब कहिले काहीँ हँसाउँछ होला, कहिले काहीँ रुन्छ होला, कहिले काहीँ ठिकै छ भन्छ होला, कहिले काहीँ उत्साहित हुन्छ होला, कहिले काहीँ हत्तेरी भन्छ होला, कहिले काहीँ कसैलाई सम्झिन्छ होला, कहिले काहीँ कसैप्रति रिस देखाउँछ होला। अचम्मको मन छ यो, मनले के के गराउँछ गराउँछ, कहिले काहीँ कसैको मिठो सम्झना याद पनि बोकिल्याउँछ। ओके नि भन्नुहोस् त, र यति बेला मनको आवाजमा थुप्रै मिठा मिठा सम्झनाहरू, राम्रा राम्रा गीतहरूको साथमा म तपाईँलाई भेट्न आएकी छु। तपाईँको हालखबर के छ, के गर्दै हुनुहुन्छ, सन्चो बिसन्चो कस्तो छ, जे जस्तो भए पनि मनै हो, मनले जिते जित, मनले हारे हार। तपाईँले आ यस्ता कुरा त आउँछ जान्छ, तत् अगाडि बढ्नुपर्छ भनेर यो मनलाई थामथाम थुमथुम पारेर अगाडि बढ्नुभयो भने बढ्या बढे हो। ला मलाई त यस्तो भयो, गल्यो, म त सक्दिनँ, म त अब गर्नै सक्दिनँ, म त अगाडि बढ्नै सक्दिनँ भनेर तपाईँ गल्नुभयो भने यो मनले तपाईँलाई अगाडि बढ्नै दिँदैन। ए तँ त सन्चो छैन, तँ त सुत, तैँले यो गर्न सक्दैनस्, तैँले ऊ गर्न सक्दैनस् भनेर यो मनले हामीलाई झन गलाउने काम गर्छ। त्यसै कारणले मनले जिते जित होइन, गर्नुपर्छ, सकिन्छ। सबैले गरेको काम हो किन नसक्ने भन्ने कुरा चाहिँ हाम्रो मनमा अठोट चाहिँ हुनै पर्छ। ल हजुर, धेरै कुराहरू छन्, धेरै कुरा गरौँला मनको आवाजमा। आज पनि खुसी खुसी थुप्रै थुप्रै रमाइला कुराहरूको साथमा म हाजिर भएको छु र तपाईँको नाममा यो सुन्दर गीत राख्दछु, सुन्नुहोला।

अब नेपालको बसाईमा नेपालको हिसाबले क्याल्कुलेसन गर्ने हो भने यो तथ्य अब सत्य नहुन पनि सक्छ होइन तर विदेशहरूको कुरा गर्ने हो भने चाहिँ औसतमा यस्तो मानिँदो रहेछ होइन जसले मलाई अचम्ममा पनि पार्यो तपाईँलाई पनि छक्क पार्न सक्छ यो कुराले कुरा के भन्दाखेरि चाहिँ एउटा मानिसले आफ्नो जीवनको लगभग 6 महिना चाहिँ ट्राफिक सिग्नलमा अड्किएर त्यो ग्रिन लाइटको प्रतीक्षा गर्दाखेरि चाहिँ बिताउने गर्छ अरे यस्तो एउटा अनुमान गरिएको छ हो होइन तपाईँ आफै अनुमान लगाउन सक्नुहुन्छ त्यसै कारणले अब यो ट्राफिक लाइटले हामीलाई वेट त गराउँछ प्रतीक्षा गराउँछ कहिलेकाहीँ यस्ता कुराले हाम्रो मनमा निराशा पनि उत्पन्न गराउँछ किन भन्दाखेरि आफूलाई हतार्छ काम सिध्याउनु पर्ने हुन्छ समयमा पुग्नु पर्ने हुन्छ ट्राफिक जामले गर्दाखेरि हामी समयमा पुग्न सक्दैनौँ अनि निराशा त आउँछ आउँछ अब निराशालाई भगाउनु पनि पर्यो आफ्नो मनलाई प्रेरित गरेर अगाडि हामीले

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: BFPS Gorkha Radio मा मन को आवाज़।

होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको होइन के गरिरहेको एउटै कुरालाई कतिवटा तरिकाले टोनले हामीले बोल्न सक्छौँ। डेली क्रियाकलापमा हामी यस्ता कुरा पनि बोल्छौँ होइन, बच्चाहरूलाई हप्काउन पनि बोल्छौँ, मन नपरेका मान्छेहरूसँग पनि बोल्छौँ, रिस उठ्यो भने पनि बोल्छौँ, तर यही हो हाम्रो रिलेसनलाई हाम्रो सम्बन्धलाई बचाउनलाई चाहिँ धेरै शब्दहरूको आवश्यकता पर्दैन, टोनको आवश्यकता पर्छ। होइन के गरिरहेको यता आऊ न, अथवा भोक लाग्यो केही छैन, कस्तो मिठो पकाएको, यसरी भन्नु र छ्या के गरेको कस्तो नमिठो, मिठो पकाउन सकिँदैन के गरेको यो। अब यस्तो भनिदियो भने मान्छे त्यसै थर कामेर आँसु झार्न बेर लाग्दैन, तर त्यही शब्दलाई त्यो बोल्ने तरिकामा तपाईँले कसरी व्यक्त गर्नुहुन्छ भन्ने कुराले कति ठुलो महत्त्व राख्छ भन्नुहोस् त। मान्छेको मनलाई पगाल्ने कि मान्छेको मनलाई ढुङ्गा जस्तो बनाउने हाम्रै हातको कुरा हो। कहिलेकाहीँ मानिसलाई सल्युसन भन्दा पनि सफ्ट बिहेभियर, हाम्रो सफ्ट मधुर मिठो बोली वचनको आवश्यकता पर्दछ। उसको मनले उसको कानले यस्ता कुरा सुन्न चाहन्छ, मनमा माया होला तर कठोर बोल्नाले मान्छेको मन छिया छिया हुन्छ। त्यसैले रेस्पेक्ट भनेको सधैँभरि चाहिन्छ, सधैँभरि त्यो रेस्पेक्टले नै हो हाम्रो आफ्नो रेस्पेक्ट बढ्ने। मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मान्दिरा छु र एउटा सानो कथा छ, म तपाईँलाई यो गीतपछि सुन्छु।

धेरै वर्ष अगाडिको कुरा हो होइन, एउटा गाउँमा एकजना असाध्यै रिसाउने मान्छे बस्दथ्यो होइन, अनि उसलाई चाहिँ सानो कुरा मन परेन भने पनि सबैसँग झगडा गर्दै हिँड्थ्यो, उसको बानी नै त्यस्तो। अनि एक दिन चाहिँ उसको साथीले के भनेछन् भने, हेर साथी, हाम्रो गाउँको त्यो नजिकैको जङ्गल छ नि, हो त्यो जङ्गलमा एउटा जादुको ऐना छ अरे, त्यो ऐनाले मानिसको असली रूप देखाउँछ अरे, हामी जाउँ न हेर्न। त्यो रिसाउने मान्छेको साथीले भनेछ, अनि उसलाई पनि आफ्नो असली स्वरूप हेर्न मन लागेछ, अनि उसले भनेछ ल जाउँ तुरुन्तै जाउँ। उनीहरू दुवैजना तुरुन्तै जङ्गलमा गएछन्। जसै जङ्गलमा पुगे उनीहरूले ठुलो एउटा ऐना देखेछन्। ऐनामा गएर त्यो रिसाउने साथीले चाहिँ आफ्नो अनुहार हेरेछ, त्यहाँ उसले रिसाएको अनुहार देख्यो, अनि त्यो देखेपछि त ऊ झन रिसायो, यो ऐना त कामै नलाग्ने रहेछ, यो बिग्रेको ऐना ल्याएर राखेर यस्तो खराब यस्तो नराम्रो रिसाको अनुहार आयो भनेर ऊ झन रिसाउन थालेछ। त्यही गाउँको एउटा सानो बच्चा त्यहीँ पुगेछ, अनि उसले मुस्कुराउँदै ऐनामा हेर्यो, त्यसपछि ऐनाले पनि मुस्कुराइदियो। हेर्नुहोस् त, साधारण कुरा हो, कहिलेकाहीँ मानिसको जीवनमा पनि यस्तै ससाना घटनाहरूले अर्थी उपदेश दिइरहेको हुन्छ, हामीलाई पाठ पढाइरहेको हुन्छ, हामीलाई सिकाइरहेको हुन्छ। अनि त्यति बेला त्यो रिसालु मान्छेलाई चाहिँ रियलाइजेसन भएछ, ओहो, यो त ऐना हो, जे यसको अगाडि पर्छ यसले त्यही नै देखाउँछ। यो बालक मुस्कुरायो, उसमा निश्चल भावना थियो, ऊ मुस्कुरायो, ऐनामा पनि उसको मुस्कान देखियो। म रिसाएँ अनि मेरो रिस ऐनामा पनि देखियो, मेरो रिसले चुर भएको अनुहार ऐनामा देखियो, म त्यस्तै थिएँ त्यस्तै देखायो। यो संसारमा पनि त्यही हो, संसारले हामीलाई धेरै जसो त्यही चिज फर्काउँछ जुन हामीले अरूलाई दिइरहेका हुन्छौँ, अथवा हामी आफूले जस्तो व्यवहार गर्छौँ। जे रोप्यो त्यही फल्छ भने जस्तै हो। सानो कथा हो, रोचक कथा हो, रमाइलो लाग्यो, त्यही भएर कथा त सुनाएँ, तर कथाले केही सन्देश पनि दियो होला। अब ऐना त घरमा होला, हेर्न पनि सकिन्छ, महसुस गर्न पनि सकिन्छ, ऐना नभएको बेलाको आफ्नो व्यवहारलाई पनि अवलोकन गर्न सकिन्छ।

मिठो मुस्कान का साथ में सबैलाई विनम्रता का साथ व्यवहार गर्छन्। अनि चुपचाप लागेर बेला बेलामा गाउँमा पुगेर सहयोग पनि गर्छन्। उनी सामाजिक कार्यमा हात पनि अघि बढाउँछन्। कसैलाई भन्नु पर्छ होइन, सुटुक्क भए पनि उनी वर्षमा एकचोटि दुईचोटि आफूले सकेको सहयोग गर्छन्। कहिले बालबालिकाहरूलाई किताब दिएर हुन्छ कि, कहिले पुल बनाएर हुन्छ कि, कहिले गाउँका व्यक्तिहरूलाई सहयोग गरेर हुन्छ कि, उनी सहयोगी भावना मनमा राख्ने गर्दछन् र सबैसँग मिठो व्यवहार गर्छन्। अनि मधुर आवाजले गीत गाएर सबैको मनलाई जितिरहेका छन्। धेरै वर्षदेखि उनी निरन्तर अगाडि बढिरहेका छन्। हजुर, म कुरा गर्दैछु मंगोलियन हार्टका वोकलिस्ट राजु लामाको। मंगोलियन हार्टका राजु लामा अहिले पनि कहिले विदेश त कहिले स्वदेश गरिरहेका छन्। अनि फाट्टाफुट्टा गीतहरू पनि निकालिरहेका छन् र उनका गीतहरूलाई प्रशंसकहरूले मन पनि पराइदिइरहेका छन्।

एउटा रमाइलो कुरा भनौँ, हाम्रो सम्बन्धमा, हाम्रो रिलेसनसिपमा चाहिँ सबैभन्दा डेन्जर कुरा, एकदम खतरा कुरा चाहिँ के होला थाहा छ तपाईँलाई? रिसाउने होइन, मनभित्र त्यो गुम्सिने कुराहरू तन्न, अनि मरिसकेको छैन भनेर त्यो सेन्टेन्स बोलिदिने. मरिसकेको छैन भन्ने सेन्टेन्स चाहिँ हामी धेरै बोल्छौँ, र यो हामीले के गर्छौँ, मनभरि रिस थुपारेका हुन्छौँ, ईर्ष्या थुपारेका हुन्छौँ, मनमनी उकुस मुकुस भएका हुन्छौँ. अब भित्रभित्र माया पनि छ, रिस पनि छ, अनि रिसाएको हो भन्दा होइन म रिसाएको छैन भनेर त्यो सेन्टेन्स चाहिँ भन्छौँ भन्छौँ. किनकि त्यो सेन्टेन्स पछि अनि के निस्किन्छ, 5 वर्ष 10 वर्ष अगाडिका कुराहरू पनि अनि ठ्याक्क ओपन भइदिन्छ. र तैँले यसो गरे होइन त्यति बेला, आजभन्दा अगाडि यति बेला पनि तैँले यस्तो भनेको थिइस्, अथवा तपाईँले यस्तो भन्नुभएको थियो, अथवा यस्तो यस्तो भएको थियो भनेर हामी त्यो भित्र मनभित्र गुम्सेको त्यो कहिले कहिले गुम्सेर कुहिसकेका कुरा पनि निकाल्छौँ. अनि मुखले के भन्छ, मरिसा छैन. अनि अर्को रोचक कुरा के भन्नुहोस् न, अनि यो चाहिँ अलि केटा र केटीहरूको कुरा है, सुटुक्क भन्छु है. केटाहरूले चाहिँ के भन्छन् रे भने, म 5 मिनट है, म आइहाल्छु भन्छन् रे. अनि केटीहरूले जे मन लाग्छ त्यही गर भन्छन् रे. यो दुवैको चाहिँ वास्तविक मिनिङ, रियल मिनिङ चाहिँ फरक हुन्छ अरे के. अब तपाईँले कहिले काहीँ भन्नुभएको होला, र तपाईँले कहिले काहीँ यस्तो सुन्नु पनि भएको होला. अब के लाग्छ तपाईँ आफै मनन गर्नुहोस्, म चाहिँ तपाईँको लागि गीत सुनाउँछु.

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

एक युवक थियो, उसले चाहिँ हरेक राति आफूलाई मन परेको एक युवती रहेछिन् र तिनलाई चाहिँ सधैँ गुड नाइट मेसेज पठाउँदो रहेछ होइन। केटीलाई पनि थाहा थियो उसले मन पराउँछ भनेर, तर केटीले उसलाई मन पराएको छु भनेर कहिले पनि त्यस्तो हिन्ट पनि दिइन र मन पनि पराइन। अनि उसले जहिले पनि त्यो केटीलाई चाहिँ गुड नाइट मेसेज पठाउँदो रहेछ, केटीले चाहिँ कहिले पनि रिप्लाई गर्दिरहेनछ। उसले चाहिँ यो क्रमलाई छोडेनछ, हरेक दिन जति व्यस्त भए पनि केटीलाई गुड नाइट मेसेज पठाइरह्यो। अनि त्यसपछि उसले लामो रिप्लाई नगरिकन ओके, ठिकै छु अथवा ठिक छ, धन्यवाद यस्ता शब्दहरू मात्रै प्रयोग गर्न थाले। यति भए पनि उनीहरूको यो क्रम चलिरहेको थियो। थुप्रै दिन यसरी उसले गुड नाइट मेसेज पठाउने, केटीले ओके यस्तो खालको एन्सर गरिरहे। त्यो भन्दा अगाडि उनीहरूको सम्बन्ध बढ्न सकेन। त्यसपछि एक दिन केटाले अचानक मेसेज पठाउन छोड्यो। ऊ अनलाइनमै छ तर मेसेज आएन। धेरै पटक उसले फोन चेक गरिरहे, अनलाइनमै भएर पनि किन मेसेज पठाएन, ऊ सोच्न बाध्य भए। त्यति बेला उसले बुझी बानी हेबिट कस्तो अचम्मको चिज रहेछ। उसलाई अब सदैव सुत्नुभन्दा अगाडि त्यो गुड नाइट मेसेज हेर्ने बानी परेको थियो। त्यो दिनदेखि उसले मेसेज पाइन, तर उसलाई धेरै छटपटी भयो किनकि उसलाई उसको मेसेजको हेबिट भइसकेको थियो, बानी परिसकेको थियो। साँच्चै नै कहिलेकाहीँ त्यही हेबिटले गर्दा गर्दै प्रेम बस्छ, कहिलेकाहीँ त्यस्तै साना साना कुराहरूमा मन बस्दा बस्दै त्यसले एउटा गहिरो प्रेमको जन्म पनि लिन्छ। जस्तो यी युवकले एकहोरो प्रेम दर्शाइरहे, युवती मौन बसिरहिन्। जब उसले लेख्न छोड्यो, युवतीलाई छटपटी भयो। पछि उसले रियलाइज गरे, उसलाई उससँग प्रेम बसिसकेको रहेछ। माया यस्तै हुन्छ, मिठो अत्तो पत्तो नभइकन तपाईँको मनले महसुस गरिदिन्छ।

जीवनमा केही मानिसहरू धेरै समयका लागि आउँदैनन्, थोरै समयका लागि आउँछन् र थोरै समयमा नै छोडेर पनि जान्छन्, र कहिलेकाहीँ हामीलाई धेरै सम्झिने मानिसहरू नै तिनीहरू नै हुन्छन् जस्तो हुन्छ, जसलाई हामीले खुलेर कहिले भन्न सक्दैनौँ, तिमी कति राम्रो छौ, तिमी कति असल छौ, तिमी कति व्यवहारिक छौ, अथवा तिमी कति राम्रो मनको दानी हौ। बस यति भनिदिएको भए के जान्थ्यो र, तर यति पनि भन्न सक्दैनौ, मनको कुरा मनमै लुकाएर राख्छौ। यदि तपाईँको जीवनमा कोही यस्ता राम्रा व्यक्तिहरू छन् र तपाईँले यस्ता कुरा भन्नै पर्नेछ भने मनको कुरालाई बाँधी नराख, गाठो परिजाला चट्टै सुनाइदेऊ। गीत पनि छ नि होइन, त्यस कारणले समय हेरेर मनका कुराहरू खोल्नु पनि पर्छ, कहिलेकाहीँ लुकाउँदा राम्रो, कहिलेकाहीँ खोल्दा राम्रो। विचार पुर्याउनु होला तपाईँको मनले के भन्दैछ।

कहिलेकाहीँ रातमा, कहिलेकाहीँ दिनमा, कहिलेकाहीँ यसो एकान्तमा आफै टोलाउँदा पनि, यदि त्यस्तो समयमा तपाईँले कसैलाई सम्झिरहनु भएको छ भने सायद त्यो मान्छेले पनि तपाईँलाई कतै सम्झिरहेको हुन सक्छ। कहिलेकाहीँ हामी भन्छौँ नि, ओहो ठ्याक्कै मैले तपाईँलाई सम्झेको थिएँ, तपाईँको फोन आयो भन्छौँ नि, त्यो साँच्चीकै हुने गर्दछ के। अनि त्यति बेला चाहिँ एउटा मिठो मुस्कान हाम्रो ओठमा छल्किने गर्दछ। साँच्ची नै त्यही हो मिठो सम्झना, त्यही हो मिठो माया। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला, आफ्नो मनको ख्याल राख्नुहोला। यही मनले नै हामीलाई दुःख सुख हरेक ठाउँमा अगाडि बढ्नको लागि प्रेरणा दिन्छ। कहिलेकाहीँ यो मनले बदमासी पनि गर्छ, तर उयो बाँदरलाई सम्झाए जस्तै, बच्चालाई सम्झाए जस्तै यो मनलाई पनि सम्झाएर यसको पनि रेखदेख गर्नुपर्दछ। लौ तपाईँको त्यो मनको कुरा पनि सुन्नुहोला, मनको आवाज पनि सुन्नुहोला। म फेरि अर्को साता थुप्रै कोसिलेहरू लिएर तपाईँलाई भेट्न अवश्य आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, आजलाई मन्दिरालाई बिदा दिनुहोस्। तपाईँको हरेक पल सुखद रहोस्, शुभ रहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपाल र भारतको सीमा विवादमा तेस्रो पक्षलाई बोलाउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावलाई नयाँ दिल्लीले सिधै अस्वीकार गरेको छ।
1: नेपाल मामिलामा अधिक चासो दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशको सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य रहेको बताउनुभयो। जैसवालले दुई देशबीच 98% भूभागमा विवाद नरहेको दावी गर्दै नाम नलिइकनै लिपुलेख विवादलाई मसलाको संज्ञा दिनुभयो।
2: हालाकि भारत नेपाल सीमाका लगभग 98% हिस्सा निर्धारित हो चुका है, फिर भी कुछ हिस्सों में कुछ मसले हैं जिसको सुलझाना बाकी है। गंडक नदी के बहाव में परिवर्तन होने के कारण ये स्थिति उत्पन्न हुई है। इसके अतिरिक्त सीमा के निर्धारित हिस्सों में सीमा पार कब्जे और नो मैन्स लैंड पर अतिक्रमण के मामले भी हैं, जिसका संयुक्त रूप से मानचित्रण किया जा रहा है। हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं। सभी संबंधित पक्षों को यह स्पष्ट होना चाहिए कि भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं उसमें किसी तरह से तीसरे पक्ष कि कोई भूमिका नहीं है।
1: यसअघि प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा 17 गतेको सम्बोधनमा सीमा विवाद बारे बेलायतसँग पनि कुरा गर्ने बताउनु भएको थियो। जैसवालले राष्ट्रपति सभापतिको भ्रमण भाजपाको निमन्त्रणामा भएको बताउनुभयो।
2: Contacts that are there between the two countries, I mean, between the political parties of the two countries. Yes, he was received at the airport. I saw some visuals of it. But he was received by the people who invited him. So, you know, the party invited him and he was received by them. He will be having high-level meetings here and several other meetings. And these are part and parcel of, you know, these contacts are equally important because with Nepal, we have multi-faceted partnership.
1: प्रश्नोत्तर कार्यक्रममा धेरै जसो प्रश्न प्रधानमन्त्री शाहको बनाई र राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमणसँग सम्बन्धित थिए।
0: सीमा मिचेको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि आक्रोशित प्रतिपक्षी दलहरूले आज पनि संसद बैठक अवरुद्ध पारेका छन्। शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन वा तथ्य प्रमाण पेश गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ। बैठक अवरुद्ध पार्नु अघि प्रतिपक्षी दलका सांसदहरूले बोलेका थिए। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपालले भारतको जग्गा मिचेको प्रमाण माग्नु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साम्पाङ,
3: नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन, सरकारले गल्ती गर्नु पाउँदै पाउँदैन, गल्ती गर्नै हुँदै हुँदैन। त्यसो भएको कारणले ऊ सरकार हो। यदि उहाँले चाहिँ नै आवेगमा आएर बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने यहाँका सांसदहरूलाई होइन 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुसबु ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमाथि लिपोपोत नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरूलाई सुझाव दिनुभएको छ।
4: हिजोसम्म नेपालको 1 इन्च भूमि पनि नछड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिराखेको छन्। यो भन्दा दुखद केही हुन्छ जस्तो लाग्दैन। प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढेको छ। यसलाई भइहाल्यो सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको विषय होइन।
0: अब खबर फटाफट।
1: 76 अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दुर्दी गाउँपालिकामा पर्यटन प्रवर्धन तथा अन्तर्क्रिया कार्यक्रम। कार्यक्रमको पहिलो दिन सहभागी पोखराबाट भोटेओडार हुँदै करिब 3 घण्टाको सवारी यात्रापछि मन्जाङ ढोके डाँडा लक्ष्मी मावी पुग्ने। दाङको तुल्सीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने, गोठीका रूपमा सञ्चालन गर्न दिने गरी नगरपालिकाको अनुमति। नाटक लुसिफर राइजिङ पुनः मञ्चन, जेठ 1 गतेदेखि मञ्चन शुरू भएको नाटक राजनीतिक दबावको कारण देखाउँदै जेठ 11 गतेदेखि रोकिएकोमा निर्माण र प्रदर्शन पक्षबीच सहमति। चितवन पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ 1 गतेबाट शुरू, जरायो चित्तल लगुना रतुवा गौरीगाई बन्दल नीलगाई र बाँदर गनिने। जनकपुरधामको 0 माइल फलफुल मण्डीका व्यवसायी धरनामा प्रहरी प्रशासनले खाली गराउन लागेको भन्दै व्यवसायीको चिन्ता। पाणिनी तपोभूमि व्यवस्थापन संरक्षण तथा सम्वर्धन समिति अर्घ खाँचीलाई रणा अम्बिका सेवा पुरस्कार, सम्पदा संरक्षणका लागि रणा अम्बिका शाह सेवा कोटीको सम्मान।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिमाथि रफू भरेर बचाव गर्नुभएको छ।
4: आज मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेपछि शिक्षा मन्त्री पोखरेलले प्रधानमन्त्रीले भारतको जग्गा नेपालले पनि मिचेको भन्ने सुनेर आफू अचम्मित परेको संसदमा सुनाएको भन्दै बचाव गर्नुभएको हो। सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्र बनेको र तिनै संयन्त्र मार्फत प्रधानमन्त्रीले पनि नेपालले भारतको जग्गा मिचेको सुनेको भनेर सदनमा बोलेको पोखरेलको दावी छ। पत्रकारहरूले नेपालले सीमा मिचेको प्रमाण खोज्दा मन्त्री पोखरेलले प्रधानमन्त्रीले त्यस्तो नबोलेको तर्क गर्नुभएको छ।
5: प्रधानमन्त्रीजीले पनि के भन्नुभएको भन्नाले हामीले सीमा विवाद सम्बन्धी हामीले काम अगाडि बढाउँदाखेरि चाहिँ अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीजी पनि यसमा अचम्ममा पर्नु भएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ। दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्, त्यसमा चाहिँ कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूको
6: भारतको सीमा मेचेको प्रमाणहरू छन्।
5: त्यो प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको नै छैन। प्रधानमन्त्रीज्यूले यस्तो कुरा आयो म अचम्ममा परे भनेर भन्नुभएको कुसामा त्यो एकचोटि रिकाप गरेर सुन्नु होला।
4: मन्त्री पोखरेलले दोहोऱ्याएर सुन्न चुनौती दिएको जवाफमा प्रधानमन्त्रीले सांसदहरूलाई समेत चुनौती दिँदै नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मेचेको थाहा पाएको बताउनु भएको थियो। प्रधानमन्त्रीले विवादित कुरा सुनाउँदा रासोपाका सांसदहरू खिदखिदाएका थिए।
7: लिपुलेख लिम्पुवा लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद।
4: श्रम संस्कृतिका सांसद आर्यन राईले सोधेको प्रश्नमा यो जवाफ दिएपछि प्रतिपक्षका सांसदहरूले प्रधानमन्त्रीले क्षमा माग्नुपर्ने र सदनको रेकर्डबाट उहाँले बोलेको यो कुरा हटाउन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएका छन्। मन्त्री पोखरेलले प्रधानमन्त्री सदनको सामना गर्न तयार रहेको पनि बताउनु भएको छ।
5: प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ, अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो, आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनु नै हुन्छ। यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो, यसमा दुई देशले नै टेबल टक मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। जति पनि आवश्यक कुराहरू छ परराष्ट्र मन्त्रालयले आवश्यक काम कारवाही अगाडि सारिसकेका।
4: यता विपक्षी दलहरूले भने प्रधानमन्त्री लामो समय संसदमा नआएको भन्दै आपत्ति जनाएका छन्। गएको आइतबार बिना पूर्व तालिका र बिना जानकारी सदनमा आएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्न सामना गर्नुभएको थियो। प्रधानमन्त्रीको पूरक जवाब खोज्दै विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्।
3: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
8: प्रदेश प्रमुख दिलीराज भट्टले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको दीर्घकालीन सोचलाई अघि सारिएको छ। कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य सहित कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधीकरण र व्यवसायीकरणमा जोड़ दिइएको छ। गाउँ फर्केर व्यवसाय कृषि गर्न चाहनेलाई ब्याज अनुदान सहित रिटर्न टू भिलेज अभियान सञ्चालन गरिनेछ भने कृषि एप र कृषि एम्बुलेन्स सेवा विस्तार गरिने भएको छ। पर्यटनतर्फ पोखरालाई केन्द्रमा राखेर एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गरिनेछ। मुक्तिनाथ, दामोदर कुण्ड, देवघाट लगायत धार्मिक स्थल जोड्ने धार्मिक पर्यटन परिपथ विकास गरिने तथा पहिले घरदेश अनि परदेश र लेक टू लेक अभियान मार्फत आन्तरिक पर्यटन प्रवर्धन गरिने नीति लिएको छ। भारत र चीनबाट आउने पर्यटक संख्या 5 वर्षभित्र दोब्बर बनाउने लक्ष्य पनि राखिएको छ। गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र सञ्चालन, घरेलु मदिरा ऐन कार्यान्वयन, औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन, साथै शिक्षा, स्वास्थ्य पूर्वाधार, खानेपानी र सिंचाईका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ।
3: नेपाली पुरुष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट भएको छ। सिङ्गापुरमा भएको समूह एक खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि नेपालसँगै मलेसिया पनि एसियाली खेलकुदका लागि छनौट भएका हुन्। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि चीनले 20 ओभरमा 9 विकेट गुमाउँदै 84 रन मात्रै बनाएको थियो। यसअघि नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले हराएको थियो। पर्सी नेपाल मलेसिया बीच हुने खेलले

नमस्कार प्रिय श्रोता महानुभावहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हाम्रो कार्यक्रम प्रभातकालीन आवाज। म तपाईँहरूको साथमा नूतन राई भने उपस्थित भइसकेको छु। आजको यो पावन बिहानीमा चिसो हावाको स्पर्श र उदाउँदो घामको किरणसँगै तपाईँहरूको दिनलाई मिठासपूर्ण बनाउनको लागि त्यसैले हजुरहरूले जहाँ जहाँबाट आजको यो हाम्रो कार्यक्रम प्रभातकालीन आवाज सुन्दै हुनुहुन्छ हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार छ। श्रोताहरू, तपाईँहरूलाई थाहा भएकै कुरा हो, यो कार्यक्रम चाहिँ लाल शाही दाईले सञ्चालन गर्नुहुन्थ्यो, तर आज पनि केही कार्यव्यस्तताले गर्दा उपस्थित हुन सक्नु भएन। तर पनि केही छैन, अबको यो कार्यक्रम पश्चातको मझेरी कार्यक्रम भन्ने लिएर पक्कै पनि उपस्थित भने हुनु नै हुनेछ। त्यसैले म नूतन राई भने हजुरमा आजको यो बिहानीमा प्रभातकालीन आवाज लिएर आइ नै सकेकी छु। आशा छ मलाई साथ अनि माया भने पक्कै पनि यो समयमा दिनु नै हुनेछ। श्रोताहरू, हामी भने यो कार्यक्रम सधैँ चाहिँ 3 घण्टाको समयसम्म हजुरहरूमाझ लिएर आइ नै सकेका छौँ। पहिलो घण्टामा भने हामी केही रमाइला कुराकानीहरू, मिठा मिठा गीत सङ्गीतहरू अनि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुल्ला बजार बिक्री विनिमय दरका कुराकानीहरू गर्ने नै छौँ। अनि दोस्रो घण्टा, यानि कि आज चाहिँ बुधबार परेकोले हाम्रो कार्यक्रम प्रभातकालीन आवाजको चाहिँ सेगमेन्ट अन्तर्गत चाहिँ सोसल मिडिया ट्रेन्ड परेको छ, त्यही अनुरूप मैले केही कुराकानीहरू लिएर आइ नै सकेकी छु। अनि तेस्रो घण्टामा भने चाहिँ सधैँ चाहिँ समसामयिक विषयहरू अनि हजुरहरूका रोजेका गीत सङ्गीतहरू राख्ने प्रयास पनि पक्कै पनि गर्ने नै छौँ। त्यसैले श्रोताहरू, अब भने हाम्रो आजको यो माफ गर्नुलाई अलिकति बिहान कहिलेकाहीँ स्वरहरूले अलिकति साथ पनि दिएको हुँदैन, तर पनि केही छैन, हजुरहरूले पक्कै पनि बुझ्नु नै हुन्छ भन्ने चाहिँ मैले एकदमै आशा पनि लिएकी छु है त। त्यसैले पनि आउनुहोस् हाँसो खुसी र मनोरञ्जनका अनेक रङहरूका साथ भने सुरु गरौँ आजको हाम्रो कार्यक्रम प्रभातकालीन आवाज। श्रोताहरू, हजुरहरूले सुनिसक्नु भएको छ हाम्रो प्रभातकालीन आवाजको यो बिहानीको पहिलो गीत जगदीश समालले गाउनु भएको माटो भन्छन्, अबको बसाइमा भने द बर्ड्स बेन्डको बिहानीको मिरमिरेमा।

हजुर एकदम रमाइलो गीत पनि सुनिसक्नु भएको छ द बर्ड्स ब्यान्डको बिहानीको मिरमिरेमा। श्रोताहरू अहिले भने ब्रुनेमा बिहानको 7:16 गइ नै सकेको छ अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 31 डिग्री सेल्सियस न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन अ जेन्टल ब्रिज यानि कि मेघ गर्जन सहितको वर्षा र मन्द हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा बिहानको 12:16 पनि गइ नै सकेको छ। बिहान भन्दा पनि अब अलिकति साँझदेखि बिहान भयो भनौँ न होइन। अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 18 डिग्री सेल्सियस रहेको छ, न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस रहेको छ। लाइट रेन सावर्स एन अ मोडरेट ब्रिज यानि कि हल्का वर्षा र मध्यम गतिमा हावा चल्ने पनि जनाएको छ। नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 5:02 पनि भइ नै सकेको छ अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 30 डिग्री सेल्सियस न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन अ जेन्टल ब्रिज भनेर भनिएको छ, मेघ गर्जन सहितको वर्षा र हल्का हावा चल्ने पनि जनाएको छ। श्रोताहरू अहिले भने मैले समय अनि मौसमको कुराकानीहरू गरि नै सकेको छु ब्रुनाई युके अनि नेपालको, अनि आजको यो बुधबारमा चाहिँ हजुरकोतिर के कस्तो रहेको छ समय अनि मौसम आउनुहोस् हाम्रो कार्यक्रममा आज पनि जोडिँदै पनि गर्नुहोला। अनि मैले अघि हजुरहरूलाई भनि पनि सकेको थिएँ मौसम अनुसार चाहिँ ब्रुनाईमा आज सिरियाको मौसम चाहिँ एकदमै थन्डरी सावर्स एन अ जेन्टल ब्रिज भनेर भनेको थिएँ, हुन पनि हो आज भने अघि बिहान एकदमै ठुलो एकछिन भए पनि मेघ गर्जन सहितको वर्षा चाहिँ एकदमै भएको थियो है त हजुरहरूको जानकारीको लागि, यानि कि एकदमै पानी परिरहेको थियो। अनि त्यही भएर अहिलेको समयमा भने चाहिँ अलिकति मौसम एकदमै धुमिएको छ, सधैँ चाहिँ घाम भने चाहिँ देखिएको छैन। सोधारो मौसम भनेको यस्तै नै हो, फेरबदल भने भइ नै रहन्छ होइन, तर पनि केही छैन, हामी जसरी जे भए पनि हामी पनि हाम्रो कार्यक्रम लिएर हजुरहरूको लागि नै भनेर उपस्थित पक्कै पनि भइ नै सकेका छौँ अनि रमाइला गीत सङ्गीतहरू लिएर आइ नै सकेका छौँ। अबको बसाइमा भने फेरि पनि सुनिहालौ एकदमै सुमधुर प्रस्तुति दिपा झाको भुलि गए सम्झनालाई।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

भर्खरै सुनिसक्नु भयो उज्जैन साकेको आसन बजार। श्रोताहरू, यदि हजुरहरूको प्रतिक्रिया, सुझाव वा सन्देश छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेका छन्। 3224167 3220098 9419332848 4। यदि हजुरहरू चाहिँ ब्रुनाई बाहिरको हुनुहुन्छ भने चाहिँ 00673 लगाउन भने नबिर्सिनुहोला। अनि अर्को नम्बर रहेको चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। त्यस्तै गरेर इमेल मार्फत भने bbsgorkha@bbs.com रहेको छ। अनि फेसबुक मार्फत चाहिँ बेबेस गोर्खा सर्च गरेर मेसेन्जरमा भने हजुरहरूले मेसेजहरू पठाउन पनि सक्नुहुनेछ। हजुरहरूको आफ्ना रुचाइका गीत सङ्गीतहरू साथसाथै आज के विशेष सन्देशहरू पठाउनु छ भने पनि हजुरहरू निर्धक्क भएर हाम्रो कार्यक्रममा आएर जोडिन भने सक्नुहुनेछ। श्रोताहरू, अब भने लागिहालौँ आजको नेपाल राष्ट्र बैङ्कले तोकेको खुल्ला बजार बिक्री विनिमय दरतर्फ। युएस डलर एकको खरिदर 152.13 रुपियाँ, बिक्री दर 152.73 रुपियाँ। युरोपियन युरो एकको खरिदर 177.19 रुपियाँ, बिक्री दर 177.88 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिदर 204.90 रुपियाँ, बिक्री दर 205.70 रुपियाँ। स्विस फ्रान्स एकको खरिदर 193.69 रुपियाँ, बिक्री दर 194.45 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 109.26 रुपियाँ, बिक्री दर 109.69 रुपियाँ। कनेडियन डलर एकको खरिदर 109.83 रुपियाँ, बिक्री दर 110.26 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 118.98 रुपियाँ, बिक्री दर 119.45 रुपियाँ। जापानी जियन 10 को खरिदर 9.52 रुपियाँ, बिक्री दर 9.56 रुपियाँ। चाइनिज युआन एकको खरिदर 22.50 रुपियाँ, बिक्री दर 22.58 रुपियाँ। साउदी अरेबियन रियल एकको खरिदर 40.54 रुपियाँ, बिक्री दर 40.70 रुपियाँ। कतारी रियल एकको खरिदर 41.73 रुपियाँ, बिक्री दर 41.90 रुपियाँ। थाई भात एकको खरिदर 4.67 रुपियाँ, बिक्री दर 4.69 रुपियाँ। युए दिराम एकको खरिदर 41.42 रुपियाँ, बिक्री दर 41.59 रुपियाँ। मलेसियन रिङ्गिट एकको खरिदर 38.37 रुपियाँ, बिक्री दर 38.52 रुपियाँ। साउथ कोरियन वन एक्सेको खरिदर 10.02 रुपियाँ, बिक्री दर 10.06 रुपियाँ। स्विडिश क्रोनर एकको खरिदर 16.38 रुपियाँ, बिक्री दर 16.44 रुपियाँ। डेनिस क्रोनर एकको खरिदर 23.71 रुपियाँ, बिक्री दर 23.80 रुपियाँ। हङकङ डलर एकको खरिदर 19.41 रुपियाँ, बिक्री दर 19.49 रुपियाँ। कुवैती दिनार एकको खरिदर 495.86 रुपियाँ, बिक्री दर 497.82 रुपियाँ। बहराइन दिनार एकको खरिदर 403.52 रुपियाँ, बिक्री दर 405.11 रुपियाँ। र अन्त्यमा ओमानी रियल एकको खरिदर 395.13 रुपियाँ, बिक्री दर 396.69 रुपियाँ। श्रोताहरू, यो त थियो नेपाल राष्ट्र बैङ्कले तोकेको आजको खुल्ला बजार बिक्री विनिमय दर। हजुर, यस्तै यस्तै कुराकानीहरू, केही हजुरको जानकारीहरू भने हाम्रो कार्यक्रम प्रभातकालीन आवाज अन्तर्गत भन्ने समावेशहरू गरिएका छन् है त। अब पनि गीत सङ्गीततर्फ नै फेरि पनि लागिहालौँ। अर्को गीत सुनौ, नारायण गोपालको वीरताको चिनो।

श्रोताहरू, भर्खर हामीले सुनिसक्यौं स्वर सम्राट नारायण गोपालको कालजयी देशभक्तिपूर्ण गीत वीरताको चिनो वीरको सन्तान। श्रोताहरू, यो गीतले भने नेपाली वीरता, शहीदहरूको बलिदान र नयाँ पुस्ताले भने देशप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारीको पनि सशक्त सन्देशहरू चाहिँ बोकेको छ है त। अनि यो गीतमा भने शब्द चाहिँ तुलसी घिमिरेका हुन् भने सङ्गीत चाहिँ रञ्जित गजमेरले भरेका थिए। अनि यो चलचित्र चाहिँ लाहुरेबाट पनि यो गीत भने लिएको थियो। श्रोताहरू, गीत सङ्गीतहरू नि विभिन्न विधाका राखी पनि रहेका छौँ। मैले सधैँ पनि भन्ने नै गर्छु, जहिले पनि हाम्रो कार्यक्रममा चाहिँ एउटै खालको प्रकारका गीतहरू नभएर हामी धेरै विधाका गीतहरूलाई समावेश गर्ने कोसिस गरेका छौँ, किनभने हाम्रो श्रोताहरू चाहिँ सानो उमेरदेखि एकदमै ठुलो उमेरकासम्म हुनुहुन्छ है त। त्यही भएर सबैलाई आफआफ्नो खालका गीत सङ्गीतहरू सुन्न मन पराउनुहुन्छ। त्यही भएर हामीले पनि विभिन्न विधालाई नै समावेश गर्ने भने जमर्को लिएर आइ नै सकेका छौँ। आशा छ तपाईँहरूको यो बिहानी पक्कै पनि हाम्रो कार्यक्रम मार्फत चाहिँ गीत सङ्गीत बजेका सुनेर अथवा कार्यक्रम सुनेर भने रमाइलोसँग व्यतीत भने हुने नै छ। श्रोताहरू, अब भने एउटा प्रेरक प्रसङ्गतर्फ पनि लागिहालौ है त। आजको यो प्रेरक प्रसङ्ग रहेको छ, गुडनेस इज द ओन्ली इन्भेस्टमेन्ट द्याट नेभर फेल्स। अरे, यो चाहिँ भनाइ थियो हेनरी डेभिड थोरोको। उहाँले भन्नुहुन्छ, असलपन नै यस्तो लगानी हो जुन कहिले असफल हुँदैन रे। श्रोताहरू, यो हेनरी डेभिड थोरोको यो भनाइले पनि के सिकाउँछ भने हामी प्राय पैसा, समय र मेहनतलाई विभिन्न कुरामा लगानी गर्छौँ, तर सबैभन्दा मूल्यवान लगानी भनेको असलपन नै हो, होइन? कसैलाई सहयोग गर्नु, सम्मान दिनु, इमान्दार हुनु र दयालु व्यवहार गर्नु यस्ता गुणहरू हुन् जसको प्रतिफल भने सधैँ नै सकारात्मक हुन्छ। त्यसैले जीवनमा जति सम्भव छ राम्रो सोच राख्नुहोस्, राम्रो व्यवहार र राम्रो कामलाई पनि प्राथमिकता दिनुहोस्, किनकि असलपनलाई यस्तो लगानी हो जसले कहिले घाटा दिँदैन र जीवनलाई सधैँ अर्थपूर्ण बनाइरहन्छ। श्रोताहरू, कस्तो राम्रो भनाइ थियो हेनरी डेभिड थोरोको। हुनु पनि हो, हामीले हुन्छ नि जस्तो खालको हाम्रो व्यवहारहरू गर्छौँ त्यस्तै हामीले पनि आफ्नो हुन्छ नि रिटर्नमा चाहिँ त्यस्तै खालका अरूबाट व्यवहारहरू पाउँछ अरे। त्यसैले जीवनमा सम्भवतः हामीले राम्रो सोचहरू राख्नुपर्ने हुन्छ, होइन? अब कसैलाई चाहिँ आशा दिएर सम्बन्धलाई त्यो नक्कली सम्बन्धहरू बनाउनुभन्दा पनि एकदम असल खालको चाहिँ सम्बन्धहरू बनाऊ, राम्रो साथीहरूमा इन्भेस्ट गरौँ, त्यो नै पछि चाहिँ हामीलाई फिर्ता आउँछ अरे। त्यही भएर भनिएका थिए सबैभन्दा मूल्यवान लगानी भनेको नै एउटा असलपन हो रे। यो कुरालाई चाहिँ कहिले पनि हामीले बिर्सनु भने पक्कै पनि हुँदैन। अब लागौ फेरि पनि गीत सङ्गीत तर्फ नै, हाफवे एन्ड द स्टीम इन्जिन्सको लैजाऊ मलाई।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, एकदमै मिठो लोक भाका गीत भने सुनिसक्नु भएको छ। शान्ति श्री परियार र प्रकाश सपुतको साझा पर्यो झमक्क। श्रोताहरू, अब भने हाम्रो बिएफबी परिवारहरूको लागि चाहिँ एउटा एनाउन्समेन्ट आएको छ है। यो चाहिँ जब भ्याकेन्सीको बारेमा रहेको छ। यदि तपाईँहरू चाहिँ एकदम गोर्खा रेडियो प्रस्तुत बन्न चाहनुहुन्छ भने चाहिँ हजुरहरूले एप्लाई भने गर्न सक्नुहुनेछ। हजुर, यदि तपाईँमा चाहिँ नेपाली अङ्ग्रेजी भाषा चाहिँ राम्रोसँग बोल्न र लेख्न सक्नुहुन्छ भने या स्पष्ट या आत्मविश्वासी र राम्रो आवाज भएको अनि त्यति मात्र नभएर हजुरहरूमा चाहिँ सृजनशील सोचहरू भएको, सङ्गीत कथा किस्सामा पनि रुचि भएको या सामाजिक सञ्जाल चाहिँ राम्रोसँगले प्रयोग गर्न जान्नुहुन्छ भने चाहिँ तपाईँहरूले एकदमै, यो चाहिँ तपाईँहरूको लागि एकदमै सुनौलो अवसर रहेको छ। अवश्य पनि आएर आफ्नो सिभीहरू बुझाउनुहोला, आफ्नो फर्महरू भर्नुहोला भनेर पनि म भन्न चाहे। यदि तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ हजुरहरूले चाहिँ तपाईँहरूको सिभी चाहिँ lal.sahi@bfs.com भनी पठाउन सक्नुहुनेछ। अनि यो चाहिँ रहेको छ 11 जुनसम्मको लागि। श्रोताहरू, यदि तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने पनि एकपल्ट भने आएर तपाईँले ट्राई भने पक्कै पनि गर्नु नै सक्नुहुनेछ। किनभने हुन त सुन्नु बित्तिकै सबैलाई एकदमै गर्न त मन लाग्छ होइन, तर अगाडि आएर बोल्न, कसरी बोल्ने होला, कसरी कन्फिडेन्ट बिल्डअप गर्ने होला, है मलाई यस्तो छैन भन्ने जस्तो लाग्छ भने चाहिँ तपाईँहरू नातिनुहोला। तपाईँहरूको लागि चाहिँ एकदमै राम्रो ट्रेनहरू पनि दिइनेछ होइन, उपलब्ध पनि गराउनुहुनेछ हाम्रो दाईहरूले। अनि तपाईँहरूलाई चाहिँ यदि बोल्न इच्छा हुन्छ तर बाहिर बोल्न एकदमै डराउनुहुन्छ भने झनै यो तपाईँहरूको लागि चाहिँ एकदमै उपयोगी हुन्छ जस्तो लाग्छ। किनभने यहाँ आएपछि तपाईँले धेरै कुराहरू सिक्न सक्नु पाउनुहुनेछ। बोल्न त भइ नै हाल्यो होइन, सबैजनाले बोल्छ नि, तर आफ्नो कन्फिडेन्ट लेभलहरू बिल्डअप गर्ने मौकाहरू पाउनुहुनेछ। अनि यो हुन्छ नि, गीत सङ्गीतहरूलाई चाहिँ कसरी इडिटहरू गर्ने अथवा कसरी गीत सङ्गीतहरू छनौट गर्ने भन्ने बारेमा पनि भइ नै हाल्छ। हुन त यो बारेमा हजुरहरूलाई सबैलाई अहिले त एकदमै जानकारी पनि भएको, तर भने यहाँ अलिकति फरकहरू पाउनुहुनेछ, सबै कुराहरू सिक्न पाउनुहुनेछ। त्यो मात्र नभएर कति कुराहरूको इन्टरभ्यूहरू पनि लिनुपर्ने हुन्छ होइन, त्यसमा त झनै कन्फिडेन्ट चाहिन्छ नै, त्यो भने तपाईँहरूले राम्रोसँगले पाउन भन्ने सक्नुहुनेछ। यो चाहिँ एकदमै राम्रो अवसर पनि रहेको छ है। म आफैले पनि अलिकति यो कुराहरूको एक्सपिरियन्स गरेको भएर तपाईँहरूमा आज मैले भन्न चाहेँ। नडराउनुहोला, यदि इन्ट्रेस्ट हुनुहुन्छ भने पक्कै पनि आउनुहोला, एकचोटि ट्राई त गर्नुहोस्। ट्राई गरेपछि न हजुरहरूलाई थाहा हुन्छ। त्यही भएर मैले भने यो चाहिँ एकदमै राम्रो प्लेटफर्म पनि छ होइन, मैले अघि पनि भनि नै सकेको छु। तर तपाईँहरू यदि इन्ट्रेस्ट हुनुहुन्छ भने चाहिँ जसरी हुन्छ आफ्नो सिभी भने lal.sahi@bfs.com भने बुझाउनुहोला। अनि यो चाहिँ 11 जुनसम्मको लागि मात्रै रहेको छ है। त त्यही भएर ढिला नगरिकन एकदमै चाँडोभन्दा चाँडो आफ्नो सिभीहरू भने बुझाउनुहोला। श्रोताहरू, यो त थियो हाम्रो जब भ्याकेन्सी एनाउन्समेन्ट बारेमा। यो चाहिँ बिएफएस गोर्खा रेडियोको लागि रहेको छ है त, यानि कि हाम्रो ब्रुनाई परिवारहरूको लागि। हजुर, अब यस्तै मिठा मिठा गीत सङ्गीतहरू राख्यो, केही कुराकानीहरू पनि गरि नै सकेका छौँ। हेर्नुहोस् न, म भने ब्रुनाईमा चाहिँ बिहानको 7 बजे हजुरमाझ प्रभातकालीन आवाज लिएर उपस्थित भने भइ नै सकेकी थिएँ, तर भने समय हेर्दा हेर्दै बिति पनि सकेको छ। तर पनि केही छैन, अझै पनि हामीसँग दोस्रो र तेस्रो घन्टा बाँकी नै रहेको छ। श्रोताहरू, अब भने दोस्रो घन्टामा चाहिँ हजुरहरूले राशिफलहरू पनि सुन्न सक्नुहुनेछ। त्यही भएर आफ्नो प्रतीक्षा भने साँच्दै गर्नुहोला। अब लागौ फेरि पनि गीत सङ्गीत तर्फ नै। अर्को गीत रहेको छ नेपथ्य बेन्डको आँगनै भरी।

हजुर, निकै नै एकदमै एकदमै ऊर्जा दिने खालको गीत भनौँ होइन, यो बिहानीमा सुनिसक्नु भएको छ नेपथ्य ब्यान्डको आँगनभरि। श्रोताहरू, त्यसै गरेर अब भने ब्रुनाईमा 8:05 मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम प्रभातकालीन आवाजको पहिलो घण्टाको बसाईको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाईमा भने हजुरहरूले निशान भट्टर राई र स्मिता अधिकारीको यो माया बनाउने को हो भन्ने गीत सुन्न सक्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी दोस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँच्दै गर्नुहोला।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
2: Radio.
1: Gorkha Radio.
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। हिजो प्रतिनिधि सभा बैठकपछि संचारकर्मीसँग बोल्दै राजसभाका महामन्त्री तथा सांसद कविन्द्र पुर्लाखोटी
4: 10 गजा क्षेत्रमा दुवै तर्फबाट चाहिँ भू उपयोगहरू भएको छ, त्यसलाई सीमा मिचेको भन्ने नभन्ने, शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो र यो चाहिँ अन्तर्राष्ट्रिय हिसाबमा पनि छलफल गरेर जानुपर्छ भन्ने जुन प्रधानमन्त्रीज्यूले राख्नु भएको छ त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ कि हाम्रो सीमाको समाधान अलिक छिटो गर्नुपर्छ। यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आइ नै हाल्छ। अर्को चाहिँ अब यो रिभर्स कुटनीति पनि हो, पार्टीले त यस अगाडि नै हामीले हाम्रो चाहिँ भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरू फिर्ता हुनुपर्छ र भूमि फिर्ता लिनको लागि चाहिँ कूटनैतिक पहलहरू गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेका छ। त्यो कारणले गर्दाखेरि पार्टीको धारणा स्पष्ट नै छ र यो विषयमा चाहिँ थप छलफलहरू अगाडि बढ्छ।
3: प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर आलोचना भएको छ। प्रधानमन्त्रीको भनाई राष्ट्रिय हित विपरीत भएको भन्दै मुलुकमा विरोध प्रदर्शन समेत भइरहेका छन्। यो विषयलाई लिएर आम नागरिक, राजनैतिक वृत्त र विज्ञहरू पनि विभाजित छन्। प्रधानमन्त्रीको अभिव्यक्ति प्रति सर्वसाधन
5: म रानी बनी एक नम्बरको चन्द्रकला थापा बगाले 70 वर्ष कि बालिन हजुरले के खोज्नु भएको छ, के सोध्नु भएको छ? सुकुम्बासीहरू रोएर बसिरहेका छन्, उनीहरूले अहिलेसम्म पनि न्याय पाएका छैनन्। हजुरले चाहिँ के चाहेको हो, के खोजेको? राम्रो गर्छु भन्दा भन्दै यो भारतको सीमा मिचेको भनेर भनिराखेको छ, यो होइन, झुटो हो, सब झुटो हो। किनभने हाम्रो नेपाल खाएको छ भारतले, त्यो भारतको जग्गा हामीले चाहिँ फिर्ता लिन सक्नुहुन्छ भने बोल्नुहोस्, सक्नु भने नचाहिने कुरा नबोल्नुहोस्, भ्रमाण्डमा नपार्नुहोस्।
6: चिन्तन मिश्र नागार्जुन एक, यो त सरासर गलत छ, यो भन्नु हुन्थेन। यो त आफ्नो देशको हित नभन्ने ठाउँमा आफ्नै देशको विपरीत पक्षमा बोल्नु भएको, यो त इन्डियालाई डाइरेक्ट हस्तक्षेप गर्न दिए जस्तै भइसक्यो।
7: खगेश्वर घिमिरे गोर्खा, सरासर गलत छ, किनभने हिजो पुर्खाहरूले बलिदान दिएर आफ्नो कब्जा गरेको नेपाललाई खोजेर पढेर पत्ता लगाएको भए पनि अरूले पनि पत्ता लगाउनु पर्छ नि त्यस्तो कुराहरू त। सीमा काटिएको छ भन्ने कुरा अरू उसलाई मात्रै थाहा हुने, अरूलाई थाहा नहुने त कुरो भएन। यदि चाहिँ सीमा मिचिएको छ भने भारतले अहिलेसम्म पछि हटेर बस्नेवाला पनि थिएन।
8: शुक्र राज बराल पोखरा, सीमा पुगेको पनि छैन, हामी चाहिँ अध्ययन गर्ने होइन, अध्ययन नपुगे होला, पत्र पत्रिकाबाट थाहा पाउने हो। तर अब सीमाविदहरूको तर्क अनुसार क्रस बोर्डर अकुपाइङ भनेको छ, त्यहाँ चाहिँ अलिकति प्रधानमन्त्रीजीको टङ स्लिपै होला जस्तो लाग्छ, भाषा प्रयोगमा उहाँ चाहिँ चुक्नु भयो जस्तो लाग्यो।
9: चन्द्र प्रसाद रिमाल, धादिङ हो घर पहिला, अहिले यहीँ हो तिन घरी, खै ठिकै बेठिक हामीलाई थाहा छैन भयो, हामी थाहा छैन भने थाहा छैन भयो, थापा मान्छे चाहियो नि त, थाहा नभए मान्छेले कसरी भन्छ?
10: मेरो केशव देवकोटा, देखेर बुझेर भन्नुभयो, त्यसमा अब हामीले के भन्ने त्यो कुरो? पूर्वदेखि पश्चिमसम्म त इन्डियाले मिच्यो नि जमिन, त त्यो बिचमा कहीँ नेपालले एक अलिकता मिच्यो होला, एउटा भैँसी थलो लगाएर राख्यो होला कहीँ, त्यसलाई त हामीले भन्न अलि नमिल्ने नै हो। अब भन्नुभयो त्यसमा अब कुनै ठुलो कुरो त होइन नै त्यो।
11: मेरो नाम राम राजा महत भन्छ, मेरो तनु गोर्खेदी। प्रधानमन्त्री बालनले नेपालले पनि सिमाना मिच्या छ भन्नु कुरो सरासर गलत हो। राष्ट्रको जिम्मेदारी बोकेको सर्वोच्च नेताले यो भन्नु भनेको आफैमा आफै हराउनु हो। प्रधानमन्त्रीले चाहिँ नेपाली मारिदिनु भयो, राष्ट्रै मर्यो, यो शब्दले चाहिँ राष्ट्रको भलो भएन। विकसित मुलुक हुन्थ्यो र नैतिकतामा पनि उहाँलाई पदच्युत गरेर फालिदिन्थे। लछालिङ्गे देशको भत्ता भिङ्गे चाल जसले सक्ला उसले खाला गरेर हुन्छ। नजान्ने पर्नु जान्नेको भर, जान्नेले मान्नु पापको डर, पाप भन्छ एक इन्ची जति छैन। यहाँ
3: भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाह बीच भेटवार्ता भएको छ। भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकारी तथा दुई देशका राजनैतिक दलहरू बीचको संवाद र सहकारीका विषयमा विचार विमर्श भएको राष्ट्रपतिले जनाएको छ। भेटमा गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका लागि बधाई दिनुभएको छ।